नारायणा आयु छिन्न हुँदैछ रात दिउँसो हप्ता र महिना पनि थाई हुन अनेक काम गर्दा बेला बितेको पनि नारायण हरि हर।

मिथ्या लाग्न गयो कलंकी हरिलाई सुन्नु भयो जब कोही मित्र लिएर गोर बनामा घुम्दै पुगे माधवा देखे आसो समय प्रसन्न बनामा नै मारिएको जब देखे सिंगर भालुको पनि तही संग्राम भएको तब भालुका दुई पाइला पर पर हेर्दै खोज्दै गयो।

अर्कन्छु म छिटै भनेर सँगमा राखेर साथी सभा एक्लै घोर गुफा बिचे खुरु खुरु पस्ता भए माधवा खेल्ने दिपमणिली शिशु ताई देख्नु भयो कृष्णले देखि एक नय व्यक्ति उच्च सरले चिच्याए त्यही दाइले देखे त्यो अनि जम्मू बाना बिराले झम्टो रिसाई कना

Buddhi na vai ko ye ghote dare, tera

कसले तुल्याए भन्न पनि लाग्दछ शरम मलाई सुभाष यसको गदा शरीरको मैले

नारायण शनराजा शनरानी मनमा जो गुण ईश्वरा का लीला चितला ईशुना के वायो भगवान देखी हाम्रो चाहिँ इतिहास कस्तो छ भने पुरानो पहिलेदेखि चाहिँ भजन भन्ने ओर्ने कीर्तन यस्तो यहाँ आउने एफएममा भन्ने यो सबै चलन थिएन. अहिले सैलुङ एफएम अरू चाहिँ अर्को एफएम तिन चारवटा एफएम छ चरिकोटमा, यी सबैले हाम्रो लीलाहरू मन पराएर बजाइदिनु होला सुनिदिनु होला भन्ने हामीले आशा गर्छौँ. भनिकन नारायण यस्ता वचन.

0: नारायण कुलदेव ताकी हुन्छ भनी कन पर्याप्त सारा त्यतिखेरको समयमा के थियो अब
1: नाम त ईश्वरको मागेसी भन्नाले हो नाम त ईश्वरको मागेसी भन्नु

0: हाम्रो मन नबजाऊ न बाँसुरी रुन्छ हाम्रो मन रुन्छ हाम्रो मन कृष्ण रुन्छ हाम्रो मन नबजाऊ न बाँसुरी रुन्छ हाम्रो मन
1: कस्तो दा दुखेको गिरा पनि सुन्या छ ए बुढी मलाई धामीकोमा लैजा भन्या
2: अब के छ धामीकोमा नि धामीकोमा होइन अब इन्द्र डेन्टल बिच बजारमा लैजानु पर्छ क्या तिमीलाई
1: त्यहाँ चाहिँ के हुन्छ नि
2: त्यहाँ के हुँदैन नपत्याए सुन त
3: हाम्रा सेवा तथा सुविधाहरू लामो समयदेखि अनुभवी डाक्टरहरूद्वारा उपचार गरिने दाँतको जरा भर्ने दुखेको दाँतलाई उपचार गरिने खाली ठाउँमा आफ्नै जस्तो फिक्स दाँत लगाउने मेसिनबाटै दाँत भर्ने दाँत सफा गरिने खाली ठाउँमा पुरै दाँत ग्यारेन्टीका साथ हालिने फुल सिटी मेसिनबाटै दाँत भर्ने सुनको क्याप लगाउने चाँदीको दाँत भरिने क्याप लगाउने
4: बाँगो नमिलेको दाँत मिलाउनका साथै टल्काउने निकाल्ने श्वास गनाउने गिजाबाट रगत आउने मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि सम्झनै पर्ने इन्द्र डेन्टल क्लिनिक बिज बजार चरीकोट दौलखा सम्पर्कको लागि 9841577079
1: अनि कति पनि मुख र दाँत सम्बन्धी समस्या पर्यो भनेदेखि इन्द्र डेन्टलमा आइहाल्नुहोस् है
5: इन्द्र डेन्टल पहिलेको भन्दा ठिक तल्लोपट्टि सरेको कुरा जानकारी गराइन्छ साथै यसको शाखा मैना पोखरीमा पनि रहेको छ
6: यस इन्द्र डेन्टलको शाखा कार्यालय काठमाडौँको जोरपाटी मेडिकल कलेज अगाडि 5 पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ थप जानकारीको लागि सम्पर्क 9844492992
7: यसको शाखा सैलुङ गाउँपालिकाको मागादेउरालीमा पनि सञ्चालन भइरहेको छ
6: कक्षा 11 को भर्ना सम्बन्धी सूचना
8: माध्यमिक शिक्षा परीक्षा 2082 एसी परीक्षाबाट सर्वोत्कृष्ट सहित विभिन्न ग्रेडमा उत्तीर्ण हुनुहुने सम्पूर्ण विद्यार्थी वर्गहरूमा हार्दिक बधाई एवं उज्जवल शैक्षिक भविष्यको कामना गर्दछौं
6: तपाई गुणस्तरीय उच्च शिक्षाको लागि शैक्षिक संस्थाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्
8: QA सर्टिफाईको प्रमाणपत्र प्राप्त गौरीशंकर बहुमुखी क्याम्पस दोलखामा शैक्षिक वर्ष 2083-84 का लागि कक्षा 11 होटल म्यानेजमेन्ट कम्प्युटर साइन्स ल आम संचार लगायत व्यवस्थापन मानविकी तथा शिक्षा शास्त्र संकायसँग सम्बन्धित विभिन्न विषयहरूमा भर्ना अभियान सञ्चालन भइसकेको छ
6: समयमा नै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहुन सम्बन्धित सम्पूर्ण विद्यार्थी अभिभावक र सरोकारवालाहरूमा जानकारी सहित अनुरोध गर्दछौ हाम्रा सेवा तथा सुविधाहरू
9: विभिन्न प्रकारका छात्रवृत्तिको व्यवस्था व्यवस्थित पुस्तकालयको व्यवस्था नियमित रूपमा आन्तरिक परीक्षा र पृष्ठ पोषण
6: एमफिल पीएचडी उपाधिका लागि अनुसन्धानरत दक्ष र अनुभवी प्राध्यापकहरू कम्प्युटर सिक्न इन्टरनेट सहितको कम्प्युटर ल्याबको व्यवस्था अनुसन्धान तथा परियोजना कार्य मार्फत विद्यार्थी सिकाइ
9: शैक्षिक भ्रमण तथा अतिरिक्त क्रियाकलाप विद्यार्थीको चाहना माग र आवश्यकताको आधारमा जीवन उपयोगी सिपमूलक तालिमको व्यवस्था इच्छुक विद्यार्थीहरूलाई विभिन्न संघ संस्था सहकारी तथा बैंकहरूमा इन्टर्नको व्यवस्था र समाजका प्राज्ञिक तथा विशिष्ट व्यक्तित्वहरूबाट सम्बन्धित विभिन्न विषयमा गेस्ट लेक्चर कक्षा सञ्चालन
8: सम्पर्कका लागि फोन नम्बर 9854045973 9851343390 गौरीशंकर बहुमुखी क्याम्पस चरीकोट दोलखा
10: कति बनाए पनि हुँदैन के भएको होला यो कति बिग्रेको हो
6: होइन साइला दाई के बिग्रियो खटङटङ पार्दै हुनुहुन्छ त
10: हेर न भाइ यो लुगा सिलाउने मिसिन बिग्रेर खोइ कामै गरिराखेको छैन भनेको बनाइन ठाउने कता हो यता थाहा छैन तिमीलाई केही थाहा छ
6: किन थाहा नहुनु नि साइला दाई चरीकोट बिच बजारमा बिहानी सिलाई मेसिन पसल छँदैछ नि त्यही गए भइहाल्यो नि मलाई पनि एउटा नयाँ सिलाई मेसिन चाहिएको छ म पनि त्यतै जान लागेको
10: ए हो र कस्तो साइटमै राम्रो कुरा गर्नुभयो बाबुले म पनि यो मेसिन लिएर हिँडिहाल्छु
11: हजुर लुगा सिलाउने विभिन्न किसिमका सिलाई मेसिन बिक्री वितरण तथा मर्मत गरिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्
12: बिहानी सिलाई मेसिन पसल चरीकोट बीच बजार गीताश्री स्टोर को ठीक अगाड़ी। थप जानकारी को लगी संपर्क नंबर 9864-0 98510-89677। बिहानी सिलाई मेसिन पसल चरीकोट बीच बजार। धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखा को सूचना।
13: धुलीखेल अस्पताल द्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउन हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
14: हाम्रा सेवाहरू
12: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
14: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा,
13: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हाड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
14: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा च्यातिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने
12: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ।
14: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
12: हाम्रा अन्य थप सेवाहरू इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा। यस धुलीखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स सञ्चालनमा आएको हुँदा सेवा लिनु हुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 049-412-020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 049-412-020। धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखा। पवित्र धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउँ, सुखी र निरोगी हौ।
15: हामी सबको रक्षा गर्ने शिव ज्ञानदाता।
16: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला, थुन, बाघको पञ्जा, शिवलिङ्ग स्पष्ट देख्न सकिन्छ। दुई जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्। गाईले आफै दूध झारेर पत्ता लगाइएको 3 शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद, रुद्री, चण्डी होम, नवग्रह शान्ति साथै 1.25 लाख बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने, आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सपरिवार आई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ। समय आउँछ पर्खँदैन, बगेको खोला फर्कँदैन। स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो।
12: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति, मेलुङ गाउँपालिका 2, ग्याङसुका ठोकर, दोलखा। अन्य जानकारीको लागि सम्पर्क नम्बर 9851066165, 9851066165।
17: होइन के गर्ने होला भने यसो व्यापार व्यवसाय गरौँ भने अलिकति खर्चको पनि जो गरेको थिएँ चामल लिन काठमाडौँ जानै नसकिने भयो। यो समयले हामीलाई गरी खानै नदिने भयो भने हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो हो।
18: पाँडे पनि किन दुखेको पक्ष वहाँ तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको जस्तो सुनिन्छ। होइन व्यवसाय चाहिँ के गर्न लाग्यो भने
17: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी, टेबल साथै तामा पितल, चरी सिलाबर स्टिलका भाँडा भाडा व्यवसाय गरौँ कि झैं लाग्या छ। तर यो सामान लिन काठमाडौँ जाने दुःखले गर्दा त झिक्कै लाग्छ हो मलाई त।
18: यही तिमीले भनेको व्यवसायका लागि सामान लिन जाने कुराको चिन्तै नगर न। दोलखामा 20 वर्ष पुरानो एक मात्र डिलर गीताश्री स्टोर चरिकुटमै छँदै छ नि, जसले 10 वारेन्टी भएका सामान यहाँ साथै नेपालका सबैभन्दा पुरानो त्रिवेणी कम्पनी डल्फिनका 5 वारेन्टी भएका आकर्षक मोडेलका कुर्सी टेबल एसपिएलका सबै प्लास्टिकका बाटा बाल्टिन लगायत भाँडाहरू सुपथ मूल्यमा उपलब्ध गराउँछ नि।
17: मेरी आमै नि गीताश्री स्टोर, यो त थापा बाजेको वर्षौं पुरानो पसल होइन र
18: यही हो त त्यही पुरानो विश्वासिलो थापा बजेको गीताश्री स्टोर, जहाँ भाँडा व्यवसाय गर्नका लागि चाहिने सम्पूर्ण सामग्रीहरू कम्पनीकै मूल्यमा पाइन्छ के। अनि अर्को कुरा, पहिला थापा बाजेले चलाउँदै आएको त्यो पसल अहिले त उनकै छोराले चलाउँदै आएको छ नि, त्यो त दोलखाको लागि एकमात्र डिलर हो के, त्यसो गरे कसो होला।
9: हाम्रा सेवा तथा सुविधाहरू तामा पितल चरेस स्टेल फलाम प्लास्टिक फाइबरका झोलाहरू कालो ड्रम कडा डेक्ची तथा माटाका भाँडाहरू कम्पनीकै मूल्यमा पाइन्छ।
12: त्यस्तै ग्यास बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ। साथै इलेक्ट्रिक सामानको सोरुम खोलिएको हुँदा फ्रिज वासिङ मेसिन टिभी पानी तताउने सोलरको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस्, पैसा जोगाउनुहोस्। यस गीताश्री स्टोरबाट पुराना भाँडा ल्याउनुहोस्, नयाँ भाँडा लानुहोस्। कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ। समूहको लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ।
9: फलाम र माटोबाट बनेका भाँडा ग्यासको डिलर पनि रहेको छ। साथै कुकर राइस कुकर चुलो मिक्सर ग्राइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ।
12: प्रोप्राइटर चरिकोटका लागि भीमराज थापा, सम्पर्क नम्बर 9851068595 र 0949421542। काठमाडौँ कागेश्वरी मनहरा 9 गोठाटारका लागि श्रीराम थापा, सम्पर्क नम्बर 9851068595।

0: Extreme Energy Drink.
1: Subarnabasar, Subarnabasar, Subarnabasar. हाम्रा सेवा तथा सुविधाहरू
2: थाइराइड जाँच, भिटामिन बी टुवेल्भ, भिटामिन डी, एन्टी टिपियो, मुटुको जाँच, मृगौलाको जाँच, कलेजोको जाँच, घुँडामा लगाउने सुई, तीन महिने सुगर जाँच, एचबीएसी। हाम्रा अन्य सेवा तथा सुविधाहरू थाइराइड जाँच, मुटुको इसिजी, भिडियो एक्सरे, सुगर प्रेसर, दम रोग, निमोनिया तथा सास बढ्ने, खोकी लाग्ने, पिसाब पोल्ने, पिसाब छिनछिनमा आउने, महिनावरीमा तल्लो पेट दुख्ने, ग्यास्ट्रिकको उपचार, पाठेघर, स्तन, आन्द्रा, प्रोस्टेट र क्यान्सरका साथै बच्चा नहुने लगायत सम्पूर्ण समस्याहरूका लागि प्याथोलोजी ल्याबको सुविधा, साथै दन्त रोग र फिजियोथेरापीको समेत व्यवस्था रहेको छ।
1: परिवारका सम्पूर्ण सदस्यहरू र होलबडी जाँचमा 50% छुट गरिनुको साथै पिसाबको कल्चर पनि गरिन्छ।
2: थप जानकारी र अग्रिम बुकिङका लागि सम्पर्क नम्बर 9861055780 र 9841577069 चौबिसै घण्टा फार्मेसीको समेत सुविधा रहेको छ।
1: इन्द्रेणी फार्मेसी एन्ड थाइराइड डायग्नोस्टिक सेन्टर, चरीकोट बीच बजार, भेटेरिनरी अस्पताल अगाडि। हाईटेक नर्सरीमा उत्पादित गुणस्तरीय फलफूल, जड़ीबुटी र विभिन्न बिरूवाहरूको भरपर्दो गन्तव्य कल्पवृक्ष बहुउद्देश्य नर्सरी फार्म। यहाँ लोरसल्ला, टिमुर, कागती, सुन्तला, जापानिज हलुवा बेद, जापानिज नस्पति, रेड किबी, ग्रीन किबी, मेकाडेमिया लगायत विभिन्न फलफूल तथा जड़ीबुटी जन्य बिरूवाहरू उपलब्ध छन्। सिजन अनुसारका बिरूवा खरिद गर्न आजै सम्पर्क गर्नुहोस्। संस्थागत खरिदमा विशेष छूटको व्यवस्था पनि छ। व्यक्तिगत रूपमा 100 भन्दा बढी बिरूवा खरिद गर्दा पनि छूटको व्यवस्था गरिएको छ। सम्पर्क व्यक्ति ईश्वर थापा, फोन नम्बर 9849185662, 9849185662। कल्पवृक्ष बहुउद्देश्य नर्सरी फार्म, भीमेश्वर नगरपालिका 3, चरीकोट, भीमेश्वर नगरपालिकाको कार्यालयसँगै। सम्पूर्ण सेवा सुविधा अब एकै ठाउँमा।
3: हाम्रा सेवा तथा सुविधाहरू दोलखा जिल्लामै गुणस्तरीय फ्लेक्स, स्टिकर, क्यानभास र अर्जेन्ट फोटो प्रिन्ट गरिने।
1: लोक सेवा तथा शिक्षक सेवा आयोग, लाइसेन्स, राष्ट्रिय परिचय पत्र, पासपोर्ट, मतदाता परिचय पत्र, क्यूआर कोड, पुलिस रिपोर्ट लगायतका सम्पूर्ण सेवाका फर्म भर्ने काम तथा प्रिन्ट गरिन्छ।
3: सेल्फ छाप, नाइलन छाप बनाइनुको साथै मायाको चिनो, प्रमाण पत्र, सम्मान पत्र तयार गरिन्छ।
1: भिजिटिङ कार्ड, विवाह कार्ड, व्रतबन्धका कार्ड बनाइनुका साथै आईडी कार्ड र फ्रेम सम्बन्धी सम्पूर्ण काम गरिने।
3: अड्डा, अदालत तथा सरकारी कार्यालयको सम्पूर्ण लेखापढीको काम गरिने।
1: सबै प्रकारका प्रिन्ट तथा फोटोकपीको टोनर रिफिल गर्नुका साथै ट्रफी, मेडल, टोकन अफ लभ, खादा, दोसल्ला, तोरण तयार गरिने।
3: फोटो एल्बम तथा होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने।
1: जर्सी, कप, मार्बल, पाता, स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने।
3: विवाह, व्रतबन्ध, पार्टी, गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने।
1: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ।
3: कम्प्युटर सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि सधैँ हामीलाई सम्झिनुहोस्।
1: सम्पूर्ण सेवा सुविधाहरू एकै ठाउँमा।
2: अन्य थप जानकारीको लागि प्रोप्राइटर गोविन्द कार्की 9844322513 र 9804007766।
1: एस गोविन्द फोटो स्टुडियो, कम्प्युटर साइबर एण्ड फ्लेक्सप्रिन सेन्टर, पहिलेको ठाउँबाट सरेर भीमेश्वर रंगशाला भएको घरमा सरेको जानकारी गराउँदछौ।
4: नमस्ते डाक्टर सर।
5: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
4: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
5: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। अनि खाना कति हो खान्छ नि?
4: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
5: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
4: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
5: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
4: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब।
5: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
1: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: नमस्कार, कार्यक्रम सुनौलो बिहानीको पर्खाइमा बस्नु हुने तमाम आदरणीय श्रोतामा हार्दिक स्वागत छ। बिहान उदाय जस्तै मनभरि रहर अनि पाखुरी भरि जाँगर बोकेर बिहानीको स्वागत गरिरहनु भएका आदरणीय श्रोता मित्र के गर्दै हुनुहुन्छ? बिहानको नित्य कर्म सकिसक्नु भएको होला। जुन ठाउँमा हुनुहुन्छ, जुन अवस्थामा हुनुहुन्छ, हामी हाम्रो अवस्था अनुसारका बिहानहरू गुजारिरहेका छौँ। यही विविधताको बीचमा तपाईँलाई एकाग्र बनाउन, हामी सँगै रमाउन, ताजापनको महसुस गराउन, विभिन्न सन्देशमूलक सामग्री सहित सुनौलो बिहानीका रंगहरू भर्न तपाईँ सामु प्रत्येक बिहान आउने गरेका छौं। आज पनि हामी कार्यक्रममा पण्डित बद्रीप्रसाद सापकोटा, लामा गुरु डुक्पा लामा, प्राविधिक मित्र सुजन सँगै म विनिता पनि कार्यक्रमको साथमा उपस्थित भइसकेकी छु। गतिशीलता प्रकृतिको नियम नै हो, तसर्थ यो नियममा आउने प्रत्येक क्षण यसरी नै बगिरहने सत्यलाई अङ्गीकार गर्दै मानव जीवनले आफूलाई प्राप्त अवसर सदुपयोग गर्न जान्नुपर्छ। जीवन क्षण भङ्गुर हो, यो कुनै पनि बेला नष्ट हुन सक्छ। यसलाई सधैँ ध्यानमा राखी आफूले प्राप्त गरेको अवसर प्रयोग गर्न कदापि पछि पर्नुहुन्न। घुमिरहने हाम्रो जीवन चक्र कस्तो रहेको छ, आजको दिन कस्तो रहला, कस्तो रहनेछ, पण्डित बद्रीप्रसाद सापकोटाको मुखार बिन्दुबाट यो राशिफल अंश तपाईँलाई सुनाउँदैछौ।
1: आयु द्रोण कुमार कैसरी हाचोण कल्पाई भारी श्रीमा दशरथ जी कैसरी रहोस प्रख्याति नै लग भारी शत्रु राघव का समान छोस राजा नहोस कैसरी दौलतले परिपूर्ण होस पवन नै परेका घरी।
2: नमस्कार, रेडियो शैलो सामुदायिक एफएम 92.7 MHz म पति प्रसाद सापकोटा। आज विक्रम सम्बत 2083 आषाढ कृष्ण पक्षे सन् 2026 जुलाई 9 तारिक आषाढ 25 गते बिहिबार नवमी 1:26 पला मात्र उत्तरायण ग्रीष्म ऋतु रौद्र नाम सम्बत स्थान अश्विनी नक्षत्र मानस ज्योत मेष राशिका पूर्वमा राता चन्द्रमा छन्। सायद गर्दा झगडा हुने आजका जोगिनी 1:26 पदासम्म पूर्वमा छन्। सायद गर्दा पछाडि र बायाँ जोगिनी पारे आजका दिन 34:22 पदाका छन्। उदय 5:16 अस्तय 19:01 हुन्छ। अब कार्यक्रम शुरू गर राशि फलबाट। मेष राशि हुने मित्रहरू, आज तपाईँको समय राम्रो छ, गरेका काम सिद्ध हुन्छन्, इष्टमित्रहरूबाट केही साथ सहयोग पनि मिल्न सक्छ अनि आफूले होस विचार पुर्याएर काम गर्दै लैजानुस्, राम्रो सफल हुन्छ। वृष राशि हुने मित्रहरूको, आज तपाईँको समय राम्रो छ, गर्न थालेको काममा अवरोध नपरिकन सम्पन्न हुन सक्छ। समाजले गर्ने धार्मिक काममा पनि विशेष गरिकन त्यो काममा पनि सहभागी हुनुपर्ने त्यस्तो देखिएको छ। यात्रा गर्दाखेरिमा त्यो यात्राबाट त्यति साह्रो लाभ नहोला, आफूले सोच विचार पुर्याएर काम गर्दै लैजानुस्, राम्रो हुन्छ। मिथुन राशि हुने मित्रहरूको, आज तपाईँको समय राम्रो छ, आज ठूलो उपलब्धि गर्ने समय आएको छ र धार्मिक कार्यक्रमको वातावरण बन्ने समय पनि आएको देखिएको छ, राम्रो सोच विचार पुर्याएर गर्नु होला। कर्कट राशि हुने मित्रहरूको, आज तपाईँको समय सामान्य छ, गर्ने सानातिना काममा अलिकति केही अड्काउहरू केही बाधा अर्चनहरू देखा पर्न सक्छ, घरमा पाहुना पनि आउन सक्ने सम्भावना पनि देखिएको छ र तिनीहरूसँग आफूले केही कुराकानीहरू केही पनि गर्नुपर्नेछ, विश्वासको सहायता माग्नुपर्ने पनि देखिएको छ। सिंह राशि हुने मित्रहरूको, आज तपाईँको समय राम्रो छ, तपाईँले गरेको काममा त्यति नराम्रो देखिँदैन, आफै सक्रिय भएर गर्नु, आय आर्जनमा राम्रो छ, त्यसले प्रगति बढाएर जाने देखिएको छ। कन्या राशि हुने मित्रहरूको, आज तपाईँको समय राम्रो छ, तपाईँले राम्रो मानिसको संगत गर्नुहोस्, ठिक हुन्छ, समाजले मानेका मानिसले भने अनुसार गरिकन काम गर्दै लानुहोस्, त्यो कामले लाभ दिन सक्दछ। तुला राशि हुने मित्रहरुको आज तपाईको समय राम्रो छ। तपाईलाई यात्रा गर्ने जोग परेको छ। राम्रो काम गर्नको लागि समाजमा कुनै कइएका मानिसहरु को निर्देशन अनुसार धेरै काम गर्दै लैजानुस्, सफल हुन्छ। वृश्चिक राशि हुने मित्रहरुको आज तपाईको समय राम्रो छ। समाजको सांस्कृतिक कार्यक्रममा लाग्नु पर्ने छ, सहभागी हुनु पर्ने छ। तपाईले गरेका कामको उचित मूल्यांकन हुने समय आएको छ। राम्रो विचार पुर्याएर गर्नुस्। धनुराशि हुने मित्रहरुको आज तपाईको समय राम्रो छ। तपाईले आटेको काम बन्नेछ। आज बोल्दाखेरिमा सोच विचार पुर्याएर मात्र बोल्नु होला। तपाईको घर परिवारमा पनि रमाइलो वातावरण बन्ने सम्भावना देखिएको छ। मकर राशि हुने मित्रहरुको आज तपाईको समय राम्रो छ। सांस्कृतिक कार्यक्रम तर्फ रुचि बढ्ने छ। आजका कामहरू बडो संयोगवशले मात्र सम्पन्न हुनेछन्। त्यसमा व्यापारबाट तपाईलाई फाइदा हुने देखिएको छ। कुम्भ राशि हुने मित्रहरुको आज तपाईको समय राम्रो छ। आफन्तको लागि खर्च गर्नुपर्ने छ। तपाईको भाग्योदय हुनेछ। परिश्रमलाई महत्व दिएर काम गर्नु होला, राम्रो हुन्छ। मीन राशि हुने मित्रहरुको आज तपाईको समय राम्रो छ। शुभ समाचार आउन सक्छ। सानो प्रयासले महत्वपूर्ण काम बन्नेछ। धैर्यतापूर्वकले काम गर्दै लैजानुस्, असाध्य राम्रो हुन्छ। राशिफलले तपाईलाई राम्रो नराम्रो जे भने पनि आफ्नो कार्यबाट विचलित नभई कार्य सम्पन्न गर्नुहोला। श्रोता, हामी कार्यक्रम सुनौलो बिहानीको राशिफल अंशको अन्तमा आइसकेका छौं। तपाईलाई आजको राशिफल अंश कस्तो लाग्यो? आफ्नो सल्लाह, सुझाव, प्रतिक्रिया पठाउन नभुल्नुहोला। यसका लागि हाम्रो ठेगाना यस प्रकार रहेको छ। रेडियो सैलुङ सामुदायिक एफएम 92.7 MHz, चरीपुर चली ज्ञान दोलखा। भोलि बिहान पुनः तपाईँको राशिफल लिएर राशिस्थित हुने बाचाका साथ आजको राशिफल अंशबाट म पति प्रसाद सापबाट विदा हुन्छु। नमस्कार, शुभ दिन।
0: आदरणीय श्रोताहरू, कार्यक्रम सुनौलो बिहानी सुन्दै हुनुहुन्छ। भर्खरै तपाईँले सुनौलो बिहानीमा पण्डित पति प्रसाद सापकोटाको मुखार बिन्दुबाट राशिफल अंश श्रवण गरिसक्नु भएको छ। जीवन र जगत के हो, यो कसरी चलायमान भइरहेछ र बचाउन उत्प्रेरित भइरहेको छ, यसबारे प्रत्येक बिहानीले मानिसलाई नयाँ उत्साह दिइरहेको हुन्छ। जीवन किन र कसका लागि आएको हो, यसको अन्तिम गन्तव्य कहाँ छ, जड स्वरूप भनेको पञ्च तत्व शरीर कहाँ गएर अन्त्य हुन्छ, यस कुराको छानो गर्दै प्रत्येक बिहानीले मानिसलाई सचेत गराइरहेको हुन्छ। यस्तै सचेत गराउनको लागि अर्को राशिफल अनुसार लामा गुरु डुप्पा लामा प्रस्तुत गर्दै हुनुहुन्छ।

0: पस्याउँदै विदेश पात्रा अनुसार लो वर्ग जगको साथमा उपस्थित भइसकेको छु। मुनिरा चलामा पाखरिन
1: आज विक्रम सम्वत 2083 असार 25 गते बिहिबार जुलाई 9 तारिक जुलाई 3 तारिक जुलाई 9 तारिक दिशपात्र अनुसार आजको दिन यस्तो छ कि दवाङ अब निर्सी 24 गते भेडा निमा आजको जो कस्तो छ खाइराखेको जागिर बाहिर नयाँ जागिर खाना हुँदैन र छेवर गरी केस खाने दिन राम्रो छ र छु लुङ परेको ठेजोर छु भनेको पानी लुङ भनेको हावा यी दुईटाको जुरान छ मध्यम खालको दिन छ र आजको भूमतुङ पूर्व परेको छ त्यसलाई सायद गर्दा पछाडि पार्नुहोस् राम्रो हुनेछ। लो वर्ग
0: युवा लो मुसाफरको मित्रलाई राम्रो देखिएको छ सबै कुरा राम्रै हुनेछ। लाङ्लो गाईवरूको मित्रलाई सिसा देखिएको छ घर घरिमा ठाकाठुक हुन सक्छ चोट पटक लाग्न सक्छ होसियार गर्नुहोस् राम्रै हुनेछ। टाक्लो बाघहरूको मित्रलाई लाज देखिएको छ सबै कुरा राम्रै हुनेछ। हेलो बिरालो वर्गको मित्रलाई लाज देखिएको छ सबै कुरा राम्रै हुनेछ। ढुलो कडुल वर्गको मित्रलाई सिसा देखिएको छ घर घरिमा ठाकाठुक हुन सक्छ चोट पटक लाउन सक्छ होसियार गर्नुहोस् राम्रै हुनेछ। ढुलो नाक वर्गको मित्रलाई राम्रो देखिएको छ सबै कुरा राम्रै हुनेछ।
1: तालो घोडावर्गको मित्रलाई आज राम्रो यहाँले गरेको गर्नु खोजेको काम कुनै पनि त्यस्तो विघ्न बाधा नभएको देखिन्छ। लुक्लो भेडावर्गको मित्रलाई आज सिसा सामान्य दिन चोटपटक लाग्न सक्छ अनि होसियार गर्नुहोस् केही विचार गरेर अगाडि बढ्नुहोस् राम्रो हुनेछ। टेलो बाँदरवर्गको मित्रलाई आज धर्मको तिथि धर्म गर्नुहोस् र आयु बढाउनुहोस् र तपाईँ एकदम निरोगी बन्नुहोस् राम्रो हुनेछ। झ्यालो चरावर्गको मित्रलाई आज धर्ममा मन जाने धर्मले रुचाउने धर्म गरी पुण्य प्राप्त गर्नुपर्नेछ थोरै धर्म गरे पनि धेरै पुण्य लाभ हुन सक्छ। खिलो कुकुरवर्गको मित्रलाई आज सामान्य दिन चोटपटक लाग्ने अप्ठ्यारो हुने केही दायाँ बायाँ तपाईँलाई स्वास्थ्यमा दुख बिमार आउन सक्छ केही तपाईँको चोर डाका डकैतीले तपाईँको केही सामानहरू लुट्न सक्ने हराउन सक्ने त्यो भएकोले अलिक विचार गर्नुपर्ने हुन्छ अवश्य गर्नुहोस् राम्रो हुनेछ। फक्लो बदलवर्गको मित्रलाई आज मध्यम खालको दिन भएकोले यहाँले कुनै पनि त्यस्तो विघ्न बाधाहरू भोग्नु नपर्ने तपाईँको जोगले बताएको छ। तपाईँको लो वर्गले जे जस्तो बताए पनि आफ्नो कार्य विचलित नभए अगाडि बढाउनु होला। आजको लो वर्ग जोग तपाईँलाई कस्तो लाग्यो आफ्नो सल्लाह सुझाव पढाउन नभुल्नु होला। ठेगाना यस प्रकार रहेको छ रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगा चरीकोट चरियाङ दोलखा। यहाँले जुनसुकै काम गर्नु अघि आफ्नो रीतिरिवाज अनुसार धर्म गुरु लामा पण्डितबाट सल्लाह लिई पात्रबाट सहयोग गरी कार्य गर्नुहोला। सम्पर्क नम्बर 98 40 92 67 61। सम्पर्क गरी सोध्न सक्नुहुनेछ। भोलि यसै समयमा लो वर्ग जोगको साथ उपस्थित हुनेछु। आज बिदा चाहन्छु म ढुक्पा लामा पाखरिन टिदेले फ्याफुल्ला नमस्कार सेवा शुभ दिन।
2: श्रोताबिन भर्खरै तपाईँले लामा राशिफल सुनिसक्नु भएको छ। जन्म पछि मृत्यु सत्य छ। एक दिन मानिसले यो भौतिक शरीर र संसार छोड्ने गर्छ। धनी गरिब उचले ठुलो सानो यसमा भेद रहँदैन। आज एक दिन भोलि एक दिन गर्दै हामीले प्रत्येक बिहानी यसरी गुजारिरहेका छौ। श्रोताबिन कार्यक्रम सुनौलो बिहानीमा हामी राशिफल अंश सँगै रेडियो सैलुङबाट दिनभर प्रसारण हुने कार्यक्रमहरूका झलक पनि सुनाउँछौ। अबको पालोमा रेडियो सैलुङबाट दिनभर प्रसारण हुने कार्यक्रमको झलक तर्फ लागौं है त।
3: श्रोता आज बिहिबार पनि बिहान 5 बजे रेडियो शुभारम्भ भइसकेको छ। 5:15 देखि 5:30 सम्म स्तुति पुराण कथा सुनिसक्नुभयो। 5:30 देखि 6 बजेसम्म भजनहरू, 6 बजेदेखि 6:30 सम्म सीआईएनबाट साझा खबर सुनिसक्नु भएको छ। 6:30 देखि 7 बजेसम्म अहिले सुनौलो बिहानी सुन्दै हुनुहुन्छ। 7 बजेदेखि 7:30 सम्म सैरुङ सेरोफेरो समाचार सुन्न सक्नुहुनेछ। 7:30 देखि 8 बजेसम्म नेपाली सैनिक रेडियो कार्यक्रम सुन्न सक्नुहुनेछ। 8 बजेदेखि 8:15 सम्म आजको पत्र पत्रिका दोलखा र दोलखा आसपासमा सुन्न सकिनेछ। 8:15 देखि 9 बजेसम्म चलचित्रका गीतले मनोरञ्जन लिन सक्नुहुनेछ। 9 बजेदेखि 9:15 सम्म उज्यालो 90 नेटवर्क नेपाल खबर सुन्न सक्नुहुनेछ। 9:15 देखि 10 बजेसम्म सैलुङ देउराली, 10 बजेदेखि 10:05 सम्म थामी भाषाको समाचार, 10:05 देखि 11 बजेसम्म पप गीत, 11 देखि 12 सम्म हिन्दी गीतहरू, 12 देखि 1 बजेसम्म लोकदोहोरी गीतहरू, 1 बजेदेखि 2 बजेसम्म चलचित्रका गीत, 2 बजेदेखि 2:15 सम्म सैलुङ समाचार, 2:15 देखि 3 बजेसम्म सम्झनाको चौतारीको पुनः प्रसारण सुन्न सक्नुहुनेछ। श्रोताबिन 3 बजेदेखि 3:15 सम्म उज्यालो 90 नेटवर्कको नेपाल खबर सुन्न सक्नुहुनेछ। 3:15 देखि 4 बजेसम्म लोकदोहोरी गीतहरू, 4 बजेदेखि 4:15 सम्म सैलुङ सेरोफेरो समाचार सुन्न सक्नुहुनेछ। 4:15 देखि 5 बजेसम्म लोक पप गीतहरू सुन्न सक्नुहुनेछ। 5 बजेदेखि 6 बजेसम्म बाल गीत सुन्न सक्नुहुनेछ। 6:30 देखि 7:30 सम्म जनसचेतन आवाज रेडियो कार्यक्रम सुन्न सक्नुहुनेछ। 7:30 देखि 8 बजेसम्म सीआईएन बाट साझा खबर सुन्न सक्नुहुनेछ। 8 बजेदेखि 8:45 सम्म मानव धर्म रेडियो कार्यक्रम सुन्न सक्नुहुनेछ। 8:45 देखि 9:15 सम्म बीबीसी नेपाली सेवा सुन्न सक्नुहुनेछ। 9:15 देखि 10 बजेसम्म आधुनिक गीत सुन्न सक्नुहुनेछ। 10 बजे रेडियोको आजको सेवा बन्द रहनेछ।
2: यो भयो रेडियो सैलुङ दोलखाबाट प्रसारण हुने कार्यक्रमका झलकहरू। कार्यक्रम सुनौलो बिहानी सुन्दै हुनुहुन्छ। सुनौलो बिहानीमा भर्खरै तपाईँले रेडियो सैलुङबाट दिनभर प्रसारण हुने कार्यक्रम झलक सुनिसक्नु भएको छ। अब भने दोलखा र दोलखा आसपासका आदरणीय ज्येष्ठजनहरूले गाउनु भएको लोकभजन तपाईँलाई सुनाउँदै आएका छौं। आज पनि हामी लोकभजन सुनाउने तयारी गर्दैछौं। आदरणीय श्रोता मित्र, आज हामीले दिवंगत भइसक्नुभएका ज्येष्ठजनहरूले वाचन गरेका श्लोकलाई पनि तपाईँ सामु राख्दैछौ। दिवंगत आत्माको चेत शान्तिको कामना छ। हामीले उहाँको आवाजमा सजिएको यो लोकभजन राख्दैछौ। वैतेश्वर निवासी स्वर्गीय तेज बहादुर अधिकारीको आवाजमा सजिएको यो श्लोक तपाईँलाई छोड्दैछु।
4: संसेवले गरेको कवन्छु मैले साह्रै दुखिया भई सासालकी मथि विवाह गरिदिए बुढो कुरुपीकन तेरै बर्खमा पति मरि गए रुन्छु म सब दिन दिन बुढाकासँगमा विवाह गरिदिँदा राडो भयो सबु जगत नारीको पनि धर्म नष्ट हुनको पालको शरीर हो जग एकै गुण पुरुषमा छ तर पनि हुन्छन् ती पागल शरी आठै गुण भई नारीहरू सबमा रोक्नु कसरी गरी जसमा त कारण भन्छु आज मैले जोडा मिलाइकन छोरीलाई दिनु ढुँडेर परदेश पर्दैन हेर्नु धन
2: श्रोताबिन भर्खरै तपाईँले दोलखा वैतेश्वर निवासी आदरणीय ज्येष्ठजन स्वर्गीय तेज बहादुर अधिकारीले गाउनु भएको यो निकै मिठो कालजयी श्लोक तपाईँले सुनिसक्नु भएको छ। फेरि पनि म ज्येष्ठजनको दिवंगत आत्माको चिर शान्तिको कामना गर्न चाहन्छु। श्रोताबिन कार्यक्रम सुनौलो बिहानी सुन्दै हुनुहुन्छ। सुनौलो बिहानीमा हामीले लोकभजनहरू तपाईँसम्म सम्प्रेषण गरिरहेका छौं। स्वर्गीय गंगामाया बुढाथोजी जो विदेश्वर नगरपालिका वडा नम्बर 5 कात्तिके निवासी हुनुहुन्थ्यो, स्वर्गीय गंगामाया बुढाथोजीको स्वरमा रहेको यो पुरानो श्लोक पनि तपाईँलाई सुनाउन चाहन्छु।

پھر گیا۔ گنگا مایا بڑھا سکی کا آواز مطلب یہ کہ نکل میٹھو لوک پریا سلوک سنو بھائی وہاں آج یدھاتی میں ہنن وہاں کو آواز ہم سن لے چا وہاں کو آتما کو چیر شانتی کو کامنا کروں۔ سوتا ہم جو پیارو جنم بھومی ہم پیارو سنسکرتی ہم بھول یہاں کا کلا ساہتیہ سنسکرتی میں ہم جیون ہے مانس کا ماٹی کو اپنی سمندر اناتا نہیں دیکھ سکتی ہے آپ جنم کو ماٹی سب پیارو لگتا आफ्नो संस्था र संस्कृति सबैका लागि प्रिय हुन्छ। देशको मायालाई नै देशभक्ति देश प्रेम वा राष्ट्र प्रेम हुने गरिन्छ। मानिस जुन समाजमा हुर्कन्छ बढ्छ बाँच्छ त्यही समाजको संस्कृति उसँगै हुर्कदै आउँछ, धनीले आउँछ, मौलाले आउँछ। यस्तै यस्तै संस्था र संस्कृति हुर्काउँदै बढाउँदै संरक्षण गर्दै ल्याउनु हुने हाम्रा ज्येष्ठजनहरूले सँगसँगै गलाहरूलाई पनि सँगसँगै बोकेर आए। यस्तै कला र गलाले भरिएका दोलखा सुनखाने निवासी भगवती शिवाकोटी र उहाँकै बहिनी दोलखा मेलुङ पवोटी निवासी लक्ष्मी रिमलीको आवाजमा रहेको यो निकै मिठो श्लोक तपाईँसामु सम्प्रेषण गर्दैछु।

Look at those apple vines, I bet I want to

0: सबको तंत्र मंत्र जंत्र जति हो मेरे सब हाथमा रोज रोज खुआउनु पर्छ कर्म अनुसार थालमा कतै पातमा।
1: श्रोताबिन यो आवाज थियो दोलखा सिम्फोनी निवासी भगवती सिधाकोटी र पौवती निवासी लक्ष्मी विमल जो नाताले दिदीबहिनी हुनुहुन्छ। जन्मसँगै आफ्नो परिवारबाट आफ्ना पिताबाट पाएको ज्ञान सिप र कलालाई आजसम्म हुर्काउँदै जानुभयो। त्यही कलालाई हामीले सम्प्रेषण गर्नुभएको थियो। हामीले जस्ताको तस्तै कार्यक्रम मार्फत सम्प्रेषण गर्यौं। जन्मभूमिसँग हाम्रो सम्पूर्ण दुःख सुख गाँसिएको हुन्छ, कलासँग हाम्रो जीवन गाँसिएको हुन्छ, पीड़ा गाँसिएको हुन्छ, भावना गाँसिएको हुन्छ। यसै भावना र पीड़ा राजा हरिश्चन्द्रको कथासँग जोडेर दुई आमाहरूले गाउनु भएको थियो। यस संसारमा दुःख पनि छ, सुख पनि छ, राम्रो पनि छ, नराम्रो पनि छ, माया पनि छ, घृणा पनि छ। यी समयको संगम नै जीवन हो। त्यसैले त हामी आफ्नो कला संस्कृति र सम्पदालाई माया गर्छौ, हुर्काउँछौ, बढाउँछौ। भजन प्रवीणको नामले चिनिने हाम्रा आदरणीय ज्येष्ठजन सबैका प्रिय पात्र दोलखा भुवनेश्वर नगरपालिका जिलो ठकुरी राशि ज्येष्ठजन कृष्ण प्रसाद चौनागाईको आवाजमा सजिएको यो श्लोक तपाईँका लागि
0: उमेरहरूको बयान म गरा छु यसमा सहाय गरौँमा घर हो चौला गाई छाडा हो बाजे गङ्गाधर छोराजु जिन्दी जाउँदै दाजु बिरु झाम पिताजु भनेश्वर दाजुहरूको भाइ कान्छो पनि हो नौ किर्न पर्साद हो सिलोकमा काहीँ हाजिन म त सके धेरै कुरा के हो बालमा यदि सोद्धा छौ पनि भने तिनवाला हौदार हुँ संसदले गरियो बताए मैले धेरै कुरा के छिलो भन भनेर यस तारे आइयो मैले प्रचार गरिदिन मैले बताऊ धेर राजन हजुरको बखब म कहाँ पाल्नु हुँदा मा नहुँदा म तिनै कुमारीसँग भोग गरेर खेल्नु हुँदा गर्वलाई गएर
1: उहाँ हुनुहुन्थ्यो भजन प्रवीण आदरणीय ज्येष्ठजन कृष्ण प्रसाद चौनागाई। उहाँ यति बेला बुढ्यौली अवस्थामा हुनुहुन्छ, अस्वस्थ हुनुहुन्छ। शीघ्र स्वास्थ्य लाभको कामना गरौं, दीर्घ जीवनको कामना गरौं, सुख शान्ति र समृद्धिको कामना गरौं। आदरणीय ज्येष्ठजनहरूका मिठा मिठा भजन श्लोकहरू सुनाउँदा सुनाउँदै निर्धारित समय सकिएको संकेत प्राविधिक मित्रले गरिसक्नु भएको छ। भोलिको बिहान भने हामी यस्तै प्रसंगहरू बोकेर तपाईँसम्म आउनेछ। आजलाई भने कार्यक्रम सुनेर साथ दिनुभयो, रेडियो सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्ण श्रोता मित्र प्रविधि संयोजनका साथी सुजनलाई धन्यवाद दिँदै कार्यक्रम सुनौलो बिहानीको आजको विभागबाट सहकर्मी पण्डित बद्री प्रसाद सापकोटा लामा गुरु दुक्पा लामा र म कार्यक्रम प्रस्तुता विधा एकसाथ बिदा माग्छौ।
2: गौरीशंकर संरक्षण क्षेत्र आयोजनाको अनुरोध। हाल देशभर मनसून सक्रिय भइसकेको छ। निरन्तर तथा अत्याधिक वर्षाका कारण बाढ़ी, पहिरो, बुच्छे, नदी कटान, सड़क अवरोध, आकस्मिक बाढ़ी तथा अन्य प्राकृतिक विपदका घटनाहरू हुने जोखिम उल्लेखनीय रूपमा बढ़ेको हुँदा यस परिस्थितिमा गौरीशंकर संरक्षण क्षेत्रभित्र बसोबास गर्ने सम्पूर्ण बासिन्दा, स्थानीय समुदाय, पर्यटक, पदयात्री तथा सरकारवाला निकायहरूले निम्न सावधानीहरू अपनाउनु हुन अनुरोध गरिन्छ। मौसम पूर्वानुमान तथा सम्बन्धित निकायबाट जारी गरिएका सूचना तथा सुरक्षा चेतावनीहरू नियमित रूपमा पालना गरौं। पहिरो बाढ़ी तथा भूक्षयको जोखिम भएका क्षेत्रहरूमा अनावश्यक आवत जावत नगरौं। निरन्तर वर्षा भइरहेको अवस्थामा भिरालो भूभाग, खोल्सा, नदी किनार तथा जोखिमयुक्त स्थानमा बसोबास वा आवत जावत नगरौं। यात्रा वा पदयात्रामा निस्कनु अघि मौसमको अवस्था तथा बाटोको अवस्था बारे जानकारी लिएर मात्र यात्रा गर्ने गरौं। आपतकालीन अवस्थाका लागि आवश्यक खाद्यान्न, पिउने पानी, औषधि, टर्च लाइट, मोबाइल चार्जर, झटपट झोला, प्राथमिक उपचार बक्स लगायतका सामग्री तयारी अवस्थामा राखौं। मनसुनको बेला पानीका मुहानहरू दूषित हुन सक्ने भएकोले पिउने पानी उमालेर वा सुरक्षित रूपमा शुद्धिकरण गरी मात्र प्रयोग गरौं र झाडा पखाला, हैजा जस्ता पानी जन्ने रोगहरूबाट सचेत रहौं। बाल बालिका, ज्येष्ठ नागरिक, महिला तथा अपाङ्गता भएका व्यक्तिहरूको सुरक्षामा विशेष ध्यान दिउँ। सम्भावित जोखिम देखिएमा तत्काल सुरक्षित स्थानमा सरौं तथा सम्बन्धित निकायलाई जानकारी गराउँ। वन क्षेत्रमा जाने चरण तथा अन्य गतिविधि सञ्चालन गर्दा विशेष सावधानी अपनाऊ। संरक्षण क्षेत्रभित्र ट्रेकिङ, हाइकिङ गर्दा अनिवार्य रूपमा गौरीशंख संरक्षण क्षेत्र आयोजना तथा सुरक्षा निकायद्वारा जारी गरिएको ट्राभल एडभाइजर अनुसार यात्रा गरौं र कुनै पनि आपतकालीन अवस्था आइपरेमा नजिकको प्रहरी कार्यालय तथा जी क्यापलाई तत्काल जानकारी गराउँ। सतर्कता नै विपदबाट बस्ने सबैभन्दा प्रभावकारी उपाय हो, त्यसैले सतर्क बनौं, आफू पनि बचौं, अरूलाई पनि बचाऊ। राष्ट्रिय प्रकृति संरक्षण कोष गौरीशंख संरक्षण क्षेत्र आयोजना प्रधान कार्यालय सिंगल्टी दोलखाद्वारा जनहितमा जारी सन्देश। हैन, कहाँबाट ल्याउने होला, पहिला त यही थियो।
3: हैन, के एकले गुनगुन गरिराको?
2: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिरातको चल्ला पालौ भनेर सोचेको।
3: अनि के भयो त, लगेर पाले भइगयो नि?
2: पाल्न त पाल्ने, तर यहाँ सादो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही सादो बाटोबाट महाङ्गल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
3: ए, दुर्गायन राजेशाना चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकोट पुरानो बजार भालु खोलामा सरेको छ नि।
2: हजुर, हाम्रा सेवाहरू यहाँ बोइलर, गिरराज, लिर चल्ला र दाना पाइनुको साथै मकै, च्याख्ला, पिठो, ढुटो, पिना, लोकल चामल, भुस, लोकल अण्डा, बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
3: सम्पर्कको लागि 9844-46-69-08 9844-46-69-08
2: दुर्गा एन्ड राजेश दाना चल्ला सप्लायर्स, चरीकोट पुरानो बजार, भालु खोला, राँगाको मासु पाइने पसल भएको घरसँगै।

0: यो रेडियो सैलुङको समय सूचक हो।
1: यति बेला बिहानको 7 बजेको छ।

0: पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज
1: अल्पाइन पब्लिक स्कूल सैलुङ समाचारको सहयात्री।

नमस्कार, बिहान 7 बजेको सैलुङ समाचारमा हार्दिक स्वागत छ। साथमा छु म तारादेवी बस्नेत। तपाईँको समाचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज र हाम्रो वेबसाइट मार्फत पनि संसारभरकै साथ सुन्न सक्नुहुनेछ। शुरूमा प्रमुख समाचारका शीर्षकहरू। कर्मचारी सरूवामा भनसुन र पहुँचका भरमा आफू अनुकूलको कार्यालयमा सरू हुने परम्परा अन्त्य।

0: साँझ सरकारले खाना रोकिदियो। यसबाट प्रभावित हुने मध्ये एक थिइन् कालीमाया परियार। बुधबार होल्डिङ सेन्टरमा भेटिनु भएको उहाँले दुखेचो पुग्नुभयो। खाना त के जागर, सबै भित्र राखेर हामीलाई पानी पनि दिएन। मान्छेले धर्म गर्न बाटो बाटोमा पानी राख्छन्, तर या त सरकारले सुकुम्बासी भनेर धेरै हेप्यो। होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीलाई भोकै पारिएको विषयमा आलोचना बढेपछि सरकारले मंगलबार साँझदेखि खाना उपलब्ध गराइरहेको छ, तर फेरि कहिलेदेखि खाना किने हो थाहा छैन। कालीमायाले भन्नुभएको छ, सो व्यवस्थापनका लागि सरकारले दिने भनेको 25,000 रूपियाँ पनि आफ्नो खातामा अझै नआएको उहाँले सुनाउनु भयो। सरकारले 8 हजारमा सूचना जारी गरेर विस्थापित सुकुम्बासीको खातामा 25,000 रूपियाँ हाले दिने जानकारी दिँदै 12 हजारभित्रै होल्डिङ सेन्टर खाली गरी सो व्यवस्थापन गर्न अल्टिमेटम दिएको थियो। पछि अर्को सूचना निकालेर 19 हजारभित्र होल्डिङ सेन्टर खाली गर्न ताकेत गरिएको थियो। विभिन्न बाध्यतामा रहेका केही परिवार होल्डिङ सेन्टरमै छन्। सरकारले उनीहरूका लागि सोमबार साँझ र मंगलबार बिहानको खाना खाजा बन्द गरेको थियो। कर्मचारी सरुवामा भन्सुन र पहुँचका भरमा आफू अनुकूलको कार्यालयमा सरुवा हुने परम्परा अब अन्त्य हुने भएको छ। लामो समयदेखि झाँकिँदै आएको सरुवाको व्यतिथि नियन्त्रण गर्न सरकारले सरुवा प्रक्रियालाई पूर्ण रूपमा प्रविधि मैत्री बनाएसँगै पहुँचको भरमा हुने कर्मचारी सरुवाको परम्परा अन्त्य भएको हो। निश्चित अवधि पुगेपछि अनलाइन प्रणालीले नै कर्मचारीको सरुवा गर्ने बारे अवगत गराउने गर्छ, जसले गर्दा दबाव र प्रभावका आधारमा अवधि नपुग्दै कर्मचारी सरुवा गर्ने अभ्यास अहिले पूर्णत बन्द भएको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत सातादेखि कार्यान्वयनमा ल्याएको डिजिटल सरुवा प्रणाली कार्यान्वयनमा आएसँगै अहिले भन्सुन र पहुँचका भरमा हुँदै आएको कर्मचारी सरुवा प्रणालीको अन्त्य भएको हो। कांग्रेस र एमाले पूर्व सहमति अनुसार प्रदेश सरकार हेरफेर गर्ने गरी तयारी शुरू गरेका छन्। 17/2081 कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भएको 7 बजे सहमति अनुसार दुवै पार्टीले प्रदेश सरकारको नेतृत्व आलोपालो मोडलमा हेरफेर गर्ने तयारी गरेका हुन्। असार मसान्तभित्र प्रदेश सरकारको बजेट पारित भए लगत्तै साउनभित्र नेतृत्व हेरफेर गर्ने समझदारी दुई दलका प्रमुख नेताहरूबीच थियो। यसले बुधबार बसेको पदाधिकारी बैठकमा प्रदेश सरकारको नेतृत्व हेरफेरबारे छलफल नै गरेको छ। बैठकमा सभापति गगन थापाले प्रदेशहरूमा बजेट आइसकेपछि पूर्व समझदारी अनुसार नेतृत्व हेरफेरबारे एमाले अध्यक्ष ओलीसँग ठोस छलफल हुने ब्रिफिङ गर्नुभएको छ। महामन्त्री गुरूराज घिमिरेले असार मसान्तभित्र सबै प्रदेश सरकारले बजेट ल्याइसकेपछि मधेस प्रदेश बाहेकका सबै प्रदेशको नेतृत्व हेरफेर गर्ने समझदारी भएको बताउनु भएको छ। काठमाडौँको मेन भवनमा रहेको निजामती कर्मचारी अस्पताल सिभिल अस्पतालमा औषधि खरिदमा भएको भ्रष्टाचारमा 8 जना विरूद्ध मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले 2,91,24,547 रूपियाँ बिगोमा दावी गर्दै उहाँहरू विरूद्ध हिजो विशेष अदालतमा मुद्दा दायर गरेको हो। अख्तियारले अस्पतालका फार्मेसी अधिकारी दिपा डुंगाना, फार्मेसी युनिटेरियन सर इन्चार्जहरू लवेन्द्र कुमार, दिनेश मन्ता, दिपा सापकोटा तथा स्टोर किपरहरू विनोद पोखरेल, शर्मिला श्रेष्ठ, केशव राज नेउपाने र सन्दीप तिवारी विरूद्ध मुद्दा दायर गरेको हो। बर्खामा खानेपानी दूषित हुने भएकाले शुद्धिकरण गरेर मात्र पिउन विज्ञहरूले सुझाव दिनु भएको छ। वर्षामा खानेपानीको मुहानमा ढल मिसिने, वर्षा भएर खानेपानीमा बाहिरको फोहोर पदार्थ मिसिएर पानी दूषित हुने भएकाले पानी शुद्धिकरण गरेर पिउन विज्ञहरूले आग्रह गर्नुभएको हो। वर्षतको समयमा झाडा पखाला, हैजा, टाइफाइड, जन्डिस, आउ, निमोनिया, रुगाखोकी जस्ता पानीजन्य संक्रामक रोगहरूको जोखिम बढ़ी हुने भन्दै सतर्कता अप्नाउन विज्ञहरूले सुझाव दिनुभएको छ। सन्दर्भमा हामीले दुलाखाका केही व्यक्तिहरूलाई तपाईँ पानी कसरी प्रयोग गर्ने गर्नुहुन्छ भनेर सोधेका छौं।
1: नरबहादुर कार्की, अहिले सिधै धारा आउने खाइरहेको छ हामी। अब यहाँ त के छ के छ हजुर, अब थाहा छैन। हामी कोठामा बसेका त्यही सिधै धारा आएको पानी खाइरहेको छ।
2: मेरो नाम धर्मबहादुर भुजेल। धाराको पानी पनि मुहानमा चाहिँ दूषित पानी भएको कारणले उमालेर तातो खानेले ठिक्क तातो खान्छ, तातो नखानेले जस्तो दूषित पानी फोहोर आएको हुन्छ, भलले ल्याएर चाहिँ मुहानमा हालेको हुन्छ। दिनदिनै हामी सफा गर्न जान सक्दैनौँ, बेला बेलामा गरिन्छ। रोग लाग्ने, पखाला लाग्ने, झाडा लाग्ने यही कारणले नै बुझेर हामीले त्यसरी खान्छौँ।
3: नाम चाहिँ मानकुमारी कठेत। म त

बाजे उमालेर राखेर खान्छ। गाउँघरमा नि मैले भन्नु पर्दाखेरि पानी थोपेर राख अनि उमालेर खान राम्रो हुन्छ। त्यो त गाउँमा त भन्नु पर्छ भने म आफूले त खानु पर्यो। केही कुरा डुबिराखेको हुन्छ, उमालेर खाएपछि टन्सिल हुन पनि अलिक समस्या हुँदैन, झाडा पखाला पनि समस्या हुँदैन, अनि अलिकति रोगीलाई अलिक मन तातो खाना पनि धेरै राम्रो हुन्छ। यो धेरै पानीको विभिन्न कुरा, पानीले त धेरै कुराको समस्या गर्छ। उमालेर चिसो खानेलाई बोतलमा हालेर राखिदिने, तातो मन तातै खानेलाई अलिअलि मन तातै खुवाउने। गाउँघरमा नि नथोपेको पानी नखाओ, बासी तासी खाना नखाओ, अनि आफूले पनि बासी खाना आफूले पनि खानु भएन, अर्कालाई नि बासी खाना खाँदा यस्तो हुन्छ समस्या भनेर सबै कुरा रोग लाग्ने धेरै जस्तो चाहिँ पानीकै कारण हो।

0: Extreme Energy Drink.
1: सामुदायिक पहुँच का लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज
2: विश्राम पछि पुनः स्वागत छ सैलुङ समाचारमा। अब दोलखा र आसपासका स्थानीय गतिविधिहरू। दोलखाको सैलुङ गाउँपालिकोटा नम्बर 8 रहेको सैलुङ भ्यूटारमा चालू आर्थिक वर्ष 10 लाख रूपियाँ रकम आन्तरिक राशि संकलन भएको छ। सैलुङ भ्यूटारमा चालू आर्थिक वर्ष 2082/83 9,79,500 मेस रूपियाँ राशि संकलन भएको सैलुङ गाउँपालिकोटा नम्बर 8 वडा अध्यक्ष धनबहादुर तमाङले बताउनुभयो। उहाँको अनुसार उक्त रकम पालिकाको आन्तरिक खातामा जम्मा गरिएको छ। स्थानीय स्रोत र पर्यटन प्रवर्धनबाट प्राप्त यो आमदानीले गाउँपालिका विकासमा थप टेवा पुग्ने विश्वास लिएको वडाले जनाएको छ। दोलखाको कालिङ्चो गाउँपालिकोटा नम्बर 7 3,000 भन्दा बढ़ी फलफूलका बिरूवा वितरण गरेको छ। कालिङ्चो गाउँपालिकोटा नम्बर 7 70% आर्थिक सहयोगमा कृषकलाई सुन्तला 1,851 र केरा 1,314 गरी 3,165 बिरूवा वितरण गरिएको वडा नम्बर 7 वडा अध्यक्ष राम पाण्डेले जानकारी दिनुभयो। उहाँका अनुसार कालिङ्चो गाउँपालिकोटा नम्बर 7 केरा र सुन्तला राम्रो उत्पादन हुने गरेको छ। दोलखाको सदरमुकाम चरीकोटमा रहेको पशुपति चौनगाई प्रादेशिक अस्पतालमा महिनामा करिब 40 जना महिला सुत्केरी हुनको लागि आउने गरेको जनाइएको छ। अस्पतालमा चालू आर्थिक वर्ष 2082/83 गत साउनदेखि हालसम्म 389 जना अस्पतालमा नै आएर सुत्केरी हुनुभएको अस्पतालका सुपरिन्टेण्डेण्ट डाक्टर अच्युत पौडेलले जानकारी दिनुभयो। उहाँका अनुसार उक्त अवधिमा सामान्य रूपमा 271 जनालाई सुत्केरी गराइएको छ भने अपरेशनबाट 118 जनालाई सुत्केरी गराइएको छ। अस्पतालमा करिब मासिक 40 जना महिलाहरू सुत्केरी गराउनको लागि आउने कुरो भएको अस्पताल प्रशासनले जनाएको छ। काभ्रेको रोशी गाउँपालिकोटा नम्बर 9 मंगलटार स्थित प्रहरी चोक पोस्ट चेक पोस्टमा नियमित सवारी जाँचका क्रममा बर्दी बासबाट काठमाण्डुतर्फ जाँदै गरेको एक इलेक्ट्रोनिक कारबाट 56.75 ग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ। सोही कारमा सवार 5 जनालाई नियन्त्रणमा लिएको हो। प्रहरीले पक्राउ परेकाहरूबाट केही सुनका गरगहना तथा नगद रकम समेत बरामद गरेको जनाएको छ। इलाका प्रहरी कार्यालय मंगलटारका इन्चार्ज प्रहरी निरीक्षक निकिता कुमारी मिश्रका अनुसार पक्राउ परेका मध्ये 2 जनाको लागू औषध सेवन परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको छ। पक्राउ परेका 5 जनालाई थप अनुसन्धान तथा कानूनी कार्यवाहीको लागि जिल्ला प्रहरी कार्यालय काभ्रे प्लाञ्चोक पठाइएको प्रहरीले जनाएको छ। रामेछापको खाडादेवी गाउँपालिकोटा नम्बर 3 वडाभित्रका सम्पूर्ण विद्यार्थी र शिक्षकहरूलाई ट्र्याकसुट शैक्षिक सामग्री तथा खेलकुदका सामग्रीहरू वितरण गरेको छ। आर्थिक वर्ष 2082/83 स्वीकृत वडा स्तरीय कार्यक्रम अनुसार वडाको चालू खर्चबाट व्यवस्थापन गरी उक्त सामग्री वितरण गरिएको हो। वडा अध्यक्ष पुष्कर कार्कीले एक विशेष कार्यक्रमका बीच वडाभित्रका विपन्न विद्यालय तथा बाल विकास केन्द्रमा पुगेर उक्त सामग्री हस्तान्तरण गर्नुभएको थियो। जानकारी गैराती र आज बिहान केही ठाउँमा ठूलो पानी परेको छ। खोसी बागमती कण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अरू ठाउँका तुलनामा कास्की म्याग्दी अर्घाखाँसी सिन्धुपाल्चोक दोलखा संखुवासभा नवलपुर र चितवन पाल्परा रूपन्देहीमा ठूलो पानी परेको छ। आज पनि देशका सबैजसो ठाउँमा पानी पर्ने र केही ठाउँमा भने मुसलधारे वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो बागमती गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़का 1-2 ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको छ। यस्तै लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका केही ठाउँमा हावा परेको सम्भावना छ। आज राति कोशी बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा मुसलधारे वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यो खबर सँगै बिहान 7 बजेको सैलुङ समाचार सकियो। जाँदा जाँदै प्रमुख समाचारका शीर्षकहरू फेरि एकपटक। कर्मचारी स्वरूपमा वन सुन र पहुँचका भरमा आफू अनुकूलको कार्यालयमा सरोह हुने परम्परा अन्त्य। कांग्रेस र एमाले पूर्व सहमति अनुसार प्रदेश सरकार हेरफेर गर्ने तयारी। होल्डिङ सेन्टरबाट पनि सुकुम्बासे व्यवस्थापित। र दलखाको सैलुङ भ्यूटारमा चालु आर्थिक वर्ष करिब 10 लाख रूपियाँ र आन्तरिक राशि संकलन। हवस् त सैलुङ समाचार अहिलेलाई यति नै। हाम्रो अर्को समाचार बुलेटिन अहिले बिहान 8 बजे आजको पत्र पत्रिका दोलखा र दोलखा आस्था सुन्न सक्नुहुनेछ। यो समाचार बुलेटिनबाट म तारा देवी बस्नेत विदा हुन्छु। रेडियो सैलुङ सुन्दै गर्नुहोला। नमस्कार।

0: Sip on ya.
1: Extreme energy drink.
2: कक्षा 11 को भर्ना सम्बन्धी सूचना
3: माध्यमिक शिक्षा परीक्षा 2082 एसी परीक्षाबाट सर्वोत्कृष्ट सहित विभिन्न ग्रेडमा उत्तीर्ण हुनुहुने सम्पूर्ण विद्यार्थी वर्गहरूमा हार्दिक बधाई एवं उज्जवल शैक्षिक भविष्यको कामना गर्दछौ।
2: तपाई गुणस्तरीय उच्च शिक्षाको लागि शैक्षिक संस्थाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्।
3: क्यूए सर्टिफाईको प्रमाणपत्र प्राप्त गौरीशंकर बहुमुखी क्याम्पस दोलखामा शैक्षिक वर्ष 2083-84 लागि कक्षा 11 होटल म्यानेजमेन्ट, कम्प्यूटर साइन्स, ल, आम संचार लगायत व्यवस्थापन, मानविकी तथा शिक्षा शास्त्र संकायसँग सम्बन्धित विभिन्न विषयहरूमा भर्ना अभियान सञ्चालन भइसकेको छ।
2: समयमा नै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहुन सम्बन्धित सम्पूर्ण विद्यार्थी, अभिभावक र सरकारवालाहरूमा जानकारी सहित अनुरोध गर्दछौ। हाम्रा सेवा तथा सुविधाहरू:
4: विभिन्न प्रकारका छात्रवृत्तिको व्यवस्था, व्यवस्थित पुस्तकालयको व्यवस्था, नियमित रूपमा आन्तरिक परीक्षा र पृष्ठपोषण,
2: एमफिल पीएचडी उपाधिका लागि अनुसन्धानरत दक्ष र अनुभवी प्राध्यापकहरू, कम्प्यूटर सिक्न इन्टरनेट सहितको कम्प्यूटर ल्याबको व्यवस्था, अनुसन्धान तथा परियोजना कार्य मार्फत विद्यार्थी सिकाई,
4: शैक्षिक भ्रमण तथा अतिरिक्त क्रियाकलाप, विद्यार्थीको चाहना, माग र आवश्यकताको आधारमा जीवन उपयोगी सिखमूलक तालिमको व्यवस्था, इच्छुक विद्यार्थीहरूलाई विभिन्न संघ संस्था, सहकारी तथा बैंकहरूमा इन्टर्नको व्यवस्था र समाजका प्राज्ञिक तथा विशिष्ट व्यक्तित्वहरूबाट सम्बन्धित विभिन्न विषयमा गेस्ट लेक्चर कक्षा सञ्चालन।
3: सम्पर्कका लागि फोन नम्बर 9854-045-973, 9851-34-33-99, गौरीशंकर बहुमुखी क्याम्पस, चरीकोट, दोलखा।
5: कतै बनाए पनि हुँदैन, के भएको होला यो, कतै बिग्रेको हो।
2: होइन साइला दाई, के बिग्रियो, खटङटङ खटङटङ पार्दै हुनुहुन्छ त।
5: हेर न भाइ,

0: सम्पूर्ण सेवा सुविधा अब एकै ठाउँमा।
1: हाम्रा सेवा तथा सुविधाहरू दोलखा जिल्लामै गुणस्तरीय फ्लेक्स, स्टिकर, क्यानभास र अर्जेन्ट फोटो प्रिन्ट गरिने।
0: लोक सेवा तथा शिक्षक सेवा आयोग, लाइसेन्स, राष्ट्रिय परिचय पत्र, पासपोर्ट, मतदाता परिचय पत्र, QR कोड, पुलिस रिपोर्ट लगायतका सम्पूर्ण सेवाका फर्म भर्ने काम तथा प्रिन्ट गरिन्छ।
1: सेल्फ छाप, नाइलन छाप बनाइनुको साथै मायाको चिनो, प्रमाण पत्र, सम्मान पत्र तयार गरिन्छ।
0: भिजिटिङ कार्ड, विवाह कार्ड, व्रतबन्धका कार्ड बनाइनुका साथै आईडी कार्ड र फ्रेम सम्बन्धी सम्पूर्ण काम गरिने।
1: अड्डा, अदालत तथा सरकारी कार्यालयको सम्पूर्ण लेखापढीको काम गरिने।
0: सबै प्रकारका प्रिन्ट तथा फोटोकपीको टोनर रिफिल गर्नुका साथै ट्रफी, मेडल, टोकन अफ लभ, खादा, दोसल्ला, तोरण तयार गरिने।
1: फोटो एल्बम तथा होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने।
0: जर्सी, कप, मार्बल, पाता, स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने।
1: विवाह, व्रतबन्ध, पार्टी, गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने।
0: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ।
1: कम्प्युटर सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि सधैँ हामीलाई सम्झिनुहोस्।
0: सम्पूर्ण सेवा सुविधाहरू एकै ठाउँमा।
1: अन्य थप जानकारीको लागि प्रोप्राइटर गोविन्द कार्की 9844322513 र 9804007066।
0: एस गोविन्द फोटो स्टुडियो, कम्प्युटर साइबर एण्ड फ्लेक्स प्रिन्ट सेन्टर, पहिलेको ठाउँबाट सरेर भीमेश्वर रंगशाला भएको घरमा सरेको जानकारी गराउँदछौ।
2: नमस्ते डाक्टर सर।
3: नमस्ते, बस्नुहोस् न। भन्नुहोस् त, के हो?
2: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन। बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
3: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
2: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
3: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
2: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
3: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान, सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
2: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
3: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
4: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: कस्तो दाँत दुखेको, गिरा पनि सुन्या छ। ए बुढी, मलाई धामीकोमा लैजाऊ भन्या।
7: अब के गर्छ धामीकोमा? नि धामीकोमा होइन, अब इन्द्र डेन्टल बिच बजारमा लैजानु पर्छ क्या तिमीलाई।
6: त्यहाँ चाहिँ के हुन्छ नि?
7: त्यहाँ के हुँदैन, म पत्याए सुन त यहाँ।
0: हाम्रा सेवा तथा सुविधाहरू लामो समयदेखि अनुभवी डाक्टरहरूद्वारा उपचार गरिने, दाँतको जरा भर्ने, दुखेको दाँतलाई उपचार गरिने, खाली ठाउँमा आफ्नै जस्तो फिक्स दाँत लगाउने, मेसिनबाटै दाँत भर्ने, दाँत सफा गरिने, खाली ठाउँमा पुरै दाँत ग्यारेन्टीका साथ हालिने, फुल सिटी, मेसिनबाटै दाँत भर्ने, सुनको क्याप लगाउने, चाँदीको दाँत भरिने, क्याप लगाउने,
8: बाङ्गो नमिलेको दाँत मिलाउनुका साथै टल्काउने, निकाल्ने, श्वास गनाउने, गिजाबाट रगत आउने, मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि सम्झनै पर्ने इन्द्र डेन्टल क्लिनिक, बिच बजार चरीकोट दोलखा। सम्पर्कको लागि 9841570769।
6: अनि कति पनि मुख र दाँत सम्बन्धी समस्या पर्यो भनेदेखि इन्द्र डेन्टलमा आइहाल्नुहोस् है।
9: इन्द्र डेन्टल पहिलेको भन्दा ठिक तल्लोपट्टि सरेको कुरा जानकारी गराइन्छ। साथै यसको शाखा मैना पोखरीमा पनि रहेको छ।
10: यस इन्द्र डेन्टलको शाखा कार्यालय काठमाडौँको जोरपाटी मेडिकल कलेज अगाडि पाँच पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ। थप जानकारीको लागि सम्पर्क 9844392992।
11: यसको शाखा सैलुङ गाउँपालिकाको मागादेउरालीमा पनि सञ्चालन भइरहेको छ।
9: अरे यही थियो त, कहाँ सरे आजकल
12: रमा? के एक्लै एक्लै बोल्दै हिँडिरहेकी छेउ?
9: के हुनु नि अभि, मा प्लान्चो बेकरी यतै थियो जस्तो लाग्छ, तर कहीँ देख्दिन, अन्तै सरेछ कि क्या
12: हो नि रमा? चरीघ्याङमा रहेको मा प्लान्चोक बेकरी त अहिले काठमाडौँ जाने बाटो सामुदायिक अस्पतालको अगाडिपट्टि सरेको छ नि।
9: ए, मलाई त थाहै थिएन, जानकारीको लागि धन्यवाद है तिमीलाई।
10: हजुर, हाम्रा विशेषताहरू केक, पप, पाउरोटी, बम लगायत बेकरीको सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाउनुको साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमा तयार पारिन्छ।
9: प्रोपाइटर भोला कुमार श्रेष्ठ 9843211368, बलराम कर्मचार्य 9844133814। मा प्लानचोक बेकरी सामुदायिक अस्पतालको अगाडि चरीकोट दोलखा।
10: के तपाईँ चरीकोट काठमाडौँ यात्रा आरामदायी, सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि त्यसो हो भने अब रोज्नुहोस् खानादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाडी सेवा, आरामदायी सिट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा, यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीच बीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि, परिवार साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज, सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्बुरेसिया होटलको भुइँतलामा तथा सादो बाटो प्रहरी चौकी नजिकै। सम्पर्क नम्बर 9761313144 र 9761313145। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहजता र विश्वासिलो यात्राका लागि खानादेवी यातायात प्रणाली चरीकोट दोलखा। हाईटेक नर्सरीमा उत्पादित गुणस्तरीय फलफूल, जडीबुटी र विभिन्न बिरूवाहरूको भरपर्दो गन्तव्य कल्पवृक्ष बहुउद्देश्य नर्सरी फार्म। यहाँ लोरसल्ला, टिमुर, कागती, सुन्तला, जापानिज हलुवा बेद, जापानिज नस्पति, रेड किबी, ग्रीन किबी, मेकाडेमिया लगायत विभिन्न फलफूल तथा जडीबुटी जन्य बिरूवाहरू उपलब्ध छन्। सिजन अनुसारका बिरूवा खरिद गर्न आजै सम्पर्क गर्नुहोस्। संस्थागत खरिदमा विशेष छुटको व्यवस्था पनि छ। व्यक्तिगत रूपमा 100 भन्दा बढी बिरूवा खरिद गर्दा पनि छुटको व्यवस्था गरिएको छ। सम्पर्क व्यक्ति ईश्वर थापा, फोन नम्बर 9849185662, 9849185662। कल्पवृक्ष बहुउद्देश्य नर्सरी फार्म भीमेश्वर नगरपालिका 3 चरीकोट, भीमेश्वर नगरपालिकाको कार्यालयसँगै।

0: मेरो देश मेरो जगदम्बा सिमेन्ट।
1: यो रेडियो सैलुङको समय सूचक हो।
2: यति बेला बिहानको 8 बजेको छ।

नमस्कार, दैनिक प्रभातकालीन समाचारमूलक कार्यक्रम आजको पत्र पत्रिका दोलखा र दोलखा आसपासमा स्वागत छ। साथमा छु म तारा देवी बस्नेत। तपाई यो कार्यक्रम रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज र हाम्रो वेबसाइट मार्फत पनि संसारभरिकै साथ सुन्न सक्नुहुनेछ। यस कार्यक्रममा हामीले राजधानी काठमाडौँबाट प्रकाशित हुने आजका राष्ट्रिय दैनिक अखबारले छापेका विविध समाचार, इन्टरनेट अनलाइनहरूले अपडेट गरेका समाचार सहित दोलखा र आसपासका समाचार पनि समेट्नेछौ। आज 2083 साल असार महिनाको 25 गते बुधबार आज प्रकाशित पत्र पत्रिकाले भन्सुनले अब हुँदैन सरुवा अध्यादेश जोगाउन समयको दबाव, मुख्यमन्त्रीमा पालो फेर्ने कांग्रेस एमालेको तयारी, सिभिल अस्पतालमा औषधि खरिदमा भ्रष्टाचार, 8 जना विरूद्ध मुद्दा दायर, होल्डिङ सेन्टरबाट पनि सुकुम्बासी विस्थापित, खातामा पैसा नखानको टुंगो, केही ठाउँमा ठूलो वर्षा, आज दिउँसो र राति पानी पनि मुसलधारे पानी पर्ने सम्भावना लगायतका समाचारलाई विशेष प्राथमिकताका साथ छापेका छन् भने पत्र पत्रिकाहरूले अन्य समाचारलाई पनि प्राथमिकताका साथ छापेका छन्। होल्डिङ सेन्टरबाट पनि सुकुम्बासी विस्थापित, खातामा पैसा नखानको टुंगो। विस्थापित सुकुम्बासीले आश्रय लिइरहेको भक्तपुरको खरीपाटी स्थित होल्डिङ सेन्टरमा सोमबार साँझ सरकारले खान रोकिदियो। यसबाट प्रभावित हुने मध्ये एक थिइन कालीमाया परियार। बुधबार होल्डिङ सेन्टरमा भेट्नु भएको उहाँले दुखेसो पोख्नुभयो। खाना त के जार

पहिलेदेखि खाना रोकिने हो थाहा छैन, कालीमाईले भन्नुभयो। सो व्यवस्थापनका लागि सरकारले दिने भनेको 25,000 रूपियाँ पनि आफ्नो खातामा अझै नआएको उहाँले सुनाउनुभयो। सरकारले 8,000 सूचना जारी गरेर विस्थापित सुकुम्बासीको खातामा 25,000 रूपियाँ हालिदिने जानकारी दिँदै 12 असारभित्र होल्डिङ सेन्टर खाली गर्ने रिसो व्यवस्थापन गर्न अल्टिमेटम दिएको थियो। पछि अर्को सूचना निकालेर 19 असारभित्र होल्डिङ सेन्टर खाली गर्न ताकेत गरेको थियो। विभिन्न बाध्यतामा रहेका केही परिवार होल्डिङ सेन्टरमै छन्। सरकारले उनीहरूको लागि सोमबार साँझ र मंगलबार बिहान खाना खाजा बन्द गरेको थियो। मनोहरको घर भत्काएपछि कालीमायाको 8 जनाको परिवार बेचल्ने भएको हो। उहाँका 2 नातिलाई आफन्तको कोठामा राखिएको छ। यो खबर आज कान्तिपुरले लेखेको छ। मुख्यमन्त्रीमा पालो फेर्ने कांग्रेस एमालेको तयारी। कांग्रेस र एमाले पूर्व सहमति अनुसार प्रदेश सरकार हेरफेर गर्ने तयारी शुरू गरेका छन्। 17 असार 2081 कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउबा र एमाले अध्यक्ष केपी शर्मा ओली बीच भएको 7 बुँदे सहमति अनुसार दुवै पार्टीले प्रदेश सरकारको नेतृत्व आलो पालो मोडलमा हेरफेर गर्ने तयारी गरेका हुन्। असार मसान्तभित्र प्रदेश सरकारको बजेट पारित भए लगत्तै साउनभित्रै नेतृत्व हेरफेर गर्ने समझदारी दुई दलका प्रमुख नेताहरूबीच भएको थियो। कांग्रेसले बुधबार बसेको पदाधिकारी बैठकमा प्रदेश सरकारको नेतृत्व हेरफेरबारे छलफल नै गरेको छ। बैठकमा सभापति गगन थापाले प्रदेशहरूमा बजेट आइसकेपछि पूर्व समझदारी अनुसार नेतृत्व हेरफेर बारे एमाले अध्यक्ष ओलीसँग ठोस छलफल हुने ब्रिफिङ गर्नुभएको छ। महामन्त्री गुरूराज घिमिरेले असारभित्र सबै प्रदेश सरकारले बजेट ल्याइसकेपछि मधेस प्रदेश बाहेक सबै प्रदेशको नेतृत्व हेरफेर गर्ने समझदारी रहेको बताउनु भएको छ। प्रदेशहरूमा बजेट आइसकेपछि पूर्व सहमति अनुसार सरकार नेतृत्व हेरफेर गर्ने समझदारी भएको छ उहाँले भन्नुभयो। यो खबर आज नयाँ पत्रिकाले लेखेको छ। भनसुनले अब हुँदैन सरुवा। कर्मचारी सरुवामा भनसुन र पहुँचका भरमा आफू अनुकूलको कार्यालयमा सरुवा हुने परम्परा अब अन्त्य भएको छ। लामो समयदेखि झाँकिँदै आएको सरुवाको बेठेटी नियन्त्रण गर्न सरकारले सरुवा प्रक्रियालाई पूर्ण रूपमा प्रविधि मैत्री बनाएसँगै पहुँचका भरमा हुने कर्मचारी सरुवाको परम्परा अन्त्य गरेको हो। निश्चित अवधि पुगेपछि यी अनलाइन प्रणालीले नै कर्मचारीको सरुवा गर्नेबारे अवगत गराउने गर्छ, जसले गर्दा दबाव र प्रभावका आधारमा अवधि नपुग्दै कर्मचारी सरुवा गर्ने अभ्यास अहिले बन्द भएको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत सातादेखि कार्यान्वयनमा ल्याएको डिजिटल सरुवा प्रणाली कार्यान्वयनमा आएसँगै अहिले भनसुन र पहुँचको भरमा हुँदै आएको कर्मचारी सरुवा प्रणालीको अन्त्य भएको हो। सरकारले कार्यान्वयनमा ल्याएको शासकीय सुधार अन्तर्गत 100 कार्यसूचीमा कर्मचारी सरुवा प्रणालीलाई प्रविधि मैत्री बनाउने उल्लेख भए अनुसार मन्त्रालयले कर्मचारी सरुवा प्रणालीलाई सफ्टवेयरको माध्यमबाट अनलाइन सरुवा प्रणाली कार्यान्वयनमा ल्याएको मन्त्रालयले जनाएको छ। यो खबर आज गोर्खापत्रले लेखेको छ। अध्यादेश झुकाउन समयको दबाव। अध्यादेशको निरन्तरता कायम राख्न राष्ट्रपतिबाट प्रमाणीकरण हुनुपर्ने अन्तिम दिन राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले अध्यादेश प्रतिस्थापन गर्ने 4 विधेयकमाथि छलफल गर्दैछ। समय दबावका बीच विधायन व्यवस्थापन समितिले एकै दिन 4 विधेयकमाथि छलफल टुंग्याएर प्रतिवेदन तयार गरेर सभामा प्रस्तुत गर्नेछ। सभाले प्रतिवेदन सहितको विधेयक निर्णायक पेश गरी पारित गरी र प्रतिनिधि सभामा फिर्ता पठाउनुपर्ने तथा प्रतिनिधि सभाले समेत सो विषयलाई स्वीकार वा अस्वीकार गरेपछि सभामुखले प्रमाणित गरेर बिहिबार नै प्रमाणीकरणको लागि राष्ट्रपति समक्ष पठाउनुपर्नेछ। राष्ट्रिय सभाका सचिव तुला बहादुर कुँवडेलले राष्ट्रिय सभाको असार 25 गते बिहिबारको बैठकले 4 विधेयक पारित गरी प्रतिनिधि सभामा फिर्ता पठाउने जानकारी दिनुभयो। सरकारले प्रतिनिधि सभामा बैशाख 25 गते र राष्ट्रिय सभामा बैठक 28 गते 8 अध्यादेश पेश गर्यो। तीमध्ये प्रतिनिधि सभाले 4 अध्यादेश प्रतिस्थापना विधेयक असार 18 गते पारित गरेर राष्ट्रिय सभामा पठायो। यो खबर आज गोर्खापत्रले लेखेको छ। सिभिल अस्पतालमा औषधि खरिदमा भ्रष्टाचार, 8 जना विरूद्ध मुद्दा दायर। काठमाण्डुको मीन भवनमा रहेको निजामती कर्मचारी अस्पतालमा औषधि खरिदमा भ्रष्टाचार भएको भन्दै 8 जना विरूद्ध मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले 2,91,24,547 रूपियाँ बिगो माग दावी गर्दै उहाँहरू विरूद्ध आज हिजो विशेष अदालतमा मुद्दा दायर भएको हो। अख्तियारले

अस्पतालका फार्मेसी अधिकृत दीपा ढुंगाना, फार्मेसी युनिट इन्चार्जहरू लवेन्द्र कुमार, दिनेश पन्त, दीपक सापकोटा तथा स्टोर किपरहरू विनोद पोखरेल, शर्मिला श्रेष्ठ, केशव राज जौपाने र सन्दीप तिवारी विरूद्ध मुद्दा दायर गरेको हो। उनीहरूले मिले मत्तोमा अस्पतालमा औषधि आपूर्ति नभई बिल बीजक सफ्टवेयरमा इन्ट्री गरेको, म्याद गुज्रेको औषधि हुँदाहुँदै नरहेको भन्ने झुटो जानकारी दिएको, कम्प्युटरमा देखाइए अनुसार औषधि मौजात नरहेको आरोपपत्रमा उल्लेख गरिएको छ। यो खबर आज सबैजसो पत्र पत्रिकाहरूले नै लेखेका छन्। केही ठाउँमा ठूलो वर्षा, आज दिउँसो र राति पनि मुसलधारे पानी पर्ने। गए राति र आज बिहान केही ठाउँमा ठूलो पानी परेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अरू ठाउँका तुलनामा कास्की, म्याग्दी, अर्घाखाँची, सेन्धोपाल्चोक, दोलखा, संघुवासभा, नवलपरासी, चितवन, पाल्पा र रूपन्देहीमा ठूलो पानी परेको छ। आज पनि देशका सबैजसो ठाउँमा पानी पर्ने र केही ठाउँमा पनि मुसलधारे वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़का एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको छ। यस्तै लुम्बिनी, सुदूरपश्चिम प्रदेशको तराईका केही ठाउँमा हावाहुरीको सम्भावना छ। आज राति कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा मुसलधारे वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। गण्डकी, कोशी र गण्डकी प्रदेशको पहाड़का एक दुई ठाउँमा भने अति ठूलो पानी पर्ने सम्भावना भएकाले सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ। यो खबर आज सबैजसो पत्र पत्रिकाहरूले नै लेखेका छन्। अब दोलखा र आसपासका गतिविधिहरू। दोलखाको सैलुङ गाउँपालिका नम्बर 8 रहेको सैलुङ भ्युटारमा चालू आर्थिक वर्ष करिब 10 लाख रूपियाँ रकम आन्तरिक राशि संकलन भएको छ। सैलुङ भ्युटारमा चालू आर्थिक वर्ष 2082/83 9,79,520 रूपियाँ राजस्व संकलन भएको सैलुङ गाउँपालिका नम्बर 8 वडा अध्यक्ष जनबहादुर तमाङले जानकारी दिनुभयो। उहाँको अनुसार उक्त रकम पालिकाको आन्तरिक खातामा जम्मा गरिएको छ। दोलखाको कालिङचो गाउँपालिका नम्बर 7 3,000 भन्दा बढ़ी फलफूलका बिरुवा वितरण गरेको छ। कालिङचो गाउँपालिका नम्बर 7 को 70% आर्थिक सहयोगमा कृषकलाई सुन्तलाका 1,851 र केराका 1,314 गरी 3,165 बिरूवा वितरण गरिएको वडा नम्बर 7 वडा अध्यक्ष राम पाण्डेले जानकारी दिनुभयो। उहाँको अनुसार कालिम्पोङ गाउँपालिका वडा नम्बर 7 केरा र सुन्तला राम्रो खेती हुने गरेको छ। दोलखाको सदरमुकाम चरिकोटमा रहेको पशुपति चौलागाई प्रादेशिक अस्पतालमा महिनामा करिब 40 जना महिला सुत्केरी हुनको लागि आउने गर्नुभएको पाइएको छ। अस्पतालमा चालू आर्थिक वर्ष 2082/83 गत साउनदेखि हालसम्म 389 जना अस्पतालमा नै आएर सुत्केरी हुनुभएको अस्पतालका सुपरिन्टेण्डेण्ट डाक्टर असित पौडेलले जानकारी दिनुभयो। उहाँका अनुसार उक्त अवधिमा सामान्य रूपमा 271 जनालाई सुत्केरी गराइएको छ भने अपरेशनबाट 118 जनालाई सुत्केरी गराइएको छ। काभ्रेको रोशी गाउँपालिकाको वडा नम्बर 9 मंगलटार स्थित प्रहरी चेक पोस्टमा नियमित सवारी जाँचको क्रममा बर्दिवासबाट काठमाण्डुतर्फ जाँदै गरेको एक इलेक्ट्रोनिक कारबाट 56.75 ग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ। प्रहरीले उक्त घटनामा 5 जनालाई नियन्त्रणमा लिएको छ। प्रहरीले पक्राउ परेकाहरूबाट केही सुनका गरगहना तथा नगद समेत बरामद गरेको छ। इलाका प्रहरी कार्यालय मंगलटारका इन्चार्ज प्रहरी निरीक्षक निकिता कुमारी मिश्रका अनुसार पक्राउ परेका मध्ये 2 जनाको लागू औषध सेवन परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको हो। यो खबरसँगै हामी आजको पत्र पत्रिका दोलखा र दोलखा आसपासको अन्तमा आइपुगेका छौं। हाम्रो अर्को समाचार बुलेटिन बिहान 10 बजे तामी भाषामा सुन्न सक्नुहुनेछ। यो कार्यक्रमबाट म तारा देवी बस्नेत विदा हुन्छु। रेडियो सैलुङ सुन्दै गर्नुहोला। नमस्ते।

0: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
1: दुलीखेल अस्पताल दोलखा, अस्पताल दोलखाको सूचना।
2: दुलीखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउन हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
3: हाम्रा सेवाहरू
1: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
3: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा,
2: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित संचालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हाड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
3: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा च्यातिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने,
1: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ,
3: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
1: हाम्रा अन्य थप सेवाहरू इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा। यस दुलीखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स सञ्चालनमा आएको हुँदा सेवा लिनुहुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 049-412-020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 049-412-020। दुलीखेल अस्पताल दोलखा अस्पताल दोलखा। होइन, कहाँबाट ल्याउने होला, पहिला त यही थियो।
4: होइन, के एक्लै गुनगुन गरिरहेको?
1: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिराजको चल्ला पालौ भनेर सोचेको।
4: अनि के भयो त, लगेर पाले भइगयो नि?
1: पाल्न त पाल्ने, तर यहाँ साद्दो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही साद्दो बाटोबाट महाङ्गल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
4: ए, दुर्गायन राजेश दाना चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकोट पुरानो बजार भालु खोलामा सरेको छ नि।
1: हजुर, हाम्रा सेवाहरू यहाँ बोइलर, गिरराज, लिर सल्ला र दाना पाइनुको साथै मकै, च्याख्ला, पिठो, ढुटो, पिना, लोकल चामल, भुस, लोकल अण्डा, बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
4: सम्पर्कको लागि 9844-46-69-08, 9844-46-69-08।
1: दुर्गा एन्ड राजेश दाना चल्ला सप्लायर्स, चरीकोट पुरानो बजार भालु खोला, राँगाको मासु पाइने पसल भएको घर सँगै। पवित्र, धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउँ, सुखी र निरोगी हौ।
4: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला, थुन, बाघको पञ्जा, शिवलिङ्ग स्पष्ट देख्न सकिन्छ। दुई जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्। गाईले आफै दूध झारेर पत्ता लगाइएको 3 शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद, रुद्री, चण्डी, होम, नवग्रह शान्ति साथै 1.25 लाख बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने, आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सपरिवार आई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौं। समय आउँछ पर्खँदैन, बगेको खोला फर्कँदैन, स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो।
1: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति मेलुङ गाउँपालिका दुई ग्याङसुका ठोकर दोलखा। अन्य जानकारीको लागि सम्पर्क नम्बर 98510 66165। गौरी शंकर संरक्षण क्षेत्र आयोजनाको अनुरोध। हाल देशभर मनसून सक्रिय भइसकेको छ। निरन्तर तथा अत्याधिक वर्षाका कारण बाढ़ी, पहिरो, भुच्छे, नदी कटान, सड़क अवरोध, आकस्मिक बाढ़ी तथा अन्य प्राकृतिक विपदका घटनाहरू हुने जोखिम उल्लेखनीय रूपमा बढ़ेको हुँदा यस परिस्थितिमा गौरीशंकर संरक्षण क्षेत्रभित्र बसोबास गर्ने सम्पूर्ण बासिन्दा, स्थानीय समुदाय, पर्यटक, पदयात्री तथा सरकारवाला निकायहरूले निम्न सावधानीहरू अपनाउनु हुन अनुरोध गरिन्छ। मौसम पूर्वानुमान तथा सम्बन्धित निकायबाट जारी गरिएका सूचना तथा सुरक्षा चेतावनीहरू नियमित रूपमा पालना गरौं। पहिरो, बाढ़ी तथा भुच्छिएको जोखिम भएका क्षेत्रहरूमा अनावश्यक आवत जावत नगरौं। निरन्तर वर्षा भइरहेको अवस्थामा भिरालो भूभाग, खोल्सा, नदी किनार तथा जोखिमयुक्त स्थानमा बसोबास वा आवत जावत नगरौं। यात्रा वा पदयात्रामा निस्कनु अघि मौसमको अवस्था तथा बाटोको अवस्था बारे जानकारी लिएर मात्र यात्रा गर्ने गरौं। आपतकालीन अवस्थाका लागि आवश्यक खाद्यान्न, पिउने पानी, औषधि, टर्च लाइट, मोबाइल चार्जर, झटपट झोला, प्राथमिक उपचार बक्स लगायतका सामग्री तयारी अवस्थामा राखौं। मनसूनको बेला पानीका मुहानहरू दूषित हुन सक्ने भएकोले पिउने पानी उमालेर वा सुरक्षित रूपमा शुद्धिकरण गरी मात्र प्रयोग गरौं र झाडा पखाला, हैजा जस्ता पानी जन्ने रोगहरूबाट सचेत रहौं। बाल बालिका, ज्येष्ठ नागरिक, महिला तथा अपाङ्गता भएका व्यक्तिहरूको सुरक्षामा विशेष ध्यान दिऊ। सम्भावित जोखिम देखिएमा तत्काल सुरक्षित स्थानमा सरौं तथा सम्बन्धित निकायलाई जानकारी गराउं। वन क्षेत्रमा जाने चरण तथा अन्य गतिविधि सञ्चालन गर्दा विशेष सावधानी अपनाऊ। संरक्षण क्षेत्रभित्र ट्रेकिङ, हाइकिङ गर्दा अनिवार्य रूपमा गौरीशंकर संरक्षण क्षेत्र आयोजना तथा सुरक्षा निकायद्वारा जारी गरिएको ट्राभल एडभाइजर अनुसार यात्रा गरौं र कुनै पनि आपतकालीन अवस्था आइपरेमा नजिकको प्रहरी कार्यालय तथा जी क्याम्पलाई तत्काल जानकारी गराउ। सतर्कता नै विपदबाट बस्ने सबैभन्दा प्रभावकारी उपाय हो। त्यसैले सतर्क बनौ, आफू पनि बचौ, अरूलाई पनि बचाऊ। राष्ट्रिय प्रकृति संरक्षण कोष गौरीशंकर संरक्षण क्षेत्र आयोजना प्रधान कार्यालय सिंगल्टी दोलखाद्वारा जनहितमा जारी सन्देश।
5: होइन के गर्ने होला भन्या, यसो व्यापार व्यवसाय गरौँ भन्या, अलिकति खर्चको पनि जो गरेको थिए, चामल लिन काठमाडौँ जानै नसकिने भयो। यो समयले हामीलाई गरी खानै नदिने भयो भन्या, हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो हो।
6: पाडे पनि किन दुखेको पक्षौ, तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको जस्तो सुनिन्छ। होइन, व्यवसाय चाहिँ के गर्न लाग्यो भने,
5: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी, टेबल साथै तामा पितल, चरे सिलाबर स्टिलका भाँडा व्यवसाय गरौं कि झै लाग्या छ। तर यो सामान लिन काठमाडौँ जाने दुःखले गर्दा त झिक्कै लाग्छ हो मलाई त।
6: तिमीले भनेको व्यवसायका लागि सामान लिन जाने कुराको चिन्तै नगर न। दोलखामा 20 वर्ष पुरानो एक मात्र डिलर गीताश्री स्टोर चरिकोटमै छँदै छ नि, जसले 10 वारेन्टी भएका सामान यहाँ साथै नेपालका सबैभन्दा पुरानो त्रिवेणी कम्पनी डल्फिनका 5 वारेन्टी भएका आकर्षक मोडेलका कुर्सी, टेबल, एसपीएलका सबै प्लास्टिकका बाटा, बाल्टिन लगायत भाँडाहरू सुपथ मूल्यमा उपलब्ध गराउँछ नि।
5: मेरी आमै नि गीताश्री स्टोर, यो त थापा बाजेको वर्षौं पुरानो पसल होइन र
6: भनी। हो त, त्यही पुरानो विश्वासिलो थापा बाजेको गीताश्री स्टोर, जहाँ भाँडा व्यवसाय गर्नका लागि चाहिने सम्पूर्ण सामग्रीहरू कम्पनीकै मूल्यमा पाइन्छ के। अनि अर्को कुरा, पहिला थापा बाजेले चलाउँदै आएको त्यो पसल अहिले त उनकै छोराले चलाउँदै आएको छ नि, त्यो त दोलखाको लागि एकमात्र डिलर हो के, त्यसो गरे कसो होला।
2: हाम्रा सेवा तथा सुविधाहरू तामा, पितल, जरेस, स्टील, फलाम, प्लास्टिक, फाइबर का झोला, कालो ड्रम, कड़ा डेक्ची तथा माटा का भाड़ा कंपनी के मूल्य में पाइन।
1: त्यस्तै ग्यास बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ। साथै इलेक्ट्रिक सामानको शोरूम खोलिएको हुँदा फ्रिज, वासिङ मेसिन, टीभी, पानी तताउने सोलरको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस्। पैसा जोगाउनुहोस्। यस गीताश्री स्टोरबाट पुराना भाँडा ल्याउनुहोस्, नयाँ भाँडा लानुहोस्। कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ। समूहको लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ।
2: फलाम र माटोबाट बनेका भाँडा, ग्यासको डिलर पनि रहेको छ। साथै कुकर, राइस कुकर, चुलो, मिक्सर ग्राइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ।
1: प्रोप्राइटर चरीकोटका लागि भीमराज थापा, सम्पर्क नम्बर 9851068595 र 0949421542। काठमाडौँ कागेश्वरी मनहरा 9 गोठाटारका लागि श्रीराम थापा, सम्पर्क नम्बर 9851068590।
0: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: फोटो एल्बम तथा होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने।
1: जर्सी, कप, मार्बल, पाता, स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने।
0: विवाह, व्रतबन्ध, पार्टी, गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने।
1: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ।
0: कम्प्युटर सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि सधैँ हामीलाई सम्झिनुहोस्।
1: सम्पूर्ण सेवा सुविधाहरू एकै ठाउँमा।
0: अन्य थप जानकारीको लागि प्रोप्राइटर गोविन्द कार्की 9844322513 र 9804007066।
1: यस गोविन्द फोटो स्टुडियो कम्प्युटर साइबर एण्ड फ्लेक्स प्रिन्ट सेन्टर पहिलेको ठाउँबाट सरेर भीमेश्वर रंगशाला भएको घरमा सरेको जानकारी गराउँदछौ। हाईटेक नर्सरीमा उत्पादित गुणस्तरीय फलफूल, जड़ीबुटी र विभिन्न बिरूवाहरूको भरपर्दो गन्तव्य कल्पवृक्ष बहुउद्देश्य नर्सरी फार्म। यहाँ लोरसल्ला, टिमुर, कागती, सुन्तला, जापानिज हलुवा बेद, जापानिज नस्पति, रेड किबी, ग्रीन किबी, मेकाडेमिया लगायत विभिन्न फलफूल तथा जड़ीबुटी जन्य बिरूवाहरू उपलब्ध छन्। सिजन अनुसारका बिरूवा खरिद गर्न आजै सम्पर्क गर्नुहोस्। संस्थागत खरिदमा विशेष छुटको व्यवस्था पनि छ। व्यक्तिगत रूपमा 100 भन्दा बढी बिरूवा खरिद गर्दा पनि छुटको व्यवस्था गरिएको छ। सम्पर्क व्यक्ति ईश्वर थापा, फोन नम्बर 9849185662 9849185662। कल्पवृक्ष बहुउद्देश्य नर्सरी फार्म भीमेश्वर नगरपालिका 3 चरीकोट भीमेश्वर नगरपालिकाको कार्यालयसँगै। गौरीशंकर संरक्षण क्षेत्र आयोजनाको अनुरोध। हाल देशभर मनसून सक्रिय भइसकेको छ। निरन्तर तथा अत्याधिक वर्षाका कारण बाढ़ी, पहिरो, भुच्छे, नदी कटान, सड़क अवरोध, आकस्मिक बाढ़ी तथा अन्य प्राकृतिक विपदका घटनाहरू हुने जोखिम उल्लेखनीय रूपमा बढ़ेको हुँदा यस परिस्थितिमा गौरीशंकर संरक्षण क्षेत्रभित्र बसोबास गर्ने सम्पूर्ण बासिन्दा, स्थानीय समुदाय, पर्यटक, पदयात्री तथा सरकारवाला निकायहरूले निम्न सावधानीहरू अपनाउनु हुन अनुरोध गरिन्छ। मौसम पूर्वानुमान तथा सम्बन्धित निकायबाट जारी गरिएका सूचना तथा सुरक्षा चेतावनीहरू नियमित रूपमा पालना गरौं। पहिरो, बाढ़ी तथा भुच्छिएको जोखिम भएका क्षेत्रहरूमा अनावश्यक आवत जावत नगरौं। निरन्तर वर्षा भइरहेको अवस्थामा भिरालो भूभाग, खोल्सा, नदी किनार तथा जोखिमयुक्त स्थानमा बसोबास वा आवत जावत नगरौं। यात्रा वा पदयात्रामा निस्कनु अघि मौसमको अवस्था तथा बाटोको अवस्था बारे जानकारी लिएर मात्र यात्रा गर्ने गरौं। आपतकालीन अवस्थाका लागि आवश्यक खाद्यान्न, पिउने पानी, औषधि, टर्च लाइट, मोबाइल चार्जर, झटपट झोला, प्राथमिक उपचार बक्स लगायतका सामग्री तयारी अवस्थामा राखौं। मनसूनको बेला पानीका मुहानहरू दूषित हुन सक्ने भएकोले पिउने पानी उमालेर वा सुरक्षित रूपमा शुद्धिकरण गरी मात्र प्रयोग गरौं र झाडा पखाला, हैजा जस्ता पानी जन्ने रोगहरूबाट सचेत रहौं। बाल बालिका, ज्येष्ठ नागरिक, महिला तथा अपाङ्गता भएका व्यक्तिहरूको सुरक्षामा विशेष ध्यान दिउं। सम्भावित जोखिम देखिएमा तत्काल सुरक्षित स्थानमा सरौं तथा सम्बन्धित निकायलाई जानकारी गराउं। वन क्षेत्रमा जाने चरण तथा अन्य गतिविधि सञ्चालन गर्दा विशेष सावधानी अपनाऊ। संरक्षण क्षेत्रभित्र ट्रेकिङ, हाइकिङ गर्दा अनिवार्य रूपमा गौरीशंख संरक्षण क्षेत्र आयोजन तथा सुरक्षा निकायद्वारा जारी गरिएको ट्राभल एडभाइजर अनुसार यात्रा गरौं र कुनै पनि आपतकालीन अवस्था आइपरेमा नजिकको प्रहरी कार्यालय तथा जी क्याम्पलाई तत्काल जानकारी गराउं। सतर्कता नै विपदबाट बस्ने सबैभन्दा प्रभावकारी उपाय हो। त्यसैले सतर्क बनौं, आफू पनि बचौं, अरूलाई पनि बचाऊं। राष्ट्रिय प्रकृति संरक्षण कोष गौरीशंकर संरक्षण क्षेत्र आयोजना प्रधान कार्यालय सिंगल्टी दोलाखाद्वारा जनहितमा जारी सन्देश।
2: होइन, के गर्ने होला भने यसो व्यापार व्यवसाय गरौँ भने अलिकति खर्चको पनि जो गरेको थिएँ, चामल लिन काठमाडौँ जानै नसकिने भयो। यो समयले हामीलाई गरी खानै नदिने भयो भने हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो हो।
3: पारे पनि किन दुखेको पक्छौ? तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको जस्तो सुनिन्छ। होइन, व्यवसाय चाहिँ के गर्न लाग्यो भने
2: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी, टेबल साथै

0: नमस्ते डाक्टर सर.
1: नमस्ते. बस्नुहोस् न. भन्नुहोस् त के हो?
0: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन. बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ. के गर्ने होला?
1: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ. ओहो, अनि खाना कति हो खान्छ नि?
0: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन.
1: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो. बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ. विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ. दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ.
0: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब.
1: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको. टाउको दुख्ने कारण पनि यही नै हो. यसले पछि माइग्रेन हुने जोखिम रहन्छ. उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ.
0: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
1: हो नि. बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो. मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ.
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु.
3: नेपाल सरकार, विज्ञापन बोर्ड.
4: कस्तो दाँत दुखेको, गिरा पनि सुन्या छ. ए बुढी, मलाई धामीकोमा लैजा भन्या.
5: अब के गर्नु धामीकोमा नि? धामीकोमा होइन, अब इन्द्र डेन्टल बिच बजारमा लैजानु पर्छ क्या तिमीलाई.
4: त्यहाँ त के हुन्छ नि?
5: त्यहाँ के हुँदैन नपत्याए सुन त यहाँ.
6: हाम्रा सेवा तथा सुविधाहरू लामो समयदेखि अनुभवी डाक्टरहरूद्वारा उपचार गरिने, दाँतको जरा भर्ने, दुखेको दाँतलाई उपचार गरिने, खाली ठाउँमा आफ्नै जस्तो फिक्स दाँत लगाउने, मेसिनबाटै दाँत भर्ने, दाँत सफा गरिने, खाली ठाउँमा पुरै दाँत ग्यारेन्टीका साथ हालिने फुल सिटी, मेसिनबाटै दाँत भर्ने, सुनको क्याप लगाउने, चाँदीको दाँत भरिने, क्याप लगाउने,
7: बाङ्गो नमिलेको दाँत मिलाउनका साथै टल्काउने, निकाल्ने, श्वास गनाउने, गिजाबाट रगत आउने, मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि सम्झनै पर्ने इन्द्र डेन्टल क्लिनिक, बिच बजार चरीकोट दौलखा. सम्पर्कको लागि 9841577079.
4: अलिकति पनि मुख र दाँत सम्बन्धी समस्या पर्यो भनेदेखि इन्द्र डेन्टलमा आइहाल्नुहोस् है.
8: इन्द्र डेन्टल पहिलेको भन्दा ठिक तल्लोपट्टि सरेको कुरा जानकारी गराइन्छ. साथै यसको शाखा मैना पोखरीमा पनि रहेको छ.
9: यस इन्द्र डेन्टलको शाखा कार्यालय काठमाडौँको जोरपाटी मेडिकल कलेज अगाडि 5 पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ. थप जानकारीको लागि सम्पर्क 9844392992.
10: यसको शाखा सैलुङ गाउँपालिकाको मागादेउरालीमा पनि सञ्चालन भइरहेको छ.
11: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर. हाम्रा सेवा तथा सुविधाहरू:
12: थाइराइड जाँच, भिटामिन बी 12, भिटामिन डी, एन्टिटिपियो, मुटुको जाँच, मृगौलाको जाँच, कलेजोको जाँच, घुँडामा लगाउने सुई 3 महिने, सुगर जाँच, एचबीएसी. हाम्रा अन्य सेवा तथा सुविधाहरू: थाइराइड जाँच, मुटुको इसिजी, भिडियो एक्सरे, सुगर प्रेसर, दम रोग, निमोनिया तथा सास बढ्ने, खोकी लाग्ने, पिसाब पोल्ने, पिसाब छिनछिनमा आउने, महिनावरीमा तल्लो पेट दुख्ने, ग्यास्ट्रिकको उपचार, पाठेघर, स्तन आन्द्रा, प्रोस्टेट र क्यान्सरका साथै बच्चा नहुने लगायत सम्पूर्ण समस्याहरूका लागि प्याथोलोजी ल्याबको सुविधा. साथै दन्त रोग र फिजियोथेरापीको समेत व्यवस्था रहेको छ.
9: परिवारका सम्पूर्ण सदस्यहरू र होल बडी जाँचमा 50% छुट गरिनुको साथै पिसाबको कल्चर पनि गरिन्छ.
12: अन्य थप जानकारी र अग्रिम बुकिङका लागि सम्पर्क नम्बर 9861055780 र 9841577069. 24 घण्टा फार्मेसीको समेत सुविधा रहेको छ.
9: इन्द्रणी फार्मेसी एन्ड थाइराइड डायग्नोस्टिक सेन्टर, चरीकोट बीच बजार, भेटेरिनरी अस्पताल अगाडि.

0: slip on ya.
1: Extreme energy drink.
2: यो रेडियो सैलुङको समय सूचक हो। यति बेला बिहानको 9 बजेको छ।

0: सामुदायिक पहुँच का लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज
1: दोलाखाली लोकप्रिय सर्जक सुजन विश्वकर्मा र शिवजी विश्वकर्माको प्रस्तुति लोक दोहोरी गीत मठ मन्दिर धाएर कसम खाएर पुष्कर विकको उत्कृष्ट शब्द सुजन विश्वकर्माको मन छुने लयमा चर्चित गायक रामजी खाँड र सागरमाया जिरेलको सुमधुर स्वरमा सजिएको लोकदोहोरी गीत मठ मन्दिर धाएर कसम खाएर सल्लाह तथा सुझावको लागि सर्जक सुजन विश्वकर्मा 97-43-22-35-83 97-43-22-35-83 सुजन बीके अफिसियल युट्युब च्यानलमा सर्वत्र उपलब्ध छ हेर्न र सुन्न नभुल्नुहोला लोक सांगीतिक कोसेली मठ मन्दिर धाएर कसम खाएर।

आँखा खुल्दा म अस्पतालमा थिएँ। क्याफी कि भाउजू मेरो बेड नजिकै सुकसुकाउँदै बसेकी थिइन्। मैले यताउता नजर घुमाएँ तर सामलाई कतै देखिन। भाउजूले मेरो आँखा खुलेको देखेपछि झनै रुन थालिन्। मैले मुस्किलले मसिनो आवाज निकालेर सोधेँ, सानु? उनले मेरो हात पक्रेर भक्कानिएर रुँदै भनिन्, सानु रहिन्।

0: छ खबर सन्चै हुनुहुन्छ?
1: सन्चै छु नानी।
0: अनि यो वर्ष तीर्थ यात्रा नजाने बा?
1: तीर्थ चाहिँ जाने भनेको नानी, तर कुन तीर्थ जाने भनेको?
0: अहिलेको चारधाम भनेको चाहिँ अलिक फरक र वास्तविक चारधाम छन् बा। जस्तै बद्रीनाथ, जगन्नाथपुरी, रामेश्वरम, द्वारिकाहरू पर्छन्।
1: ए, उसो भए यी धामहरूको चाहिँ दर्शन गर्ने मेरो जीवनको ठूलो अभिलाषा थियो नानी। बरु कहिले र कसरी जाने हो सबै कुरा जानकारी पाउन त।
0: हजुर, हुन्छ बा, सुन्नुहोस् है त।
2: हजुर, तीर्थयात्रा हुने स्थानहरू काशी विश्वनाथ, बनारस, ऋषिकेश, बद्रीनाथ, गंगा सागर कलकत्ता, जगन्नाथपुरी उडिसा, तिरुपति बालाजी आन्ध्र प्रदेश, लक्ष्मी नारायण गोल्डेन टेम्पल बेलरू, कन्याकुमारी तमिलनाडु, रामेश्वरम द्वारिका गुजरात, सोमनाथ ज्योतिर्लिङ नागेश्वर ज्योतिर्लिङ, साथै सबै धाम क्षेत्रमा रहेका प्रसिद्ध मन्दिरहरू दर्शन गराइनेछ। यो यात्रा केही स्थानमा बस ट्याक्सी बाहेक बाँकी सम्पूर्ण यात्रा भारतीय रेलको विशिष्ट श्रेणीद्वारा गराइनेछ। अन्य सेवा सुविधा लागत समय सम्पूर्ण जानकारीको लागि विष्णु अधिकारीलाई सम्झनुहोला। सम्पर्क नम्बर 9841870793, 9841870793, सादो बाटो चरीको दोला।

0: आफ्नो जागिर खाने मौका त आको थियो नि, तर
1: तर सर केही सोचेर बस्ने होइन, मारी जागिरको अवसर आएको छ भने गएर खाइहाल है।
0: आफ्नो अब खाना त हुन्थ्यो नि, तर के गर्ने, मोटरसाइकल नै चलाउन जानेको हुनु पर्छ भनेर भनिदियो त सकेको नि।
1: हेर हेर यिनका मोटा बुद्धि, जागिर खान पनि त सिप चाहियो नि त। माची भूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर जाने, मारी कार मोटरसाइकल स्कुटर सिक्ने नि होइन त?
2: हो त नि, दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 6 स्थित आर्मिक ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार मोटरसाइकल र स्कुटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइन्छ।
3: साथै यहाँ आफ्नै कार मोटरसाइकल र स्कुटर पनि लगी ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आजै सम्पर्क गर्नुहोला। दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर।
2: विस्तृत जानकारीका लागि प्रोपाइटर पासङ शेर्पा, सम्पर्क नम्बर 9865 46 19 26 र गेलसाङ शेर्पा 9816 830 107।
3: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यालय पेट्रोल पम्पको छेउ पहिले बजार सोरुम रहेको घरमा सरेको छ। मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर, चरीकोट, दोलखा।
4: छोरीको चिना टिपन बनाउनु थियो, मेरो पनि चिना हेर्नु पर्ने थियो, अनि जडीबुटी पनि चाहिएको थियो। यी सबै कुरा कहाँ पाइन्छ होला, तिमीलाई थाहा छ? अनि अस्ति तिमी हात हेर्ने पनि कुरा गर्दै थियौ।
5: यी सबै कामका लागि त पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दबाट ज्योतिष विद्या सम्बन्धी प्रमाण पत्र प्राप्त गर्न सफल हुनुभएका लादु घर भएका ज्योतिष नकुल गजुरेलाई सम्पर्क गर्नु पर्छ नि त।
3: के तपाईँ ज्योतिष शास्त्रमा विश्वास गर्नुहुन्छ? यदि त्यसो हो भने चरीकुट सातो बाटो कृषि बजार स्थित ज्योतिष नकुल गजुरेललाई सम्झिनुहोस्। यहाँ हात हेर्ने, चिना टिपन बनाउने, झारफुक गर्ने, आवश्यक परेका जडीबुटी, मोहनी र छारे रोग पनि निको पारिन्छ। सम्पर्कको लागि ज्योतिषी नकुल गजुरेल 9844 46 88 62 9844 46 88

0: विगत लामो समयदेखि ग्राहकको सेवामा समर्पित नारायण कुटानी पिसानी मेल पेट्रोल पम्पबाट दिँदै आएको सेवा हाल केही महिना अगाडिदेखि सातो बाटो चोक स्थित दोलखा जाने बाटो नगरपालिकाद्वारा निर्मित ठूलो भवनमा ग्राहकको सुविधाका लागि नयाँ आधुनिक तोरी पेल्ने मिलले 42% सम्म तेल निकाल्ने अत्याधुनिक मेसिन सञ्चालनमा ल्याएको, साथै काँचो र भुटेको तोरीको तेल, रायोको तेल, आलस र सरसोको तेल उपलब्ध छन्। लोकल चामल, लोकल दाल, गेडागुडी, पिना, ड्राई फ्रूट लगायत अन्य खाद्य पदार्थहरू सुपथ मूल्यका लागि हामीलाई सदैव सम्झनुहोस्।
1: साथै यहाँ उत्कृष्ट क्वालिटीका काजु, किसमिस, ओखर, हाडे बदाम, छोकडा, फर्सीको बिया, खजुर, कालो मिश्री, खुरपानी, सूर्यमुखीको बिया, नरिवल, अंजीर, मक्खन आदि। थप जानकारीको लागि प्रोप्राइटर नारायण थापा 9844554060, प्रकाश थापा 9844554060। नारायण कुटानी पिसानी तेल मिल चरीकोट सादो बाटो नगरपालिका कम्प्लेक्स भएको घरमा।
2: एहे, आज त साँच्ची नानीको जन्मदिन पो हो त, केक काट्नु पर्ने भनेकै बेला कहाँ गएर ल्याउनु अब।
3: हाउ नानीको आज जन्मदिन पो हो, हाउ केकको लागि त चिन्तै लिनु पर्दैन नि। हो पलाञ्चोक बेकरी छँदैछ नि, त्यतैतिर जाने, हाउ 15 मिनटमा केक बन्छ ल्याउने।
1: हाम्रा सेवा तथा सुविधाहरू केक, पप, पाउरोटी, बम, अन्य बेकरीको सम्पूर्ण सामान पाउनुका साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमै तयार पारिन्छ।
4: सम्पर्कको लागि सागर श्रेष्ठ मोबाइल नम्बर 9851189787, सरिष्मा श्रेष्ठ मोबाइल नम्बर 9860589988, पलाञ्चोक बेकारी साध्य बाटे चौकी पछाडि भीमेश्वर कोल स्टोर सँगै।
1: के तपाईँ डाले घाँस तथा फलफूलका बिरुवाको खोजीमा हुनुहुन्छ?
2: यदि त्यसो हो भने दुलखाको मेलुङ गाउँपालिका वडा नम्बर 1 पौटी सिन्टेमा रहेको राधा कृष्ण घाँसे बाले स्रोत केन्द्र तथा नर्सरीलाई सम्झनुहोस्।
1: यहाँ राई खन्यु, कालो निभारो, किम्बु, इन्दु, इपिल इपिल, मेन्दोला, मोरिङ्गा, भटमासे, रक्त कमल, डेस्मोडियम, सुपर नेपियर, स्मार्ट नेपियर, एच नेपियर, मक्का क्रस नेपियर, सुम्बा सेटेरिया, बडहर, जापानिज कटुस, बकाइनो, नीम, टागी लगायतका बिरुवाहरू उपलब्ध छन्। साथै एभोकाडो, सुन्तला, कफी र अकबरे खुर्सानीका बिरुवाको लागि पनि हामीलाई सम्झनुहोस्।
2: आजै सम्पर्क गरी आफूलाई चाहिने बिरुवा अर्डर गर्नुहोस्। 3000 भन्दा बढी बिरुवा खरिद गर्नेलाई तोकिएको मूल्यमा 10% छुट वा दोलखा जिल्लाभित्र निशुल्क डेलिभरीको व्यवस्था गरिन्छ।
1: सम्पर्कका लागि नर्सरी सञ्चालक उदीप शिवाकोटी, मोबाइल नम्बर 9865596994 र 9816509963।
2: यदि तपाईहरूसँग पनि उत्पादित कफीको गुणस्तरीय दाना छ र कहाँ लगेर बेच्ने भन्ने चिन्तामा हुनुहुन्छ भने पनि हामी उचित मूल्यमा खरिद गरिदिनेछौ।
5: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 MHz।
6: मेरो देश, मेरो जगदम्बा सिमेन्ट।
7: पाथी र पाथीलाई फुलै अक्षता चढाउने लैसा फेमलाई खाली लुगाबा सुनिदेवै बाबा साइलङ आए सरी ए फेमलाई छत्र बड्डोको बोकी लौरो टेकी टेकी आको साइलुङ एफएममा नेपाली कैयाँ पारी घर मैया आको साइलम एफएममा। पशुपतिनाथ लाई फूला को माल बैते सर लो तेरे सोलो

Pinaira saro saro nepalai ma bati balo tamatikaru.

माइतीको घरमा न त बस्न रहेछ भाइले बसन लाइसको।

गाईलाई चरो रन होइन बनाय बासेल आफू खोलौ ए साथी तारालाई आशोको धार बासेल आप खोलौ यो काला मुखले के भन्यो होला रिसाउनालाई माफ होला

Kolkata bommai dole sake tamai bakire royo bodukotin.

0: रु बाबा तिमी नेपाल भए पने पाउते नि खबर दिनको दिन दबीले दोइराउ कति माइले रोइराउ पाउते रे खबर दिनको दिन हक्का साई माइलो कन्तेला लेर कैलो लाइदेऊ फुलाई सिउँदैमा कलिलो गाबा सुनिर वै बाबा लाइदेऊ सि फुलाई सिउँदैमा
1: दर महिनामा तिम्रो

हमर मगन लेव करता ओले मन लेव करता काले पोखा।

Lari ma lari ava dina gare nye jonga.

बराका रुखमा तिमी बसिर चराख भतेरेमा झर्ने हो सै भनौ भने भनौ मैले कति भतेरेमा झर्ने हो गुरिदेऊ आमैलाई बाटिदेऊ कपाल फुलाइलाई देऊ बेलीको चैताका गामारे राम राम फुलाइलाई देऊ बेलीको घर घरी खाउँ कि माता भरि जाउँ कि कस्तो रे कर्म चेलीको

Jiapat bayo siri sita mailai, soi soi rea pati malai bo. Gaiko.

bani sim lai mero mai ti tim lai betare koile un toro. And some

हजार मैले जानी घाँस काटे गाईलाई होइन ग

Rubala pan lai mai le bane ko oina babu me.

छपरा छपा तिमलाई धानाई रोप्ने कोदो रोप्ने।

रहेको छ। प्रोप राइटर दावा तामाङ, सम्पर्क मोबाइल नम्बर 9844000844, 9848373107 र 9855100019। सुप्रिम टायर रिसोलिङ सेन्टर, भिनपछ पार्टी खोला, चरीकोट, दोलखा।

0: दोलखामा त किवी महोत्सव पनि सकियो अरे, किवीको राम्रै बजार छ कि के हो?
1: हो त काका, किवीको त दोलखामा मात्रै नभई देशैभरि नै राम्रो माग छ नि।
0: त्यही त नानी, यत्रो वर्ष विदेश बसेर आइयो, विदेशमा नि केही गर्न सकेको होइन, यही नेपालमा केही गरौं कि भनेर सोचेको। अब यही किवी खेती गर्नु पर्ला भन्ने सोचमा पो छु त नानी। साँची नानी, किवी खेतीका लागि चाहिने आवश्यक बिरुवाहरू चाहिँ कहाँ पाइन्छन् तिमीलाई थाहा छ?
1: किन थाहा नहुनु नि काका, विगत 11 वर्षदेखि किवी खेती गर्दै आएको टासिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म छँदैछ नि, जहाँ किवीका चार जातका बिरुवा पाइन्छन्। 1000 भन्दा माथिका बिरुवा खरिद गर्ने व्यक्तिहरूलाई प्रति गोटा 100 रुपियाँमा नै किवीका बिरुवा दिइन्छ नि, त्यसैले समयमै सम्पर्क गर्नु है काका।
2: प्रोपाइटर कर्मा शेर्पा, सम्पर्क नम्बर 98 45 34 44 96 र 96 14 95 08 40।
1: टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म, गौरीशंकर गाउँपालिका छ, लुवाङसा दोलखा।
3: नमस्ते डाक्टर साहब।
4: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
3: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
4: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
3: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
4: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
3: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
4: स्क्रिनकै कारण उसलाई निन्द्र नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
3: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
4: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
5: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: कक्षा 11 को भर्ना सम्बन्धी सूचना।
8: माध्यमिक शिक्षा परीक्षा 2082 एसी परीक्षाबाट सर्वोत्कृष्ट सहित विभिन्न ग्रेडमा उत्तीर्ण हुनुहुने सम्पूर्ण विद्यार्थी वर्गहरूमा हार्दिक बधाई एवं उज्जवल शैक्षिक भविष्यको कामना गर्दछौ।
7: तपाई गुणस्तरीय उच्च शिक्षाको लागि शैक्षिक संस्थाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्।
8: QA सर्टिफाईको प्रमाणपत्र प्राप्त गौरीशंकर बहुमुखी क्याम्पस दोलखामा शैक्षिक वर्ष 2083-84 लागि कक्षा 11 होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, ल, आम संचार लगायत व्यवस्थापन, मानविकी तथा शिक्षा शास्त्र संकायसँग सम्बन्धित विभिन्न विषयहरूमा भर्ना अभियान सञ्चालन भइसकेको छ।
7: समयमा नै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहुन सम्बन्धित सम्पूर्ण विद्यार्थी, अभिभावक र सरोकारवालाहरूमा जानकारी सहित अनुरोध गर्दछौ। हाम्रा सेवा तथा सुविधाहरू:
9: विभिन्न प्रकारका छात्रवृत्तिको व्यवस्था, व्यवस्थित पुस्तकालयको व्यवस्था, नियमित रूपमा आन्तरिक परीक्षा र पृष्ठ पोषण,
7: एमफिल पीएचडी उपाधिका लागि अनुसन्धानरत दक्ष र अनुभवी प्राध्यापकहरू, कम्प्युटर सिक्न इन्टरनेट सहितको कम्प्युटर ल्याबको व्यवस्था, अनुसन्धान तथा परियोजना कार्य मार्फत विद्यार्थी सिकाई।

0: शैक्षिक भ्रमण तथा अतिरिक्त क्रियाकलाप विद्यार्थीको चाहना माग र आवश्यकताको आधारमा जीवन उपयोगी सिपमूलक तालिमको व्यवस्था इच्छुक विद्यार्थीहरूलाई विभिन्न संघ संस्था सहकारी तथा बैंकहरूमा इन्टर्नको व्यवस्था र समाजका प्राज्ञिक तथा विशिष्ट व्यक्तित्वहरूबाट सम्बन्धित विभिन्न विषयमा गेस्ट लेक्चर कक्षा सञ्चालन सम्पर्कका लागि फोन नम्बर 9854045973 9851343390 गौरीशंकर बहुमुखी क्याम्पस चरीकोट दोलखा
1: होइन साइला दाई के बिग्रियो खटङटङ खटङटङ पार्दै हुनुहुन्छ त
2: हेर न भाइ यो लुगा सिलाउने मिसिन बिग्रे त खोइ कामै गरिराखेको छैन भनेको बनाइने ठाउँ कता हो यता थाहा छैन तिमीलाई केही थाहा छ
1: किन थाहा नहुनु नि साइला दाई चरीकोट बीच बजारमा बिहानी सिलाई मेसिन पसल छँदैछ नि त्यही गए भइहाल्यो नि मलाई पनि एउटा नयाँ सिलाई मेसिन चाहिएको छ म पनि त्यतै जान लागेको
2: ए हो र कस्तो साइटमै राम्रो कुरा गर्नुभयो बाबुले म पनि यो मेसिन लिएर हिँडिहाल्छु
3: हजुर लुगा सिलाउने विभिन्न किसिमका सिलाई मेसिन बिक्री वितरण तथा मर्मत गरिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्
1: बिहानी सिलाई मेसिन पसल चरीकोट बीच बजार गीताश्री स्टोरको ठिक अगाडि थप जानकारीको लागि सम्पर्क नम्बर 9864060 र 9851109677 बिहानी सिलाई मेसिन पसल चरीकोट बीच बजार
4: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 MHz
5: Yeah.

Hola.

0: गीतै पाइँदैन कि त्यही भएर पनि यहाँलाई स्वर नभए दुःख दिएको के अब अर्को ठाडो त डल्लै नि गाउँछ यता
1: हो

नानैलाई काट्ने त्यो है सर सर गाउँ काटेर ठोसर सुन नजर घुमाएर गाउँ काटेर ठोसर फुलाउने केसमा यो माइतीको देशमा मेरोलाई भनेको छ र लरीमा लरी आज दिनभरि मेरो भनेको छ र गोठाला जानलाई यो भोटेको मकै मालिकलाई म

Bei der Kirche an Leloi, bei der Kai Gaio.

चितुरा कागज कालो कलम सी पैलरे अछरी दाई मात्रा।

अरु को यर्चु राम राय बंदा बस्ता मेराय बा।

0: mày ra đó mày có mày bán đi đã cho tôi cả cho có đồ lê lý lô gà bà rung tôi bán cho bà bà tôi cả cho có đồ lê mì lô tà mà lời mà nài ra khá con chú rau nó bỏ rơ cho cơ rơ mà lê sa thị tà ra sư tà ra rơ rơ lê khê ra lê nó bỏ rơ cơ rơ mà lê
1: हरियाली प्रकृतिको काखमा शान्त र रमाइलो वातावरण खोज्दै हुनुहुन्छ।
2: चरीकोट चोथाङमा अवस्थित रमाइलो घर रिसोर्टमा स्वागत छ।
1: आरामदायी डिलक्स रूम ग्रुप बसाईका लागि विशेष सुविधा,
2: सेमिनार मिटिङ सहकारी र विद्यालयका कार्यक्रमका लागि सुविधा सम्पन्न हल,
1: ठूलो गार्डन, खुला स्पेस, बाल बालिकादेखि परिवारसम्म सबैका लागि रमाइलो ठाउँ।
2: विवाह, व्रतबन्ध, पास्नी, बर्थडे सेलिब्रेशन, हरेक खुशीको अवसरको लागि उत्तम गन्तव्य।
1: स्वादिलो विभिन्न परिकार र उत्कृष्ट आतिथ्य सेवा, रमाइलो घर रिसोर्ट जहाँ सम्झनाहरू बन्छन् रमाइला। आजै बुक गर्नुहोस् र आफ्नो विशेष दिन बनाउनुहोस् अझ विशेष। अहिले बुक गर्दा विशेष छुटको व्यवस्था गरिएको छ। सम्पर्कका लागि मोबाइल नम्बर 9851327806 र 9814808642। रमाइलो घर रिसोर्ट भीमेश्वर नगरपालिका ओडा नम्बर 6 चोथाङ दोलखा।
3: यो रेडियो सैलुङको समय सूचक हो।
4: यति बेला बिहानको 10 बजेको छ।

0: रेडियो साइलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
1: हैन ए बुढी, भात त निकै स्वादिलो छ त, कुन चामल पकायौ?
2: त्यही आर्जु चामल त हो नि, सस्तो र स्वादिलो पनि।
3: सुन्नुभयो, हरेक घरमा अहिले आर्जु चामलकै चर्चा छ। स्थानीय नेपाली किसानको उत्पादन आर्जु चामल, जति स्वादिलो छ त्यति नै सस्तो पनि छ। तपाईलाई पनि आर्जु चामल चाहिएको छ भने सम्पर्क गर्नुहोस्। 97020-35649 दोलखा जिल्लाको लागि आधिकारिक विक्रेता रोनिस एण्ड रोनिसा इन्टरप्राइजेस, चरीकोट दोलखा। सम्पर्क नम्बर 98511-65046।
4: अविनाश, तिमी किन निराश छौ त?
5: हेर न, मेरो व्यवसायको कर तिर्नु पर्ने थियो, अडिटको लागि वित्तीय विवरण तयारी र संस्था दर्ता कर चुक्ता पनि गर्नुपर्ने थियो। चरीकोटबाट कर कार्यालय हट्यो भन्छन्, के गर्ने होला?
4: हे, त्यति कुरामा पनि चिन्ता लिने हो त? त्यो सबै काम कर कार्यालय भएकै घरमा रहेको साथी कन्सल्टेन्सीले गरिहाल्छ नि, चिन्ता लिनै पर्दैन।
6: हजुर, हाम्रा सेवा तथा सुविधाहरू तपाईँको व्यवसाय दर्ता, अडिट, कम्पनी दर्ता नवीकरण तथा अन्य कर सम्बन्धी सबै काम साधु बाटो अदिति कम्प्लेक्समा रहेको साथी कन्सल्टेन्सीबाटै हुन्छ, कहीँ कतै भौता दिनु पर्दैन। साथै हाम्रो सेवाहरू साधु बाटोमा रहेको अदिति कम्प्लेक्स र डिभिजन वन कार्यालय अगाडि रहेको साथी कन्सल्टेन्सीबाट समेत प्रदान गरिनेछ। थप जानकारीका लागि राजकुमार ढुङ्गेल, सम्पर्क मोबाइल नम्बर 98440059929 र उमेश रोकाए, सम्पर्क मोबाइल नम्बर 98440300282।
7: हजुर बुबा, नमस्कार।
8: नमस्कार नानी, नमस्कार।
7: के छ खबर, सन्चै हुनुहुन्छ?
8: सन्चै छु नानी।
7: अनि यो वर्ष तीर्थ यात्रा नजाने बा?
8: तीर्थ चाहिँ जाने भनेको नानी, तर कुन तीर्थ जाने भनेको?
7: अहिलेको चारधाम भनेको चाहिँ अलिक फरक र वास्तविक चारधाम छन् बा, जस्तै बद्रीनाथ, जगन्नाथपुरी, रामेश्वरम, द्वारिकाहरू पर्छन्।

0: के तपाई चरीकोट काठमाडौँ यात्रा आरामदायी सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि त्यसो हो भने अब रुझ्नुहोस् खानादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाडी सेवा, आरामदायी सिट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा, यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीच बीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि। परिवार, साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज, सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्बुरेसिया होटलको भुइँतलामा तथा सादो बाटो प्रहरी चौकी नजिकै। सम्पर्क नम्बर 97-61-13-21-44 र 97-61-13-21-45। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहजता र विश्वासिलो यात्राका लागि खानादेवी यातायात प्रणाली चरीकोट दोलखा।
1: खतिवडा गुरुको पूजा सामग्री भण्डार दोलखावासीको विश्वास र भरोसा जोडिएको चरीकोटको पुरानो पूजा सामग्री पसल।
2: हाम्रो धार्मिक संस्कार र परम्परा अनुसारका विवाह, व्रतबन्ध, सप्ताह, रुद्री, सत्यनारायण पूजा, लाखबत्ती, चौरासी पूजा, न्वारन, शिलान्यास, गृह वास्तु, गृह पूजा, स्वस्ति शान्ति, एकाहा, व्रत आरम्भ र समापन लगायतका हरेक पूजा आजा र दैनिक पूजा पाठ कामकाजका लागि चाहिने सबै सामग्री यहाँ पाइन्छ। साथै श्राद्ध, पितृ कार्य, मृत्यु संस्कार, दाह संस्कार, काज क्रियाका लागि चाहिने कपडा सहितका हरेक सामग्री हाम्रोमा उपलब्ध छ।
1: हिन्दू तथा बौद्ध धर्मका धार्मिक संस्कार अनुसारका पूजा आजा र सबै कामकाजका लागि चाहिने सबै सामग्री एकै ठाउँमा पाइने जिल्लाकै पहिलो पूजा सामग्री पसल।
2: पूजा सामग्रीको होलसेल तथा खुद्रा विक्रेता, हाम्रो पसल बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म खुल्ला रहनेछ। बाँकी समयमा समेत तपाईँलाई समस्या पर्दा टेलिफोन गर्न सक्नुहुनेछ।
3: सम्पर्क फोन नम्बर 98-510-54-160, 98-44-46-55-70 र 0-49-421-584। खतिवडा गुरुको पूजा सामग्री भण्डार, भीमेश्वर नगरपालिका वडा नम्बर 3 बीच बजार चरीकोट। सातो बाटो चोकबाट भेटेरिनरी चोक पुगेर पशुपति डाँडातर्फ अगाडि बढ्दा 80 मिटर दायाँपट्टि।
4: अरे यही थियो त, कहाँ सरे आजकल?
0: रमा के एक्लै एक्लै बोल्दै हिँडिरहेकी छेउ?
4: के हुनु नि अभि, मा प्लान्चोक बेकरी यतै थियो जस्तो लाग्छ, तर कहीँ देख्दिन, अन्तै सरेछ कि क्या हो?
0: हो नि रमा, चरीघ्याङमा रहेको मा प्लान्चोक बेकरी त अहिले काठमाडौँ जाने बाटो सामुदायिक अस्पतालको अगाडिपट्टि सरेको छ नि।
4: ए, मलाई त थाहै थिएन, जानकारीको लागि धन्यवाद है तिमीलाई।
0: हजुर, हाम्रा विशेषताहरू केक, पप, पाउरोटी, बम लगायत बेकरीको सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाउनुको साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमा तयार पारिन्छ।
4: प्रोपाइटर भोला कुमार श्रेष्ठ 98-43-21-43-68, बलराम कर्मचार्य 98-44-13-83-14। मा प्लानचोक बेकरी सामुदायिक अस्पतालको अगाडि चरीकोट दोलखा।
5: जागिर खाने मौका त आएको थियो नि, तर
6: तर सर केही सोचेर बस्ने होइन, मारी जागिरको अवसर आएको छ भने गएर खाइहाला है।
5: आफै नै अब खाना त हुन्थ्यो नि, तर के गर्ने, मोटरसाइकल नै चलाउन जानेको हुनुपर्छ भनेर भनिदियो त सकिएको नि।
6: हेर हेर यिनका मोटा बुद्धि, जागिर खान पनि त सिप चाहियो नि त, माटी भूमि नेपाल

0: ડ્રાઇવિંગ ટ્રેનિંગ સેન્ટર જાને મારી કાર મોટરસાયકલ સ્કૂટર શીખને ની હોય છે
1: ભૂતની दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 6 स्थित आर्मी ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार मोटरसाइकल र स्कूटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइन्छ।
2: साथै यहाँ आफ्नै कार मोटरसाइकल र स्कूटर पनि लगी ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आजै सम्पर्क गर्नुहोला। दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर।
1: विस्तृत जानकारीका लागि प्रोपाइटर पासङ शेर्पा सम्पर्क नम्बर 9865 46 19 26 र गेलसाङ शेर्पा 9816 83 10 7।
3: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यालय पेट्रोल पम्पको छेउ पहिले बजार सुरुम रहेको घरमा सरेको छ।
2: मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर चरीकोट दोलखा।
4: छोरीको चिना टिपन बनाउनु थियो, मेरो पनि चिना हेर्नु पर्ने थियो, अनि जडीबुटी पनि चाहिएको थियो। यी सबै कुरा कहाँ पाइन्छ होला, तिमीलाई थाहा छ? अनि अस्ति तिमी हात हेर्ने पनि कुरा गर्दै थियौ।
5: यी सबै कामका लागि त पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दबाट ज्योतिष विद्या सम्बन्धी प्रमाण पत्र प्राप्त गर्न सफल हुनुभएका लादुक घर भएका ज्योतिष नकुल गजुरेलाई सम्पर्क गर्नु पर्छ नि त।
3: के तपाईँ ज्योतिष शास्त्रमा विश्वास गर्नुहुन्छ? यदि त्यसो हो भने चरीकोट सातो बाटो कृषि बजार स्थित ज्योतिष नकुल गजुरेललाई सम्झिनुहोस्। यहाँ हात हेर्ने, चिना टिपन बनाउने, झारफुक गर्ने, आवश्यक परेका जडीबुटी, मोहनी र छारे रोग पनि निको पारिन्छ। सम्पर्कको लागि ज्योतिषी नकुल गजुरेल 9844 46 88 62 9844 46 88 62।
6: विगत लामो समयदेखि ग्राहकको सेवामा समर्पित नारायण कुटानी पिसानी मेल पेट्रोल पम्पबाट दिँदै आएको सेवा हाल केही महिना अगाडिदेखि सातो बाटो चोक स्थित दोलखा जाने बाटो नगरपालिकाद्वारा निर्मित ठूलो भवनमा ग्राहकको सुविधाका लागि नयाँ आधुनिक तोरी पेल्ने मिलले 42% सम्म तेल निकाल्ने अत्याधुनिक मेसिन सञ्चालनमा ल्याएको, साथै काँचो र भुटेको तोरीको तेल, रायोको तेल, आलस र सरसोको तेल उपलब्ध छन्। लोकल चामल, लोकल दाल, गेडागुडी, पिना, ड्राई फ्रुट लगायत अन्य खाद्य पदार्थहरू सुफत मूल्यका लागि हामीलाई सदैव सम्झनुहोस्।
3: साथै यहाँ उत्कृष्ट क्वालिटीका काजु, किसमिस, ओखर, हाडे बदाम, छोकडा, फर्सीको बिया, खजुर, कालो मिश्री, खुरपानी, सूर्यमुखीको बिया, नरिवल, अन्जीर, मक्खन आदि। थप जानकारीको लागि प्रोप्राइटर नारायण थापा 9844 55 40 60, प्रकाश थापा 9844 55 40 60। नारायण कुटानी पिसानी तेल मिल चरीकोट सादो बाटो नगरपालिका कम्प्लेक्स भएको घरमा।
4: एहे, आज त साँच्ची नानीको जन्मदिन पो हो त, केक काट्नु पर्ने भने त्यही बेला कहाँ गएर ल्याउनु? अब
5: हाउ नानीको आज जन्मदिन पो हो, हाउ केकको लागि त चिन्तै लिनु पर्दैन नि। हौ पलाञ्चोक बेकरी छँदैछ नि, त्यतैतिर जाने, हौ 15 मिनटमा केक बन्छ ल्याउने।
2: हाम्रा सेवा तथा सुविधाहरू केक, पप, पाउरोटी, बम, अन्य बेकरीको सम्पूर्ण सामान पाउनुका साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमै तयार पारिन्छ।
7: सम्पर्कको लागि सागर श्रेष्ठ मोबाइल नम्बर 9851189987 सरिष्मा श्रेष्ठ मोबाइल नम्बर 9860589988 पलाञ्चोक बेकारी साजो बाटे चौकी पछाडी भीमेश्वर कोल्ड स्टोर सँगै
3: के तपाईँ डाले घाँस तथा फलफूलका बिरुवाको खोजीमा हुनुहुन्छ
1: यदि त्यसो हो भने दुलखाको मेलुङ गाउँपालिका वडा नम्बर 1 पौटी सिन्तेमा रहेको राधा कृष्ण घाँसे बाली स्रोत केन्द्र तथा नर्सरीलाई सम्झनुहोस्
3: यहाँ राई खन्यु कालो निभारो किम्बु इन्दु इपिल इपिल मेन्दोला मोरिङ्गा भटमासे रक्त कमल डेस्मोडियम सुपर नेपियर स्मार्ट नेपियर एच नेपियर मक्का क्रस नेपियर सुम्बा सेटेरिया बडहर जापानिज कटुस बकाइनो नीम टाँगी लगायतका बिरुवाहरू उपलब्ध छन् साथै एभोकाडो सुन्तला कफी र अकबरे खुर्सानीका बिरुवाको लागि पनि हामीलाई सम्झनुहोस्
1: आजै सम्पर्क गरी आफूलाई चाहिने बिरुवा अर्डर गर्नुहोस् 3000 भन्दा बढी बिरुवा खरिद गर्नेलाई तोकिएको मूल्यमा 10% छुट वा दोलखा जिल्लाभित्र निशुल्क डेलिभरीको व्यवस्था गरिन्छ
3: सम्पर्कका लागि नर्सरी सञ्चालक उदीप शिवाकोटी मोबाइल नम्बर 9865596994 र 9816509963
1: यदि तपाईहरूसँग पनि उत्पादित कफीको गुणस्तरीय दाना छ र कहाँ लगेर बेच्ने भन्ने चिन्तामा हुनुहुन्छ भने पनि हामी उचित मूल्यमा खरिद गरिदिनेछौ
8: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज

0: हरियाली प्रकृतिको काखमा शान्त र रमाइलो वातावरण खोज्दै हुनुहुन्छ?
1: चरीकोट चोथाङमा अवस्थित रमाइलो घर रिसोर्टमा स्वागत छ।
0: आरामदायी डिलक्स रूम, ग्रुप बसाईका लागि विशेष सुविधा,
1: सेमिनार, मिटिङ, सहकारी र विद्यालयका कार्यक्रमका लागि सुविधा सम्पन्न हल,
0: ठूलो गार्डन, खुला स्पेस, बालबालिकादेखि परिवारसम्म सबैका लागि रमाइलो ठाउँ।
1: विवाह, व्रतबन्ध, पास्नी, बर्थडे सेलिब्रेसन, हरेक खुसीको अवसरको लागि उत्तम गन्तव्य।
0: स्वादिलो विभिन्न परिकार र उत्कृष्ट आतिथ्य सेवा, रमाइलो घर रिसोर्ट, जहाँ सम्झनाहरू बन्छन् रमाइला। आजै बुक गर्नुहोस् र आफ्नो विशेष दिन बनाउनुहोस् अझ विशेष। अहिले बुक गर्दा विशेष छुटको व्यवस्था गरिएको छ। सम्पर्कका लागि मोबाइल नम्बर 9853278006 र 9814806542। रमाइलो घर रिसोर्ट, भीमेश्वर नगरपालिका, ओडा नम्बर 6, चोथाङ, दोलखा।
2: होइन ए बुढी, भात त निकै स्वादिलो छ त, कुन चामल पकायौ?
3: त्यही आर्जु चामल त हो नि, सस्तो र स्वादिलो पनि।
0: सुन्नुभयो, हरेक घरमा अहिले आर्जु चामलकै चर्चा छ। स्थानीय नेपाली किसानको उत्पादन आर्जु चामल, जति स्वादिलो छ त्यति नै सस्तो पनि छ। तपाईलाई पनि आर्जु चामल चाहिएको छ भने सम्पर्क गर्नुहोस्। 9702035649। दोलखा जिल्लाको लागि आधिकारिक विक्रेता रोनिस एण्ड रोनिसा एन्टरप्राइजेस, चरीकोट, दोलखा। सम्पर्क नम्बर 9851165046।
4: होइन, कहाँबाट ल्याउने होला, पहिला त यही थियो।
5: होइन, के एक्लै गुनगुन गरिरहेको?
4: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिराजको चल्ला पालौ भनेर सोचेको।
5: अनि के भयो त, लगेर पाले भइगयो नि?
4: पाल्न त पाल्ने, तर यहाँ सादो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही सादो बाटोबाट महाङ्गल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
5: ए, दुर्गायन राजेशान चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकोट पुरानो बजार भालु खोलामा सरेको छ नि।
1: हजुर, हाम्रा सेवाहरू, यहाँ बोइलर, गिरराज, लिर सल्ला र दाना पाइनुको साथै मकै, च्याख्ला, पिठो, ढुटो, पिना, लोकल चामल, भुस, लोकल अण्डा, बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
5: सम्पर्कको लागि 9844649608, 9844649608।
1: दुर्गा एण्ड राजेश दाना चल्ला सप्लायर्स, चरीकोट पुरानो बजार भालु खोला,
4: राँगाको मासु पाइने पसल भएको घर सँगै।
1: कक्षा 11 को भर्ना सम्बन्धी सूचना।
6: माध्यमिक शिक्षा परीक्षा 2082 एसी परीक्षाबाट सर्वोत्कृष्ट सहित विभिन्न ग्रेडमा उत्तीर्ण हुनुहुने सम्पूर्ण विद्यार्थी वर्गहरूमा हार्दिक बधाई एवं उज्जवल शैक्षिक भविष्यको कामना गर्दछौं।
1: तपाई गुणस्तरीय उच्च शिक्षाको लागि शैक्षिक संस्थाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्।
6: क्यूए सर्टिफाईको प्रमाणपत्र प्राप्त गौरीशंकर बहुमुखी क्याम्पस दोलखामा शैक्षिक वर्ष 2083-84 लागि कक्षा 11 होटल म्यानेजमेन्ट, कम्प्यूटर साइन्स, ल, आम संचार लगायत व्यवस्थापन, मानविकी तथा शिक्षा शास्त्र संकायसँग सम्बन्धित विभिन्न विषयहरूमा भर्ना अभियान सञ्चालन भइसकेको छ।
1: समयमा नै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहुन सम्बन्धित सम्पूर्ण विद्यार्थी, अभिभावक र सरोकारवालाहरूमा जानकारी सहित अनुरोध गर्दछौ। हाम्रा सेवा तथा सुविधाहरू,
7: विभिन्न प्रकारका छात्रवृत्तिको व्यवस्था,

0: धुलीखेल अस्पताल दोलखा, अस्पताल दोलखा को सूचना।
1: धुलीखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
2: हाम्रा सेवाहरू
0: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
2: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा,
1: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हाड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
2: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा च्यातिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने,
0: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ,
2: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
0: हाम्रा अन्य थप सेवाहरू इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा। यस धुलीखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स सञ्चालनमा आएको हुँदा सेवा लिनु हुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 049-412-020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 049-412-020। धुलीखेल अस्पताल दोलखा, अस्पताल दोलखा।
3: अविनाश, तिमी किन निराश छौ त?
4: हेर न, मेरो व्यवसायको कर तिर्नु पर्ने थियो, अडिटको लागि वित्तीय विवरण तयारी र संस्था दर्ता कर चुक्ता पनि गर्नुपर्ने थियो। चरीकोटबाट कर कार्यालय हट्यो भन्छन्, के गर्ने होला?
3: हे, त्यति कुरामा पनि चिन्ता लिने हो त? त्यो सबै काम कर कार्यालय भएकै घरमा रहेको साथी कन्सल्टेन्सीले गरिहाल्छ नि, चिन्ता लिनै पर्दैन।
5: हजुर, हाम्रा सेवा तथा सुविधाहरू तपाईँको व्यवसाय दर्ता, अडिट, कम्पनी दर्ता नवीकरण तथा अन्य कर सम्बन्धी सबै काम साधो बाटो अदिति कम्प्लेक्समा रहेको साथी कन्सल्टेन्सीबाटै हुन्छ, कहीँ कतै भौता दिनु पर्दैन। साथै हाम्रो सेवाहरू साधो बाटोमा रहेको अदिति कम्प्लेक्स र डिभिजन वन कार्यालय अगाडि रहेको साथी कन्सल्टेन्सीबाट समेत प्रदान गरिनेछ। थप जानकारीका लागि राजकुमार ढुङ्गेल, सम्पर्क मोबाइल नम्बर 9844-059-929 र उमेश रोकाई, सम्पर्क मोबाइल नम्बर 9844-302-82।

0: बुम उकालीमा पनि हजुर मोटर जाँदो रहेछ गिन्ता हत्तेरिका फस्यो यार फेरि
1: फसिहालिन्छ नि गुरुबा टायर पुरै तालु जस्तो छ
0: ओहो हो त रहेछ त गाँठे होइन यो सुप्रिम टायर रिसिलिङ सेन्टर चरीकोटमा कहाँ छ ए साथी हो कसैले थाहा छ त ए सुप्रिम टायर रिसोलिङ सेन्टर चरीकोट पाटी खोलाको
2: हो नि गुरुबा त्यहाँ त टायर खोलेर दिएको 12 घण्टा भित्र नै ग्यारेन्टीका साथ टायर रिसोलिङ गरिन्छ नि
0: ल त साथी हो म चाहिँ उसो भयो राम्रो खालको गोटी भएको टायर रिसोलिङ गरेर आउँछु सुप्रिम टायर रिसोलिङ सेन्टर पाटी खोला चरीकोटतिर लाग्यो है साथी हो
3: हजुर सुप्रिम टायर रिसोलिङ सेन्टर बिनपा छ पाटी खोला चरीकोट दोलखा
2: हाम्रा सेवा तथा सुविधाहरू
0: हजुर यहाँ मिडास र क्यापिटल ब्रान्डका रबर राखेर अत्याधुनिक मेसिनद्वारा ग्यारेन्टीका साथ विभिन्न साइजका टायरहरू ओल्ड रिसोलिङ गरिनुका साथै सबै ब्रान्डका ट्युब टायरहरू पनि पाइन्छ र टायर सम्बन्धी सम्पूर्ण काम गरिन्छ टायर रिसोलिङ सेन्टर पाटीखोला रोड माथि रहेको छ प्रोप्राइटर दावा तामाङ सम्पर्क मोबाइल नम्बर 9844000844 9848373107 र 9855100019 सुप्रिम टायर रिसोलिङ सेन्टर भिनपा छ पाटीखोला चरीकोट दोलखा

0: दोलखामा त किवी महोत्सव पनि सकियो अरे, किवीको राम्रै बजार छ कि के हो?
1: हो त काका, किवीको त दोलखामा मात्रै नभई देशै भरि नै राम्रो माग छ नि।
0: त्यही त नानी, यत्रो वर्ष विदेश बसेर आइयो, विदेशमा नि केही गर्न सकेको होइन, यही नेपालमा केही गरौं कि भनेर सोचेको। अब यही किवी खेती गर्नु पर्ला भन्ने सोचमा पो छु त नानी। साँची नानी, किवी खेतीका लागि चाहिने आवश्यक बिरुवाहरू चाहिँ कहाँ पाइन्छन् तिमीलाई थाहा छ?
1: किन थाहा नहुनु नि काका, विगत 11 वर्षदेखि किवी खेती गर्दै आएको टासिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म छँदैछ नि, जहाँ किवीका चार जातका बिरुवा पाइन्छन्। 1000 भन्दा माथिका बिरुवा खरिद गर्ने व्यक्तिहरूलाई प्रति गोटा 100 रुपियाँमा नै किवीका बिरुवा दिइन्छ नि, त्यसैले समयमै सम्पर्क गर्नु है काका।
2: प्रोपाइटर कर्मा शेर्पा, सम्पर्क नम्बर 9845344496 र 9614950840।
1: टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म गौरीशंकर गाउँपालिका छ लुवाङसा दोलखा।
3: यो रेडियो सैलुङको समय सूचक हो।
4: यति बेला बिहानको 11 बजेको छ।

0: सामुदायिक पहुँच का लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज
1: जागिर खाने मौका त आको थियो नि तर
2: तर सर केही सोचेर बस्ने होइन मारी जागिरको अवसर आएको छ भने गएर खाइहाल है
1: आफै नै अब खाना त हुन्थ्यो नि तर के गर्ने मोटरसाइकल नै चलाउन जानेको हुनुपर्छ भनेर भनिदियो त सकिएको नि
2: हेर हेर यिनका मोटा बुद्धि जागिर खान पनि त सिप चाहियो नि त माची भूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर जाने मारी कार मोटरसाइकल स्कुटर सिक्ने नि होइन त
3: हो त नि दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 6 स्थित आर्मिक ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार मोटरसाइकल र स्कुटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइन्छ
4: साथै यहाँ आफ्नै कार मोटरसाइकल र स्कुटर पनि लगि ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आजै सम्पर्क गर्नुहोला दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर
3: विस्तृत जानकारीका लागि प्रोपाइटर पासङ शेर्पा सम्पर्क नम्बर 9865 46 19 26 र गेलसाङ शेर्पा 9816 83 10 7
5: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यालय पेट्रोल पम्पको छेउ पहिले बजार सुरुम रहेको घरमा सरेको छ
4: मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर चरीकोट दोलखा
5: पवित्र धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउँ सुखी र निरोगी हौं
3: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला थुन बाघको पञ्जा शिवलिङ्ग स्पष्ट देख्न सकिन्छ दुई जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन् गाईले आफै दूध झारेर पत्ता लगाइएको तीन शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद रुद्री चण्डी होम नवग्रह शान्ति साथै सवा लाख बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सपरिवार आई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ समय आउँछ पर्खँदैन बगेको खोला फर्कँदैन स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो
5: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति मेलुङ गाउँपालिका 2 ग्याङसुका ठोकर दोलखा अन्य जानकारीको लागि सम्पर्क नम्बर 9851066165 9851066165 गौरीशंकर संरक्षण क्षेत्र आयोजनाको अनुरोध हाल देशभर मनसून सक्रिय भइसकेको छ निरन्तर तथा अत्याधिक वर्षाका कारण बाढ़ी पहिरो भुच्छे नदी कटान सड़क अवरोध आकस्मिक बाढ़ी तथा

0: आपतकालीन अवस्थाका लागि आवश्यक खाद्यान्न, पिउने पानी, औषधि, टर्च लाइट, मोबाइल चार्जर, झटपट झोला, प्राथमिक उपचार बक्स लगायतका सामग्री तयारी अवस्थामा राखौं। मनसुनको बेला पानीका मुहानहरू दूषित हुन सक्ने भएकोले पिउने पानी उमालेर वा सुरक्षित रूपमा शुद्धिकरण गरी मात्र प्रयोग गरौं र झाडा पखाला हैजा जस्ता पानी जन्य रोगहरूबाट सचेत रहौं। बाल बालिका, ज्येष्ठ नागरिक, महिला तथा अपाङ्गता भएका व्यक्तिहरूको सुरक्षामा विशेष ध्यान दिउँ। सम्भावित जोखिम देखिएमा तत्काल सुरक्षित स्थानमा सरौं तथा सम्बन्धित निकायलाई जानकारी गराउँ। वन क्षेत्रमा जाने चरण तथा अन्य गतिविधि सञ्चालन गर्दा विशेष सावधानी अपनाऊ। संरक्षण क्षेत्रभित्र ट्रेकिङ, हाइकिङ गर्दा अनिवार्य रूपमा गौरीशंख संरक्षण क्षेत्र आयोजना तथा सुरक्षा निकायद्वारा जारी गरिएको ट्राभल एडभाइजर अनुसार यात्रा गरौं र कुनै पनि आपतकालीन अवस्था आइपरेमा नजिकको प्रहरी कार्यालय तथा जी क्याम्पलाई तत्काल जानकारी गराउ। सतर्कता नै विपदबाट बस्ने सबैभन्दा प्रभावकारी उपाय हो, त्यसैले सतर्क बनौ, आफू पनि बचौ, अरूलाई पनि बचाऊ। राष्ट्रिय प्रकृति संरक्षण कोष गौरीशंख संरक्षण क्षेत्र आयोजना प्रधान कार्यालय सिंहलटी दोलखाद्वारा जनहितमा जारी सन्देश।
1: होइन के गर्ने होला भने यसो व्यापार व्यवसाय गरौँ भने अलिकति खर्चको पनि जो गरेको थिएँ, चामल लिन काठमाडौँ जानै नसकिने भयो। यो समयले हामीलाई गरी खानै नदिने भयो भने हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो हो।
2: पारे पनि किन दुखेको पक्षौ? तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको जस्तो सुनिन्छ। होइन, व्यवसाय चाहिँ के गर्न लाग्यो भने
1: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी, टेबल साथै तामा पितल, चरे सिलाबर स्टिलका भाँडा व्यवसाय गरौँ कि झैं लाग्या छ। तर यो सामान लिन काठमाडौँ जाने दुःखले गर्दा त ढिक्कै लाग्छ हो मलाई त।
2: तिमीले भनेको व्यवसायका लागि सामान लिन जाने कुराको चिन्तै नगर न। दोलखामा 20 वर्ष पुरानो एक मात्र डिलर गीताश्री स्टोर चरिकोटमै छँदै छ नि, जसले 10 वर्ष वारेन्टी भएका सामान यस साथै नेपालका सबैभन्दा पुरानो त्रिवेणी कम्पनी डल्फिनका 5 वर्ष वारेन्टी भएका आकर्षक मोडेलका कुर्सी, टेबल, एसपीएलका सबै प्लास्टिकका बाटा बाल्टिन लगायत भाँडाहरू सुपथ मूल्यमा उपलब्ध गराउँछ नि।
1: मेरी आमै नि गीताश्री स्टोर, यो त थापा बाजेको वर्षौं पुरानो पसल होइन र
2: बहिनी? हो त, त्यही पुरानो विश्वासिलो थापा बाजेको गीताश्री स्टोर, जहाँ भाँडा व्यवसाय गर्नका लागि चाहिने सम्पूर्ण सामग्रीहरू कम्पनीकै मूल्यमा पाइन्छ के। अनि अर्को कुरा, पहिला थापा बाजेले चलाउँदै आएको त्यो पसल अहिले त उनकै छोराले चलाउँदै आएको छ नि, त्यो त दोलखाको लागि एकमात्र डिलर हो के, त्यसो गरे कसो होला?
3: हाम्रा सेवा तथा सुविधाहरू तामा, पितल, जरेस, स्टील, फलाम, प्लास्टिक, फाइबरका झोलाहरू, कालो ड्रम, कडा डेक्ची तथा माटाका भाँडाहरू कम्पनीकै मूल्यमा पाइन्छ।
4: त्यस्तै ग्यास बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ। साथै इलेक्ट्रिक सामानको सोरुम खोलिएको हुँदा फ्रिज, वासिङ मेसिन, टिभी, पानी तताउने सोलरको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस्, पैसा जोगाउनुहोस्। यस गीताश्री स्टोरबाट पुराना भाँडा ल्याउनुहोस्, नयाँ भाँडा लानुहोस्। कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ। समूहको लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ।
3: फलाम र माटोबाट बनेका भाँडा ग्यासको डिलर पनि रहेको छ। साथै कुकर, राइस कुकर, चुलो, मिक्सर ग्राइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ।
4: प्रोप्राइटर चरिकोटका लागि भीमराज थापा, सम्पर्क नम्बर 9851068595 र 0949421542। काठमाडौँ कागेश्वरी मनहरा 9 गोठाटारका लागि श्रीराम थापा, सम्पर्क नम्बर 9851068590। सम्पूर्ण सेवा सुविधा अब एकै ठाउँमा।

0: सेवा तथा सुविधाहरू दोलखा जिल्लामै गुणस्तरीय फ्लेक्स स्टिकर क्यानभास र अर्जेन्ट फोटो प्रिन्ट गरिने
1: लोक सेवा तथा शिक्षक सेवा आयोग लाइसेन्स राष्ट्रिय परिचय पत्र पासपोर्ट मतदाता परिचय पत्र क्यूआर कोड पुलिस रिपोर्ट लगायतका सम्पूर्ण सेवाका फर्म भर्ने काम तथा प्रिन्ट गरिन्छ
0: सेल्फ छाप नाइलन छाप बनाइनुको साथै मायाको चिनो प्रमाण पत्र सम्मान पत्र तयार गरिन्छ
1: भिजिटिङ कार्ड विवाह कार्ड व्रतबन्धका कार्ड बनाइनुका साथै आईडी कार्ड र फ्रेम सम्बन्धी सम्पूर्ण काम गरिने
0: अड्डा अदालत तथा सरकारी कार्यालयको सम्पूर्ण लेखापढीको काम गरिने
1: सबै प्रकारका प्रिन्ट तथा फोटोकपीको टोनर रिफिल गर्नुका साथै ट्रफी मेडल टोकन अफ लभ खादा दोसल्ला तोरण तयार गरिने
0: फोटो एल्बम तथा होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने
1: जर्सी कप मार्बल पाता स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने
0: विवाह व्रतबन्ध पार्टी गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने
1: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ
0: कम्प्युटर सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि सधैँ हामीलाई सम्झिनुहोस्
1: सम्पूर्ण सेवा सुविधाहरू एकै ठाउँमा
2: अन्य थप जानकारीको लागि प्रोप्राइटर गोविन्द कार्की 9844322513 र 9804007766
1: एस गोविन्द फोटो स्टुडियो कम्प्युटर साइबर एण्ड फ्लेक्स प्रिन्ट सेन्टर पहिलेको ठाउँबाट सरेर भीमेश्वर रंगशाला भएको घरमा सरेको जानकारी गराउँदछौ
3: नमस्ते डाक्टर साहब
4: नमस्ते बस्नुहोस् न भन्नुहोस् त के हो
3: हेर्नुहोस् न डाक्टर साहब मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन बेला बेलामा उठ्छ डराउँछ टाउको दुख्यो भन्छ के गर्ने होला
4: यहाँ उभ्याउनु त एकचोटि तौल हेरौँ ओहो अनि खाना कति हो खान्छ नि
3: खाना त खान्छ तर फोन या आइप्याड दिनुपर्छ नत्र खानै मान्दैन
4: हेर्नुहोस् अहिलेको समस्या नै यही हो बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन् यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ
3: ओहो त्यो त थाहै भएन नि डाक्टर साहब
4: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने डर लाग्ने तौल बढ्ने भएको टाउको दुख्ने कारण पनि यही नै हो यसले पछि माइग्रेन हुने जोखिम रहन्छ उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ
3: ओहो फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब
4: हो नि बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने बोल्न सुरु गर्ने सोच्ने योजना बनाउन सिक्ने अन्तर्क्रिया गर्ने अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ
5: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ
6: नेपाल सरकार विज्ञापन बोर्ड
7: कस्तो दाँत दुखेको गिया पनि सुन्या छ ए बुढी मलाई धामीकोमा लैजा भन्या
8: अब के को धामीकोमा नि धामीकोमा होइन अब इन्द्र डिजिटल बीज बजारमा लैजानु पर्छ क्या तिमीलाई
7: त्यहाँ चाहिँ के हुन्छ नि
8: त्यहाँ के हुँदैन नपत्याए सुन त
9: हाम्रा सेवा तथा सुविधाहरू लामो समयदेखि अनुभवी डाक्टरहरूद्वारा उपचार गरिने दाँतको जरा भर्ने दुखेको दाँतलाई उपचार गरिने खाली ठाउँमा आफ्नै जस्तो फिक्स दाँत लगाउने मेसिनबाटै दाँत भर्ने दाँत सफा गरिने खाली ठाउँमा पुरै दाँत ग्यारेन्टीका साथ हालिने फुल सिटी मेसिनबाटै दाँत भर्ने सुनको क्याप लगाउने चाँदीको दाँत भरिने क्याप लगाउने
10: बाङ्गो नमिलेको दाँत मिलाउनुका साथै टल्काउने निकाल्ने श्वास गनाउने गिजाबाट रगत आउने मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धित सेवाका लागि सम्झनै पर्ने इन्द्र डेन्टल क्लिनिक बिज बजार चरीकोट दौलखा सम्पर्कको लागि 9841577069
7: कति पनि मुख र दाँत सम्बन्धी समस्या पर्यो भनेदेखि इन्द्र डेन्टलमा आइहाल्नुहोस् है
11: इन्द्र डेन्टल पहिलेको भन्दा ठिक तल्लोपट्टि सरेको कुरा जानकारी गराइन्छ साथै यसको शाखा मैना पोखरीमा पनि रहेको छ।
1: यस इन्द्र डेन्टलको शाखा कार्यालय काठमाडौँको जोरपाटी मेडिकल कलेज अगाडि पाँच पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ। थप जानकारीको लागि सम्पर्क 9844492992। यसको शाखा सैलुङ गाउँपालिकाको मागा देउरालीमा पनि सञ्चालन भइरहेको छ। हाम्रा सेवा तथा सुविधाहरू:
12: थाइराइड जाँच, भिटामिन बी टुवेल्भ, भिटामिन डी, एन्टिटिपियो, मुटुको जाँच, मृगौलाको जाँच, कलेजोको जाँच, घुँडामा लगाउने सुई, तीन महिने सुगर जाँच, एचबीएसी। हाम्रा अन्य सेवा तथा सुविधाहरू: थाइराइड जाँच, मुटुको इसिजी, भिडियो एक्सरे, सुगर प्रेसर, दम रोग, निमोनिया तथा सास बढ्ने, खोकी लाग्ने, पिसाब पोल्ने, पिसाब छिनछिनमा आउने, महिनावरीमा तल्लो पेट दुख्ने, ग्यास्ट्रिकको उपचार, पाठेघर, स्तन आन्द्रा, प्रोस्टेट र क्यान्सरका साथै बच्चा नहुने लगायत सम्पूर्ण समस्याहरूका लागि प्याथोलोजी ल्याबको सुविधा, साथै दन्त रोग र फिजियोथेरापीको समेत व्यवस्था रहेको छ।
1: परिवारका सम्पूर्ण सदस्यहरू र होलबडी जाँचमा 50% छुट गरिनुको साथै पिसाबको कल्चर पनि गरिन्छ।
12: अन्य थप जानकारी र अग्रिम बुकिङका लागि सम्पर्क नम्बर 9861055780 र 9841577069। 24 घण्टा फार्मेसीको समेत सुविधा रहेको छ।
1: इन्द्रणी फार्मेसी एन्ड थाइराइड डायग्नोस्टिक सेन्टर, चरीकोट बीच बजार, भेटेरिनरी अस्पताल अगाडि।

0: के तपाई चरीकोट काठमाडौँ यात्रा आरामदायी सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि त्यसो हो भने अब रुझ्नुहोस् खानादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाड़ी सेवा, आरामदायी सिट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा, यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीच बीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि। परिवार, साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज, सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्बुरेसिया होटलको भुइँतलामा तथा सादो बाटो प्रहरी चौकी नजिकै। सम्पर्क नम्बर 97-61-13-21-44 र 97-61-13-21-45। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहजता र विश्वासिलो यात्राका लागि खानादेवी यातायात प्रणाली चरीकोट दोलखा।
1: कतिवटा गुरुको पूजा सामग्री भण्डार दोलखावासीको विश्वास र भरोसा जोडिएको चरीकोटको पुरानो पूजा सामग्री पसल।
2: हाम्रो धार्मिक संस्कार र परम्परा अनुसारका विवाह, व्रतबन्ध, सप्ताह, रुद्री, सत्यनारायण पूजा, लाखबत्ती, 84 पूजा, न्वारन, शिलान्यास, गृह वास्तु, गृह पूजा, स्वस्ति शान्ति, एकाहा, व्रत आरम्भ र समापन लगायतका हरेक पूजा आजा र दैनिक पूजापाठ कामकाजका लागि चाहिने सबै सामग्री यहाँ पाइन्छ। साथै श्राद्ध, पितृ कार्य, मृत्यु संस्कार, दाह संस्कार, काज क्रियाका लागि चाहिने कपड़ा सहितका हरेक सामग्री हाम्रोमा उपलब्ध छ।
1: हिन्दू तथा बौद्ध धर्मका धार्मिक संस्कार अनुसारका पूजा आजा र सबै कामकाजका लागि चाहिने सबै सामग्री एकै ठाउँमा पाइने जिल्लाकै पहिलो पूजा सामग्री पसल।
2: पूजा सामग्रीको होलसेल तथा खुद्रा विक्रेता, हाम्रो पसल बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म खुल्ला रहनेछ। बाँकी समयमा समेत तपाईँलाई समस्या पर्दा टेलिफोन गर्न सक्नुहुनेछ।
3: सम्पर्क फोन नम्बर 98-510-54-160, 98-44-46-55-70 र 0-49-421-584। खतिवडा गुरुको पूजा सामग्री भण्डार, भीमेश्वर नगरपालिका वडा नम्बर 3 बीच।

0: तपाईलाई पनि आर्जु चामल चाहिएको छ भने सम्पर्क गर्नुहोस्। 97020-35649 दोलखा जिल्लाको लागि आधिकारिक विक्रेता रोनिस एण्ड रोनिसा एन्टरप्राइजेस चरीकोट दोलखा। सम्पर्क नम्बर 98511-65046।
1: छोरीको चिना टिपन बनाउनु थियो, मेरो पनि चिना हेर्नु पर्ने थियो, अनि जडीबुटी पनि चाहिएको थियो। यी सबै कुरा कहाँ पाइन्छ होला, तिमीलाई थाहा छ? अनि अस्ति तिमी हात हेर्ने पनि कुरा गर्दै थियौ।
2: यी सबै कामका लागि त पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दबाट ज्योतिष विद्या सम्बन्धी प्रमाण पत्र प्राप्त गर्न सफल हुनुभएका लादु घर भएका ज्योतिष नकुल गजिरेलाई सम्पर्क गर्नु पर्छ नि त।
3: के तपाईँ ज्योतिष शास्त्रमा विश्वास गर्नुहुन्छ? यदि त्यसो हो भने चरीकोट सातो बाटो कृषि बजार स्थित ज्योतिष नकुल गजुरेललाई सम्झिनुहोस्। यहाँ हात हेर्ने, चिना टिपन बनाउने, झारफुक गर्ने, आवश्यक परेका जडीबुटी, मोहनी र छारे रोग पनि निको पारिन्छ। सम्पर्कको लागि ज्योतिषी नकुल गजुरेल 98446-88062 98446-88062।
4: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: विगत लामो समयदेखि ग्राहकको सेवामा समर्पित नारायण कुटानी पिसानी मेल पेट्रोल पम्पबाट दिँदै आएको सेवा हाल केही महिना अगाडिदेखि सातु बाटो चोक स्थित दोलखा जाने बाटो नगरपालिकाद्वारा निर्मित ठूलो भवनमा ग्राहकको सुविधाका लागि नयाँ आधुनिक तोरी पेल्ने मिलले 42% सम्म तेल निकाल्ने अत्याधुनिक मेसिन सञ्चालनमा ल्याएको, साथै काँचो र भुटेको तोरीको तेल, रायोको तेल, आलस र सरसोको तेल उपलब्ध छन्। लोकल चामल, लोकल दाल, गेडागुडी, पिना, ड्राई फ्रूट लगायत अन्य खाद्य पदार्थहरू सुफत मूल्यका लागि हामीलाई सदैव सम्झनुहोस्।
1: साथै यहाँ उत्कृष्ट क्वालिटीका काजु, किसमिस, ओखर, हाडे बदाम, छोकडा, फर्सीको बिया, खजुर, कालो मिश्री, खुरपानी, सूर्यमुखीको बिया, नरिवल, अंजीर, मक्खन आदि। थप जानकारीको लागि प्रोप्राइटर नारायण थापा 9844554060, प्रकाश थापा 9844554060। नारायणी कुटानी पिसानी तेल मिल चरीकोट सादो बाटो नगरपालिका कम्प्लेक्स भएको घरमा।
2: एहे, आज त साँच्ची नानीको जन्मदिन पो हो त, केक काट्नु पर्ने भनेकै बेला कहाँ गएर ल्याउनु अब।
3: हाउ नानीको आज जन्मदिन पो हो, हाउ केकको लागि त चिन्तै लिनु पर्दैन नि। हौ पलाञ्चोक बेकरी छँदैछ नि, त्यतैतिर जाने, हौ 15 मिनटमा केक बन्छ ल्याउने।
1: हाम्रा सेवा तथा सुविधाहरू केक, पप, पाउरोटी, बम, अन्य बेकरीको सम्पूर्ण सामान पाउनुका साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमै तयार पारिन्छ।
4: सम्पर्कको लागि सागर श्रेष्ठ मोबाइल नम्बर 9851189987, सरिस्मा श्रेष्ठ मोबाइल नम्बर 9860589988, पलाञ्चोक बेकारी साध्यो बाटे चौकी पछाडि भीमेश्वर कोल्ड स्टोर सँगै।
5: हरियाली प्रकृतिको काखमा शान्त र रमाइलो वातावरण खोज्दै हुनुहुन्छ,
1: चरीकोट चोथाङमा अवस्थित रमाइलो घर रिसोर्टमा स्वागत छ।
5: आरामदायी डिलक्स रूम, ग्रुप बसाईका लागि विशेष सुविधा,
1: सेमिनार, मिटिङ, सहकारी र विद्यालयका कार्यक्रमका लागि सुविधा सम्पन्न हल,
5: ठूलो गार्डन, खुला स्पेस, बाल बालिकादेखि परिवारसम्म सबैका लागि रमाइलो ठाउँ।
1: विवाह, व्रतबन्ध, पास्नी, बर्थडे सेलिब्रेसन, हरेक खुसीको अवसरको लागि उत्तम गन्तव्य।
5: स्वादिलो विभिन्न परिकार र उत्कृष्ट आतिथ्य सेवा, रमाइलो घर रिसोर्ट, जहाँ सम्झनाहरू बन्छन् रमाइला। आजै बुक गर्नुहोस् र आफ्नो विशेष दिन बनाउनुहोस् अझ विशेष। अहिले बुक गर्दा विशेष छुटको व्यवस्था गरिएको छ। सम्पर्कका लागि मोबाइल नम्बर 9851397806 र 9814806542। रमाइलो घर रिसोर्ट, भीमेश्वर नगरपालिका, ओडा नम्बर 6, चोथाङ, दोलखा।
6: यो रेडियो सैलुङको समय सूचक हो।
7: यति बेला मध्याह्नको 12 बजेको छ।

0: आँखा खुल्दा म अस्पतालमा थिएँ। क्याफी कि भाउजू मेरो बेड नजिकै सुकसुकाउँदै बसेकी थिइन्। मैले यताउता नजर घुमाएँ तर सामलाई कतै देखिन। भाउजूले मेरो आँखा खुलेको देखेपछि झनै रुन थालिन्। मैले मुस्किलले मसिनो आवाज निकालेर सोधे, सानु? उनले मेरो हात पक्रेर भक्कानिएर रुँदै भनिन्, सानु रहिन न अब, म कोठामा पुग्दा दुवैजना बेहोस हुनुहुन्थ्यो, तपाईँ त बाँच्नुभयो। तर म माथि कुनै बज्र खसे झैं भयो, चिच्याएर रुन खोजे तर आवाज निस्किएन, मात्र आँखाबाट आँसुका धारा बगिरहे।
1: रेडियो सैलुम सामुदायिक एफएम 92.7 मेगाहर्जको रात्रिकालीन साहित्यिक प्रस्तुति कार्यक्रम गीति कथा।

दोलाखाली लोकप्रिय सर्जक सुजन विश्वकर्मा र शिवजी विश्वकर्माको प्रस्तुति लोक दोहोरी गीत मठ मन्दिर धाएर कसम खाएर। पुष्कर विकको उत्कृष्ट शब्द सुजन विश्वकर्माको मन छुने लयमा, चर्चित गायक रामजी खाँड र सागरमाया जिरेलको सुमधुर स्वरमा सजिएको लोकदोहोरी गीत मठ मन्दिर धाएर कसम खाएर। सल्लाह तथा सुझावको लागि सर्जक सुजन विश्वकर्मा 97-43-22-35-83 97-43-22-35-83 सुजन बीके अफिसियल युट्युब च्यानलमा सर्वत्र उपलब्ध छ, हेर्न र सुन्न नभुल्नुहोला। लोक साङ्गीतिक कोसेली मठ मन्दिर धाएर कसम खाएर।

0: के तपाईं डाले घाँस तथा फलफूलका बिरुवाको खोजीमा हुनुहुन्छ?
1: यदि त्यसो हो भने दुलखाको मेलुङ गाउँपालिका वडा नम्बर एक पौटी सिन्टेमा रहेको राधा कृष्ण घाँसे बाली स्रोत केन्द्र तथा नर्सरीलाई सम्झनुहोस्।
0: यहाँ राई खन्यु, कालो निभारो, किम्बु, इन्दु, इपिल इपिल, मेन्दोला, मोरिङ्गा, भटमासे, रक्त कमल, डेस्मोडियम, सुपर नेपियर, स्मार्ट नेपियर, एच नेपियर, मक्का क्रस नेपियर, सुम्बा सेटेरिया, बडह

0: लगेर बेच्ने भन्ने चिन्तामा हुनुहुन्छ भने पनि हामी उचित मूल्यमा खरिद गरिदिनेछौ। हजुर बुबा नमस्कार।
1: नमस्कार नानी। नमस्कार।
0: के छ खबर? सन्चै हुनुहुन्छ?
1: सन्चै छु नानी।
0: अनि यो वर्ष तीर्थ यात्रा नजाने बा?
1: तीर्थ चाहिँ जाने भनेको नानी, तर कुन तीर्थ जाने भनेको?
0: अहिलेको चारधाम भनेको चाहिँ अलिक फरक र वास्तविक चारधाम छन् बा। जस्तै बद्रीनाथ, जगन्नाथपुरी, रामेश्वरम, द्वारिकाहरू पर्छन्।
1: ए उसो भए यी धामहरूको चाहिँ दर्शन गर्ने मेरो जीवनको ठूलो अभिलाषा थियो नानी। बरु कहिले र कसरी जाने हो सबै कुरा जानकारी पाउन त।
0: हजुर हुन्छ बा, सुन्नुहोस् है त।
2: हजुर, तीर्थयात्रा हुने स्थानहरू काशी विश्वनाथ, बनारस, ऋषिकेश, बद्रीनाथ, गंगा सागर कलकत्ता, जगन्नाथपुरी उडिसा, तिरुपति बालाजी आन्ध्र प्रदेश, लक्ष्मी नारायण गोल्डेन टेम्पल बेलरू, कन्याकुमारी तामिलनाडु, रामेश्वरम द्वारिका गुजरात, सोमनाथ ज्योतिर्लिङ नागेश्वर ज्योतिर्लिङ, साथै सबै धाम क्षेत्रमा रहेका प्रसिद्ध मन्दिरहरू दर्शन गराइनेछ। यो यात्रा केही स्थानमा बस ट्याक्सी बाहेक बाँकी सम्पूर्ण यात्रा भारतीय रेलको विशिष्ट श्रेणीद्वारा गराइनेछ। अन्य सेवा सुविधा लागत समय सम्पूर्ण जानकारीको लागि विष्णु अधिकारीलाई सम्झनुहोला। सम्पर्क नम्बर 9841870793, 9841870793, सादो बाटो चरीकोट दोलाखा।

0: अविनाश तिमी किन निराश छौ त?
1: हेर न, मेरो व्यवसायको कर तिर्नु पर्ने थियो, अडिटको लागि वित्तीय विवरण तयारी र संस्था दर्ता कर चुक्ता पनि गर्नुपर्ने थियो। चरीकोटबाट कर कार्यालय हट्यो भन्छन्, के गर्ने होला?
0: हे, त्यति कुरामा पनि चिन्ता लिने हो त? त्यो सबै काम कर कार्यालय भएकै घरमा रहेको साथी कन्सल्टेन्सीले गरिहाल्छ नि, चिन्ता लिनै पर्दैन।
2: हजुर, हाम्रा सेवा तथा सुविधाहरू तपाईँको व्यवसाय दर्ता, अडिट, कम्पनी दर्ता नवीकरण तथा अन्य कर सम्बन्धी सबै काम साधो बाटो अदिति कम्प्लेक्समा रहेको साथी कन्सल्टेन्सीबाटै हुन्छ। कहीँ कतै भौता दिनु पर्दैन। साथै हाम्रो सेवाहरू साधो बाटोमा रहेको अदिति कम्प्लेक्स र डिभिजन वन कार्यालय अगाडि रहेको साथी कन्सल्टेन्सीबाट समेत प्रदान गरिनेछ। थप जानकारीका लागि राजकुमार ढुङ्गेल, सम्पर्क मोबाइल नम्बर 9844059929 र उमेश रोकाए, सम्पर्क मोबाइल नम्बर 9844030282।

0: बाली मा पनि हजुर मोटर जादो रहेछ गिन्ता
1: फसिहालिन्छ नि गुरुबा, टायर पुरै तालु जस्तो छ।
2: ओहो, हो त रहेछ त गाँठे। होइन, यो सुप्रिम टायर रिसेलिङ सेन्टर चरीकोटमा कहाँ छ?
3: ए साथी हो, कसैले थाहा छ त?
2: ए सुप्रिम टायर रिसेलिङ सेन्टर चरीकोट पार्टी खोलाको
4: हो नि गुरुबा। त्यहाँ त टायर खोलेर दिएको 12 घण्टा भित्र नै ग्यारेन्टीका साथ टायर रिसेलिङ गरिन्छ नि।
2: ल त साथी हो, म चाहिँ उसो भयो राम्रो खालको गोटी भएको टायर रिसेलिङ गरेर आउँछु। सुप्रिम टायर रिसेलिङ सेन्टर पार्टी खोला चरीकोट तिर लाग्यो है साथी हो।
5: हजुर, सुप्रिम टायर रिसोलिङ सेन्टर बिनपा छ, पाटी खोला चरीकोट दोलखा।
4: हाम्रा सेवा तथा सुविधाहरू
2: हजुर, यहाँ मिडास र क्यापिटल ब्रान्डका रबर राखेर अत्याधुनिक मेसिनद्वारा ग्यारेन्टीका साथ विभिन्न साइजका टायरहरू ओल्ड रिसोलिङ गरिनुका साथै सबै ब्रान्डका ट्युब टायरहरू पनि पाइन्छ र टायर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। टायर रिसोलिङ सेन्टर पाटीखोला रोड माथि रहेको छ। प्रोपाइटर दावा तामाङ। सम्पर्क मोबाइल नम्बर 9844000844, 9848073107।

0: दोलखामा त किवी महोत्सव पनि सकियो अरे। किवीको राम्रै बजार छ कि के हो?
1: हो त काका, किवीको त दोलखामा मात्रै नभई देशैभरि नै राम्रो माग छ नि।
0: त्यही त नानी, यत्रो वर्ष विदेश बसेर आइयो, विदेशमा नि केही गर्न सकेको होइन, यही नेपालमा केही गरौं कि भनेर सोचेको। अब यही किवी खेती गर्नु पर्ला भन्ने सोचमा पो छु त नानी। साँची नानी, किवी खेतीका लागि चाहिने आवश्यक बिरुवाहरू चाहिँ कहाँ पाइन्छन् तिमीलाई थाहा छ?
1: किन थाहा नहुनु नि काका, विगत 11 वर्षदेखि किवी खेती गर्दै आएको टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म छँदैछ नि, जहाँ किवीका 4 जातका बिरुवा पाइन्छन्। 1000 भन्दा माथिका बिरुवा खरिद गर्ने व्यक्तिहरूलाई प्रति गोटा 100 रुपियाँमा नै किवीका बिरुवा दिइन्छ नि, त्यसैले समयमै सम्पर्क गर्नु है काका।
2: प्रोपाइटर कर्मा शेर्पा, सम्पर्क नम्बर 9845344496 र 9614950840।
1: टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म गौरीशंकर गाउँपालिका छ, लुवाङसा दोलखा।
3: नमस्ते डाक्टर सर।
4: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
3: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
4: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
3: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
4: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2-4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
3: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
4: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
3: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
4: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
5: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अमलबाट जोगाउ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।
8: भन्ने थिए।

0: हो
1: ईश्वरी कहाँ में
0: तब हो राम
2: लाया गोछा लाई लाई ना गा को मा

0: Vater. Rufe bei Kante, Hotraso!
1: Biblia,
0: Biblia, Biblia!

Salari Tale.

0: मेरो निर्माता हो त
1: मेरो त देवकी श्राकुटी हो आकाशमा कालो बादल

Dom Lazorio, dem la

ধন্যবাদ।

0: मिलाउन मिल्छ लु दिन
1: काटेको मिलाइहाल्नु दिदीले तपाईँहरू सुरु गर्नु न
0: उखालेको मुला पखालेको जान

Förderung

Ba-da-na-de-la-ba-da-na.

0: कक्षा 11 को भर्ना सम्बन्धी सूचना
1: माध्यमिक शिक्षा परीक्षा 2082 एसी परीक्षाबाट सर्वोत्कृष्ट सहित विभिन्न ग्रेडमा उत्तीर्ण हुनुहुने सम्पूर्ण विद्यार्थी वर्गहरूमा हार्दिक बधाई एवं उज्जवल शैक्षिक भविष्यको कामना गर्दछौ।
0: तपाई गुणस्तरीय उच्च शिक्षाको लागि शैक्षिक संस्थाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्।
1: क्यूए सर्टिफाईको प्रमाणपत्र प्राप्त गौरीशंकर बहुमुखी क्याम्पस दोलखामा शैक्षिक वर्ष 2083-84 लागि कक्षा 11 होटल म्यानेजमेन्ट, कम्प्यूटर साइन्स, ल, आम संचार लगायत व्यवस्थापन, मानविकी तथा शिक्षा शास्त्र संकायसँग सम्बन्धित विभिन्न विषयहरूमा भर्ना अभियान सञ्चालन भइसकेको छ।
0: समयमा नै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहुन सम्बन्धित सम्पूर्ण विद्यार्थी, अभिभावक र सरकारवालाहरूमा जानकारी सहित अनुरोध गर्दछौ। हाम्रा सेवा तथा सुविधाहरू:
2: विभिन्न प्रकारका छात्रवृत्तिको व्यवस्था, व्यवस्थित पुस्तकालयको व्यवस्था, नियमित रूपमा आन्तरिक परीक्षा र पृष्ठपोषण,
0: एमफिल पीएचडी उपाधिका लागि अनुसन्धानरत दक्ष र अनुभवी प्राध्यापकहरू, कम्प्यूटर सिक्न इन्टरनेट सहितको कम्प्यूटर ल्याबको व्यवस्था, अनुसन्धान तथा परियोजना कार्य मार्फत विद्यार्थी सिकाई,
2: शैक्षिक भ्रमण तथा अतिरिक्त क्रियाकलाप, विद्यार्थीको चाहना, माग र आवश्यकताको आधारमा जीवन उपयोगी सिखमूलक तालिमको व्यवस्था, इच्छुक विद्यार्थीहरूलाई विभिन्न संघ संस्था, सहकारी तथा बैंकहरूमा इन्टर्नको व्यवस्था र समाजका प्राज्ञिक तथा विशिष्ट व्यक्तित्वहरूबाट सम्बन्धित विभिन्न विषयमा गेस्ट लेक्चर कक्षा सञ्चालन।
1: सम्पर्कका लागि फोन नम्बर 9854-045-973, 9851-34-33-99। गौरीशंकर बहुमुखी क्याम्पस, चरीकोट, दोलखा।
3: कति बनाए पनि हुँदैन, के भएको होला यो, कति बिग्रेको हो?
4: होइन है साइला दाई, के बिग्रियो? खटङटङ खटङटङ पार्दै हुनुहुन्छ त।
3: हेर न भाइ, यो लुगा सिलाउने मिसिन बिग्रे त खोइ कामै गरिराखेको छैन भनेको, बनाइने ठाउँ नि कता हो यता, थाहा छैन, तिमीलाई केही थाहा छ?
4: किन थाहा नहुनु नि साइला दाई, चरीकुट बीच बजारमा बिहानी सिलाई मेसिन पसल छँदैछ नि, त्यही गए भइहाल्यो नि। मलाई पनि एउटा नयाँ सिलाई मेसिन चाहिएको छ, म पनि त्यतै जान लागेको।
3: ए हो र, कस्तो साइटमै राम्रो कुरा गर्नुभयो बाबुले, म पनि यो मेसिन लिएर हिँडिहाल्छु।
5: हजुर, लुगा सिलाउने विभिन्न किसिमका सिलाई मेसिन बिक्री वितरण तथा मर्मत गरिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्।
4: बिहानी सिलाई मेसिन पसल, चरीकोट बीच बजार, गीताश्री स्टोरको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क नम्बर 9864-06-0 र 9510-89-6-77। बिहानी सिलाई मेसिन पसल, चरीकोट बीच बजार।
0: धुलीखेल अस्पताल दोलखा, अस्पताल दोलखाको सूचना।
6: धुलीखेल अस्पतालद्वारा सञ्चालित दोलखा अस्पतालले विभिन्न सेवा सञ्चालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउन हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
7: हाम्रा सेवाहरू:
4: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
7: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा,
6: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हाड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
7: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा च्यातिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने,
4: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ,
7: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
0: हाम्रा अन्य थप सेवाहरू: इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा। ए
4: बीएस दुलिखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स संचालनमा आएको हुँदा सेवा लिनु हुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 049-412-020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 049-412-020 दुलिखेल अस्पताल दोलखा अस्पताल दोलखा। हैन, कहाँबाट ल्याउने होला, पहिला त यही थियो।
8: हैन, के एकले गुनगुन गरिराको?
4: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिरातको चल्ला पालौ भनेर सोचेको।
8: अनि के भयो त, लगेर पाले भइगयो नि?
4: पाल्न त पाल्ने, तर यहाँ साधो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही साधो बाटोबाट महाङ्गल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
8: ए, दुर्गायन राजस्थाना चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकोट पुरानो बजार भालु खोलामा सरेको छ नि।
4: हजुर, हाम्रा सेवाहरू यहाँ बोइलर गिरराज लिर चल्ला र दाना पाइनुको साथै मकै च्याख्ला पिठो ढुटो पिना लोकल चामल भुस लोकल अण्डा बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
8: सम्पर्कको लागि 9844-46-69-08 9844-46-69-08।
4: दुर्गा एन्ड राजेश दाना चल्ला सप्लायर्स चरीकोट पुरानो बजार भालु खोला राँगाको मासु पाइने पसल भएको घरसँगै। पवित्र धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउ, सुखी र निरोगी हौ।
8: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला थुन बाघको पञ्जा शिवलिङ्ग स्पष्ट देख्न सकिन्छ। दुई जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्। गाईले आफै दूध झारेर पत्ता लगाइएको तीन शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद रुद्री चण्डी होम नवग्रह शान्ति साथै सवा लाख बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सपरिवार आई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौं। समय आउँछ पर्खँदैन, बगेको खोला फर्कँदैन, स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो।
4: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति मेलुङ गाउँपालिका 2 ग्याङसुका ठोकर दोलखा। अन्य जानकारीको लागि सम्पर्क नम्बर 9851066165 9851066165।
9: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

Nagako malala, Nagako tala.

0: উখলে কামুলা পাখালে কাতালে
1: এরা ডিগ্রি লাগায়।

ba, ba,

Gott

Jatara jancan lai bubara mu ma

Achalai palio lai kola golele kalis palio banai le. Kabase.

古川うち向いれ、こでなばさるかいまは。

0: के गर्ने होला भन्या यसो व्यापार व्यवसाय गरौँ भन्या अलिकति खर्चको पनि जो गरेको थिए चामल लिन काठमाडौँ जानै नसकिने भयो यो समयले हामीलाई गरी खानै नदिने भयो भन्या हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो हो
1: पारे पनि किन दुखेको पक्छौ तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको जस्तो सुनिन्छ होइन व्यवसाय चाहिँ के गर्न लाग्यो भने
0: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी टेबल साथै तामा पितल चरे सिलाबर स्टिलका भाँडा भाँडा व्यवसाय गरौँ कि झै लाग्या छ तर यो सामान लिन काठमाडौँ जाने दुःखले गर्दा त ढिक्कै लाग्छ हो मलाई त
1: तिमीले भनेको व्यवसायका लागि सामान लिन जाने कुराको चिन्तै नगर न दोलखामा 20 वर्ष पुरानो एक मात्र डिलर गीताश्री स्टोर चरिकोटमै छँदै छ नि जसले 10 वारेन्टी भएका सामान यस साथै नेपालका सबैभन्दा पुरानो त्रिवेणी कम्पनी डल्फिनका 5 वारेन्टी भएका आकर्षक मोडेलका कुर्सी टेबल एसपिएलका सबै प्लास्टिकका बाटा बाल्टिन लगायत भाँडाहरू सुपथ मूल्यमा उपलब्ध गराउँछ नि
0: मेरी आमै नि गीताश्री स्टोर त्यो त थापा बाजेको वर्षौं पुरानो पसल होइन र
1: हो त त्यही पुरानो विश्वासिलो थापा बाजेको गीताश्री स्टोर जहाँ भाँडा व्यवसाय गर्नका लागि चाहिने सम्पूर्ण सामग्रीहरू कम्पनीकै मूल्यमा पाइन्छ के अनि अर्को कुरा पहिला थापा बाजेले चलाउँदै आएको त्यो पसल अहिले त उनकै छोराले चलाउँदै आएको छ नि त्यो त दोलखाको लागि एकमात्र डिलर हो के त्यसो गरी कसो होला
2: हाम्रा सेवा तथा सुविधाहरू तामा पितल चरेस स्टिल फलाम प्लास्टिक फाइबरका झोलाहरू कालो ड्रम कडा डेक्ची तथा माटाका भाँडाहरू कम्पनीकै मूल्यमा पाइन्छ
3: त्यस्तै ग्यास बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ साथै इलेक्ट्रिक सामानको सोरुम खोलिएको हुँदा फ्रिज वासिङ मेसिन टिभी पानी तताउने सोलरको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस् पैसा जोगाउनुहोस् यस गीताश्री स्टोरबाट पुराना भाँडा ल्याउनुहोस् नयाँ भाँडा लानुहोस् कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ समूहको लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ
2: फलाम र माटोबाट बनेका भाँडा ग्यासको डिलर पनि रहेको छ साथै कुकर राइस कुकर चुलो मिक्सर ग्राइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ
3: प्रोप्राइटर चरिकोटका लागि भीमराज थापा सम्पर्क नम्बर 9851068595 र 0949421542 काठमाडौँ कागेश्वरी मनहरा 9 गोठाटारका लागि श्रीराम थापा सम्पर्क नम्बर 9851068590 सम्पूर्ण सेवा सुविधा अब एकै ठाउँमा
4: हाम्रा सेवा तथा सुविधाहरू दोलखा जिल्लामै गुणस्तरीय फ्लेक्स स्टिकर क्यानभास र अर्जेन्ट फोटो प्रिन्ट गरिने
3: लोक सेवा तथा शिक्षक सेवा आयोग लाइसेन्स राष्ट्रिय परिचय पत्र पासपोर्ट मतदाता परिचय पत्र क्यूआर कोड पुलिस रिपोर्ट लगायतका सम्पूर्ण सेवाका फर्म भर्ने काम तथा प्रिन्ट गरिन्छ
4: सेल्फ छाप नाइलन छाप बनाइनुको साथै मायाको चिनो प्रमाणपत्र सम्मानपत्र तयार गरिन्छ
3: भिजिटिङ कार्ड विवाह कार्ड व्रतबन्धका कार्ड बनाइनुका साथै आईडी कार्ड र फ्रेम सम्बन्धी सम्पूर्ण काम गरिने
4: अड्डा अदालत तथा सरकारी कार्यालयको सम्पूर्ण लेखापढीको काम गरिने
3: सबै प्रकारका प्रिन्ट तथा फोटोकपीको टोनर रिफिल गर्नुका साथै ट्रफी मेडल टोकन अफ लभ खादा दोसल्ला तोरण तयार गरिने
4: फोटो एल्बम तथा होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने
3: जर्सी कप मार्बल पाता स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने
4: विवाह व्रतबन्ध पार्टी गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने
3: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ
4: कम्प्युटर सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि सधैँ हामीलाई सम्झिनुहोस्
3: सम्पूर्ण सेवा सुविधाहरू एकै ठाउँमा।
4: अन्य थप जानकारीको लागि प्रोप्राइटर गोविन्द कार्की 9844322513 र 9804027066।
3: यस गोविन्द फोटो स्टुडियो कम्प्युटर साइबर एण्ड फ्लेक्स प्रिन्ट सेन्टर पहिलेको ठाउँबाट सरेर भीमेश्वर रंगशाला भएको घरमा सरेको जानकारी गराउँदछौ।
5: यो रेडियो सैलुङको समय सूचक हो।
6: यति बेला दिउँसोको 1 बजेको छ।

0: सामुदायिक पहुँच का लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
1: हरियाली प्रकृतिको काखमा शान्त र रमाइलो वातावरण खोज्दै हुनुहुन्छ?
2: चरीकोट चोथाङमा अवस्थित रमाइलो घर रिसोर्टमा स्वागत छ।
1: आरामदायी डिलक्स रूम, ग्रुप बसाईका लागि विशेष सुविधा,
2: सेमिनार, मिटिङ, सहकारी र विद्यालयका कार्यक्रमका लागि सुविधा सम्पन्न हल,
1: ठूलो गार्डन, खुला स्पेस, बाल बालिकादेखि परिवारसम्म सबैका लागि रमाइलो ठाउँ।
2: विवाह, व्रतबन्ध, पास्नी, बर्थडे सेलिब्रेसन, हरेक खुशीको अवसरको लागि उत्तम गन्तव्य।
1: स्वादिलो विभिन्न परिकार र उत्कृष्ट आतिथ्य सेवा,
3: रमाइलो घर रिसोर्ट, जहाँ सम्झनाहरू बन्छन् रमाइला।
1: आजै बुक गर्नुहोस् र आफ्नो विशेष दिन बनाउनुहोस् अझ विशेष। अहिले बुक गर्दा विशेष छुटको व्यवस्था गरिएको छ। सम्पर्कका लागि मोबाइल नम्बर 98513 27806 र 98141 80 56 42। रमाइलो घर रिसोर्ट, भीमेश्वर नगरपालिका, ओडा नम्बर 6, चोथाङ, दोलखा।
4: ए बुढी, मलाई धामीकोमा लैजा भन्या।
5: अब के को धामीकोमा? नि धामीकोमा होइन, अब इन्द्र डेन्टल बिच बजारमा लैजानु पर्छ क्या तिमीलाई।
4: त्यहाँ चाहिँ के हुन्छ नि?
5: त्यहाँ के हुँदैन, नपत्याए सुन त यहाँ।
6: हाम्रा सेवा तथा सुविधाहरू, लामो समयदेखि अनुभवी डाक्टरहरूद्वारा उपचार गरिने, दाँतको जरा भर्ने, दुखेको दाँतलाई उपचार गरिने, खाली ठाउँमा आफ्नै जस्तो फिक्स दाँत लगाउने, मेसिनबाटै दाँत भर्ने, दाँत सफा गरिने, खाली ठाउँमा पुरै दाँत ग्यारेन्टीका साथ हालिने, फुल सिटी, मेसिनबाटै दाँत भर्ने, सुनको क्याप लगाउने, चाँदीको दाँत भरिने, क्याप लगाउने,
7: बाँगो नमिलेको दाँत मिलाउनका साथै टल्काउने, निकाल्ने, श्वास गनाउने, गिजाबाट रगत आउने, मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि सम्झनै पर्ने इन्द्र डेन्टल क्लिनिक, बिच बजार, चरीकोट, दौलखा। सम्पर्कको लागि 98141 57 70 69।
4: कति पनि मुख र दाँत सम्बन्धी समस्या पर्यो भनेदेखि इन्द्र डेन्टलमा आइहाल्नुहोस् है।
8: इन्द्र डेन्टल पहिलेको भन्दा ठिक तल्लोपट्टि सरेको कुरा जानकारी गराइन्छ। साथै यसको शाखा मैना पोखरीमा पनि रहेको छ।
2: यस इन्द्र डेन्टलको शाखा कार्यालय काठमाडौँको जोरपाटी मेडिकल कलेज अगाडि 5 पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ। थप जानकारीको लागि सम्पर्क 98449492992।
9: यसको शाखा सैलुङ गाउँपालिकाको मागादेउरालीमा पनि सञ्चालन भइरहेको छ।
2: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। हाम्रा सेवा तथा सुविधाहरू,
10: थाइराइड जाँच, भिटामिन बी टुवेल्भ, भिटामिन डी, एन्टी टिपियो, मुटुको जाँच, मृगौलाको जाँच, कलेजोको जाँच, घुँडामा लगाउने सुई, 3 महिने सुगर जाँच, एचबीएसी। हाम्रा अन्य सेवा तथा सुविधाहरू, थाइराइड जाँच, मुटुको इसिजी, भिडियो एक्सरे, सुगर, प्रेसर, दम रोग, निमोनिया तथा सास बढ्ने, खोकी लाग्ने, पिसाब पोल्ने, पिसाब छिनछिनमा आउने, महिनावरीमा तल्लो पेट दुख्ने, ग्यास्ट्रिकको उपचार, पाठेघर, स्तन, आन्द्रा, प्रोस्टेट र क्यान्सरका साथै बच्चा नहुने लगायत सम्पूर्ण समस्याहरूका लागि प्याथोलोजी ल्याबको सुविधा, साथै दन्त रोग र फिजियोथेरापीको समेत व्यवस्था रहेको छ।

0: sip on ya. Extreme energy drink.
1: हाईटेक नर्सरी में उत्पादित गुणस्तरीय फलफूल जड़ीबुटी विभिन्न बिरुवा को भरपर्दो गंतव्य कल्पवृक्ष बहुउद्देश्य नर्सरी फार्म। यहां लोरसल्ला, टिमूर, कागती, सुन्तला, जापानीज हलुआ बेद, जापानीज नस्पति, रेड किबी, ग्रीन किबी, मेकाडेमिया लगायत विभिन्न फलफूल तथा जड़ीबुटी जन्य बिरुवा उपलब्ध छन्। सीजन अनुसार का बिरुवा खरीद गर्न आज सम्पर्क गर्नुहोस्। संस्थागत खरीद में विशेष छूट को व्यवस्था पनि छ। व्यक्तिगत रूप में 100 भन्दा बढी बिरुवा खरीद गर्दा पनि छूट को व्यवस्था गरिएको छ। सम्पर्क व्यक्ति ईश्वर थापा, फोन नम्बर 9849185662 9849185662। कल्पवृक्ष बहुउद्देश्य नर्सरी फार्म भीमेश्वर नगरपालिका 3 चरीकोट भीमेश्वर नगरपालिकाको कार्यालय सँगै। के तपाई चरीकोट काठमाडौं यात्रा आरामदायी, सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि त्यसो हो भने अब रुझ्नुहोस् खानादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौं जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाड़ी सेवा, आरामदायी सीट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा, यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीच बीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि। परिवार, साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज, सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्ब्रेसिया होटलको भुइँतलामा तथा सादो बाटो प्रहरी चौकी नजिकै। सम्पर्क नम्बर 9761313244 र 9761313145। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ।

0: आजका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज
1: दोलाखाली लोकप्रिय सर्जक सुजन विश्वकर्मा र शिवजी विश्वकर्माको प्रस्तुति लोक दोहोरी गीत मठ मन्दिर धाएर कसम खाएर पुष्कर विकको उत्कृष्ट शब्द सुजन विश्वकर्माको मन छुने लयमा चर्चित गायक रामजी खाँड र सागरमाया जिरेलको सुमधुर स्वरमा सजिएको लोकदोहोरी गीत मठ मन्दिर धाएर कसम खाएर सल्लाह तथा सुझावको लागि सर्जक सुजन विश्वकर्मा 97-43-22-35-83 97-43-22-35-83 सुजन बीके अफिसियल युट्युब च्यानलमा सर्वत्र उपलब्ध छ। हेर्न र सुन्न नभुल्नुहोला। लोक सांगीतिक कोसेली मठ मन्दिर धाएर कसम खाएर।

मैले यताउता नजर घुमाए तर सामलाई कतै देखिन। भाउजूले मेरो आँखा खुलेको देखेपछि झनै रुन थालिन्। मैले मुस्किलले मसिनो आवाज निकालेर सोधे, सानु? उनले मेरो हात पक्रेर भक्कानिएर रुँदै भनिन्, सानु रहिनन् अब, म कोठामा पुग्दा दुवैजना बेहोस हुनुहुन्थ्यो, तपाईँ त बाँच्नुभयो। तर म माथि कुनै बज्र खसे झैं भयो, चिच्याएर रुन खोजे तर आवाज निस्किएन, मात्र आँखाबाट आँसुका धारा बगिरहे। रेडियो सैलुम सामुदायिक एफएम 92.7 मेगाहर्ज को रात्रिकालीन साहित्यिक प्रस्तुति कार्यक्रम गीति कथा।

0: प्रत्येक सातक शुक्रबार राति 8 बजे र पुनः प्रसारण आइतबार अपराह चार बजेको समाचार पछि कार्यक्रम गीति कथा। सुन्न नभुल्नुहोला रात्रिकालीन साहित्यिक प्रस्तुति कार्यक्रम गीति कथा।
1: अविनाश तिमी किन निराश छौ त?
2: हेर न, मेरो व्यवसायको कर तिर्नु पर्ने थियो, अडिटको लागि वित्तीय विवरण तयारी र संस्था दर्ता कर चुक्ता पनि गर्नुपर्ने थियो। चरीकोटबाट कर कार्यालय हट्यो भन्छन्, के गर्ने होला?
1: हे, त्यति कुरामा पनि चिन्ता लिने हो त? त्यो सबै काम कर कार्यालय भएकै घरमा रहेको साथी कन्सल्टेन्सीले गरिहाल्छ नि, चिन्ता लिनै पर्दैन।
3: हजुर, हाम्रा सेवा तथा सुविधाहरू तपाईँको व्यवसाय दर्ता, अडिट, कम्पनी दर्ता नवीकरण तथा अन्य कर सम्बन्धी सबै काम साधो बाटो अदिति कम्प्लेक्समा रहेको साथी कन्सल्टेन्सीबाटै हुन्छ, कहीँ कतै भौता दिनु पर्दैन। साथै हाम्रो सेवाहरू साधो बाटोमा रहेको अदिति कम्प्लेक्स र डिभिजन वन कार्यालय अगाडि रहेको साथी कन्सल्टेन्सीबाट समेत प्रदान गरिनेछ। थप जानकारीका लागि राजकुमार ढुंगेल, सम्पर्क मोबाइल नम्बर 9844059929 र उमेश रोकाए, सम्पर्क मोबाइल नम्बर 9844030282।

0: बुम बुम
1: उकालीमा पनि हजुर मोटर जाँदो रहेछ गिन्ता
2: फसिहालिन्छ नि गुरुबा, टायर पुरै तालु जस्तो छ।
0: ओहो, हो त रहेछ त गाँठे। होइन, यो सुप्रिम टायर रिसिलिङ सेन्टर चरीकोटमा कहाँ छ? ए साथी हो, कसैले थाहा छ त? ए सुप्रिम टायर रिसोलिङ सेन्टर चरीकोट पार्टी खोलाको
3: हो नि गुरुबा। त्यहाँ त टायर खोलेर दिएको 12 घण्टा भित्र नै ग्यारेन्टीका साथ टायर रिसोलिङ गरिन्छ नि।
0: ल त साथी हो, म चाहिँ उसो भयो राम्रो खालको गोटी भएको टायर रिसोलिङ गरेर आउँछु। सुप्रिम टायर रिसोलिङ सेन्टर पार्टी खोला चरीकोटतिर लाग्यो है साथी हो।
4: हजुर, सुप्रिम टायर रिसोलिङ सेन्टर बिनपा छ, पाटी खोला, चरीकोट, दोलखा।
3: हाम्रा सेवा तथा सुविधाहरू?
0: हजुर, यहाँ मिडास र क्यापिटल ब्रान्डका रबर राखेर अत्याधुनिक मेसिनद्वारा ग्यारेन्टीका साथ विभिन्न साइजका टायरहरू पोल रिसोलिङ गरिनुका साथै सबै ब्रान्डका ट्युब टायरहरू पनि पाइन्छ र टायर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। टायर रिसोलिङ सेन्टर पाटीखोला रोड माथि रहेको छ। प्रोपाइटर दावा तामाङ। सम्पर्क मोबाइल नम्बर 9844-0000-844, 9848-73-107 र 9855-00-19। सुप्रिम टायर रिसोलिङ सेन्टर भिनपछ पाटीखोला चरीकोट दोलखा।

0: दोलखामा त किवी महोत्सव पनि सकियो अरे। किवीको राम्रै बजार छ कि के हो?
1: हो त काका, किवीको त दोलखामा मात्रै नभई देशैभरि नै राम्रो माग छ नि।
0: त्यही त नानी, यत्रो वर्ष विदेश बसेर आइयो, विदेशमा नि केही गर्न सकेको होइन, यही नेपालमा केही गरौं कि भनेर सोचेको। अब यही किवी खेती गर्नु पर्ला भन्ने सोचमा पो छु त नानी। साँची नानी, किवी खेतीका लागि चाहिने आवश्यक बिरुवाहरू चाहिँ कहाँ पाइन्छन् तिमीलाई थाहा छ?
1: किन थाहा नहुनु नि काका, विगत 11 वर्षदेखि किवी खेती गर्दै आएको टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म छँदैछ नि, जहाँ किवीका चार जातका बिरुवा पाइन्छन्। 1000 भन्दा माथिका बिरुवा खरिद गर्ने व्यक्तिहरूलाई प्रति गोटा 100 रुपियाँमा नै किवीका बिरुवा दिइन्छ नि, त्यसैले समयमै सम्पर्क गर्नु है काका।
2: प्रोपाइटर कर्मा शेर्पा, सम्पर्क नम्बर 98 45 34 44 96 र 96 14 95 08 40।
1: टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म गौरीशंकर गाउँपालिका छ, लुवाङ सादो लखा।
3: हजुर बुबा नमस्कार।
4: नमस्कार नानी, नमस्कार।
3: के छ खबर, सन्चै हुनुहुन्छ?
4: सन्चै छु नानी।
3: अनि यो वर्ष तीर्थ यात्रा नजाने बा?
4: तीर्थ चाहिँ जाने भनेको नानी, तर कुन तीर्थ जाने भनेको?
3: अहिलेको चारधाम भनेको चाहिँ अलिक फरक र वास्तविक चारधाम छन् बा, जस्तै बद्रीनाथ, जगन्नाथपुरी, रामेश्वरम, द्वारिकाहरू पर्छन्।
4: ए उसो भए

0: भविष्यको कामना गर्दछौं।
1: तपाईं गुणस्तरीय उच्च शिक्षाको लागि शैक्षिक संस्थाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्।
0: क्यूए सर्टिफाईको प्रमाणपत्र प्राप्त गौरीशंकर बहुमुखी क्याम्पस दोलखामा शैक्षिक वर्ष 2083-84 का लागि कक्षा 11 होटल म्यानेजमेन्ट, कम्प्यूटर साइन्स, ल, आम संचार लगायत व्यवस्थापन, मानविकी तथा शिक्षा शास्त्र संकायसँग सम्बन्धित विभिन्न विषयहरूमा भर्ना अभियान सञ्चालन भइसकेको छ।
1: समयमा नै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहुन सम्बन्धित सम्पूर्ण विद्यार्थी, अभिभावक र सरोकारवालाहरूमा जानकारी सहित अनुरोध गर्दछौ। हाम्रा सेवा तथा सुविधाहरू:
2: विभिन्न प्रकारका छात्रवृत्तिको व्यवस्था, व्यवस्थित पुस्तकालयको व्यवस्था, नियमित रूपमा आन्तरिक परीक्षा र पृष्ठपोषण,
1: एमफिल, पीएचडी उपाधिका लागि अनुसन्धानरत दक्ष र अनुभवी प्राध्यापकहरू, कम्प्युटर सिक्न इन्टरनेट सहितको कम्प्युटर ल्याबको व्यवस्था, अनुसन्धान तथा परियोजना कार्य मार्फत विद्यार्थी सिकाइ,
2: शैक्षिक भ्रमण तथा अतिरिक्त क्रियाकलाप, विद्यार्थीको चाहना, माग र आवश्यकताको आधारमा जीवन उपयोगी सिपमूलक तालिमको व्यवस्था, इच्छुक विद्यार्थीहरूलाई विभिन्न संघ संस्था, सहकारी तथा बैंकहरूमा इन्टर्नको व्यवस्था र समाजका प्राज्ञिक तथा विशिष्ट व्यक्तित्वहरूबाट सम्बन्धित विभिन्न विषयमा गेस्ट लेक्चर कक्षा सञ्चालन।
0: सम्पर्कका लागि फोन नम्बर 9854-045-973, 9851-34-33-99, गौरीशंकर बहुमुखी क्याम्पस, चरीकोट, दोलखा।
3: होइन
1: साइला दाई, के बिग्रियो? खटङटङ खटङटङ पार्दै हुनुहुन्छ त।
3: हेर न भाइ, यो लुगा सिलाउने मिसिन बिग्रेर खोइ कामै गरिराखेको छैन भनेको, बनाइन ठाउने कता हो यता? थाहा छैन तिमीलाई? केही थाहा छ?
1: किन थाहा नहुनु नि साइला दाई, चरीकोट बीच बजारमा बिहानी सिलाई मेसिन पसल छँदैछ नि, त्यही गए भइहाल्यो नि। मलाई पनि एउटा नयाँ सिलाई मेसिन चाहिएको छ, म पनि त्यतै जान लागेको।
3: ए हो र, कस्तो साइटमै राम्रो कुरा गर्नुभयो बाबुले, म पनि यो मेसिन लिएर हिँडिहाल्छु।
4: हजुर, लुगा सिलाउने विभिन्न किसिमका सिलाई मेसिन बिक्री, वितरण तथा मर्मत गरिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्।
1: बिहानी सिलाई मेसिन पसल, चरीकोट बीच बजार, गीताश्री स्टोरको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क नम्बर 9864-6-0 र 9510-89-677। बिहानी सिलाई मेसिन पसल, चरीकोट बीच बजार।

0: sangi sangi e hai sa ti sangi sai long ye dream bag dai sa
1: omega harel gau kanjo gau palika
2: मेरो नाम सुरक्षा थापा कालीपोखरी हो घर सुनेर हो अरे हौ।

这个楼里呀、啊，有道理道理，赛道给开嘛顺啦来。这个给你婆婆婆来，爷爷爷赛道也开嘛顺啦来。这老汉子来不这个么个

हरियो भनी तिमलाई गाजा पातालाई पहेलो बेसारो हेरा ला हेरा।

Ete maete chato de la mete.

ければな。

0: ne sa su pha nai pha ne lo ne
1: Kale ko mula pa kale ko ta

Ihr Mann für David.

Sarang

de la va.

Ma bani thina.

0: अब छोरी काम न सबै
1: हो राम्रो हुन्छ राया गोठालाई लैना

0: भन्नु
1: पर्दा भन्नु पर्दा

jatara jancar lai bubara mama

Chari o chari lai paye lo chari sailung da ado kati

Bachalai palio lai kola gole le kalis palio banai le. Kaba

रुकाउटी मुइले गोदिना बसार कै मा

0: धुलीखेल अस्पताल दोलखा, अस्पताल दोलखाको सूचना।
1: धुलीखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउन हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
2: हाम्रा सेवाहरू
0: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
2: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा,
1: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित संचालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हार्ड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
2: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा च्यातिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने,
0: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ,
2: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
0: हाम्रा अन्य थप सेवाहरू इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल सीआर सिस्टमद्वारा एक्सरे सेवा र एनआईसीयू सेवा। यस धुलीखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स सञ्चालनमा आएको हुँदा सेवा लिनु हुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 049-412-020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 049-412-020। धुलीखेल अस्पताल दोलखा, अस्पताल दोलखा।
3: होइन, कहाँबाट ल्याउने होला, पहिला त यही थियो।
4: होइन, के एक्लै गुनगुन गरिरहेको?
3: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिरजातको चल्ला पालौ भनेर सोचेको।
4: अनि के भयो त, लगेर पाले भइगयो नि?
3: पाल्न त पाल्ने, तर यहाँ साधो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही साधो बाटोबाट महाङ्गल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
4: ए, दुर्गायन राजेश राणा चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकोट पुरानो बजार भालु खोलामा सरेको छ नि।
0: हजुर, हाम्रा सेवाहरू
3: यहाँ बोइलर, गिरराज, लिर सल्ला र दाना पाइनुको साथै मकै, च्याख्ला, पिठो, ढुटो, पिना, लोकल चामल, भुस, लोकल अण्डा, बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
4: सम्पर्कको लागि 9844-46-69-08, 9844-46-69-08।
0: दुर्गा एन्ड राजेश दाना चल्ला सप्लायर्स, चरीकोट पुरानो बजार भालु खोला,
3: राँगाको मासु पाइने पसल भएको घर सँगै।
0: पवित्र, धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउँ, सुखी र निरोगी हौ।
4: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला, थुन, बाघको पञ्जा, शिवलिङ्ग स्पष्ट देख्न सकिन्छ। दुई जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्। गाईले आफै दूध झारेर पत्ता लगाइएको 3 शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद, रुद्री, चण्डी, होम, नवग्रह शान्ति साथै 1.25 लाख बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने, आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सपरिवार आई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौं। समय आउँछ पर्खँदैन, बगेको खोला फर्कँदैन, स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो।
0: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति, मेलुङ गाउँपालिका 2, ग्याङसुका ठोकर, दोलखा। अन्य जानकारीको लागि सम्पर्क नम्बर 9851066165, 9851066165।
3: गौरीशंख संरक्षण क्षेत्र आयोजनाको अनुरोध। हाल देशभर मनसून सक्रिय भइसकेको छ। निरन्तर तथा अत्याधिक वर्षाका कारण बाढ़ी, पहिरो, भुच्छे, नदी कटान, सड़क अवरोध, आकस्मिक बाढ़ी तथा अन्य प्राकृतिक विपदका घटनाहरू हुने जोखिम उल्लेखनीय रूपमा बढ़ेको हुँदा यस परिस्थितिमा गौरीशंकर संरक्षण क्षेत्रभित्र बसोबास गर्ने सम्पूर्ण बासिन्दा, स्थानीय समुदाय, पर्यटक, पदयात्री तथा सरकारवाला निकायहरूले निम्न सावधानीहरू अपनाउनु हुन अनुरोध गरिन्छ। मौसम पूर्वानुमान तथा सम्बन्धित निकायबाट जारी गरिएका सूचना तथा सुरक्षा चेतावनीहरू नियमित रूपमा पालना गरौं। पहिरो, बाढ़ी तथा भूक्षयको जोखिम भएका क्षेत्रहरूमा अनावश्यक आवत जावत नगरौं। निरन्तर वर्षा भइरहेको अवस्थामा भिरालो भूभाग, खोल्सा, नदी किनार तथा जोखिमयुक्त स्थानमा बसोबास वा आवत जावत नगरौं। यात्रा वा पदयात्रामा निस्कनु अघि मौसमको अवस्था तथा बाटोको अवस्था बारे जानकारी लिएर मात्र यात्रा गर्ने गरौं। आपतकालीन अवस्थाका लागि आवश्यक खाद्यान्न, पिउने पानी, औषधि, टर्च लाइट, मोबाइल चार्जर, झटपट झोला, प्राथमिक उपचार बक्स लगायतका सामग्री तयारी अवस्थामा राखौं। मनसूनको बेला पानीका मुहानहरू दूषित हुन सक्ने भएकोले पिउने पानी उमालेर वा सुरक्षित रूपमा शुद्धिकरण गरी मात्र प्रयोग गरौं र झाडा पखाला, हैजा जस्ता पानी जन्ने रोगहरूबाट सचेत रहौं। बाल बालिका, ज्येष्ठ नागरिक, महिला तथा अपाङ्गता भएका व्यक्तिहरूको सुरक्षामा विशेष ध्यान दिऊं। सम्भावित जोखिम देखिएमा तत्काल सुरक्षित स्थानमा सरौं तथा सम्बन्धित निकायलाई जानकारी गराउं। वन क्षेत्रमा जाने चरण तथा अन्य गतिविधि सञ्चालन गर्दा विशेष सावधानी अपनाऊ। संरक्षण क्षेत्रभित्र ट्रेकिङ, हाइकिङ गर्दा अनिवार्य रूपमा गौरीशंख संरक्षण क्षेत्र आयोजना तथा सुरक्षा निकायद्वारा जारी गरिएको ट्राभल एडभाइजर अनुसार यात्रा गरौं र कुनै पनि आपतकालीन अवस्था आइपरेमा नजिकको प्रहरी कार्यालय तथा जी क्यापलाई तत्काल जानकारी गराउं। सतर्कता नै विपदबाट बस्ने सबैभन्दा प्रभावकारी उपाय हो। त्यसैले सतर्क बनौं, आफू पनि बचौं, अरूलाई पनि बचाऊ। राष्ट्रिय प्रकृति संरक्षण कोष गौरीशंख संरक्षण क्षेत्र आयोजना प्रधान कार्यालय सिंगल्टी दोलाखाद्वारा जनहितमा जारी सन्देश।
5: होइन के गर्ने होला भने यसो व्यापार व्यवसाय गरौँ भने अलिकति खर्चको पनि जो गरेको थिए चामल लिन काठमाडौँ जानै नसकिने भयो। यो समयले हामीलाई गरी खानै नदिने भयो भने हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो हो।
6: पारे पनि किन दुखेको पक्ष हो? तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको जस्तो सुनिन्छ। होइन व्यवसाय चाहिँ के गर्न लाग्यो भने
5: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी, टेबल साथै तामा, पितल, चरे, सिलाबर, स्टिलका भाँडा भाडा व्यवसाय गरौ कि झै लाग्या छ। तर यो सामान लिन काठमाडौँ जाने दुःखले गर्दा त झिक्कै लाग्छ हो मलाई त।
6: तिमीले भनेको व्यवसायका लागि सामान लिन जाने कुराको चिन्तै नगर न। दोलखामा 20 वर्ष पुरानो एक मात्र डिलर गीताश्री स्टोर चरिकोटमै छँदै छ नि, जसले 10 वारेन्टी भएका सामान यहाँ साथै नेपालका सबैभन्दा पुरानो त्रिवेणी कम्पनी डल्फिनका 5 वारेन्टी भएका आकर्षक मोडेलका कुर्सी, टेबल, एसपीएलका सबै प्लास्टिकका बाटा, बाल्टिन लगायत भाँडाहरू सुपथ मूल्यमा उपलब्ध गराउँछ नि।
5: मेरी आमै नि गीताश्री स्टोर, यो त थापा बाजेको वर्षौं पुरानो पसल होइन र
6: भने? हो त, त्यही पुरानो विश्वासिलो थापा बाजेको गीताश्री स्टोर जहाँ भाँडा व्यवसाय गर्नका लागि चाहिने सम्पूर्ण सामग्रीहरू कम्पनीकै मूल्यमा पाइन्छ के। अनि अर्को कुरा, पहिला थापा बाजेले चलाउँदै आएको त्यो पसल अहिले त उनकै छोराले चलाउँदै आएको छ नि, त्यो त दोलखाको लागि एकमात्र डिलर हो के, त्यसो गरी कसो होला?
1: हाम्रा सेवा तथा सुविधाहरू तामा, पितल, जरेस, स्टील, फलाम, प्लास्टिक, फाइबरका झोलाहरू, कालो ड्रम, कडा, डेक्ची तथा माटाका भाँडाहरू कम्पनीकै मूल्यमा पाइन्छ।
0: त्यस्तै ग्यास बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ। साथै इलेक्ट्रिक सामानको शोरूम खोलिएको हुँदा फ्रिज, वासिङ मेसिन, टीभी, पानी तताउने सोलारको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस्। पैसा जोगाउनुहोस्। यस गीताश्री स्टोरबाट पुराना भाँडा ल्याउनुहोस्, नयाँ भाँडा लानुहोस्। कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ। समूहका लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ।
1: फलाम र माटोबाट बनेका भाँडा, ग्यासको डिलर पनि रहेको छ। साथै कुकर, राइस कुकर, चुलो, मिक्सर ग्राइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ।
0: प्रोप्राइटर चरीकोटका लागि भीमराज थापा, सम्पर्क नम्बर 9851068595 र 0494142542। काठमाडौँ कागेश्वरी मनहरा 9 गोठाटारका लागि श्रीराम थापा, सम्पर्क नम्बर 9851068590।
7: यो रेडियो सैलुङको समय सूचक हो।
8: अहिले अपराह्नको 4 बजेको छ।

अपराह्न 4 बजेको दोलखा र दोलखा आसपासका स्थानीय खबरहरूको संगालु सैलुङ सिरफिरमा म तारा देवी बस्नेतको नमस्कार। तपाईँ यो समाचार रेडियो सैलुङ समुदायका एफएम 92.7 मेगाहर्ज र हाम्रो वेबसाइट मार्फत पनि संसारभरिकै साथ सुन्न सक्नुहुनेछ। दोलखामा अवैध रूपमा नदीजन्य पदार्थ ढुङ्गा बालुवा उत्खनन गर्ने स्काई भेटरलाई कार्यवाही। दोलखाको जिरी नगरपालिका घर बताउने एक पुरूषको काठमाडौँको वीर अस्पतालमा मृत्यु लगायतका स्थानीय प्रसंग सहित निर्माण क्षेत्रका समस्या समाधान गर्न सरकार सकारात्मक रहेको प्रधानमन्त्री वीरेन्द्र शाहको भनाई जस्ता प्रसंग हामी राष्ट्रिय समाचारमा प्रस्तुत गर्नेछौं। प्रधानमन्त्री वीरेन्द्र शाहले निर्माण क्षेत्रका समस्या, यसको प्रवर्धन, भौतिक पूर्वाधार विकास, लगानी वातावरण तथा आर्थिक सुधारका सम्बन्धमा आज निर्माण व्यवसायसँग छलफल गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा नेपाल निर्माण व्यवसाय महासंघका पदाधिकारीसँग भएको छलफलमा प्रधानमन्त्री शाहले निर्माण क्षेत्र मुलुकको आर्थिक विकास, रोजगारी सिर्जना र पूर्वाधार निर्माणको महत्वपूर्ण आधार भएको उल्लेख गर्नुहुँदै यस क्षेत्रका समस्याको समाधानको लागि सरकार सकारात्मक रहेको बताउनु भएको छ। प्रधानमन्त्रीले निर्माण व्यवसायलाई मर्यादित, पारदर्शी, जिम्मेवार र परिणाममुखी बनाउँदै विकास निर्माणको कामलाई निर्धारित समयमा सम्पन्न गर्न सबै पक्षको सक्रिय सहकार्य आवश्यक रहेकोमा जोड़ दिनुभयो। सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सरकार मुलुकमा सुशासन कायम गर्न प्रतिबद्ध भएर निरन्तर लागिरहेको दावी गर्नुभएको छ। आज प्रतिनिधि सभाको बैठकमा सरकारका 100 दिनका प्रगतिबारे बैठकमा जानकारी गराउनुहुँदै उहाँले उक्त दावी गर्नुभएको हो। मन्त्री पोखरेलले सरकारले शासकीय सुधारको प्रयासलाई थप संस्थागत, परिष्कृत र परिणाममुखी बनाउँदै अघि बढ़ाएको जिकिर समेत गर्नुभयो। सरकारले 100 दिनभित्रै भ्रष्टाचार मा सहनशीलता, शून्य सहनशीलता, मितव्ययिता, योग्यताको आधारमा नियुक्ति र डिजिटल सेवा प्रवाहमा ठोस परिणाम देखिने गरी काम गरेको मन्त्री पोखरेलको भनाइरहेको छ। नेपाली कम्युनिष्ट पार्टीका सांसद वर्षमान पुनले संसदीय सुनवाई प्रक्रियालाई पारदर्शी र प्रभावकारी बनाउनु पर्नेमा जोड़ दिनु भएको छ। प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको सुनवाई सम्बन्धी छलफल गर्न बिहिबार बसेको संसदीय सुनवाई समितिको बैठकमा उहाँले आगामी सुनवाईलाई प्रक्रियागत सम्मत ढंगले सञ्चालन गर्नुपर्ने बताउनु भएको हो। उहाँले सुनवाईको लागि उजुरी दिने समय भन्दा पनि प्रक्रियागत, पारदर्शिता र गुणस्तरीय छलफल महत्वपूर्ण हुने बताउनु भएको हो। नेकपा एमालेका सांसद क्षितिज थेबेले वर्तमान सरकारको कार्यशैलीप्रति आपत्ति जनाउनु हुँदै जनसरकारका विषयमा सरकारसँग जवाब माग्नु भएको छ। बिहिबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्नुहुँदै सांसद थेबेले सरकारको नीति र कार्यान्वयनका बीच ठूलो खाडल देखिएको भन्नुहुँदै आक्रोश व्यक्त गर्नुभएको हो। सांसद थेबेले भूमि आयोग, मल व्यवस्था, वन र विपद पूर्व तयारी जस्ता दशौं कौं पुरानो समस्या समाधानमा विगतका सरकारहरूको पनि कमजोरी रहेको स्वीकार गर्नुभयो। तर हाल भएका निर्णय र त्यसबाट सिर्जित परिणामको जिम्मेवारी वर्तमान सरकारले नै दिनुपर्ने उहाँले बताउनु भएको हो। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद कविन्द्र बुढलाकोटीले संसदीय सुनवाई प्रक्रियालाई थप प्रभावकारी बनाउन प्रस्तावित व्यक्ति र उजुरीकर्ता बीचको छलफल एकै दिन गर्न प्रस्ताव गर्नु भएको छ। प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको सुनवाई सम्बन्धी छलफल गर्न बिहिबार बसेको संसदीय सुनवाई समितिको बैठकमा उहाँले यस्तो प्रस्ताव राख्नु भएको हो। अघिल्लो संसदीय सुनवाईको अनुभव उल्लेख गर्नुहुँदै उहाँले उजुरीकर्तासँगको छलफल र प्रस्तावित व्यक्तिसँगको प्रश्न उत्तर एउटै दिन सञ्चालन गर्दा प्रक्रिया बढ़ी प्रभावकारी हुने धारणा राख्नु भएको थियो। पछिल्लो समय नेपालमा प्लास्टिक जन्य फोहोर

0: लालप्रसाद शिवकोटी
1: म चाहिँ के गर्छु भने आफू सामान लैसकेपछि प्लास्टिक एकपट्टि दुईपट्टि पार्छु अनि कुहिने जति खोलो खण्ड मल बनाउँछु तरकारीमा हाल्छु नकुहिने जति प्लास्टिक चाहिँ टडाइदिन्छु बजारमा त व्यवस्था नगरपालिकाले त गरेछ नि कुहिने एक दिन नकुहिने एक दिन गरेछ त्यो त अब आफू पनि सक्षम हुनु पर्यो अब यो चाहिँ अब सकेसम्म हामी सबैजना मिलेर जसले देख्छ उसले टिपेर एक ठाउँमा राखेर त्यसलाई चाहिँ व्यवस्थापन गर्नुपर्छ
2: अब स्थानीय प्रसंगहरू दोलखामा अवैध रूपमा नदीजन्य पदार्थ ढुङ्गा बालो उत्खनन गर्दै गरेको एउटा इस्काभेटरलाई कार्यवाही गरिएको छ जिल्ला को तामाकोशी गाउँपालिका वडा नम्बर 3 ढुलीखोला स्थित तामाकोशी नदीमा अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन भइरहेको अवस्थामा स्काइभेटर नियन्त्रणमा लिएर कार्यवाही गरिएको जिल्ला प्रहरी कार्यालय धोलखाका सूचना अधिकारी तथा प्रहरी निरीक्षक सन्तोष कुमार खड्काले जानकारी दिनुभयो उहाँका अनुसार नियन्त्रणमा लिएको स्काइभेटरलाई आवश्यक कार्यवाहीको लागि जिल्ला समन्वय समिति दोलखामा बुझाइएको थियो जिल्ला समन्वय समितिले उक्त स्काइभेटरलाई 1,00,000 रूपियाँ जरिवाना लिएर छाडिएको प्रहरीले जनाएको छ प्रहरी निरीक्षक खड्काले प्राकृतिक स्रोतको अवैध उत्खनन तथा दोहन रोक्न प्रहरीले नियमित अनुगमन र कानूनी कार्यवाहीलाई निरन्तरता दिने बताउनुभयो दोलखाको जेरी घर बताउने एक पुरूषको काठमाण्डुको वीर अस्पतालमा भर्ती भएको छ जिल्लाको जेरी नगरपालिका घर बताउने रमेश लामा नाम बताउने करिब 60 वर्षको पुरूषको वीर अस्पतालमा भर्ती भए पनि उहाँको परिवार र आफन्तजन सम्पर्कमा नआउँदा सप अस्पतालमै थन्किएर बसेको प्रहरीले जनाएको छ प्रहरीका अनुसार काठमाण्डुमा कोठा भाडामा लिएर बस्ने तथा ज्यामी काम गर्ने लामाको आज बिहान वीर अस्पतालमा मृत्यु भएको थियो मृतकको सप पोटोमा सेन्टरमा राखिएको छ दोलखा प्रहरीले मृतकको पहिचानको लागि सार्वजनिक अपील गर्दै परिवारजन र आफन्तलाई सम्पर्कमा आउन अनुरोध गरेको छ गौरी शंकर संरक्षण क्षेत्र दोलखाले प्राकृतिक स्रोतको संरक्षण र वन्यजन्तु अपराध नियन्त्रणको लागि सरकारवाला निकायसँग समन्वय गर्ने निर्णय गरेको छ गौरी शंकर संरक्षण क्षेत्र वन तथा वन्यजन्तु अपराध नियन्त्रण सम्बन्धी समन्वय बैठकले वातावरणीय सुरक्षा प्राकृतिक स्रोतको संरक्षण वन्यजन्तु अपराध नियन्त्रणका लागि क्रियाशील सुरक्षा निकाय स्थानीय प्रशासन र संरक्षण कर्मीहरूबीच आपसी समन्वय र सहकारीलाई थप बलियो बनाउने निर्णय गरेको हो राष्ट्रिय प्राकृतिक संरक्षण कोष गौरी शंकर संरक्षण क्षेत्र आयोजनामा भएको बैठकमा वन तथा वन्यजन्तु अपराध नियन्त्रण सम्बन्धी सरकारवालाहरूको सहभागिता रहेको थियो सोलुखुम्बु जिल्लामा यस वर्ष धान रोपाई गत वर्षको तुलनामा उत्साहजनक देखिएको छ कृषि ज्ञान केन्द्र सोलुखुम्बुको पछिल्लो आधिकारिक तथ्याङ्क अनुसार असार 22 गतेसम्म जिल्लामा धान खेत योग्य क्षेत्रफलको 38.04% क्षेत्रमा धान रोपाई सम्पन्न भएको हो कृषि ज्ञान केन्द्रको विवरण अनुसार सोलुखुम्बु जिल्लाको कुल खेती योग्य क्षेत्रफल 4,535 हेक्टर छ त्यसमध्ये धान खेतीका लागि उपयुक्त तथा लक्षित क्षेत्र 1,225 हेक्टर रहेको छ यही लक्षित क्षेत्रलाई आधारमा हालसम्म 465.797 हेक्टर क्षेत्रफलमा धान रोपाई सम्पन्न भएको छ काभ्रेको नवबुद्ध नगरपालिका क्षेत्रमा खाद्य सुरक्षालाई प्रभावकारी बनाउन संयुक्त बजार अनुगमन टोलीले बजार क्षेत्रका होटल तथा रेस्टुरेन्ट र मासु पसलहरूको अनुगमन गरेको छ अनुगमन टोलीले 7 पसल अनुगमन गर्दा 5 किराना पसल एउटा मासु पसल एउटा बेकरी पसल अनुगमन गरेको थियो भने 1,755 को म्याद गुज्रेको सामग्री नष्ट र जरिवाना रकम 75,000 गरेको बताइएको छ पकुण्डेबेसी स्थित रुबिना कुमार ठाकुरीको रोयल ममा एण्ड नेवारी खाजा घरमा चाउमिन खाएका 5 बिरामी परेको घटनापछि सम्बन्धित होटल नेपाल प्रहरीले सिल गरेको थियो उक्त घटनालाई गम्भीर रूपमा लिँदै संयुक्त टोलीले ठकुरीलाई 25,000 जरिवाना गरी पसल दर्ता गरेर मात्र सञ्चालन गर्न निर्देशन दिएको छ हवस् त यो खबर सँगै अपराह 4 सैलुङ सेरोफेरो सकियो हाम्रो अर्को समाचार बुलेटिन साँझ 6 सुन्न सक्नुहुनेछ यो समाचार बुलेटिनबाट म तारा देवी बस्ने देवीदा हुन्छु रेडियो सैलुङ सुन्दै गर्नुहोला नमस्ते
3: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.3

0: सात मेगाहर्ट्ज।
1: कस्तो दार दुखेको गिरा पनि सुन्या छ ए बुढी, मलाई धामीकोमा लैजा भन्या।
2: अब के को धामीकोमा नि, धामीकोमा होइन, अब इन्द्र डेन्टल बीच बजारमा लैजानु पर्छ क्या तिमीलाई।
1: त्यहाँ चाहिँ के हुन्छ नि,
2: त्यहाँ के हुँदैन नपत्याए सुन त यहाँ।
3: हाम्रा सेवा तथा सुविधाहरू लामो समयदेखि अनुभवी डाक्टरहरूद्वारा उपचार गरिने, दाँतको जरा भर्ने, दुखेको दाँतलाई उपचार गरिने, खाली ठाउँमा आफ्नै जस्तो फिक्स दाँत लगाउने, मेसिनबाटै दाँत भर्ने, दाँत सफा गरिने, खाली ठाउँमा पुरै दाँत ग्यारेन्टीका साथ हालिने, फुल सिटी, मेसिनबाटै दाँत भर्ने, सुनको क्याप लगाउने, चाँदीको दाँत भरिने, क्याप लगाउने,
4: बाँगो नमिलेको दाँत मिलाउनका साथै टल्काउने, निकाल्ने, श्वास गनाउने, गिजाबाट रगत आउने, मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि सम्झनै पर्ने इन्द्र डेन्टल क्लिनिक, बीज बजार चरीकोट दौलखा। सम्पर्कको लागि 9841 57 70 69।
1: कति पनि मुख र दाँत सम्बन्धी समस्या पर्यो भनेदेखि इन्द्र डेन्टलमा आइहाल्नुहोस् है।
5: इन्द्र डेन्टल पहिलेको भन्दा ठिक तल्लोपट्टि सरेको कुरा जानकारी गराइन्छ, साथै यसको शाखा मैना पोखरीमा पनि रहेको छ।
6: यस इन्द्र डेन्टलको शाखा कार्यालय काठमाडौँको जोरपाटी मेडिकल कलेज अगाडि 5 पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ। थप जानकारीको लागि सम्पर्क 9844 39 92 92।
7: यसको शाखा सैलुङ गाउँपालिकाको मागा देउरालीमा पनि सञ्चालन भइरहेको छ।
8: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। हाम्रा सेवा तथा सुविधाहरू
9: थाइराइड जाँच, भिटामिन बी टुवेल्भ, भिटामिन डी, एन्टी टिपियो, मुटुको जाँच, मृगौलाको जाँच, कलेजोको जाँच, घुँडामा लगाउने सुई 3 महिने, सुगर जाँच, एचबीएसी। हाम्रा अन्य सेवा तथा सुविधाहरू थाइराइड जाँच, मुटुको इसिजी, भिजियो एक्सरे, सुगर प्रेसर, दम रोग, निमोनिया तथा सास बढ्ने, खोकी लाग्ने, पिसाब पोल्ने, पिसाब छिनछिनमा आउने, महिनावरीमा तल्लो पेट दुख्ने, ग्यास्ट्रिकको उपचार, पाठेघर, स्तन आन्द्रा, प्रोस्टेट र क्यान्सरका साथै बच्चा नहुने लगायत सम्पूर्ण समस्याहरूका लागि प्याथोलोजी ल्याबको सुविधा, साथै दन्त रोग र फिजियोथेरापीको समेत व्यवस्था रहेको छ।
6: परिवारका सम्पूर्ण सदस्यहरू र होल बडी जाँचमा 50% छुट गरिनुको साथै पिसाबको कल्चर पनि गरिन्छ।
9: अन्य थप जानकारी र अग्रिम बुकिङका लागि सम्पर्क नम्बर 9861055780 र 9841 57 70 69। 24 घण्टा फार्मेसीको समेत सुविधा रहेको छ।
6: इन्द्रणी फार्मेसी एन्ड थाइराइड डायग्नोस्टिक सेन्टर, चरीकोट बीच बजार, भेटेरिनरी अस्पताल अगाडि।

0: Extreme Energy Drink.
1: हाईटेक नर्सरी में उत्पादित गुणस्तरीय फलफूल जड़ीबुटी विभिन्न बिरुवा को भरपर्दो गंतव्य कल्पवृक्ष बहुउद्देश्य नर्सरी फार्म। यहां लोर सल्ला, टिमूर, कागती, सुन्तला, जापानीज हलुआ बेद, जापानीज नस्पति, रेड किबी, ग्रीन किबी, मेकाडेमिया लगायत विभिन्न फलफूल तथा जड़ीबुटी जन्य बिरुवा उपलब्ध छन्। सीजन अनुसार का बिरुवा खरीद कर आज संपर्क गर्नुहोस्। संस्थागत खरीद में विशेष छूट को व्यवस्था पनि छ। व्यक्तिगत रूप में 100 भन्दा बढी बिरुवा खरीद गर्दा पनि छूट को व्यवस्था गरिएको छ। सम्पर्क व्यक्ति ईश्वर थापा, फोन नम्बर 9849185662 9849185662। कल्पवृक्ष बहुउद्देश्य नर्सरी फार्म भीमेश्वर नगरपालिका 3 चरीकोट भीमेश्वर नगरपालिकाको कार्यालय सँगै। के तपाईं चरीकोट काठमाडौं यात्रा आरामदायी, सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि त्यस्तो हो भने अब रोज्नुहोस् खानादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौं जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाड़ी सेवा, आरामदायी सीट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा, यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीच बीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि। परिवार, साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज, सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्ब्रेसिया होटलको भुइँतलामा तथा सादो बाटो प्रहरी चौकी नजिकै। सम्पर्क नम्बर 9761313244 र 9761313145। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहजता र विश्वासिलो यात्राका लागि खानादेवी यातायात प्रणाली चरीकोट दोलखा।
2: अरे यही थियो त, कहाँ सरे आजकल
1: रमा? के एक्लै एक्लै बोल्दै हिँडिरहेकी छेउ?
2: के हुनु नि अभि, मा प्लान्चोक बेकरी यतै थियो जस्तो लाग्छ, तर कहीँ देख्दिन, अन्तै सरेछ कि क्या हो?
1: हो नि रमा, चरीघ्याङमा रहेको मा प्लान्चोक बेकरी त अहिले काठमाडौँ जाने बाटो सामुदायिक अस्पतालको अगाडिपट्टि सरेको छ नि।
2: ए, मलाई त थाहै थिएन, जानकारीको लागि धन्यवाद है तिमीलाई।
1: हजुर, हाम्रा विशेषताहरू केक, पप, पाउरोटी, बम लगायत बेकरीको सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाउनुको साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमा तयार पारिन्छ।
2: प्रोपाइटर भोला कुमार श्रेष्ठ 9843211368, बलराम कर्मचार्य 9844133814। मा प्लानचोक बेकरी सामुदायिक अस्पतालको अगाडि चरीकोट दोलखा।
3: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

Lari Malari Avadina Gare Vyadula

그래서 엄살랑 하면 돼. 응? 엄살. 니비라 니비 헤라바티 바라와라.

Erana, erana, dare, gumai, erada, mai, palha,

बराकार रुखमा तिमी बसिर चराख भतेरेमा झर्ने हो चाहिँ भनौ भने भनौ मैले कति भतेरेमा झर्ने हो घुरिदेऊ आमैलाई बाटिदेऊ कपाल फुलाइलाई देऊ बेलीको

घर गरी खाऊ कि माता भरी जाऊ कि कसरे कर म चेली को।

Rubala pan lai mai le pan e ko oi na babu.

मकैलाय कानी माई गाये पाने सके ना माइले बेरे सानो फुलफुल तोरी एरा ना बाईनी छोरी सके ना माइले बेरे सानो पारी बड़ा को तो मंचे आयो के चाय माल माता यारी रामा डलको यो जमानो के चाय माल माता अहिले को दसैँ माटी गाउँमा बसाया गाउँ दसैँ कलकत्ता कली लोगा बासुनी देवै बाबा गाउँ दसैँ कलकत्ता भोरको वर्षा पानी नपर्नाले उमारमा बिग्रियो जाऊ कली लोगा बा सानो मेरो बाबा उमारमा बिग्रियो जाऊ दिनभरि खोजेलाई साथीलाई सोधे मेरो माया कतरे छौ

तिनै र सारो सारो नेपालैमा बत्ती बल चमत्कार।

माइतीको घरमा न त बस्न रहेछ भाइले बसन लाइसको।

Rubabatimi Nepal Baye Pane Pantini Kobar Din Kodin.

0: ักกาใส่ไม้โลกกันเทลาเลระก้อยโลลายเดียวผู้ลายสิ่งใดมากันลีโลกาบาสุนีระไว้บาบาลายเดียวสิ่งผู้ลายสิ่งใดมาก
1: อริสังค์สมรชนชิตราอาจนาโกอนุรุดहाल देशभर मनसून सक्रिय भइसकेको छ। निरन्तर तथा अत्याधिक वर्षाका कारण बाढी, पहिरो, भुच्छे, नदी कटान, सड़क अवरोध, आकस्मिक बाढी तथा अन्य प्राकृतिक विपदका घटनाहरू हुने जोखिम उल्लेखनीय रूपमा बढेको हुँदा यस परिस्थितिमा गौरीशंकर संरक्षण क्षेत्रभित्र बसोबास गर्ने सम्पूर्ण बासिन्दा, स्थानीय समुदाय, पर्यटक, पदयात्री तथा सरकारवाला निकायहरूले निम्न सावधानीहरू अपनाउनु हुन अनुरोध गरिन्छ। मौसम पूर्वानुमान तथा सम्बन्धित निकायबाट जारी गरिएका सूचना तथा सुरक्षा चेतावनीहरू नियमित रूपमा पालना गरौं। पहिरो, बाढ़ी तथा भूक्षयको जोखिम भएका क्षेत्रहरूमा अनावश्यक आवत जावत नगरौं। निरन्तर वर्षा भइरहेको अवस्थामा भिरालो भूभाग, खोल्सा, नदी किनार तथा जोखिमयुक्त स्थानमा बसोबास वा आवत जावत नगरौं। यात्रा वा पदयात्रामा निस्कनु अघि मौसमको अवस्था तथा बाटोको अवस्था बारे जानकारी लिएर मात्र यात्रा गर्ने गरौं। आपतकालीन अवस्थाका लागि आवश्यक खाद्यान्न, पिउने पानी, औषधि, टर्च लाइट, मोबाइल चार्जर, झटपट झोला, प्राथमिक उपचार बक्स लगायतका सामग्री तयारी अवस्थामा राखौं। मनसूनको बेला पानीका मुहानहरू दूषित हुन सक्ने भएकोले पिउने पानी उमालेर वा सुरक्षित रूपमा शुद्धिकरण गरी मात्र प्रयोग गरौं र झाडा पखाला, हैजा जस्ता पानी जन्ने रोगहरूबाट सचेत रहौं। बाल बालिका, ज्येष्ठ नागरिक, महिला तथा अपाङ्गता भएका व्यक्तिहरूको सुरक्षामा विशेष ध्यान दिऊं। सम्भावित जोखिम देखिएमा तत्काल सुरक्षित स्थानमा सरौं तथा सम्बन्धित निकायलाई जानकारी गराउं। वन क्षेत्रमा जाने चरण तथा अन्य गतिविधि सञ्चालन गर्दा विशेष सावधानी अपनाऊ। संरक्षण क्षेत्रभित्र ट्रेकिङ, हाइकिङ गर्दा अनिवार्य रूपमा गौरीशंकर संरक्षण क्षेत्र आयोजना तथा सुरक्षा निकायद्वारा जारी गरिएको ट्राभल एडभाइजर अनुसार यात्रा गरौं र कुनै पनि आपतकालीन अवस्था आइपरेमा नजिकको प्रहरी कार्यालय तथा जी क्यापलाई तत्काल जानकारी गराउं। सतर्कता नै विपदबाट बस्ने सबैभन्दा प्रभावकारी उपाय हो, त्यसैले सतर्क बनौं, आफू पनि बचौं, अरूलाई पनि बचाऊ। राष्ट्रिय प्रकृति संरक्षण कोष गौरीशंकर संरक्षण क्षेत्र आयोजना प्रधान कार्यालय सिंगल्टी दोलाखाद्वारा जनहितमा जारी सन्देश।
2: होइन के गर्ने होला भने यसो व्यापार व्यवसाय गरौँ भने अलिकति खर्चको पनि जो गरेको थिए चामल लिन काठमाडौँ जानै नसकिने भयो। यो समयले हामीलाई गरी खानै नदिने भयो भने हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो हो।
3: पारे पनि किन दुखेको पक्ष हो? तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको जस्तो सुनिन्छ। होइन व्यवसाय चाहिँ के गर्न लाग्यो भने
2: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी, टेबल साथै तामा, पितल, चरे, सिलाबर, स्टिलका भाँडा भाडा व्यवसाय गरौ कि झै लाग्या छ। तर यो सामान लिन काठमाडौँ जाने दुःखले गर्दा त झिक्कै लाग्छ हो मलाई त।
3: तिमीले भनेको व्यवसायका लागि सामान लिन जाने कुराको चिन्तै नगर न। दोलखामा 20 वर्ष पुरानो एक मात्र डिलर गीताश्री स्टोर चरिकोटमै छँदै छ नि, जसले 10 वारेन्टी भएका सामान यहाँ साथै नेपालका सबैभन्दा पुरानो त्रिवेणी कम्पनी डल्फिनका 5 वारेन्टी भएका आकर्षक मोडेलका कुर्सी, टेबल, एसपीएलका सबै प्लास्टिकका बाटा, बाल्टिन लगायत भाँडाहरू सुपथ मूल्यमा उपलब्ध गराउँछ नि।
2: मेरी आमै नि गीताश्री स्टोर, यो त थापा बाजेको वर्षौं पुरानो पसल होइन र
3: बनी हो त? त्यही पुरानो विश्वासिलो थापा बाजेको गीताश्री स्टोर जहाँ भाँडा व्यवसाय गर्नका लागि चाहिने सम्पूर्ण सामग्रीहरू कम्पनीकै मूल्यमा पाइन्छ के। अनि अर्को कुरा, पहिला थापा बाजेले चलाउँदै आएको त्यो पसल अहिले त उनकै छोराले चलाउँदै आएको छ नि, त्यो त दोलखाको लागि एकमात्र डिलर हो के, त्यसो गरे कसो होला?
4: हाम्रा सेवा तथा सुविधाहरू तामा, पितल, जरेस, स्टील फलाम प्लास्टिक फाइबर का झोला कालो ड्रम कड़ा डेक्ची तथा माटा का भाड़ा कंपनी के मूल्य में पाइन
1: त्यस्तै ग्यास बेच्न चाहनु हुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ। साथै इलेक्ट्रिक सामानको शोरूम खोलिएको हुँदा फ्रिज वासिङ मेसिन टीवी पानी तताउने सोलरको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस्। पैसा जोगाउनुहोस्। यस गीताश्री स्टोरबाट पुराना भाँडा ल्याउनुहोस्, नयाँ भाँडा लानुहोस्। कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ। समूहको लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ।
4: फलाम र माटोबाट बनेका भाँडा ग्यासको डिलर पनि रहेको छ। साथै कुकर राइस कुकर चुलो मिक्सर ग्लाइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ।
1: प्रोप्राइटर चरीकोटका लागि भीमराज थापा, सम्पर्क नम्बर 9851068595 र 0494142542। काठमाडौँ कागेश्वरी मनहरा 9 गोठाटारका लागि श्रीराम थापा, सम्पर्क नम्बर 9851068590।
5: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
0: नौरो लाई टेकी लाई कुटुरो बोकी माइत हो कि घरतिर

नानाईलाई काट्ने त्यो है सर सर गाउँ काटेर ठोस र सुनाना सुना नजर घुमाएर गाउँ काटेर ठोस र फुलाउने केसमा यो माइतीको देशमा मेरोलाई भनेको छ र लरीमा लरी आज दिनभरि मेरो भनेको छ र गोठाला जानलाई यो भोटेको मकै मालिकलाई म

Bei der Kirche an Leloi, bei der Kai Gaio.

गाड़ी लाई दाम दी मलाई सामजी सामजी कई पाने ना।

चितुरा कागज कालो कलम सी पैलरे अछरी बाईमा

अरु को एर्चु राम्राय बन्दोबस्त।

我来。

गीतै पाइदिन के त्यही भएर पनि यहाँलाई स्वर नभए नि दुःख दिएको के अब अर्को छाडेको झन्डै नि आउँछ यता।

0: सम्पूर्ण सेवा सुविधा अब एकै ठाउँमा।
1: हाम्रा सेवा तथा सुविधाहरू दोलखा जिल्लामै गुणस्तरीय फ्लेक्स, स्टिकर, क्यानभास र अर्जेन्ट फोटो प्रिन्ट गरिने।
0: लोक सेवा तथा शिक्षक सेवा आयोग, लाइसेन्स, राष्ट्रिय परिचय पत्र, पासपोर्ट, मतदाता परिचय पत्र, क्यूआर कोड, पुलिस रिपोर्ट लगायतका सम्पूर्ण सेवाका फर्म भर्ने काम तथा प्रिन्ट गरिन्छ।
1: सेल्फ छाप, नाइलन छाप बनाइनुको साथै मायाको चिनो, प्रमाण पत्र, सम्मान पत्र तयार गरिन्छ।
0: भिजिटिङ कार्ड, विवाह कार्ड, व्रतबन्धका कार्ड बनाइनुका साथै आईडी कार्ड र फ्रेम सम्बन्धी सम्पूर्ण काम गरिने।
1: अड्डा, अदालत तथा सरकारी कार्यालयको सम्पूर्ण लेखापढीको काम गरिने।
0: सबै प्रकारका प्रिन्ट तथा फोटोकपीको टोनर रिफिल गर्नुका साथै ट्रफी, मेडल, टोकन अफ लभ, खादा, दोसल्ला, तोरण तयार गरिने।
1: फोटो एल्बम तथा होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने।
0: जर्सी, कप, मार्बल, पाता, स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने।
1: विवाह, व्रतबन्ध, पार्टी, गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने।
0: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ।
1: कम्प्युटर सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि सधैँ हामीलाई सम्झिनुहोस्।
0: सम्पूर्ण सेवा सुविधाहरू एकै ठाउँमा।
1: अन्य थप जानकारीको लागि प्रोप्राइटर गोविन्द कार्की 9844322513 र 9804007066।
0: एस गोविन्द फोटो स्टुडियो, कम्प्युटर साइबर एण्ड फ्लेक्स प्रिन्ट सेन्टर पहिलेको ठाउँबाट सरेर भीमेश्वर रंगशाला भएको घरमा सरेको जानकारी गराउँदछौं।

0: Extreme Energy Drink.
1: यो रेडियो सैलुङको समय सूचक हो। यति बेला साँझको छ बजेको छ।

0: नमस्कार, साँझ 6 बजेको सैलुङ समाचारमा हार्दिक स्वागत छ। म चिरञ्जीवी, तपाईँले यो समाचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 MHz र हाम्रो वेबसाइट www.radiosailung.org लगन गरेर संसारभर सुन्न सक्नुहुनेछ। शुरूमा प्रमुख समाचारका शीर्षकहरू। नेपाल निर्माण व्यवसायी महासंघका प्रतिनिधिसँग प्रधानमन्त्री बालेन्द्र शाहको छलफल। विकास निर्माणका कामलाई निर्धारित समयमा सम्पन्न गर्न सबै पक्षको सहयोग आवश्यक हुने प्रधानमन्त्री शाहको भनाई। वर्तमान सरकार देश र जनताको हित विपरीत चलेको एमाले अध्यक्ष केपी शर्मा ओलीको आरोप। सरकारले दलाई लामाको जन्मदिन मनाउन दिएर राष्ट्रहित विरूद्ध काम गरेको नेकपाका नेता झरनाथ खनालको टिप्पणी। र अमेरिकी सेनाले इरानमा गरेको हवाई आक्रमणमा कम्तीमा 14 जनाको ज्यान गयो। अब समाचार विस्तारमा। प्रधानमन्त्री बालेन्द्र शाहले निर्माण क्षेत्रका समस्या, यसको प्रवर्धन, भौतिक पूर्वाधार विकास, लगानी वातावरण तथा आर्थिक सुधारका सम्बन्धमा आज निर्माण व्यवसायीसँग छलफल गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा नेपाल निर्माण व्यवसायी महासंघका पदाधिकारीसँग भएको छलफलमा प्रधानमन्त्री शाहले निर्माण क्षेत्र मुलुकको आर्थिक विकास, रोजगारी सिर्जना र पूर्वाधार निर्माणको महत्वपूर्ण आधार भएको उल्लेख गर्नुहुँदै यस क्षेत्रका समस्याको समाधानका लागि सरकार सकारात्मक रहेको बताउनुभयो। प्रधानमन्त्रीले निर्माण व्यवसायलाई मर्यादित, पारदर्शी, जिम्मेवार र परिणाममुखी बनाउँदै विकास निर्माणका कामलाई निर्धारित समयमा सम्पन्न गर्न सबै पक्षको सक्रिय सहकार्य आवश्यक भएकोमा जोड़ दिनुभयो। छलफलमा नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष निकोलस पाण्डे, वरिष्ठ उपाध्यक्ष मुकेश पन्त, महासचिव शिवहरि घिमिरे, बागमती प्रदेशका उपाध्यक्ष बालकृष्ण थापा तथा महासंघका पूर्व अध्यक्ष एवं सल्लाहकार जयराम लामिछाने सहभागी रहनु भएको थियो। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार देश र जनताको हित विपरीत चलेको आरोप लगाउनु भएको छ। पार्टी कार्यालयमा आयोजित एक कार्यक्रममा बोल्नुहुँदै उहाँले सरकार फाँसीवादी यात्रामा अगाडि बढ़ेको बताउनुभयो। उहाँले भन्नुभयो, पत्रकारहरूले प्रश्न सोध्ने गर्नुहुन्छ, 100 दिनको अहिलेको सरकारको कार्यकाल कस्तो लाग्यो भनेर उत्तर देखिराख्नु भएको छ। सुकुम्बासीका फोटो आफैले छापिराख्नु भएको छ, बालबालिका धरधरी रोएका फोटो आफैले छापिराख्नु भएको छ, सुकुम्बासी बस्तीमा डोजर लगाएको तपाईँ आफैले छापिराख्नु भएको छ, प्रसारित गरिराख्नु भएको छ। उहाँले अहिले खुशी हुने कतै ठाउँ नभएको बताउनुभयो। उहाँले भन्नुभयो, नेपालमा अहिले खुशी हुनका लागि त अन्तर्राष्ट्रिय फुटबल गेम चलिरहेको छ, कतै ठाउँ छैन। उहाँले यस्तो उम्लिएकाहरू स्थिर नहुने जिकिर समेत गर्नुभएको छ। अध्यक्ष ओलीले देशलाई राम्रो अवस्था बनाउनको लागि पार्टी एकताबद्ध भएर अघि बढ़नुपर्ने बताउनुभयो। उहाँले एमाले देश बनाउने पार्टी भएको उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो, मान्छेहरू एमाले सकियो, एमाले सकिन्छ भन्छन्। एमाले सकिन जन्मेको पार्टी होइन, यो त बढ़न, सफल हुन, देश बनाउन जन्मेको पार्टी हो। नेपाली कांग्रेसका सभापति गगन थापाले संविधान संशोधन गर्दा प्राथमिकता निर्धारण गरेर मात्रै अघि बढ़नुपर्ने बताउनु भएको छ। आज संविधान संशोधनमा नेपाली कांग्रेसको दृष्टिकोण विषय कार्यक्रममा बोल्नुहुँदै सभापति थापाले सबै विषय एकैचोटि संशोधन गर्न खोज्दा देश समस्यामा पर्न सक्ने बताउनुभयो। एकैपटक सबै विषयमा संविधान संशोधन गरौं भन्ने कुराले 8 वर्ष 10 वर्ष लगाएर बल्ल सम्हालेका यी कुराहरूबाट फेरि एकपटक नेपालमा ठूलो आगोको भुङ्रोमा पर्न सक्छ भन्ने नेपाली कांग्रेस पार्टीको चिन्ता हो, सभापति थापाले भन्नुभयो। त्यसका लागि उहाँले भारतीय संविधानका निर्माता भीमराव अम्बेडकरको ग्रामर अफ एनआरकीको धारणा पनि स्मरण गराउनु भएको छ। उहाँले भन्नुभयो, प्राथमिकता निर्धारण नगरे हामी गयौं भने यसले पूरै खुला गरिदिन्छ एनआरकीका लागि। जसले जे संशोधन गरे पनि हुन्छ, हाम्रो संविधान बनाउने बेलामा राष्ट्रियता, जनताको अधिकारका विषय बाहेक सबै विषयमा संशोधन गर्न सकिन्छ भन्नुको अर्थ जे पनि हो साथी हो भन्ठान्यौं भने त्यो संविधान सभामा संविधान कसरी बन्यो भन्ने ज्ञान चेतनाको अभाव भएको हुन्छ। पूर्व प्रधानमन्त्री तथा नेकपाका नेता झलनाथ खनालले सरकारले धर्मगुरू दलाई लामाको जन्मदिन मनाउने अनुमति दिएको भन्दै गम्भीर आपत्ति प्रकट गर्नुभएको छ। एक चीन नीतिमा दृढ बनौं, नेपालको भूमि चीन विरूद्ध प्रयोग गर्न नदिऊ अपील सहित खनालद्वारा जारी प्रेस नोटमा दलाई लामाको जन्मदिन मनाउने कुरालाई सरकारले नेपालको इतिहासमै पहिलो पटक निर्लज्जतापूर्वक अनुमति दिएको उल्लेख गर्नुभएको छ। उक्त कदम राष्ट्रहित विपरीत भएको भन्दै खनालले लेख्नु भएको छ, आम नेपाली जनता, यो देशका समस्त देशभक्तहरू एक चीन नीतिका पक्षमा दृढतापूर्वक उभिँदै आएका छन् र उभिनेछन्। त्यसैले पूर्व त्यसै गरी पूर्व परराष्ट्र मन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी नेकपाका नेता नारायण काजी श्रेष्ठले वर्तमान सरकारले अवलम्बन गरिरहेको परराष्ट्र नीतिप्रति गम्भीर र आशंका व्यक्त गर्नुहुँदै सरकारलाई चेतावनी दिनुभएको छ। नेपालले लामो समयदेखि अपनाउँदै आएको स्वतन्त्र र असंलग्न परराष्ट्र नीतिबाट सरकार विचलित हुन खोजेको उहाँको आरोप छ। सामाजिक सञ्जालमा स्टाटस लेख्नुहुँदै श्रेष्ठले हालै नेपालमा तिब्बती धर्मगुरू दलाई लामाको जन्मोत्सव सरकारको औपचारिक अनुमतिमा मनाइनु र त्यसमा पश्चिमा कूटनीतिज्ञहरूको उपस्थिति हुनुलाई सामान्य घटना नभएको उल्लेख गर्नुभएको छ।
1: हाईटेक नर्सरीमा उत्पादित गुणस्तरीय फलफूल जड़ीबुटी र विभिन्न बिरूवाहरूको भरपर्दो गन्तव्य कल्पवृक्ष बहुउद्देश्य नर्सरी फार्म। यहाँ लोड सल्ला, टिमुर, कागती, सुन्तला, जापानीज हलुआ बेद, जापानीज नस्पति, रेड किबी, ग्रीन किबी, मेकाडेमिया लगायत विभिन्न फलफूल तथा जड़ीबुटी जन्य बिरूवाहरू उपलब्ध छन्। सिजन अनुसारका बिरूवा खरिद गर्न आजै सम्पर्क गर्नुहोस्। संस्थागत खरिदमा विशेष छूटको व्यवस्था पनि छ। व्यक्तिगत रूपमा 100 भन्दा बढी बिरूवा खरिद गर्दा पनि छूटको व्यवस्था गरिएको छ। सम्पर्क व्यक्ति ईश्वर थापा, फोन नम्बर 9849185662 9849185662। कल्पवृक्ष बहुउद्देश्य नर्सरी फार्म भीमेश्वर नगरपालिका 3 चरीकोट भीमेश्वर नगरपालिकाको कार्यालयसँगै।
2: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
0: सभामुख डीपी अर्यालले विपक्षी दललाई विरोधको शैली फेर्न आग्रह गर्नुभएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको सीमा सम्बन्धी विवादित अभिव्यक्तिलाई लिएर विपक्षी दलले करिब 40 दिनदेखि सदनमा विरोध जारी राखेपछि सभामुखले यस्तो आग्रह गर्नुभएको हो। उहाँले भन्नुभयो, हामी

0: हुनेछ। उहाँले भन्नुभयो आगामी सुनवाईलाई व्यवस्थित गरेर लैजाउ, प्रभावकारी बनाउने काम गरौं। नेकपा एमालेले वर्तमान बालेन्द्र शाह नेतृत्वको सरकार नेपालले अवलम्बन गर्दै आएको एक चीन नीति विरूद्ध गएको भन्दै सरकारलाई प्रश्न गर्नुभएको छ। आजको प्रतिनिधि सभा बैठकमा एमाले प्रमुख सचेतक एन महरले बालेन सरकारले पृथकतावादी नेता दलाई लामाको जन्मदिन मनाउन दिएर नेपालको परराष्ट्र नीतिलाई चुनौती दिएको बताउनुभयो। उहाँले लामाको जन्मोत्सवका अवसरमा असार 22 गते स्वयम्भूस्थित नामग्याल निम्न माध्यमिक विद्यालयमा भएको कार्यक्रमले नेपाल र चीनबीच दौत्य सम्बन्ध स्थापना भएदेखिको सुमधुर सम्बन्धलाई खलबल्याउने काम गरेको बताउनुभयो। महरले उक्त राष्ट्र हित विरोधी कामको एमाले विरोध गर्ने उल्लेख गर्नुहुँदै त्यसबारे चीनका लागि 7 पूर्व राजदूतहरूले समेत विरोध गरेको उल्लेख गर्नुभयो। प्रतिपक्षी दलहरूको विरोधको शैलीका सन्दर्भमा सभामुखले गरेको व्यवहारमाथि नेपाली कम्युनिष्ट पार्टीले प्रश्न उठाएको छ। विपक्षी दलहरूले प्रधानमन्त्री बालेन शाहले दिएको सीमा सम्बन्धी अभिव्यक्तिमा प्रश्न उठाइरहेका छन्। यसमा जवाब मागिरहेका छन्। सांसदहरूले प्रधानमन्त्रीसँग जवाब माग गर्ने सन्दर्भमा आएको विरोधको शैली फेर्न सभामुखले विपक्षी दलहरूलाई आग्रह गर्नुभएको थियो। यसमाथि नै नेपाली कम्युनिष्ट पार्टीका सांसद प्रमेश कुमार हमालले प्रश्न उठाउनु भएको छ। आज सभामुख महोदयले आन्दोलनको रूप फेर्नको निमित्त भन्नुभयो, उहाँले किन भन्न सक्नु भएन प्रधानमन्त्रीज्यू यही आएर क्लियर फाई गर्नु भनेर सांसद हमालले भन्नुभयो। विपक्षी दलहरूले प्रधानमन्त्री उपर उठेको विषयमा सभामुखले जवाब दिने गरी रूलिङ गर्नुपर्ने माग समेत राख्दै आएका छन्। उल्टै विपक्षीलाई नै विरोधको शैली फेर्न भनेपछि नेकपाले प्रतिप्रश्न गरेको हो। राष्ट्रियताको सन्दर्भमा आफूहरू अडिक रहेको प्रधानमन्त्रीको जवाब नआएसम्म विरोध गरिरहने सांसद हमालले बताउनु भएको छ। पछिल्लो समय नेपालमा प्लास्टिक जन्य फोहोर व्यवस्थापन चुनौती बन्दै गएको छ। प्लास्टिकले जमीन, जल र वायु तीनैतिर प्रदूषण गर्ने भएकाले मानव लगायत सबै जीवित प्राणीहरूको स्वास्थ्यमा प्रतिकूल प्रभाव पारेको देखिएको छ। पोलिथिन झोला, काँटा चम्चा, प्लेट, जुस खाने पाइप जस्ता एक पटक मात्र प्रयोग हुने प्लास्टिकका सामान व्यवस्थापनमा कठिनाई भइरहेको छ। यसै सन्दर्भमा हामीले दोलखा सदरमुकाम चरीकोटमा भेटिनुभएका केही व्यक्तिहरूलाई तपाईँ प्लास्टिक जन्य फोहोरलाई कसरी व्यवस्थापन गर्नुहुन्छ भनेर सोधेका छौं।
1: भीमबहादुर गार्जी, प्रायः जस्तो बाल्ने नै काम गर्छौँ। अब यताउति फोहोर दूषित हुन्छ भनेर नि त्यसलाई चाहिँ जलाइराखेर अलिकति पर साइड लाग्छौँ। केही क्यान्सर त्यस्तो हुन्छ भने चाहिँ अलिकति साइडमै बस्छौँ परै हामी, तर जलाउनु चाहिँ जलाउँछौँ। बारीमा हाल्यो नि जताततै फोहोरै भयो, यस्तो जलाउनै पर्यो, छुइँदैन।
2: पहिले त अब आओ सल्केन भनेर दाउरा चल्ती छ, पलासी डराएर आयो नि बाल्न सक्छौँ होइन, त्यो पनि हो। पलासी फाल्दा अब खेतबारी उब्जानी हुँदैन, फोहोर हुन्छ, मैला हुन्छ। हाम्रो त अब कोसेली धेर जान्छ, कोसेली पोको पार्दै पठाउँदै गर्छ, ठाएर आउँछ, डराउँछ अब मिल्काउँदा फोहोर गाडीमा मिल्काउँदै राम्रो हुन्छ। डराउन यस्तो खाएर आउँछ कि प्लास्टिक हो, आफूलाई खराब गर्छ।
3: डेढ बार बस्ने च्याचिएको जलाइन्छ पनि, अब नच्याचिएको फेरि अन्त पठायो नि सामान केही हालेर।
4: म लालप्रसाद शिवकोटी, म चाहिँ के गर्छु भने आफू सामान लगिसकेपछि प्लास्टिक एकपट्टि दुईपट्टि पार्छु, अनि कुहिने जति खोलो खण्ड मल बनाउँछु, तरकारीमा हाल्छु, नकुहिने जति प्लास्टिक चाहिँ टढाइदिन्छु। बजारमा त व्यवस्था नगरपालिकाले त गरेछ नि, कुहिने एक दिन नकुहिने एक दिन गरेछ, त्यो त अब आफू पनि सक्षम हुनु पर्यो। अब यो चाहिँ अब सकेसम्म हामी सबैजना मिलेर जसले देख्छ उसले टिपेर एक ठाउँमा राखेर त्यसलाई चाहिँ व्यवस्थापन गर्नुपर्छ।
5: कतै बनाए पनि हुँदैन, के भएको होला यो, कतै बिग्रेको हो।
6: होइन साइला दाई, के बिग्रियो, खटङटन खट।

0: आर्मी ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार, मोटरसाइकल र स्कुटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइन्छ।
1: साथै यहाँ आफ्नै कार, मोटरसाइकल र स्कुटर पनि लगि ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आजै सम्पर्क गर्नुहोला। दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर।
0: विस्तृत जानकारीका लागि प्रोपाइटर पासङ शेर्पा, सम्पर्क नम्बर 9865 46 19 26 र गेलसाङ शेर्पा 9816 830 107।
2: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यालय पेट्रोल पम्पको छेउ पहिले बजार सुरुम रहेको घरमा सरेको छ।
1: मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर, चरीकोट, दोलखा।
2: के तपाईँ डाले घाँस तथा फलफूलका बिरुवाको खोजीमा हुनुहुन्छ?
3: यदि त्यसो हो भने दुलखाको मेलुङ गाउँपालिका वडा नम्बर 1 पौटी सिन्टेमा रहेको राधा कृष्ण घाँसे बाली स्रोत केन्द्र तथा नर्सरीलाई सम्झनुहोस्।
2: यहाँ राई खन्यु, कालो निभारो, किम्बु, इन्दु, इपिल इपिल, मेन्दोला, मोरिङ्गा, भटमासे, रक्त कमल, डेस्मोडियम, सुपर नेपियर, स्मार्ट नेपियर, एच नेपियर, मक्का क्रस नेपियर, सुम्बा सेटेरिया, बडहर, जापानिज कटुस, बकाइनो, नीम, टागी लगायतका बिरुवाहरू उपलब्ध छन्। साथै एभोकाडो, सुन्तला, कफी र अकबरे खुर्सानीका बिरुवाको लागि पनि हामीलाई सम्झनुहोस्।
3: आजै सम्पर्क गरी आफूलाई चाहिने बिरुवा अर्डर गर्नुहोस्। 3000 भन्दा बढी बिरुवा खरिद गर्नेलाई तोकिएको मूल्यमा 10% छुट वा दोलखा जिल्लाभित्र निशुल्क डेलिभरीको व्यवस्था गरिन्छ।
2: सम्पर्कका लागि नर्सरी सञ्चालक उदीप शिवाकोटी, मोबाइल नम्बर 9865 59 94 र 9816 5493।
3: यदि तपाईहरूसँग पनि उत्पादित कफीको गुणस्तरीय दाना छ र कहाँ लगेर बेच्ने भन्ने चिन्तामा हुनुहुन्छ भने पनि हामी उचित मूल्यमा खरिद गरिदिनेछौं।

0: दोलखामा त किवी महोत्सव पनि सकियो अरे। किवीको राम्रै बजार छ कि के हो?
1: हो त काका, किवीको त दोलखामा मात्रै नभई देशैभरि नै राम्रो माग छ नि।
0: त्यही त नानी, यत्रो वर्ष विदेश बसेर आइयो, विदेशमा नि केही गर्न सकेको होइन, यही नेपालमा केही गरौं कि भनेर सोचेको। अब यही किवी खेती गर्नु पर्ला भन्ने सोचमा पो छु त नानी। साँची नानी, किवी खेतीका लागि चाहिने आवश्यक बिरुवाहरू चाहिँ कहाँ पाइन्छन् तिमीलाई थाहा छ?
1: किन थाहा नहुनु नि काका, विगत 11 वर्षदेखि किवी खेती गर्दै आएको टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म छँदै छ नि, जहाँ किवीका चार जातका बिरुवा पाइन्छन्। 1000 भन्दा माथिका बिरुवा खरिद गर्ने व्यक्तिहरूलाई प्रति गोटा 100 रुपियाँमा नै किवीका बिरुवा दिइन्छ नि, त्यसैले समयमै सम्पर्क गर्नु है काका।
2: प्रोपाइटर कर्मा शेर्पा, सम्पर्क नम्बर 98 45 34 44 96 र 96 14 95 08 40।
1: टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म गौरीशंकर गाउँपालिका छ, लुवाङ सादो लखा।
3: विगत लामो समयदेखि ग्राहकको सेवामा समर्पित नारायण कुटानी पिसानी मेल पेट्रोल पम्पबाट दिँदै आएको सेवा हाल केही महिना अगाडिदेखि सातो बाटो चोक स्थित दोलखा जाने बाटो नगरपालिकाद्वारा निर्मित ठूलो भवनमा ग्राहकको सुविधाका लागि नयाँ आधुनिक तोरी पेल्ने मिलले 42% सम्म तेल निकाल्ने अत्याधुनिक मेसिन सञ्चालनमा ल्याएको, साथै काँचो र भुटेको तोरीको तेल, रायोको तेल, आलस र सरसोको तेल उपलब्ध छन्। लोकल चामल, लोकल दाल, गेडागुडी, पिना, ड्राई फ्रुट लगायत अन्य खाद्य पदार्थहरू सुफत मूल्यका लागि हामीलाई सदैव सम्झनुहोस्।
4: साथै यहाँ उत्कृष्ट क्वालिटीका काजु, किसमिस, ओखर, हाडे बदाम, छोकडा, फर्सीको बिया, खजुर, कालो मिश्री, खुरपानी, सूर्यमुखीको बिया, नरिवल, अन्जीर, मक्खन आदि। थप जानकारीको लागि प्रोप्राइटर नारायण थापा 98 44 55 40 60, प्रकाश थापा 98 44

0: 55 40 60 नारायणी कुटानी पिसानी तेल मिल चरीकोट सादो बाटो नगरपालिका कम्प्लेक्स भएको घरमा।
1: अरे यही थियो त, कहाँ सरे आजकल
2: रमा के एक्लै एक्लै बोल्दै हिँडिरहेकी छेउ
1: के हुनु नि अभि, मा प्लान्चोक बेकरी यतै थियो जस्तो लाग्छ, तर कहीँ देख्दिन, अन्तै सरेछ कि क्या
2: हो नि रमा। चरीग्याङमा रहेको मा प्लान्चोक बेकरी त अहिले काठमाडौँ जाने बाटो सामुदायिक अस्पतालको अगाडिपट्टि सरेको छ नि।
1: ए मलाई त थाहै थिएन, जानकारीको लागि धन्यवाद है तिमीलाई।
2: हजुर, हाम्रा विशेषताहरू केक, पप, पाउरोटी, बम लगायत बेकरीको सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाउनुको साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमा तयार पारिन्छ।
1: प्रोपाइटर भोला कुमार श्रेष्ठ 98 43 21 43 68, बलराम कर्मचार्य 98 44 13 83 14, मा प्लानचोक बेकरी सामुदायिक अस्पतालको अगाडि चरीकोट दोलखा।

0: देश मेरो जगदम्बा सिमेन्ट।
1: सामुदायिक पहुँच का लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
2: विश्राम पछि पुनः स्वागत छ सैलुङ समाचारमा। अब पालो दोलखा र आसपासका स्थानीय गतिविधि। दोलखामा अवैध रूपमा नदीजन्य पदार्थ ढुङ्गा बालुवा उत्खनन गर्दै गरेको एउटा इस्काभेटरलाई कार्यवाही गरिएको छ। जिल्लाको तामाकोशी गाउँपालिका वडा नम्बर 3 ढोली खोला स्थित तामाकोशी नदीमा अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन भइरहेको अवस्थामा एक्साभेटर नियन्त्रणमा लिएर कार्यवाही गरिएको जिल्ला प्रहरी कार्यालय दोलखाका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोष कुमार खड्काले जानकारी दिनुभयो। उहाँका अनुसार नियन्त्रणमा लिइएको एक्साभेटरलाई आवश्यक कार्यवाहीका लागि जिल्ला समन्वय समिति दोलखामा बुझाइएको थियो। जिल्ला समन्वय समिति दोलखाले उक्त एक्साभेटरलाई 1,00,000 जरिवाना लिएर छाडेको प्रहरीले जनाएको छ। प्रहरी निरीक्षक खड्काले प्राकृतिक स्रोतको अवैध उत्खनन तथा दोहन रोक्न प्रहरीले नियमित अनुगमन र कानूनी कार्यवाहीलाई निरन्तरता दिइरहेको बताउनु भएको छ। दोलखाको जिरी घर बताउने एक पुरूषको काठमाडौँको वीर अस्पतालमा मृत्यु भएको छ। जिल्लाको जिरी नगरपालिका घर र रमेश लामा नाम बताउनुहुने करिब 60 वर्षीय पुरूषको वीर अस्पतालमा मृत्यु भए पनि उहाँका परिवारजन र आफन्त सम्पर्कमा नआउँदा शव अस्पतालमै राखिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार काठमाडौँमा कोठा भाडामा लिएर बस्ने तथा ज्यामी काम गर्ने लामाको आज बिहान वीर अस्पतालमा मृत्यु भएको थियो। मृतकको शव ट्रमा सेन्टरमा राखिएको छ। दोलखा प्रहरीले मृतकको पहिचानका लागि सार्वजनिक अपील गर्दै परिवारजन र आफन्तलाई सम्पर्कमा आउन आग्रह गरेको छ। गौरीशंकर संरक्षण क्षेत्र दोलखाले प्राकृतिक स्रोतको संरक्षण र वन्यजन्तु अपराध नियन्त्रणका लागि सरकारवाला निकायसँग समन्वय गर्ने निर्णय गरेको छ। गौरीशंकर संरक्षण क्षेत्रमा वन तथा वन्यजन्तु अपराध नियन्त्रण सम्बन्धी समन्वय बैठकले वातावरणीय सुरक्षा, प्राकृतिक स्रोतको संरक्षण र वन्यजन्तु अपराध नियन्त्रणका लागि क्रियाशील सुरक्षा निकाय, स्थानीय प्रशासन र संचारकर्मीहरू बीच आपसी समन्वय र सहकार्यलाई थप बलियो बनाउने निर्णय गरेको हो। राष्ट्रिय प्रकृति संरक्षण कोष गौरीशंकर संरक्षण क्षेत्र आयोजनामा भएको बैठकमा वन तथा वन्यजन्तु अपराध नियन्त्रण सम्बन्धी सरकारवाला निकायहरूको सहभागिता रहेको थियो। सोलुखुम्बु जिल्लामा यस वर्ष धान रोपाई गत वर्षको तुलनामा उत्साहजनक देखिएको छ। कृषि ज्ञान केन्द्र सोलुखुम्बुको पछिल्लो आधिकारिक तथ्याङ्क अनुसार असार 22 गतेसम्म जिल्लामा धान खेतीयोग्य क्षेत्रफलको 38.04% क्षेत्रमा रोपाई सम्पन्न भएको हो। कृषि ज्ञान केन्द्रको विवरण अनुसार सोलुखुम्बु जिल्लाको कुल खेतीयोग्य क्षेत्रफल 4,535 हेक्टर रहेको छ। त्यसमध्ये धान खेतीका लागि उपयुक्त तथा लक्षित क्षेत्रफल 1,225 हेक्टर रहेको छ। यही लक्षित क्षेत्रफललाई आधार मान्दा हालसम्म 465.97 हेक्टर क्षेत्रमा धान रोपाई सम्पन्न भएको जनाइएको छ। काभ्रेको नवबुद्ध नगरपालिका क्षेत्रमा खाद्य सुरक्षालाई प्रभावकारी बनाउन संयुक्त बजार अनुगमन टोलीले बजार क्षेत्रका होटल तथा रेस्टुरेन्ट र मासु पसलहरूको अनुगमन गरेको छ। अनुगमन टोलीले 7 पसल अनुगमन गर्दा 5 किनारा पसल, 1 मासु पसल, 1 बेकरी पसल अनुगमन गरेको थियो भने म्याद गुज्रेका सामग्री नष्ट र जरिवाना रकम 75,000 गरेको जनाएको छ।

0: Patagonia.
1: Extreme energy drink.
2: सामुदायिक पहुँच का लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
3: अब बाँकी प्रसंगहरू। प्रहरी हेडक्वार्टरले अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा कार्यरत प्रहरी कर्मचारी हरूको सरुवा नियमित प्रशासनिक काम रहेको बताएको छ। आज नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी अभि नारायण काफ्लेले यसबारे विज्ञप्ति निकाल्नुहुँदै उक्त सरुवा बारे प्रश्न पार्नु भएको हो। केही दिन अघि मात्रै अख्तियारको टंगाल स्थित कार्यालयमा कार्यरत डीआईजी सहित 18 प्रहरीको सरुवा भएको थियो। प्रहरीको सरुवा भएपछि केही संचार माध्यमहरूले राहदानी प्रकरणको अनुसन्धानमा लापरवाही गरेको तथा केही आरोपीलाई भगाएकाले कार्यवाही स्वरूप 18 प्रहरीको सरुवा भएको भन्दै समाचार प्रकाशन गरेका थिए। यसै सन्दर्भमा प्रहरीले विज्ञप्ति निकाल्दै त्यसको खण्डन गरेको हो। नेपाली कम्युनिष्ट पार्टी नेकपाका पोलिट ब्यूरो सदस्य डीबी कार्कीसहित 6 केन्द्रीय सदस्य एमाले प्रवेश गर्नुभएको छ। आज कार्कीसहित एमाले प्रवेश गरेका नेताहरूलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गर्नुभयो। कार्कीसँगै राधेश्याम गुप्ता रूपन्देही, विद्या प्रसाद शर्मा दैदेक, वामदेव गौतम दाङ, भोला बराल मोरङ, दीपक इटाली धादिङ, रविन्द्र बम बैतडी लगायत रहनु भएको एमाले जनाएको छ। त्रिपेश्वर स्थित राहदानी विभागको 3 गेटमा आत्महत्या गरेका व्यक्तिको पहिचान खुलेको छ। मुगुको सोरू गाउँपालिका एक स्थायी घर भएका 25 गणेश नेपालीले आत्महत्या प्रयास गरेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन कुमार भट्टराईका अनुसार उहाँलाई उपचारका लागि वीर अस्पताल लगिएको छ। प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा आत्महत्या प्रयास गरेका नेपालीले राहदानी विभाग अगाडि मोटरसाइकल पार्किङ गरेर राखेका थिए। उहाँले पार्किङ गरेर राखेको मोटरसाइकलमा नगर प्रहरीको टोलीले व्हील लक गरेको सम्म थाहा भएको, उहाँले त्यही कारणले आत्मदाह प्रयास गर्नुभयो वा अन्य भन्ने चाहिँ बुझ्ने प्रयास भइरहेको एसपी भट्टराईले जनाउनु भएको छ। रौतहटमा प्रधानमन्त्री बालेन्द्र शाहको पुतला दहन गर्दै प्रदर्शन भएको छ। मौलापुर नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नपठाएको भनेर आन्दोलनरत पक्षले प्रधानमन्त्री बालेन्द्र शाहको पुतला दहन गर्दै प्रदर्शन गरेका हुन्। मौलापुर नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत भिन बनाएर नगरपालिकाको बजेट फ्रिज गराउने काम गरेको भन्दै स्थानीय बासिन्दाले असन्तुष्टि जनाएका हुन्। र अन्तर्राष्ट्रिय प्रसंगमा अमेरिकी सेनाले पछिल्ला 2 गरेको हवाई आक्रमणमा कम्तीमा 14 मृत्यु भएको इरानले जनाएको छ। यी आक्रमणमा अरू 78 घाइते भएका छन्। इरानको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार हिजोदेखि शुरू भएको अमेरिकी आक्रमणहरू देशका 5 प्रान्तमा केन्द्रित रहेका छन्। यसैबीच इरानको सरकारी संचार माध्यमले गएराती भएको अमेरिकी हवाई आक्रमणमा थप 3 मृत्यु भएको जनाएको छ। दक्षिण पश्चिम खुजेस्तान प्रान्तका उप गवर्नरका अनुसार अहबाज शहरको बाहिरी क्षेत्रमा गरिएको अमेरिकी आक्रमणमा अन्य केही व्यक्ति पनि घाइते भएका छन्। घाइतेहरूको उपचार भइरहेको जनाइएको छ। अमेरिकाले पछिल्ला 2 इरानका सैन्य पूर्वाधार, हवाई प्रतिरक्षा प्रणाली, मिसाइल तथा ड्रोन भण्डारमा केन्द्रित गर्दै दर्जनौं लक्ष्यमा आक्रमण गरेको जनाएको छ। अमेरिका र इरान बीच लगातारको 2 सैन्य आक्रमण जारी रहेपछि विश्वकै महत्वपूर्ण समुद्री व्यापार मार्ग स्ट्रेट अफ होर्मुजमा जहाजहरूको आवागमन लगभग ठप्प भएको छ। अन्तर्राष्ट्रिय संचार माध्यमहरूका अनुसार हालसम्म जलमार्गमा जहाजहरूको आवागमन मुख्यत इरानले स्वीकृत दिएको उत्तरी समुद्री मार्गमा सीमित भएको छ। साँझ 6 सैलुङ समाचार सकियो। जाँदा जाँदै प्रमुख समाचारका शीर्षकहरू फेरि एकपटक। नेपाल निर्माण व्यवसाय महासंघका प्रतिनिधिसँग प्रधानमन्त्री बालेन्द्र शाहको छलफल। विकास निर्माणका कामलाई निर्धारित समयमा सम्पन्न गर्न सबै पक्षको सहयोग आवश्यक हुने प्रधानमन्त्री शाहको भनाई। वर्तमान सरकार देश र जनताको हित विपरीत चलेको एमाले अध्यक्ष केपी शर्मा ओलीको आरोप। सरकारले दलाई लामाको जन्मदिन मनाउन दिएर राष्ट्रहित विरूद्ध काम गरेको नेकपाका नेता झलनाथ खनालको टिप्पणी। अमेरिकी सेनाले इरानमा गरेको हवाई आक्रमणमा कम्तीमा 14 ज्यान गयो। हवस् त, सैलुङ समाचारबाट बिदा हुन्छु। रेडियो सैलुङ सुन्दै गर्नुहोला। नमस्कार।
2: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
4: हजुर बुबा, नमस्कार।
5: नमस्कार नानी, नमस्कार।
4: के छ खबर? सन्चै हुनुहुन्छ?
5: सन्चै छु नानी।
4: अनि यो वर्ष तीर्थयात्रा नजाने बा?
0: तीर्थ चाहिँ जाने भनेको नानी, तर कुन तीर्थ जाने भनेको?
4: अहिलेको चारधाम भनेको चाहिँ अलिक फरक र वास्तविक चारधाम छन् बा। जस्तै बद्रीनाथ, जगन्नाथपुरी, रामेश्वरम, द्वारिकाहरू पर्छन्।
0: ए, उसो भए यी धामहरूको चाहिँ दर्शन गर्ने मेरो जीवनको ठूलो अभिलाषा थियो नानी। बरु कहिले र कसरी जाने हो सबै कुरा जानकारी पाउन त।
4: हजुर, हुन्छ बा, सुन्नुहोस् है त।
5: हजुर, तीर्थयात्रा हुने स्थानहरू काशी विश्वनाथ, बनारस, ऋषिकेश, बद्रीनाथ, गंगासागर कलकत्ता, जगन्नाथपुरी उडिसा, तिरुपति बालाजी आन्ध्र प्रदेश, लक्ष्मी नारायण गोल्डेन टेम्पल बेलरू, कन्याकुमारी तमिलनाडु, रामेश्वरम द्वारिका गुजरात, सोमनाथ ज्योतिर्लिङ नागेश्वर ज्योतिर्लिङ, साथै सबै धाम क्षेत्रमा रहेका प्रसिद्ध मन्दिरहरू दर्शन गराइनेछ। यो यात्रा केही स्थानमा बस ट्याक्सी बाहेक बाँकी सम्पूर्ण यात्रा भारतीय रेलको विशिष्ट श्रेणीद्वारा गराइनेछ। अन्य सेवा सुविधा लागत समय सम्पूर्ण जानकारीको लागि विष्णु अधिकारीलाई सम्झनुहोला। सम्पर्क नम्बर 9841870793, 9841870793, सादो बाटो चरीकोट दोलाखा।

0: कक्षा 11 को भर्ना सम्बन्धी सूचना।
1: माध्यमिक शिक्षा परीक्षा 2082 एसी परीक्षाबाट सर्वोत्कृष्ट सहित विभिन्न ग्रेडमा उत्तीर्ण हुनुहुने सम्पूर्ण विद्यार्थी वर्गहरूमा हार्दिक बधाई एवं उज्जवल शैक्षिक भविष्यको कामना गर्दछौं।
0: तपाई गुणस्तरीय उच्च शिक्षाको लागि शैक्षिक संस्थाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्।
1: क्यूए सर्टिफाईको प्रमाणपत्र प्राप्त गौरीशंकर बहुमुखी क्याम्पस दोलखामा शैक्षिक वर्ष 2083-84 का लागि कक्षा 11 होटल म्यानेजमेन्ट, कम्प्यूटर साइन्स, ल, आम संचार लगायत व्यवस्थापन, मानविकी तथा शिक्षा शास्त्र संकायसँग सम्बन्धित विभिन्न विषयहरूमा भर्ना अभियान सञ्चालन भइसकेको छ।
0: समयमा नै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहुन सम्बन्धित सम्पूर्ण विद्यार्थी, अभिभावक र सरोकारवालाहरूमा जानकारी सहित अनुरोध गर्दछौ। हाम्रा सेवा तथा सुविधाहरू:
2: विभिन्न प्रकारका छात्रवृत्तिको व्यवस्था, व्यवस्थित पुस्तकालयको व्यवस्था, नियमित रूपमा आन्तरिक परीक्षा र पृष्ठपोषण,
0: एमफिल पीएचडी उपाधिका लागि अनुसन्धानरत दक्ष र अनुभवी प्राध्यापकहरू, कम्प्यूटर सिक्न इन्टरनेट सहितको कम्प्यूटर ल्याबको व्यवस्था, अनुसन्धान तथा परियोजना कार्य मार्फत विद्यार्थी सिकाइ,
2: शैक्षिक भ्रमण तथा अतिरिक्त क्रियाकलाप, विद्यार्थीको चाहना, माग र आवश्यकताको आधारमा जीवन उपयोगी सिपमूलक तालिमको व्यवस्था, इच्छुक विद्यार्थीहरूलाई विभिन्न संघ संस्था, सहकारी तथा बैंकहरूमा इन्टर्नको व्यवस्था र समाजका प्राज्ञिक तथा विशिष्ट व्यक्तित्वहरूबाट सम्बन्धित विभिन्न विषयमा गेस्ट लेक्चर कक्षा सञ्चालन।
1: सम्पर्कका लागि फोन नम्बर 9854-045-973, 9851-34-33-99, गौरीशंकर बहुमुखी क्याम्पस, चरीकोट, दोलखा।
0: दुलिखेल अस्पताल दोलखा, अस्पताल दोलखाको सूचना।
3: दुलिखेल अस्पतालद्वारा सञ्चालित दोलखा अस्पतालले विभिन्न सेवा सञ्चालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
4: हाम्रा सेवाहरू:
0: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
4: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा।
3: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हाड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
4: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा च्यातिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने,
0: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ,
4: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
0: हाम्रा अन्य थप सेवाहरू: इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा। यस दुलिखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स सञ्चालनमा आएको हुँदा सेवा लिनुहुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 049-412-020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 049-412-020। दुलिखेल अस्पताल दोलखा, अस्पताल दोलखा। पवित्र, धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउँ, सुखी र निरोगी हौ।
1: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला, थुन, बाघको पञ्जा, शिवलिङ्ग स्पष्ट देख्न सकिन्छ। 2 जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्।
5: गाईले आफै दूध झारेर पत्ता लगाइएको तीन शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद रुद्री चण्डी होम नवग्रह शान्ति साथै सवा लाख बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सपरिवार आई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौं। समय आउँछ पर्खँदैन, बगेको खोला फर्कँदैन, स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो।
0: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति मेलुङ गाउँपालिका दुई ग्याङसुका ठोकर दोलखा। अन्य जानकारीको लागि सम्पर्क नम्बर 98510-66165 98510-66165।
6: होइन के गर्ने होला भन्या, यसो व्यापार व्यवसाय गरौँ भन्या, अलिकति खर्चको पनि जो गरेको थिए, चामल लिन काठमाडौँ जानै नसकिने भयो। यो समयले हामीलाई गरी खानै नदिने भयो भन्या, हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो हो।
7: पाडे पनि किन दुखेको पक्छौ, तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको जस्तो सुनिन्छ। होइन, व्यवसाय चाहिँ के गर्न लाग्यो भने,
6: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी टेबल साथै तामा पितल चरे सिलाबर स्टिलका भाँडा भाँडा व्यवसाय गरौँ कि झै लाग्या छ। तर यो सामान लिन काठमाडौँ जाने दुःखले गर्दा त ढिक्कै लाग्छ हो मलाई त।
7: तिमीले भनेको व्यवसायका लागि सामान लिन जाने कुराको चिन्तै नगर न, दोलखामा 20 वर्ष पुरानो एक मात्र डिलर गीताश्री स्टोर चरिकोटमै छँदै छ नि, जसले 10 वर्ष वारेन्टी भएका सामान साथै नेपालका सबैभन्दा पुरानो त्रिवेणी कम्पनी डल्फिनका 5 वर्ष वारेन्टी भएका आकर्षक मोडेलका कुर्सी टेबल एसपीएलका सबै प्लास्टिकका बाटा बाल्टिन लगायत भाँडाहरू सुपथ मूल्यमा उपलब्ध गराउँछ नि।
6: मेरी आमै नि गीताश्री स्टोर, त्यो त थापा बाजेको वर्षौं पुरानो पसल होइन र
7: भने? हो त, त्यही पुरानो विश्वासिलो थापा बाजेको गीताश्री स्टोर जहाँ भाँडा व्यवसाय गर्नका लागि चाहिने सम्पूर्ण सामग्रीहरू कम्पनीकै मूल्यमा पाइन्छ के। अनि अर्को कुरा, पहिला थापा बाजेले चलाउँदै आएको त्यो पसल अहिले त उनकै छोराले चलाउँदै आएको छ नि, त्यो त दोलखाको लागि एकमात्र डिलर हो के, त्यसो गरे कसो होला?
3: हाम्रा सेवा तथा सुविधाहरू तामा पितल जरेस स्टील फलाम प्लास्टिक फाइबर का झोला कालो ड्रम कड़ा डेक्ची तथा माटा का भाड़ा कंपनी के मूल्य में पाइन।
0: त्यस्तै ग्यास बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ। साथै इलेक्ट्रिक सामानको सोरुम खोलिएको हुँदा फ्रिज वासिङ मेसिन टीभी पानी तताउने सोलरको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस्, पैसा जोगाउनुहोस्। यस गीताश्री स्टोरबाट पुराना भाँडा ल्याउनुहोस्, नयाँ भाँडा लानुहोस्। कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ। समूहको लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ।
3: फलाम र माटोबाट बनेका भाँडा ग्यासको डिलर पनि रहेको छ। साथै कुकर राइस कुकर चुलो मिक्सर ग्लाइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ।
0: प्रोप्राइटर चरिकोटका लागि भीमराज थापा, सम्पर्क नम्बर 98510-68595 र 049-421542। काठमाडौँ कागेश्वरी मनहरा 9 गोठाटारका लागि श्रीराम थापा, सम्पर्क नम्बर 98510-68590।
8: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
9: दर महिना

Manana.

Lari malari avadina lari mia nonna.

0: ਚਲਾਵਾ ਨਹੀਂ
1: ਹੁੰਦਾ
0: ਨਿਬਿਰਾ ਦੇਵੀ ਹੇਰਾ ਬਾਤੀ।

बराका रुखमा तिमी बसिर चराख बतेरेमा झर्ने हो सै भनौ भने भनौ मैले कति बतेरेमा झर्ने हो घुरिदेऊ आमैलाई बाटिदेऊ कपाल फुलाइलाई देऊ बेलीको चैताका गामारे रामा रामा फुलाइलाई देऊ बेलीको घर घरी खाऊ कि माता भरी जाऊ कि कसरे कर्म चेलीको नेपाले कैया पारी घर मया कस्तो कर्म चेलीको गाइसो रसाए नफो भन्दा फोए गाइ ल्याउने र ला

गावा सुनी देव बाबा खेतरे कहले उन तोर सिम्पानी सिमलाई मेरो माइती तिमलाई भेटरे कहिले उन तोर सम्झ्यो भने रुनाई मन लाग्छ भेटर कहिले उन तोर हजार मैले जानी घाँस काटे गाईलाई होइन गर्यो लाई

Rubala pan lai mai le bane ko oina babu

सपराजपतिम लाई धानाई रोपने कोदो रोपने बसेरा

हिमाला चोले त्यो है पल्लापट्टि खेताया कहिले हुन्थ्यो र कलिलो गाबार हुँदै भन्छु बाबा खेतर कहिले हुनु त र तिमी नाम्दो गाउँमा म त माटे गाउँमा भेटर कहिले हुनु त र

রানীলে ওন্নি এক সারে বারিক লাই রাজা লাই শিরকা।

Madal ko gero samji lao da kero lak cha ma lai bi

বিনয়রা সারো সারো নেপালাই মা বাতি বল চামৎকার।

नमस्कार कली लुगा भाई ओय सानु बाबा सबै जनालाई नमस्कार हानीलाई परो त्योर मेरो जिमी घाम लागेर घमाइलौ कली लुगा बारुँदै भन्छु बाबा घाम लागेर घमाइलौ बाबा पनि छैनन् आमा पनि छैनन् छैन मलाई रमाइलो भाले बास्नी गाउँमा यो नाम दुको ठाउँमा छैन रे मलाई रमाइलो तल न तर सीत पोखरीमा बाघले बाछ खाइसक्यो हेर न हेर नजर घुमाएर बाघले बाछ खाइसक्यो माइतीको घरमा न त बस्न रहेछ भाइले बसन लाइसको

Bei Rakhi Janle Loi Bei Rakhai Gayo.

sana. Marai rati lai poto ki mero duaya malga.

रुको हेर्छु राम्रै बन्दोबस्त मेरै भयो गाई जत्रो हे ईश्वर वर्मा जोगी हो।

0: Kalilo gaba ye shanu baba na cha tai de bagamon. Gomai ra gomai tim lai gurai lao ne ya tari ta paraki. Pulpula lari abai dinagare lai tari ta paraki. Tibayangarcho danjan puno dancha na parayo ne chauraki. Amilo dailai kathai bare lai lai na parayo ne chauraki. Gomai rada mai gomai bani dajo hatai kacho kardale. Lilo gabaru dai vancho baba tare kacho kardale. Milo tama lai manai rakhana gunjurau na parcha karma le. Sathi tara sudara rara le khera lyanu parcha karma le.
1: Go, go, go, Govinda!
2: Sampurna seva suvidha ava ekai thauma.
3: हाम्रा सेवा तथा सुविधाहरू दोलखा जिल्लामै गुणस्तरीय फ्लेक्स स्टिकर क्यानभास र अर्जेन्ट फोटो प्रिन्ट गरिने
2: लोक सेवा तथा शिक्षक सेवा आयोग लाइसेन्स राष्ट्रिय परिचय पत्र पासपोर्ट मतदाता परिचय पत्र क्यूआर कोड पुलिस रिपोर्ट लगायतका सम्पूर्ण सेवाका फर्म भर्ने काम तथा प्रिन्ट गरिन्छ
3: सेल्फ छाप नाइलन छाप बनाइनुको साथै मायाको चिनो प्रमाण पत्र सम्मान पत्र तयार गरिन्छ
2: भिजिटिङ कार्ड विवाह कार्ड व्रतबन्धका कार्ड बनाइनुका साथै आईडी कार्ड र फ्रेम सम्बन्धी सम्पूर्ण काम गरिने
3: अड्डा अदालत तथा सरकारी कार्यालयको सम्पूर्ण लेखापढीको काम गरिने
2: सबै प्रकारका प्रिन्ट तथा फोटोकपीको टुनर रिफिल गर्नुका साथै ट्रफी मेडल टोकन अफ लभ खादा दोसल्ला तोरण तयार गरिने
3: फोटो एल्बम तथा होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने
2: जर्सी कप मार्बल पाता स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने
3: विवाह व्रतबन्ध पार्टी गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने
2: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ
3: कम्प्युटर सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि सधैँ हामीलाई सम्झिनुहोस्
2: सम्पूर्ण सेवा सुविधाहरू एकै ठाउँमा
3: अन्य थप जानकारीको लागि प्रोप्राइटर गोविन्द कार्की 9844322513 र 9804420

0: कुनै बेला हो मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
1: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: कस्तो दाँत दुखेको पनि सुन्या छ ए बुढी, मलाई धामीकोमा लैजा भन्या।
4: अब के गर्छ धामीकोमा? नि धामीकोमा होइन, अब इन्द्र डिजिटल बीज बजारमा लैजानु पर्छ क्या तिमीलाई।
3: त्यहाँ चाहिँ के हुन्छ नि?
4: त्यहाँ के हुँदैन नपत्या सुन त यहाँ।
5: हाम्रा सेवा तथा सुविधाहरू लामो समयदेखि अनुभवी डाक्टरहरूद्वारा उपचार गरिने, दाँतको जरा भर्ने, दुखेको दाँतलाई उपचार गरिने, खाली ठाउँमा आफ्नै जस्तो फिक्स दाँत लगाउने, मेसिनबाटै दाँत भर्ने, दाँत सफा गरिने, खाली ठाउँमा पुरै दाँत ग्यारेन्टीका साथ हालिने फुल सिटी, मेसिनबाटै दाँत भर्ने, सुनको क्याप लगाउने, चाँदीको दाँत भरिने, क्याप लगाउने,
6: बाङ्गो नमिलेको दाँत मिलाउनका साथै टल्काउने, निकाल्ने, श्वास गनाउने, गिजाबाट रगत आउने, मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि सम्झनै पर्ने इन्द्र डेन्टल क्लिनिक, बीज बजार चरीकोट दौलखा। सम्पर्कको लागि 98 41 57 70 69।
3: कति पनि मुख र दाँत सम्बन्धी समस्या पर्यो भनेदेखि इन्द्र डेन्टलमा आइहाल्नुहोस् है।
7: इन्द्र डेन्टल पहिलेको भन्दा ठिक तल्लोपट्टि सरेको कुरा जानकारी गराइन्छ, साथै यसको शाखा मैना पोखरीमा पनि रहेको छ।
8: यस इन्द्र डेन्टलको शाखा कार्यालय काठमाडौँको जोरपाटी मेडिकल कलेज अगाडि 5 पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ। थप जानकारीको लागि सम्पर्क 98 44 39 92 92।
9: यसको शाखा सैलुङ गाउँपालिकाको मागा देउरालीमा पनि सञ्चालन भइरहेको छ।
10: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। हाम्रा सेवा तथा सुविधाहरू
11: थाइराइड जाँच, भिटामिन बी टुवेल्भ, भिटामिन डी, एन्टी टिपियो, मुटुको जाँच, मृगौलाको जाँच, कलेजोको जाँच, घुँडामा लगाउने सुई 3 महिने, सुगर जाँच, एचबीएसी। हाम्रा अन्य सेवा तथा सुविधाहरू थाइराइड जाँच, मुटुको इसिजी, भिडियो एक्सरे, सुगर प्रेसर, दम रोग, निमोनिया तथा सास बढ्ने, खोकी लाग्ने, पिसाब पोल्ने, पिसाब छिनछिनमा आउने, महिनावरीमा तल्लो पेट दुख्ने, ग्यास्ट्रिकको उपचार, पाखेघर, स्तन आन्द्रा, प्रोस्टेट र क्यान्सरका साथै बच्चा नहुने लगायत सम्पूर्ण समस्याहरूका लागि प्याथोलोजी ल्याबको सुविधा, साथै दन्त रोग र फिजियोथेरापीको समेत व्यवस्था रहेको छ।
8: परिवारका सम्पूर्ण सदस्यहरू र होल बडी जाँचमा 50% छुट गरिनुको साथै पिसाबको कल्चर पनि गरिन्छ।
11: अन्य थप जानकारी र अग्रिम बुकिङका लागि सम्पर्क नम्बर 98 61 055 780 र 98 41 57 70 69। 24 घण्टा फार्मेसीको समेत सुविधा रहेको छ।
8: इन्द्रेणी फार्मेसी एन्ड थाइराइड डायग्नोस्टिक सेन्टर, चरीकोट बीच बजार, भेटेरिनरी अस्पताल अगाडि।
12: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।
13: पारी बन्दर पारी बनादर।

না ফুলা ফুলছা না কপি লালা চা।

ಇಂದ್ರತವಾನಿ ಮಾತಾ ಸಮಜೋನೆ ಮನೋಲಾಗ್ತ.

ಜಖನಿ ಕಬ್ಬಯ್ಯ ಕಸಬಲಾ.

la mesa, gulau, kala, la, kola, la.

எதிர்கொள்ளாமி சிறுவாட்டு லோட்டிக்கோ.

ਨਾਲ ਪਾਉਂਦਾ ਆ ਜਾ ਦੇਖਣੀ ਰਾਏ ਚਾਰ ਰਾਏ ਦਾ ਗੋ ਜਾ ਗਲ ਕੋ ਰਾਣਾ ਵਾਣਾ।

बादो को महीना कैसा ही खानू सारा जूता माता खोजे रे हिला।

Bagmati daje u cari zavaje, u kjeda i lele, u košele. Bebe

सरको पन्ध्र दिन जाँदा रोपाईको चटारो राखेको लुगा झिकी देऊ आमै गाउँ थाली पेटारो शिरमा हेर्छु सुनको सेली छातीमा हेर्छु गाउँपामा छु अबल दरबाजे समलको छैन।

0: यो कालो बन्ने बेला गाउने
1: सुरु गर्ने बेला चाहिँ के गाइन्छ त
0: सुरुमा चाहिँ बिहानको झुल्के गाम सीताको त पनि बा तिम्रो बेटी छ भने आइरहेछु म पनि हरिया भन्नु काँचो पात पाकेको खुर्सानी बागमती दाई यो ठाउँमा आए सम्झाउने बिर्सानी हरियो शिरामा हेर सुनको सेली छातीमा हेर ग्याम्पामा हेर्छु हल दरबाजे समलको छैन
1: अहिले
0: 60 र 7
1: पहिला खुब गाउनुहुन्थ्यो
0: पहिला त चोपटा गाउँथे अझै पनि गाउँथे अब किनभने हुलमुलमा अलि बिर्सिन्छु

Masala, masala, pinni, lori, vaepo, epo.

0: Barriotil al portuquinero, como el alma cosoy.
1: हाईटेक नर्सरीमा उत्पादित गुणस्तरीय फलफूल जड़ीबुटी र विभिन्न बिरुवाहरूको भरपर्दो गन्तव्य कल्पवृक्ष बहुउद्देश्य नर्सरी फार्म। यहाँ लोरसल्ला, टिमुर, कागती, सुन्तला, जापानीज हलुआ बेद, जापानीज नस्पति, रेड किबी, ग्रीन किबी, मेकाडेमिया लगायत विभिन्न फलफूल तथा जड़ीबुटी जन्य बिरुवाहरू उपलब्ध छन्। सिजन अनुसारका बिरुवा खरिद गर्न आजै सम्पर्क गर्नुहोस्। संस्थागत खरिदमा विशेष छूटको व्यवस्था पनि छ। व्यक्तिगत रूपमा 100 भन्दा बढी बिरुवा खरिद गर्दा पनि छूटको व्यवस्था गरिएको छ। सम्पर्क व्यक्ति ईश्वर थापा, फोन नम्बर 9849185662, 9849185662। कल्पवृक्ष बहुउद्देश्य नर्सरी फार्म भीमेश्वर नगरपालिका 3 चरीकोट भीमेश्वर नगरपालिकाको कार्यालयसँगै। के तपाईँ चरीकोट काठमाडौँ यात्रा आरामदायी, सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि त्यसो हो भने अब रोज्नुहोस् खानादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाड़ी सेवा, आरामदायी सीट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा, यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीच बीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि। परिवार, साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज, सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्ब्रेसिया होटलको भुइँतलामा तथा सादो बाटो प्रहरी चौकी नजिकै। सम्पर्क नम्बर 9761313244 र 9761313245। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहजता र विश्वासिलो यात्राका लागि खानादेवी यातायात प्रणाली चरीकोट दोलखा।
2: कतिवटा गुरुको पूजा सामग्री भण्डार दोलखावासीको विश्वास र भरोसा जोडिएको चरीकोटको पुरानो पूजा सामग्री पसल।
3: हाम्रो धार्मिक संस्कार र परम्परा अनुसारका विवाह, व्रतबन्ध, सप्ताह, रुद्री, सत्यनारायण पूजा, लाखबत्ती, चौरासी पूजा, न्वारन, शिलान्यास, गृह वास्तु, गृह पूजा, स्वस्ति शान्ति, एकाहा, व्रत आरम्भ र समापन लगायतका हरेक पूजा आजा र दैनिक पूजापाठ कामकाजका लागि चाहिने सबै सामग्री यहाँ पाइन्छ। साथै श्राद्ध, पितृकार्य, मृत्यु संस्कार, दाह संस्कार, काज क्रियाका लागि चाहिने कपड़ा सहितका हरेक सामग्री हाम्रोमा उपलब्ध छ।
2: हिन्दू तथा बौद्ध धर्मका धार्मिक संस्कार अनुसारका पूजा आजा र सबै कामकाजका लागि चाहिने सबै सामग्री एकै ठाउँमा पाइने जिल्लाकै पहिलो पूजा सामग्री पसल।
3: पूजा सामग्रीको होलसेल तथा खुद्रा विक्रेता, हाम्रो पसल बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म खुल्ला रहनेछ। बाँकी समयमा समेत तपाईँलाई समस्या पर्दा टेलिफोन गर्न सक्नुहुनेछ।
4: सम्पर्क फोन नम्बर 9855154160, 9844645570 र 0949521584। खतिवडा गुरुको पूजा सामग्री भण्डार भीमेश्वर नगरपालिका वडा नम्बर 3 बीच बजार चरीकोट सातो बाटो चोकबाट भेटेरिनरी चोक पुगेर पशुपति डाँडातर्फ अगाडि बढ्दा 80 मिटर दायाँपट्टि।
5: अरे यही थियो त, कहाँ सरेछ आजकल?
1: रमा के एक्लै एक्लै बोल्दै हिँडिरहेकी छेउ?
5: के हुनु नि अभि, मा प्लान्चो बेकरी यतै थियो जस्तो लाग्छ, तर कहीँ देख्दिन, अन्तै सरेछ कि क्या
1: हो नि रमा? चरीघ्याङमा रहेको मा प्लान्चुक बेकरी त अहिले काठमाडौँ जाने बाटो सामुदायिक अस्पतालको अगाडिपट्टि सरेको छ नि।
5: ए, मलाई त थाहै थिएन, जानकारीको लागि धन्यवाद है तिमीलाई।
1: हजुर, हाम्रा विशेषताहरू केक, पप, पाउरोटी, बम लगायत बेकरीको सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाउनुको साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमा तयार पारिन्छ।
5: प्रोपाइटर भोला कुमार श्रेष्ठ 98 43 21 43 68, बलराम कर्मचार्य 98 44 13 83 14, मा प्लानचोक बेकरी सामुदायिक अस्पतालको अगाडि चरीकोट दोलखा।
6: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

जोगलांचा फेरी समझी लांदा खेरे खानी चा

Take this side.

0: Freund dabei.
1: Du zottelkarte Freude!

गावले गर्वना ए गावले।

बसिलाली कमर पासी कुन चाहिँ होला तर्साउने सिंगालाको

Ja.

घुमाई घुमाई बनी दादा।

यो गर्को दाने कुन चाहिँ हुन्छ कोले।

0: गोरु तारे एवढा गोरु माले एवढा गोरु गोजर
1: गोजर गोजर।

सबैलाई परोला जा कुरी बाचो।

Hero.

সারানে পালবানা পারা ধুপাই লাগছে পারা দেও ভবনে থিনা।

0: पानी जलाए धारा
1: पाने फूल साए पाने भरे
2: कुंजी पानी भरोली मैले भर्ने हो
0: नि होइन त।

चौतारी जन्म मोठा पाशी राहुला।

دیوانے

0: Nagakotala
1: lai nagakomala.

గురువే నమ తస్మై శ్రీ గురువే నమ గురుర బ్రహ్మ గురుర విష్ణు గురుర దేవ మహేశ్వర గురు సాక్షాత్ పరం బ్రహ్మ తస్మై శ్రీ గురువే నమ తస్మై శ్రీ గురువే నమ పరమపితా పరమాత్మా జ్ఞానదాతా శ్రీ గురు మహారాజ్ జీ పూజనీయ సంత మహాత్మా జీ హజురకు చరణ కమలమా ढोक दण्डवत प्रणाम गर्दै आज पनि यो सैलिङ एफएममा उनी सन्त महात्माको आज्ञालाई शिरोपर धारण गर्दै फेरि पनि आइपुगेको छु। म कालिचोक गाउँपालिका वार्ड नम्बर 9 निवासी म डम्बर प्रसाद शिवाकोटी। हजुरहरू सबैजनालाई म डम्बर प्रसाद शिवाकोटीको तर्फबाट दस्तमले जोडेर नमस्कार गर्न चाहन्छु र जय श्री सच्चिदानन्द। र यति भन्दै अब हुन त म के नै जान्दछु र तर पनि के छ त भन्दा गुरु महाराजीको कृपा सन्त महात्माको आज्ञालाई पालन गर्नको निमित्त उहाँको आज्ञालाई उल्लङ्घन गर्न नसकेर सकी नसकी भए पनि यो सैन्य एफएममा आउने गरेको छु र हाम्रो मानव जीवनको उद्देश्य पनि यही नै रहेछ र मानव हामीले के गर्नुपर्ने के गर्नुपर्ने थियो के गरेर हाम्रो जीवन बितिरहेको छ यही कुरा बुझ्नको निमित्त किनकि मानवलाई सत्सङ्गको आवश्यक पर्दोरहेछ। हुन त त्यही वेद शास्त्रको भित्र रहेको निचोड शब्द हो जुन शास्त्रले जुन वेदले हामीलाई सम्झाउन खोजिरहेको छ तर हामीले सम्झन सकेनौ। त्यही कुरालाई हामीले सम्झिन नसकेर आज सन्त महात्माको आवश्यक परेको छ। श्री गुरु महाराजीले त्यही ज्ञानलाई सम्झाउन भनेर विश्वव्यापी रूपमा सन्त महात्मा पठाउनु भएको छ र त्यही चिज हो, कुनै नौलो चिज पनि होइन। तर हामीलाई के छ त भन्दा किन यस्तो हाम्रो आँखामा पर्दा लागेको होला? अहिलेदेखि होइन, जमानादेखि वेद शास्त्र त पहिल्यैदेखि थिए, शास्त्र त नमान्ने कोही छैन। किन भन्दा भागवत पुराणहरूलाई नमान्ने कोही छैन, गीता नमान्ने कोही छैन, स्वस्तानी नमान्ने कोही छैन। तर यही चिजमा अन्तर जगतमा रहेको त्यो परमात्माको महत्व त्यो मार्ग चाहिँ के हो भनेर हामीलाई बुझ्ने हामीलाई किन लिने क्षमता नभएको हो कि हाम्रो विवेकले काम नगरेको हो कि? त्यस कारणले गर्दा म आफैलाई आश्चर्य लाग्छ किनकि त्यही चिज दर्शाउनको निमित्त आज फेरि महान पुरुषले धरतीमा जन्म लिन आउनु पर्यो। हेर्नु त तपाईँ हाम्रो निमित्त जन्म मरणको दुःख भोग्नु पर्यो, उकालो ओह्राला पहाड पर्वत ओह्रालो उकालो गर्नु पर्यो, मानवलाई हरेक किसिम गरेर सम्झाउनु पर्यो, त्यति गरेर पुगेन, ठाउँ ठाउँमा देश परदेशमा हरेक ठाउँमा सन्त महात्मा पठाउनु पर्यो, त्यही कुरा बुझाउनको निमित्त आज त्यही वेदको भेदलाई बुझाउनको निमित्त। तर के छ भन्दा हामीलाई कसो कसो कस्तो किसिमको पर्जा लाग्यो लाग्यो कसै गरेर पनि बुझाउन पनि नसक्ने बुझ्न पनि नसक्ने यो कठिन कस्तो खालको कार्य होला यो? किन भन्दा मलाई त लाग्छ हाम्रो विवेकले काम नगरेको। जब विवेकले काम नगरिसकेपछि चाहिँ के हुँदो रहेछ भन्दा भाग्यलाई पनि हामीले विदा गर्दा रहेछौँ, विसर्जन गर्दा रहेछौँ। किनकि मानव जीवन पाउनु नै हाम्रो सबैभन्दा ठुलो सौभाग्य, यो भन्दा ठुलो सौभाग्य अरू कुनै पनि छैन। किन भन्दा माया मोह सबै कुरा त हेर्नुहोस् न, पशु पन्छीहरूले पनि कति राम्रो माया मोह गरेका छन्, व्यवहार गरेका छन्, पेट पालेका छन्, बालबच्चा पैदा गरेका छन्। एउटा पन्छीले आफ्नो बच्चाको रक्षा गरेर बस्छ भने अर्कोले आहार खोजेर ल्याएर खुवाउँछ, पालन पोषण गरेकै छ। जस्तै अब अन्य पशुहरूले पनि आफ्नो सानो सानो बच्चा हुँदा कति माया देखाउँछ, अरूलाई छेउ पर्न दिँदैन। यो माया रूपी जाल त संसारमा फिजिएको छ। 84 लाख जुनीमा हामी गएर पनि त्यो माया, त्यो बुद्धि विवेक होइन दया
कस्तो प्रेम देख्नलाई एउटा स्वरूप नै के छ भन्दा कुनै भैँसी कुनै बाख्रोको स्वरूप छ कुनै चाहिँ अब घोडा भयो मृग भयो इत्यादि कुरा बन्ने जन्तुहरू भयो हरेक किसिमको स्वरूप देख्नलाई चाहिँ अर्कै अरू स्वरूप छ तर भित्र त्यो जुन त्यो अन्तर जगतमा जो जो प्रेम गर्ने विवेक त्यो आत्मा चाहिँ के रहेछ भन्दा सबैको एउटै रहेछ त्यही कारणले गर्दाखेरि बाख्रा पाखाले पनि आफ्ना छोराछोरीलाई कति माया दिन्छ गाई भैँसीले कति माया दिन्छ चराचुरुङ्गीले कति माया दिन्छ चौरासीमा गएर पनि यो माया जालले त हामीलाई छोड्दैन तर के छ भन्दाखेरि मानव जीवन चाहिँ एउटा विवेकशील प्राणी भनेर भनियो माया नगर्नु त होइन भर्खर जन्मिएको बच्चालाई यो मायाले गर्नु ठिक होइन भनेर हामीले त्यसलाई अवहेलन गरिहाल्नु पनि मिल्दैन माया हो बालबच्चा पैदा हुन्छन् परमात्माले दिएको त्यो पनि एउटा प्रसादको रूपमा हो एउटा कुरा अर्को कुरा हामीलाई लगाइदिएको कर्तव्य हो त्यो त्यो त्यही कुरालाई हामीले मनोनयन गरेर तिनलाई भगवानको रूपमा हेर्दै पालन पोषण गरेर अनिखेरि हामीले उनीहरूको जब उद्धार भइसक्छ ठुला हुन्छन् अनि आफ्नो बाटा लाग्छन् कसको पो नजिक बसेको छ र चराचुरुङ्गीको पनि त्यही हो जब बच्चा हुर्किन्छन् अनि त्यही गुणमा बस्दैन फेरि अर्को रुखमा गएर गुण लगाउँछ अर्कै ठाउँमा घर बनाउँछ उसको फेरि छुट्टै परिवार हुन्छ व्यवहार हुन्छ अनि आमा बुवा कता हो कता हो त्यस्तै कारणले किन भन्दा यो संसारी जाल नै यस्तै किसिमको रहेछ अनिखेरि बिर्सिँदै बिर्सिँदै वृद्ध भन्ने कुरा पछाडि पर्दै जाँदो रहेछ जसरी रुखको मुहुना हुन्छ रुखको मुहुना पलाउँदै जान्छ अनि टुप्पोतिर चाहिँ एकदम कलमलाउँदो मुहुना हुन्छ फेदतिरको

त्यो वेद शास्त्रलाई अध्ययन गर्न सक्ने अर्थात त्यसभित्र रहेको निचोड शब्दलाई अपनाउन सक्ने ज्ञान अपनाउन सक्ने र त्यही चिजलाई हजुर हामीले कहाँ पाउँदो रहेछ त भन्दाखेरि आखिरी त्यो शास्त्रले बयान गरेको जुन वेदको भेद त्यो त हजुर हामी भित्र पो रहेछ हर मानवको भित्र पो प्रवेश गरेको रहेछ त्यसैको महिमालाई वेदले गाइएको रहेछ वेद शास्त्रले त्यसैको महिमा गाउँदो रहेछ र त्यस कारणले हेर्नुहोस् त अब हजुर हामी चाहिँ पछाडि कसरी पर्यौँ त भन्दाखेरि यही संसारी माया जाल होइन मेरा सन्तान मेरा परिवार मेरो जग्गा मेरो भैँसी मेरो बाख्रु होइन भगाउला कि के होला कि होइन म अरू भन्दा म गरिब पो हुने हौ कि अरूका मुखनेरी होइन मैले केही गरेर देखाउनु पर्छ हाम्रो यही भावनामै जीवन बित्यो जीवन हाम्रो यसै गर्दै गर्दै बित्यो किनभने आज भन्यो भोलि भन्यो जिन्दगी यो बित्यो नि हरिभजन कहिले नभुलौ भन्ने एउटा भजन पनि छ त्यस्तै किसिमले आज भन्दै भोलि भन्दै जीवन बित्यो औंलामा गन्दामा गन्दै यो तेरो यो मेरो भन्दामा भन्दै हेर्नु न यसै गरी हाम्रो जीवन बित्दै गयो तर हामीले गर्नुपर्ने के थियो भन्दाखेरि एउटा इतिहासमा के आउँछ त भन्दाखेरि जेसौ चन्दा उगजे गुरु नानकजीले भन्नुभएको इतिहास हो जेसौ चन्दा उगजे सूरज चढ़ाई हजार यता चाँदना हो दिया गुरु बिना घोर अन्धकार यसलाई के भन्यो त भन्दा जसरी सयौं चन्द्रमा उदाय जस्तो परम प्रकाश अरे हजारौं सूर्य एकैचोटि उदाए जस्तो परम प्रकाश अरे यस्तो दिव्यमान चित चाहिँ हर मानवको अन्तर जगतमा छ जेसौ चन्दा उगजे सूरज चढे हजार यता चाँदना हो दिया गुरु बिना घोर अन्धकार त्यस्तो किसिमको परम प्रकाश छ मानव भित्र तर के छ त भन्दा गुरु धारण नगरेसम्म त्यस चिजलाई प्राप्त हुन सक्दैन हामीले जति मरि मेटेर करोडौं खर्च गरेर यज्ञ गरे पनि त्यो परम प्रकाशलाई प्राप्त गर्न सक्दैनौ दिन प्रतिदिन व्रत लिएर भोकै बसेर होइन प्यासी बनेर एकदम चाहिँ वैरागी बनेर हरेक गर्यौं भने पनि हामी त्यो परम प्रकाशलाई प्राप्त गर्न सक्दैनौ होइन जहाँ जहाँ तीर्थ घुमेर खाली खुट्टा हिँड्दै संसार घुम्यौं भने पनि त्यो परम प्रकाशलाई प्राप्त गर्न सक्दैनौ त्यस कारणले के छ त भन्दा त्यो प्राप्त गर्नको निमित्त चाहिँ गुरु धारण गर्नुपर्ने रहेछ पहिला त्यसको बादमा गुरु महाराजजीले देखाएको बाटो यो बाटो हिँड्यो भनेदेखि परमपिता परमात्मालाई प्राप्त गर्न सकिन्छ भनेर सन्त महात्माले हामीलाई त्यो मार्ग देखाइदिनुहुन्छ त्यसलाई भनिन्छ ज्ञान र त्यो ज्ञानको माध्यमद्वारा अनि ध्यान सुमिरन ध्यानको माध्यमद्वारा सेवा सत्सङ्गको माध्यमद्वारा मनको लौलिनको माध्यमको द्वारा मनलाई हामीले लगनशील हुनु पर्यो नि त होइन मनलाई हामीले हर समय लगाउनु पर्यो नि त ध्यान भनेको त हाम्रो त सबैभन्दा ठुलो त यही हो हाम्रो मनभित्र गुरुको खोजी निन्दा हुनु पर्यो गुरुको चरणको विश्वास गर्नु पर्यो र त्यही कुरालाई हामीले जीवनभरि मनमा रमाउँदै रमाउँदै जीवन बिताउनु पर्यो अनि फेरि हामीले ध्यान गर्न सक्नु पर्यो आज हामीले किनभनेदेखि आज हजुर हामीले आफ्नो पेट पाल्नको निमित्त एउटा सानो पेटलाई हामीले पालन गर्नको निमित्त आफ्नो शरीरलाई पालन गर्नको निमित्त त कति कति परेशान गर्नु परेको छ यतिखेर हर मानिस गृहस्थीमा व्यस्त भएको छ यसलाई भनिन्छ असार असारमा कमाइ लाउनु पर्ने भएको कारणले गर्दाखेरि चाहिँ मानिसहरू व्यस्त हुन्छ कहिलेसम्म के को लागि भन्दाखेरि जीवन निर्वाह गर्नको निमित्त त जीवन यो बाहिरी संसारमा लागेको कमाई जीवन निर्वाह गर्न निमित्त मात्र

मात्रै हो। असार भन्नुको कारण के हो भन्दाखेरि जीवन हाम्रो सार छैन, असार छ। जीवन हाम्रो के छ भन्दा अस्थायी शरीर हो। यो अस्थायी शरीर भएको हुनाले केही दिनको लागि मात्र परमात्माले हामीलाई यो शरीर दिएर पठाइदिनु भएको हो। यो अस्थायी शरीरलाई असार भनेर भनिन्छ, सार होइन। यो जन्मदेखि मरणसम्म हाम्रो यो असार जीवनमा कमाई लगाउनु पर्छ। अब कुन कमाई लगाउने? धान कोदो रोपेर त हामीले यही जीवन छैन्जेल हामीले उपभोग गर्ने हो। बाहिरी यो फलफुल भयो, धान कोदो मकै इत्यादि जौ फापर जे पनि छ, यो सबै कमाई लगाएर त हजुर हामीले चाहिँ जीवन निर्वाह गर्ने हो र मन भुल्याउने हो। र जब यो शरीर छैन्जेल त त्यसले हामीलाई सहायता दिन्छ, तर जब यो शरीर छोडिसकेपछि

त्यस्तो कमाई पनि कहाँ गएर लगाउने भन्दाखेरि कि परमात्मा जहाँ निवास छ त्यही गएर हामीले त्यो कमाई लगाउने हो। परमात्मा प्रत्येक मानवको हृदय अन्तर जगतमा प्रवेश गरेको छ, त्यही बसोबास छ। र के छ त भन्दाखेरि परमात्मा तपाईँ हाम्रो देहलाई सम्हालेर बस्नु भएको छ, होइन, हाम्रो रक्षा गरेर बस्नु भएको छ। भगवानले त हामीलाई अन्न दिएको छ, पानी दिएको छ, अक्सिजन दिएको छ, फलफुल दिएको छ, हरेक कुरा दिएर होइन मानव जीवन बनाइदिनु भयो। सर्वप्रथम त अमूल्य कुरा त्यही छ, त्यहाँबाट सबै कुरा दिएर हामीलाई पालन पोषण गर्नुभएको छ। हामी मैले कमाएको भन्छौँ, हामीले धान त रोप्छौँ तर बालो हामीले लाउन सक्दैनौ। बालो त उही परमात्माले लगाइदिएको हो, उसैले लगाइदियो भने हामीले खाने हो, उसैले जोगाइदियो भने हामीले पाउने हो। भनेदेखि हामीले चाहिँ के छ त भन्दाखेरि आज ईश्वर प्रति अलिकति पनि भावना हामीले अर्पण गर्न सकेनौ। किन सकेनौ भन्दाखेरि हामीलाई शास्त्र त छोडिदिएको थियो, गीता हामीले पढ्नलाई हामीले तन मन दिएर हामीले न गीता पढ्यौं, न ब्रह्मानन्द किताब पढ्यौं, न श्रीमद् भागवतै पढ्यौं हामीले, होइन। र किनभने शास्त्रमा हामीले मन लगाएनौ, हामीले अमूल्य वस्तु, हामीलाई चाहिने चिज भनेको चाहिँ शास्त्रभित्र अमूल्य वस्तु थियो, त्यही कर्म गर्न भनेर चाहिँ यो मानव जीवन बनेको। खाना पिना सोजाना सब काम है पशु समाना, क्यों देह मनुजकी धारी रे। यो सबै कुरा त पशु पंछी सबैले गरेकै छ नि, किनभने उनीहरूले आखिरी काम पनि केही गर्दैन, उनीहरूको पेट पनि सधैँभरि भरिएको छ, पेट खाली पनि छैन। तर मान्छेमा यति विचार कता कता डुब्न पुग्यो भनेदेखि हर समय कि मरि मेटेर धनमै निर्लिप्त भएर जीवन अन्तिममा के गर्यो भन्दा समाप्त गर्यो। त्यस कारणले गर्दाखेरि यो चाहिँ हाम्रो के थियो त भन्दा ए जे पनि छ हामीलाई नचाहिने त होइन, अन्न पनि चाहिन्छ, पैसा पनि चाहिन्छ, खानु पर्छ, लाउनु पर्छ, दुख बिमार भयो भनेदेखि होइन खर्च गर्नुपर्छ, चाहिन्छ, तर सीमासम्म। र बालबच्चा हुर्क्याउनु पनि पर्छ, किन भन्दा हामीलाई लगाइदिएको भगवान्ले लगाइदिएको कर्तव्य हो, तिहोलाई हामीले कर्तव्य निभाउने हो। भोलि गएर चाहिँ मैले हुर्काई बढाई पढाई मलाई हेरेन, यो सबै भन्नु भनेको चाहिँ हाम्रो अन्जान कारणले हो। किन भन्दा उनीहरू को हुन्, कहाँबाट आए, किन आए, के गर्न आएका हुन् यो धरतीमा, त्यही कुरा पनि हामीलाई थाहा छैन। र अनि कता जान्छन्, कसरी जीवन निर्वाह हुन्छ, उनीहरूको भाग्य कस्तो कस्तो किसिमको छ, त्यो केही पनि थाहा छैन। त्यस कारणले के छ त भन्दाखेरि कि हामीलाई लगाइदिएको कर्तव्य हामीले उतारेको मात्र हो। को हुन्, के हुन्, म आफै को हो थाहा छैन। किन भन्दाखेरि यो शरीर म होइन, शरीर भिन्नै हो, म भिन्नै हो। त्यस कारणले गर्दाखेरि के छ भन्दा यो शरीर पृथ्वी तत्त्वको शरीर हो, म पृथ्वी तत्त्वको होइन। त्यस कारणले गर्दाखेरि के छ भन्दा यो शरीर कति दिनको लागि परमात्माले लिखित गरेर ग्यारेन्टी गरेर कति दिनको लागि पठाउनु भएको छ, यो शरीर छैन्जेल तैले के गर्छ म हेरिराख्छु भनेर भगवानले के गरेछ भन्दा हामीलाई त्यही यही छोटो जीवनमा हामीले जे जे चरित्र गरेका छौँ त्यो हाम्रो हृदयभित्र बसेर चित्रगुप्त बनेर हाम्रो त्यो लेखाजोखा सबै गरिराख्नु भएको छ। त्यस कारणले के छ त भन्दाखेरि हजुर हामी यस्तो किसिमको भूल चाहिँ नगरौँ भन्न चाहन्छु, किनभने मानव जीवन त प्रसादको रूपमा पाएको हो, मानव जीवनले नै हो सबै कुरा सक्ने, शास्त्र अध्ययन गर्न सक्ने, होइन, योग साधन गर्न सक्ने, व्रत गर्न सक्ने, तीर्थ गर्न सक्ने, यज्ञ गर्न सक्ने, जे पनि गर्न सक्छ मानिसले गर्न सक्छ, डक्टर बन्न पनि मानिसले सक्छ, पाइलट बन्न पनि, होइन, इच्छा मन

उब्जे पछि मनमा उब्जेर नै चाहेर नै पाइलट बनेको छ, डाक्टर बनेको छ, इन्जिनियर बनेको छ, कतिपय साधु सन्त बनेको छ, होइन, कसलाई के चाहन्छ त्यही हुन पाउँछ। तर जब हजुर हामी यो सबै कुरा चाहिँ के छ त भन्दाखेरि विचार गरौँ न हजुर हामी कि मानिस बाहेक अन्य प्राणीले चाहिँ यो चाहेर पाउँदैन। त्यस कारणले गर्दाखेरि किन भन्दाखेरि मानिस चाहिँ विवेकशील प्राणी भनेर भनिन्छ। तर यो शास्त्र अध्ययनलाई चाहिँ के गरेको छ भन्दाखेरि जति नै सम्झाउन खोजेर मरि मेटे पनि कसैलाई सम्झाउन नसक्ने रहेछ भनेर मैले अनुभव गरेको छु। किनकि हरेक मान्छेले धर्म गर्न नचाहने होइन, धर्म गर्न चाहन्छ, पूजा आजा सबैले गर्छन्, यज्ञ पनि गर्छन्, हरेक कुरा गरेका छन्। तर त्यो गरेर पनि त्यसभित्र रहस्य के छ, त्यो जुन शब्दले के भनिराखेको छ, होइन, जुन भजनहरू गाइन्छ, होइन, पुराणहरूमा जुन अर्थ लगाइदिएको हुन्छ, त्यो अर्थको रहस्य के छ, त्यो हामीले के गरेका छौँ भन्दा त्यो सुनेर मनभित्र लगेर त्यसलाई समालेका छैनौँ। हामीले एउटा कानले सुनेर अर्को कानबाट स्वित्तै निक्लेर भागेछ, त्यस कारणले हामीले सम्हाल्न सकेनौँ र हामी जस्तो थियौँ त्यही ठाउँमा रहेका छौँ र जीवन उसै मानव जीवन 84 लाख जुनी पछि बहुत मुस्किलले प्राप्त भयो। तर यही शरीरलाई हामीले अनुभव गर्न नसक्नुको कारणले आफ्नो शरीरलाई आफैले पहिचान नसक्नुको कारणले गर्दाखेरि आज जीवन के भइराखेको छ त भन्दाखेरि कि जस्तो थियौँ त्यस्तैमा छौँ, अनिखेरि यो गरे हुन्छ कि त्यो गरे हुन्छ कि कसले के भन्छ त्यसैपट्टि लागेका छौँ, होइन, र हामीले सही मार्गलाई हामीले सम्हाल्न सकेनौँ, भेट्न सकेनौँ। आज चाहिँ नि जाउँ, यो काम त यस्तै हो, यो काम कहिले पनि हामी छिनेर छिन्न सक्दैनौँ, काम छिन्न भनेर त हामी लागि परेका हौ, हरेक किसिम गरेर मरितरी सकी नसकी हामी लागि परेका हौ। तर कसले कहिले के चाहिँ काम छिने त भन्दाखेरि न हामीले कुनै धान रोपेरै सिद्ध्यौँ आजसम्म, बाल्यकालदेखि देखेको काम आजसम्म धान रोपेर नि सिद्ध्या छैन, मकै छरेर नि सिद्ध्या छैन, कोदो रोपेर नि सिद्ध्या छैन, घाँस काटेर नि सिद्ध्या छैन, भात पकाएर नि सिद्ध्या छैन, जति थियो त्यति नै छ। सिद्धियो के भन्दाखेरि तपाईँ हाम्रो आयु सिद्धियो, शरीर वृद्ध भयो र शरीर छिन्न भयो। अब यो शरीर के भयो भन्दाखेरि आफ्नो शरीर आफैलाई भारी लाग्न लाग्यो, अब यो शरीरलाई छोडेर अर्को नयाँ शरीर लिन पाएको भए हुन्थ्यो भने आफै भित्र मनभित्र उब्जिन लाग्यो। त्यस कारणले गर्दाखेरि हेर्नुहोस् त, यस्तो अमूल्य शरीरलाई हामीले बिर्स्यौं, यो त भगवानको एउटा मन्दिर हो। किन मन्दिर हो भन्दाखेरि यो मन्दिर कसरी बनाइएको छ अरे भन्दाखेरि 5 तत्व कि ईट बनाई, 3 गुणौका गारा, 36 औं कि छाट बनाई, चिन गए चिम्नी हारा, यसरी भनियो। 5 तत्वको ईट बनाइयो अरे, 3 गुणौका गारा, 36 औं कि छाट बनाई, खानु बनाएर यसरी बनाएको यो मन्दिर भित्र को बसेको छ त भन्दा परमात्मा आफै बसेको छ। जसरी हजुर हामी पनि कोही बेला कहीँ कहीँ मन्दिरहरू बनाउँछौ, मन्दिर बनाइसकेपछि भित्र एउटा शालिक राखिन्छ अर्थात् शिला भनौँ, त्यो शिलालाई प्राण प्रतिष्ठा नगरेसम्म पूजा गरेको अस्तित्व छैन, कुनै काम लाग्दैन, र उसलाई प्राण प्रतिष्ठा गरिसकेपछि अनि त्यहाँ पूजा गर्न मिल्छ। त्यसै गरी किन भन्दाखेरि प्राण चाहिँदो रहेछ नि त, होइन, प्राण नभएको ठाउँमा त ईश्वर बस्दो रहन्छ। त्यस कारणले गर्दाखेरि तपाईँ हाम्रो शरीरभित्र प्राण छ, त्यो प्राणभित्र ईश्वर दिव्यमान छ, र हजुर हामी बाहिर संसारमा खोज्न नलागौ भन्न चाहन्छु म। र यही नेपाल मानव धर्म सेवा समिति मार्फत
यो जुन आत्मा ज्ञानको चर्चा गरिएको छ यो कुरा नयाँ हो कि पुरानो हो कि के हो कि यसको खोजी खन्तलास गर्नको निमित्त चाहिँ हजुर हामीले हाम्रा पुराना शास्त्रहरू किताब पल्टाएर हामीले हेर्नु पर्ने हुन्छ र त्यहाँ त्यो आत्मा ज्ञानको महत्व लेखेको छ कि छैन गरुड पुराणमा लेखेको छ कि छैन श्रीमद् भागवतमा लेखेको छ कि छैन शिव पुराणमा लेखेको छ कि छैन होइन र यो नेपाल मानव धर्मलाई न कुनै नौलो चिज पो ल्याएर दिन खोजेको हो कि त हजुर हामीले यो खोजी गर्न जरुरत छ किनभने यही मानव जीवनमा हो खोजी गर्ने पनि यही मानव जीवनमा हो प्राप्त गर्ने पनि यही मानव जीवनमा हो यो शरीर छोडिसकेपछि हामीले उपलब्ध गर्न सक्दैनौ त्यस कारणले गर्दाखेरि के छ त भन्दाखेरि यो जीवन भगवानले हामीलाई अमूल्य जीवन दिएर पठाएको हुन त हरेक किसिमका रोगहरूले पनि सताइरहेको छ होइन हरेक किसिमका पीडाहरू पनि भोग्नु परेको छ यो जीवनमा मानव जीवन पाएर पनि किन भन्दा यो चाहिँ यो दुःख दिएको चाहिँ के भने सम्झाएको यति यो दुःख पनि नदिने हो भने त भगवान मान्छेले सम्झिँदै सम्झिँदैन किनभने धन दौलतले भरिपूर्ण भइदियो भने रोग व्याध लाग्दै लागेन भने के हुन्छ त भन्दा ऊ मस्त हुन जान्छ ऊ चाहिँ के हुन्छ भन्दाखेरि कसैलाई पनि एउटा सोझो आँखाले हेर्न नसक्ने म त एउटा ऐरावन हात्ती हुँ भने जस्तो महसुस हुन्छ यो हामीलाई दुःख पीडा यो सबै के भन्दाखेरि परमात्माले हामीलाई सम्झाएको कुरा हो ईश्वर सम्झोस् भन्नको निमित्त हो र अकण्टक भएर धैर्यता भएर र अगाडि बढोस् भन्नको निमित्त हजुर हामीलाई यसरी परमात्माले छिपाएको छ र यही कुरा सम्झाउन यही कुरा हजुरहरूको माझमा राख्नको निमित्त पूजनीय सन्त महात्माको आज्ञाद्वारा नेपाल मानव धर्म सेवा समितिको आज्ञा मार्फत म यस सैलिङ एफएममा आएर हजुरहरूको माझमा दुई शब्द राख्ने अवसर मिलेको छ र किन भन्दा आज पनि मेरो निर्धारित समय सकिसकेको हुनाले गर्दाखेरि अब समय जति बलवान अरू केही हुँदैन होइन र मैले विदा लिनै पर्ने हुन्छ त्यस कारणले गर्दाखेरि म बार बार यही भनिरहेको छु हरेक पटक यो एफएममा आएर हजुरहरूलाई यही भनिरहेको छु परमात्मा बाहिर खोजेर भूल नगर्नु हुन भन्न चाहन्छु परमात्मा हजुर हाम्रो हृदय अन्तर जगतमा छ त्यसलाई खोज्नको निमित्त आत्मा ज्ञानको माध्यमद्वारा मात्र चाहिँ प्राप्त हुन्छ त्यो भन्दा विकल्प छैन यो कुरा हो कि होइन भन्नलाई हजुरले गीता पल्टाएर हेर्न सक्नुहुन्छ ब्रह्मानन्द किताब पल्टाएर हेर्न सक्नुहुन्छ गरुड पुराण पल्टाएर हेर्न सक्नुहुन्छ यो कुरा सही हो या बेसही हो हरेक शास्त्र पल्टाएर र त्यस कारणले यो आत्मा ज्ञान बिना हामीले गरेको कर्म के छ त भन्दा नाना शास्त्र पठेन लोके नाना देवता पूजनम आत्मा ज्ञान बिना पार्थ सर्वकर्म निरर्थकम भनेर यसरी बताइदिएको छ जे गरे पनि लवण बिना सब व्यञ्जन जैसे भनेर जस्तो तर सब्जीहरू त सबै कुरा बने तर नुन हालेको छैन भने खल्लो हुन्छ त्यस्तै किसिमले आत्मा ज्ञान बिना सर्वकर्म निरर्थक भनेर गीताले बताइदिएको छ साँचो हो कि झुटो हो उही जान्नु छ त्यस कारणले गर्दाखेरि अब समय अगाडि बढिसकेको हुनाले विदा लिनै पर्ने हुन्छ त्यस कारणले आजको लागि हजुरहरूसँगबाट विदा हुन चाहन्छु फेरि पनि समय मिलेछ भने उपस्थित हुने नै छु भन्दै हजुरहरूबाट विदा हुन चाहन्छु हरि ओम तत्सत्

0: आज त साँच्ची नानीको जन्मदिन पो हो त। केक काट्नु पर्ने भनेकै बेला कहाँ गएर ल्याउनु अब?
1: हाउ नानीको आज जन्मदिन पो हो, हाउ केकको लागि त चिन्तै लिनु पर्दैन नि। हौ पलाञ्चोक बेकरी छँदैछ नि, त्यतैतिर जाने, हौ 15 मिनट केक बन्छ ल्याउने।
2: हाम्रा सेवा तथा सुविधाहरू केक, पप, पाउरोटी, बम, अन्य बेकरीको सम्पूर्ण सामान पाउनुका साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमै तयार पारिन्छ।
3: सम्पर्कको लागि सागर श्रेष्ठ, मोबाइल नम्बर 9851189987। सरिस्मा श्रेष्ठ, मोबाइल नम्बर 9860589988। पलाञ्चोक बेकारी, साध्यो बाटे चौकी पछाडि, भीमेश्वर कोल्ड स्टोर सँगै।
2: के तपाईँ डाले घाँस तथा फलफूलका बिरुवाको खोजीमा हुनुहुन्छ?
0: यदि त्यसो हो भने दुलाखाको मेलुङ गाउँपालिका वडा नम्बर 1 पौटी सिन्टेमा रहेको राधा कृष्ण घाँसेबाली स्रोत केन्द्र तथा नर्सरीलाई सम्झनुहोस्।
2: यहाँ राई खन्यु, कालो निभारो, किम्बु, इन्दु, इपिल इपिल, मेन्दोला, मोरिङ्गा, भटमासे, रक्त कमल, डेस्मोडियम, सुपर नेपियर, स्मार्ट नेपियर, एच नेपियर, मक्का क्रस नेपियर, सुम्बा सेटेरिया, बडहर, जापानिज कटुस, बकाइनो, नीम, टाँगी लगायतका बिरुवाहरू उपलब्ध छन्। साथै एभोकाडो, सुन्तला, कफी र अकबरे खुर्सानीका बिरुवाको लागि पनि हामीलाई सम्झनुहोस्।
0: आजै सम्पर्क गरी आफूलाई चाहिने बिरुवा अर्डर गर्नुहोस्। 3000 भन्दा बढी बिरुवा खरिद गर्नेलाई तोकिएको मूल्यमा 10% छुट वा दोलखा जिल्लाभित्र निशुल्क डेलिभरीको व्यवस्था गरिन्छ।
2: सम्पर्कका लागि नर्सरी सञ्चालक उदीप शिवाकोटी, मोबाइल नम्बर 9865596994 र 9816509963।
0: यदि तपाईहरूसँग पनि उत्पादित कफीको गुणस्तरीय दाना छ र कहाँ लगेर बेच्ने भन्ने चिन्तामा हुनुहुन्छ भने पनि हामी उचित मूल्यमा खरिद गरिदिनेछौ।
4: हरियाली प्रकृतिको काखमा शान्त र रमाइलो वातावरण खोज्दै हुनुहुन्छ?
2: चरीकोट चोथाङमा अवस्थित रमाइलो घर रिसोर्टमा स्वागत छ।
4: आरामदायी डिलक्स रूम, ग्रुप बसाईका लागि विशेष सुविधा,
2: सेमिनार, मिटिङ, सहकारी र विद्यालयका कार्यक्रमका लागि सुविधा सम्पन्न हल,
4: ठूलो गार्डन, खुला स्पेस, बालबालिकादेखि परिवारसम्म सबैका लागि रमाइलो ठाउँ।
2: विवाह, व्रतबन्ध, पास्नी, बर्थडे सेलिब्रेसन, हरेक खुसीको अवसरको लागि उत्तम गन्तव्य।
4: स्वादिलो विभिन्न परिकार र उत्कृष्ट आतिथ्य सेवा, रमाइलो घर रिसोर्ट, जहाँ सम्झनाहरू बन्छन् रमाइला। आजै बुक गर्नुहोस् र आफ्नो विशेष दिन बनाउनुहोस् अझ विशेष। अहिले बुक गर्दा विशेष छुटको व्यवस्था गरिएको छ। सम्पर्कका लागि मोबाइल नम्बर 9851327806 र 9141806542। रमाइलो घर रिसोर्ट, भीमेश्वर नगरपालिका, ओडा नम्बर 6, चोथाङ, दोलखा।
5: The Rising Star. Rising Star? Rising Star?
6: Yes, the Rising Star School.
5: व्यवस्थित भौतिक संरचना, आवासीय शिक्षा, बालमैत्री पठन पाठन, दक्ष र अनुभवी शिक्षक, व्यवस्थित फुटसल सहितको खेलकुदको सुविधा,
6: 3 दशकको विश्वास, उत्कृष्ट नतिजा, गुणस्तरीय अनुशासित र आधुनिक शिक्षा,
5: कक्षा नर्सरीदेखि 12 सम्मको शिक्षा, तपाईँका बाल बालिकाको उज्जवल भविष्य हाम्रो प्रतिबद्धता, प्राविधिक सिप सहित आधुनिक गुणस्तरीय शिक्षाका लागि सर्वदा हामीलाई विश्वास गर्नुहोस्।
6: सम्पर्क गर्नुहोस् द राइजिङ स्टार स्कुल, चरीकोट, दोलखा।
7: हैन ए बुढी, भात त निकै स्वादिलो छ त, कुन चामल पकायौ?
0: त्यही आर्जु चामल त हो नि, सस्तो र स्वादिलो पनि।
4: सुन्नुभयो, हरेक घरमा अहिले आर्जु चामलकै चर्चा छ। स्थानीय नेपाली किसानको उत्पादन आर्जु चामल, जति स्वादिलो छ त्यति नै सस्तो पनि छ। तपाईलाई पनि आर्जु चामल चाहिएको छ भने सम्पर्क गर्नुहोस्। 97020635649 दोलखा जिल्लाको लागि आधिकारिक विक्रेता रोनिस एण्ड रोनिसा इन्टरप्राइजेस चरीकोट दोलखा। सम्पर्क नम्बर 98511065046।
8: अविनाश तिमी किन निराश छौ त?
9: हेर न, मेरो व्यवसायको कर तिर्नु पर्ने थियो, अडिटको लागि वित्तीय विवरण तयारी र संस्था दर्ता कर चुक्ता पनि गर्नुपर्ने थियो। चरीकोटबाट कर कार्यालय हट्यो भन्छन्, के गर्ने होला?
8: हे, त्यति कुरामा पनि चिन्ता लिने हो त? त्यो सबै काम कर कार्यालय भएकै घरमा रहेको साथी कन्सल्टेन्सीले गरिहाल्छ नि, चिन्ता लिनै पर्दैन।
10: हजुर, हाम्रा सेवा तथा सुविधाहरू तपाईँको व्यवसाय दर्ता, अडिट, कम्पनी दर्ता नवीकरण तथा अन्य कर सम्बन्धी सबै काम साधो बाटो अदिति कम्प्लेक्समा रहेको साथी कन्सल्टेन्सीबाटै हुन्छ, कहीँ कतै भौता दिनु पर्दैन। साथै हाम्रो सेवाहरू साधो बाटोमा रहेको अदिति कम्प्लेक्स र डिभिजन वन कार्यालय अगाडि रहेको साथी कन्सल्टेन्सीबाट समेत प्रदान गरिनेछ। थप जानकारीका लागि राजकुमार ढुङ्गेल, सम्पर्क मोबाइल नम्बर 98440059929 र उमेश रोकाए, सम्पर्क मोबाइल नम्बर 98440302082।
11: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 MHz।
12: मेरो नाम झलक माया नर्की, मेरो घर वडा नम्बर 7 भदौरे, कालिम्चोक गाउँपालिका।

Gayanadala bin rarane banmai basiram la dinai.

कालीनाथ को हे राम मंदिर आय मा।

मेरो नाम निर्मला थापा कोटी मेलुङ गाउँपालिका अहिले हाल चरीकोट चरियाङमा बस्छु म। मलाई चाहिँ 30 वर्ष पछाडि गाउँ छोडेर असारे गीत गाउन मन लागेर म सरिन एफएममा भदौरेको एकजना दिदीको साथमा दोहोरी गीत गाएको छु, कृपया सुनिदिनु होला। त्यसपछि म एक्लै गाउन रहर लाग्यो मलाई। खाजा र मैले खाजा खाइ परेको फुरौला

গানাইলে রবনীতি লাই ছোপ ছোপ গো

কর গো দুর্গা বায়ে হইসা নু বায়ো।

खाली खानी घर खाली खानी चौमा हो हाम्रो सुनखानीको गाउँमा चौवाराको ठुलो घर।

Sindhur Koti Ko Lai Lak Dai Lai Ni Ko

Ich heiße Anubara.

Nirvala Pandle Nata Samde Pandle.

0: Pues a la rafni ma kamal
1: dio baksa.

Patini garla lai ne chenai baba.

0: बुम बुम उकालीमा पनि हजुर मोटर जाँदो रहेछ गिन्तान हत्तेरिका फस्यो यार फेरि
1: फसिहालिन्छ नि गुरुबा टायर पुरै तालु जस्तो छ
0: ओहो हो त रहेछ त गाँठे होइन यो सुप्रिम टायर रिसिलिङ सेन्टर चरीकोटमा कहाँ छ ए साथी हो कसैले थाहा छ त ए सुप्रिम टायर रिसोलिङ सेन्टर चरीकोट पार्टी खोलाको
2: हो नि गुरुबा त्यहाँ त टायर खोलेर दिएको 12 घण्टा भित्र नै ग्यारेन्टीका साथ टायर रिसोलिङ गरिन्छ नि
0: ल त साथी हो म चाहिँ उसो भयो राम्रो खालको गोटी भएको टायर रिसोलिङ गरेर आउँछु सुप्रिम टायर रिसोलिङ सेन्टर पार्टी खोला चरीकोटतिर लाग्यो है साथी हो
3: हजुर सुप्रिम टायर रिसोलिङ सेन्टर बिनपा छ पाटी खोला चरीकोट दोलखा
2: हाम्रा सेवा तथा सुविधाहरू
0: हजुर यहाँ मिडास र क्यापिटल ब्रान्डका रबर राखेर अत्याधुनिक मेसिनद्वारा ग्यारेन्टीका साथ विभिन्न साइजका टायरहरू ओल्ड रिसोलिङ गरिनुका साथै सबै ब्रान्डका ट्युब टायरहरू पनि पाइन्छ र टायर सम्बन्धी सम्पूर्ण काम गरिन्छ टायर रिसोलिङ सेन्टर पार्टिकुला रोड माथि रहेको छ प्रोप्राइटर दावा तामाङ सम्पर्क मोबाइल नम्बर 9844000844 9048373107 र 9855100019 सुप्रिम टायर रिसोलिङ सेन्टर भिनपा छ पार्टिकुला चरीकोट दोलखा

0: दोलखामा त किवी महोत्सव पनि सकियो अरे। किवीको राम्रै बजार छ कि के हो?
1: हो त काका, किवीको त दोलखामा मात्रै नभई देशैभरि नै राम्रो माग छ नि।
0: त्यही त नानी, यत्रो वर्ष विदेश बसेर आइयो, विदेशमा नि केही गर्न सकेको होइन, यही नेपालमा केही गरौं कि भनेर सोचेको। अब यही किवी खेती गर्नु पर्ला भन्ने सोचमा पो छु त नानी। साँची नानी, किवी खेतीका लागि चाहिने आवश्यक बिरुवाहरू चाहिँ कहाँ पाइन्छन् तिमीलाई थाहा छ?
1: किन थाहा नहुनु नि काका, विगत 11 वर्षदेखि किवी खेती गर्दै आएको टासिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म छँदैछ नि, जहाँ किवीका चार जातका बिरुवा पाइन्छन्। 1000 भन्दा माथिका बिरुवा खरिद गर्ने व्यक्तिहरूलाई प्रति गोटा 100 रुपियाँमा नै किवीका बिरुवा दिइन्छ नि, त्यसैले समयमै सम्पर्क गर्नु है काका।
2: प्रोपाइटर कर्मा शेर्पा, सम्पर्क नम्बर 98 45 34 44 96 र 96 14 95 08 40।
1: टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म गौरीशंकर गाउँपालिका छ लुवाङ सादो लखा।
3: हजुर बुबा नमस्कार।
4: नमस्कार नानी, नमस्कार।
3: के छ खबर, सन्चै हुनुहुन्छ?
4: सन्चै छु नानी।
3: अनि यो वर्ष तीर्थ यात्रा नजाने बा?
4: तीर्थ चाहिँ जाने भनेको नानी, तर कुन तीर्थ जाने भनेको?
3: अहिलेको चारधाम भनेको चाहिँ अलिक फरक र वास्तविक चारधाम छन् बा, जस्तै बद्रीनाथ, जगन्नाथपुरी, रामेश्वरम, द्वारिकाहरू पर्छन्।
4: ए, उसो भए यी धामहरूको चाहिँ दर्शन गर्ने मेरो जीवनको ठूलो अभिलाषा थियो नानी। बरु कहिले र कसरी जाने हो सबै कुरा जानकारी पाउन त।
3: हजुर हुन्छ बा, सुन्नुहोस् है त।
5: हजुर, तीर्थयात्रा हुने स्थानहरू काशी विश्वनाथ, बनारस, ऋषिकेश, बद्रीनाथ, गंगा सागर कलकत्ता, जगन्नाथपुरी उडिसा, तिरुपति बालाजी आन्ध्र प्रदेश, लक्ष्मी नारायण गोल्डेन टेम्पल बेलरू, कन्याकुमारी तमिलनाडु, रामेश्वरम, द्वारिका गुजरात, सोमनाथ ज्योतिर्लिङ, नागेश्वर ज्योतिर्लिङ, साथै सबै धाम क्षेत्रमा रहेका प्रसिद्ध मन्दिरहरू दर्शन गराइनेछ। यो यात्रा केही स्थानमा बस, ट्याक्सी बाहेक बाँकी सम्पूर्ण यात्रा भारतीय रेलको विशिष्ट श्रेणीद्वारा गराइनेछ। अन्य सेवा सुविधा लागत समय सम्पूर्ण जानकारीको लागि विष्णु अधिकारीलाई सम्झनुहोला। सम्पर्क नम्बर 98 41 87 07 93, 98 41 87 07 93, सादो बाटो चरीकोट दोलाखा।

0: कक्षा 11 को भर्ना सम्बन्धी सूचना
1: माध्यमिक शिक्षा परीक्षा 2082 एसी परीक्षाबाट सर्वोत्कृष्ट सहित विभिन्न ग्रेडमा उत्तीर्ण हुनुहुने सम्पूर्ण विद्यार्थी वर्गहरूमा हार्दिक बधाई एवं उज्जवल शैक्षिक भविष्यको कामना गर्दछौ।
0: तपाई गुणस्तरीय उच्च शिक्षाको लागि शैक्षिक संस्थाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्।
1: क्यूए सर्टिफाईको प्रमाणपत्र प्राप्त गौरीशंकर बहुमुखी क्याम्पस दोलखामा शैक्षिक वर्ष 2083-84 का लागि कक्षा 11 होटल म्यानेजमेन्ट, कम्प्यूटर साइन्स, ल, आम संचार लगायत व्यवस्थापन, मानविकी तथा शिक्षा शास्त्र संकायसँग सम्बन्धित विभिन्न विषयहरूमा भर्ना अभियान सञ्चालन भइसकेको छ।
0: समयमा नै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहुन सम्बन्धित सम्पूर्ण विद्यार्थी, अभिभावक र सरकारवालाहरूमा जानकारी सहित अनुरोध गर्दछौ। हाम्रा सेवा तथा सुविधाहरू:
2: विभिन्न प्रकारका छात्रवृत्तिको व्यवस्था, व्यवस्थित पुस्तकालयको व्यवस्था, नियमित रूपमा आन्तरिक परीक्षा र पृष्ठपोषण,
0: एमफिल, पीएचडी उपाधिका लागि अनुसन्धानरत दक्ष र अनुभवी प्राध्यापकहरू, कम्प्युटर सिक्न इन्टरनेट सहितको कम्प्युटर ल्याबको व्यवस्था, अनुसन्धान तथा परियोजना कार्य मार्फत विद्यार्थी सिकाइ,
2: शैक्षिक भ्रमण तथा अतिरिक्त क्रियाकलाप, विद्यार्थीको चाहना, माग र आवश्यकताको आधारमा जीवन उपयोगी सिपमूलक तालिमको व्यवस्था, इच्छुक विद्यार्थीहरूलाई विभिन्न संघ संस्था, सहकारी तथा बैंकहरूमा इन्टर्नको व्यवस्था र समाजका प्राज्ञिक तथा विशिष्ट व्यक्तित्वहरूबाट सम्बन्धित विभिन्न विषयमा गेस्ट लेक्चर कक्षा सञ्चालन।
1: सम्पर्कका लागि फोन नम्बर 9854-045-973, 9851-34-33-99, गौरीशंकर बहुमुखी क्याम्पस, चरीकोट, दोलखा।
3: कतै बिग्रेको हो?
0: होइन साइला दाई, के बिग्रियो? खटङटङ खटङटङ पार्दै हुनुहुन्छ त।
3: हेर न भाइ, यो लुगा सिलाउने मिसिन बिग्रेर खोइ कामै गरिराखेको छैन भनेको। बनाइ ठाउने कता हो यता थाहा छैन, तिमीलाई केही थाहा छ?
0: किन थाहा नहुनु नि साइला दाई, चरीकोट बीज बजारमा बिहानी सिलाई मेसिन पसल छँदैछ नि, त्यही गए भइहाल्यो नि। मलाई पनि एउटा नयाँ सिलाई मेसिन चाहिएको छ, म पनि त्यतै जान लागेको।
3: ए हो र, कस्तो साइटमै राम्रो कुरा गर्नुभयो बाबुले, म पनि यो मेसिन लिएर हिँडिहाल्छु।
4: हजुर, लुगा सिलाउने विभिन्न किसिमका सिलाई मेसिन बिक्री, वितरण तथा मर्मत गरिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्।
0: बिहानी सिलाई मेसिन पसल, चरीकोट बीज बजार, गीताश्री स्टोरको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क नम्बर 9864-6-0 र 9510-89-677। बिहानी सिलाई मेसिन पसल, चरीकोट बीज बजार।
5: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।
6: मेरो नाम चिदाल कुमारी पाठक। घर चाहिँ भनौँ न, पहिलाको घर चाहिँ सुनखानी गहतेरी, अनि अहिले हालको बसाई चाहिँ यही बीच बजार। अनि यसो आज बुढाबुढी भए यसो रमाइलो गरौँ भनेर यतातिर हाटो। हजुर
7: नमस्कार, मेरो नाम पार्वती बस्नेत, पुरानो घर माटी हो, अहिले हालचाल यहाँ चरीकोट भिनापा 6 बस्छु।
8: नमस्कार, मेरो घर काउले बस्ने चाहिँ चरीकोट, गोपिनी खड्का।
9: मेरो घर काउले भिनेका 6 चरीकोट बस्छु, मानकुमारी बस्नेत।

सुनको जारी गरे रायता गनारी लागे ओ सारा ताचै लागे नि अझ तिमलाई पने गनारी लागे ओ सारा

छै न ज्ञानी त्यत्रो घर पनि जुत्ता मात्रै खोसेले कदमको छाया खबर सोच्यौ माया

স্রোত কখিলি তিমি আমি মিলি কাজানি তা কাজানি মানানা।

Ay, por hoy, ay, mi, mi, mi.

भनी गए पनि खानी अब जानी भत्त पुरे बाक्लो दाई धोबीले धुने खाना मिठो नि भत्त पुरे बाक्लो दाई असरको पन्ध्र

0: मकड़ कने फेम जानी बने जुनी बुरो फकार खाने तर जान तिम्रो घर जुनी बुरो फकार
1: असरमा खाने तिमलाई दैर चिउरा मागमा खाने फुरेउला थाहा छैन ज्ञानी।

ছিল মায়া ভয়ে উবিরা ছিল।

0: पल्ला चुली चुली पल्ला पटी कत्रो पहिरो गइरा
1: छ। म दुर्गा पाठक कालिम्चो गाउँपालिका वडा नम्बर 8 सुनखानी कालना थानबाट।
2: दुर्गा सेवा कोटी हो वडा नम्बर 8 सुनखानी कालनाको थान वडा नम्बर 8।
3: नमस्कार, मेरो घर मेरो नाम सीता शिवाकोटी कालिम्चोक गाउँपालिका वडा नम्बर 8।
4: नमस्कार, कालिम्चोक गाउँपालिका सुनखानी शान्ति नेपाली।
5: नमस्कार, सर्वप्रथम सलिम एफएमलाई धन्यवाद छ। हामी वर्षेपछि अवसरमा चाहिँ हाम्रा बालापन गाएर गाएर बाख्रा हेराउने घाँस काट्ने यसो बालापन गाएर अर्का गीतहरू गाउन आउँछौ। मेरो नाम निर्मला थपलिया, कालिम्चोक गाउँपालिका सुनखानी कालिना थान माइती पोटी घर हाल सरियन बस्छु।
0: घटलाई ओइरो पीडालुलाई गाइरा बनेकेरालाई गबारा

0: बसेका
1: तिन्दुरको लाउने सिर बाटुलो टिका

bala pona ya gai me ni ra re cha re da re la go ja ja la go

0: La tora vai como pa' abrirte la idea.
1: नाम चाहिँ मेरो कृष्णबहादुर नेपाली हो. मेरो घर चाहिँ के भीमेश्वर नरपाली बोलाउनु पाँच धरमबार टाइल घुम्की भन्छन्. साधारण आला यो बने पसहरु छिरदारी सेलमा यो आजकै दिनमा यो मुनारा धाइरहछु. जा पैसा गर्न असारे गीत भन्न सैलु एफएम आइरहछु. असेरु कैता सुनि बस है त सैलु एफएम आइरहछु. खेताला ज्यानलाई यो भुटे कमकयो मालिकलाई मनारे भोक. जा पैसा गर्ने मिठाई खाउन भनी यो मालिकलाई मनारे भोक. सैलु एफएमबाट असारे गीत भन्छु सुनिदेऊ है नारालोक. चिसा काटी गोला जसो होला होला सुनिदेऊ है नारालोक. घण्टा घरभित्र सबै इष्टमित्र बाँसबारीमा एउटा मिति. बादलको घेरो बहिनी नानी मेरो बाँसबारीमा एउटा मिति. सुखीलाई आउँछ यो लेखार परि यो दुखीलाई आउँछ रे गीत. के हुन गयो दैवा कसो भयो यो दुखीलाई आउँछ रे गीत. पानी र परो तिमीलाई झिमी झिमी घाम लागेर घमाइलो. होइन ख्याल गरेको सच्चाइ हो भनेको घाम लागेर घमाइलो. बड गोरु दाउदा सैलु एफएम आउँदा लाग्छ मलाई रमाइलो. छोरीको पिना किन होला किन लाग्छ मलाई रमाइलो. हिमालको चुलीलाई चुलीको माथि लाई शिवाजी पार्वती. नपत्याए हेर उता फर्किएर लाई शिवाजी पार्वती. मायाको देवललाई भत्कियो भनी म चाहिँ गर्छु मरमाती. बनाको घरलाई सानो मायाहरूलाई मै गराउला मरमाती. आउँदा जाँदा देख्नै भएको होला मेलघुम्तीको बजार. कुरा परो जाइनी देखाए नि पाइनी मेलघुम्तीको बजार. चुलोमा चुलो के हेरेको बहिनी घुमाएर आइन जार. घण्टा भजो घना के खानी हो भन घुमाइ हेरे च्याउ नजार. कस्तो आपद परो कस्तो विपद परो साल वर्ष कि गमालाई. दुजाको तर रुचिन धर धर साल वर्ष कि गमालाई. के आपद परो श्री सीता माईलाई त्यसै आपद भूमालाई. पुतराहरू छु धरा धरा त्यसै आपद भूमालाई. श्री सीता माईलाई लै हरेर लानी लगाइ जानेको रावण. के हुन गयो दैवा कसो भयो.

lankai jane ko ravana kisne jaso je sari sai gartyo bhani karkama khai javana वैना खेलगारे को साचाय हो बाने को करकवा का जावाना हम जारा जादा देखनाई भाको होला धरम गरी को ठूलो रे गाउं क्या कोशो दाम्रो हेदा साराय दाम्रो धरम गरी को ठूलो रे गाउं गाउँमा घर नेपाली हो छोरा कृष्ण बहादुरी मेरो नाउँ हजुर कैता सुनी बस है त कृष्ण बहादुरी ने मेरो रे नाम उदोलाई जाने आँगे टारको बाटो लै पैताला पोले नि रे गाम होइन ख्याल गरेको सच्चाइ हो भनेको लै पैताला पोले नि रे घाम यो एउटा व्याकुल मेट्ने बेला एउटा केही हालिदिने झिल्काने खसी धरम सैलो एफएम बसी जपाउँ सबैले हरे राम सिलगढी छिर्मालाई आजको दिनमा जपाउँ सबले हरे राम बागमती तरो कति हजार परो चोहार पिने बाजालाई पार्लिसालाई बताइदेऊ न मलाई चोहार पिने बाजालाई भाता।

0: दुलीखेल अस्पताल दोलखा, अस्पताल दोलखाको सूचना।
1: दुलीखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउन हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
2: हाम्रा सेवाहरू
0: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
2: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा,
1: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित संचालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हाड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
2: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा च्यातिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने,
0: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ।
2: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ECG, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी, मृगौला, मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिसा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
0: हाम्रा अन्य थप सेवाहरू इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल CR सिस्टम द्वारा एक्सरे सेवा र NICU सेवा। यस दुलीखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स सञ्चालनमा आएको हुँदा सेवा लिनु हुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 049-412-020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 049-412-020। दुलीखेल अस्पताल दोलखा, अस्पताल दोलखा। होइन, कहाँबाट ल्याउने होला, पहिला त यही थियो।
3: होइन, के एक्लै गुनगुन गरिरहेको?
0: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिरिराजको चल्ला पालो भनेर सोचेको।
3: अनि के भयो त, लगेर पाले भइगयो नि?
0: पाल्न त पाल्ने, तर यहाँ साधो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही साधो बाटोबाट महाङ्गल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
3: ए, दुर्गायन राजस्थान चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकोट पुरानो बजार भालु खोलामा सरेको छ नि।
0: हजुर, हाम्रा सेवाहरू यहाँ बोइलर, गिरिराज, लिर सल्ला र दाना पाइनुको साथै मकै, च्याख्ला, पिठो, ढुटो, पिना, लोकल चामल, भुस, लोकल अण्डा, बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
3: सम्पर्कको लागि 9844-46-69-08, 9844-46-69-08।
0: दुर्गा एन्ड राजेश दाना चल्ला सप्लायर्स, चरीकोट पुरानो बजार भालु खोला, राँगाको मासु पाइने पसल भएको घर सँगै। पवित्र, धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउ, सुखी र निरोगी हौ।
3: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला, थुन, बाघको पञ्जा, शिवलिङ्ग स्पष्ट देख्न सकिन्छ। 2 जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्। गाईले आफै दूध झारेर पत्ता लगाइएको 3 शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद, रुद्री, चण्डी, होम, नवग्रह शान्ति साथै 125,000 बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने, आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सपरिवार आई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौं। समय आउँछ पर्खँदैन, बगेको खोला फर्कँदैन, स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो।
0: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति, मेलुङ गाउँपालिका 2, घ्याङसुका ठोकर, दोलखा। अन्य जानकारीको लागि सम्पर्क नम्बर 9851066165, 9851066165। गौरी शंकर संरक्षण क्षेत्र आयोजनाको अनुरोध। हाल देशभर मनसून सक्रिय भइसकेको छ। निरन्तर तथा अत्याधिक वर्षाका कारण बाढ़ी, पहिरो, भुच्छे, नदी कटान, सड़क अवरोध, आकस्मिक बाढ़ी तथा अन्य प्राकृतिक विपदका घटनाहरू हुने जोखिम उल्लेखनीय रूपमा बढ़ेको हुँदा यस परिस्थितिमा गौरीशंकर संरक्षण क्षेत्रभित्र बसोबास गर्ने सम्पूर्ण बासिन्दा, स्थानीय समुदाय, पर्यटक, पदयात्री तथा सरकारवाला निकायहरूले निम्न सावधानीहरू अपनाउनु हुन अनुरोध गरिन्छ। मौसम पूर्वानुमान तथा सम्बन्धित निकायबाट जारी गरिएका सूचना तथा सुरक्षा चेतावनीहरू नियमित रूपमा पालना गरौं। पहिरो, बाढ़ी तथा भूच्छिएको जोखिम भएका क्षेत्रहरूमा अनावश्यक आवत जावत नगरौं। निरन्तर वर्षा भइरहेको अवस्थामा भिरालो भूभाग, खोल्सा, नदी किनार तथा जोखिमयुक्त स्थानमा बसोबास वा आवत जावत नगरौं। यात्रा वा पदयात्रामा निस्कनु अघि मौसमको अवस्था तथा बाटोको अवस्था बारे जानकारी लिएर मात्र यात्रा गर्ने गरौं। आपतकालीन अवस्थाका लागि आवश्यक खाद्यान्न, पिउने पानी, औषधि, टर्च लाइट, मोबाइल चार्जर, झटपट झोला, प्राथमिक उपचार बक्स लगायतका सामग्री तयारी अवस्थामा राखौं। मनसूनको बेला पानीका मुहानहरू दूषित हुन सक्ने भएकोले पिउने पानी उमालेर वा सुरक्षित रूपमा शुद्धिकरण गरी मात्र प्रयोग गरौं र झाडा पखाला, हैजा जस्ता पानी जन्ने रोगहरूबाट सचेत रहौं। बाल बालिका, ज्येष्ठ नागरिक, महिला तथा अपाङ्गता भएका व्यक्तिहरूको सुरक्षामा विशेष ध्यान दिउं। सम्भावित जोखिम देखिएमा तत्काल सुरक्षित स्थानमा सरौं तथा सम्बन्धित निकायलाई जानकारी गराउं। वन क्षेत्रमा जाने चरण तथा अन्य गतिविधि सञ्चालन गर्दा विशेष सावधानी अपनाऊ। संरक्षण क्षेत्रभित्र ट्रेकिङ, हाइकिङ गर्दा अनिवार्य रूपमा गौरीशंख संरक्षण क्षेत्र आयोजना तथा सुरक्षा निकायद्वारा जारी गरिएको ट्राभल एडभाइजर अनुसार यात्रा गरौं र कुनै पनि आपतकालीन अवस्था आइपरेमा नजिकको प्रहरी कार्यालय तथा जी क्याम्पलाई तत्काल जानकारी गराउं। सतर्कता नै विपदबाट बस्ने सबैभन्दा प्रभावकारी उपाय हो, त्यसैले सतर्क बनौं, आफू पनि बचौं, अरूलाई पनि बचाऊ। राष्ट्रिय प्रकृति संरक्षण कोष गौरीशंकर संरक्षण क्षेत्र आयोजना प्रधान कार्यालय सिंगरटी दोलाखाद्वारा जनहितमा जारी सन्देश।
4: होइन के गर्ने होला भने यसो व्यापार व्यवसाय गरौँ भने अलिकति खर्चको पनि जो गरेको थिएँ चामल लिन काठमाडौँ जानै नसकिने भयो। यो समयले हामीलाई गरी खानै नदिने भयो भने हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो हो।
5: पारे पनि किन दुखेको पक्ष वहाँ तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको यस्तो सुनिन्छ। होइन व्यवसाय चाहिँ के गर्न लाग्यो भने
4: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी, टेबल साथै तामा, पितल, चरे, सिलाबर, स्टिलका भाँडा भाडा व्यवसाय गरौ कि झै लाग्या छ। तर यो सामान लिन काठमाडौँ जाने दुःखले गर्दा त ढिक्कै लाग्छ हो मलाई त।
5: तिमीले भनेको व्यवसायका लागि सामान लिन जाने कुराको चिन्तै नगर न। दोलखामा 20 वर्ष पुरानो एक मात्र डिलर गीताश्री स्टोर चरिकोटमै छँदै छ नि, जसले 10 वर्ष वारेन्टी भएका सामान यहाँ साथै नेपालका सबैभन्दा पुरानो त्रिवेणी कम्पनी डल्फिनका 5 वर्ष वारेन्टी भएका आकर्षक मोडेलका कुर्सी, टेबल, एसपीएलका सबै प्लास्टिकका बाटा, बाल्टिन लगायत भाँडाहरू सुपथ मूल्यमा उपलब्ध गराउँछ नि।
4: मेरी आमै नि गीताश्री स्टोर, यो त थापा बाजेको वर्षौं पुरानो पसल होइन र
5: भनी हो त त्यही पुरानो विश्वासिलो थापा बाजेको गीताश्री स्टोर जहाँ भाँडा व्यवसाय गर्नका लागि चाहिने सम्पूर्ण सामग्रीहरू कम्पनीकै मूल्यमा पाइन्छ के। अनि अर्को कुरा, पहिला थापा बाजेले चलाउँदै आएको त्यो पसल अहिले त उनकै छोराले चलाउँदै आएको छ नि, त्यो त दोलखाको लागि एकमात्र डिलर हो के, त्यसो गरे कसो होला।
1: हाम्रा सेवा तथा सुविधाहरू तामा, पितल, जरेस, स्टील, फलाम, प्लास्टिक, फाइबर का झोला, कालो ड्रम, कड़ा डेक्ची तथा माटा का भाड़ा कंपनी के मूल्य में पाइन्छ।
0: त्यस्तै ग्यास बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ। साथै इलेक्ट्रिक सामानको शोरूम खोलिएको हुँदा फ्रिज, वासिङ मेसिन, टिभी, पानी तताउने सोलरको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस्, पैसा जोगाउनुहोस्। यस गीताश्री स्टोरबाट पुराना भाँडा ल्याउनुहोस्, नयाँ भाँडा लानुहोस्। कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ। समूहको लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ।
1: फलाम र माटोबाट बनेका भाँडा, ग्यासको डिलर पनि रहेको छ। साथै कुकर, राइस कुकर, चुलो, मिक्सर ग्राइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ।
0: प्रोप्राइटर चरीकोटका लागि भीमराज थापा, सम्पर्क नम्बर 9855068595 र 0494142542। काठमाडौँ कागेश्वरी मनहरा 9 गोठाटारका लागि श्रीराम थापा, सम्पर्क नम्बर 9855068590।
6: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 MHz।
7: मेरो नाम पार्वती बस्नेत, म चरीकोट वार्ड नम्बर 6 बस्छु।
8: नमस्कार, मेरो नाम गोपिनी खड्का,
7: भिना प्रसाद काउले बस्न चाहिँ चरीकोट बस्छु। आज हामी असारी गीत गाउँ भनेर आएको।
9: नमस्कार, मेरो नाम चाहिँ डालकुमारी पाठक, होइन, अहिले चाहिँ यहाँ चरीकोट 3 बस्छु।
10: भिनापा 5 पुण्य प्रसाद स्वेदी, यहाँ दिदी बहिनीहरूले असारी गाउने भन्नु अनि जाउँ भने साथीको लागि आएको। म चाहिँ
11: तिमीलाई काँचो पाता पाएलो बेसारा,

भविष्य क्या महिला।

0: Golu ga bhai hai sanu baba, bhai bhai sanu salam.
1: सम्पूर्ण सेवा सुविधा अब एकै ठाउँमा।
2: हाम्रा सेवा तथा सुविधाहरू दोलखा जिल्लामै गुणस्तरीय फ्लेक्स, स्टिकर, क्यानभास र अर्जेन्ट फोटो प्रिन्ट गरिने।
1: लोक सेवा तथा शिक्षक सेवा आयोग, लाइसेन्स, राष्ट्रिय परिचय पत्र, पासपोर्ट, मतदाता परिचय पत्र, QR कोड, पुलिस रिपोर्ट लगायतका सम्पूर्ण सेवाका फर्म भर्ने काम तथा प्रिन्ट गरिन्छ।
2: सेल्फ छाप, नाइलन छाप बनाइनुको साथै मायाको चिनो, प्रमाण पत्र, सम्मान पत्र तयार गरिन्छ।
1: भिजिटिङ कार्ड, विवाह कार्ड, व्रतबन्धका कार्ड बनाइनुका साथै आईडी कार्ड र फ्रेम सम्बन्धी सम्पूर्ण काम गरिने।
2: अड्डा, अदालत तथा सरकारी कार्यालयको सम्पूर्ण लेखापढीको काम गरिने।
1: सबै प्रकारका प्रिन्ट तथा फोटोकपीको टोनर रिफिल गर्नुका साथै ट्रफी, मेडल, टोकन अफ लभ, खादा, दोसल्ला, तोरण तयार गरिने।
2: फोटो एल्बम तथा होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने।
1: जर्सी, कप, मार्बल, पाता, स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने।
2: विवाह, व्रतबन्ध, पार्टी, गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने।
1: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ।
2: कम्प्युटर सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि सधैँ हामीलाई सम्झिनुहोस्।
1: सम्पूर्ण सेवा सुविधाहरू एकै ठाउँमा।
2: अन्य थप जानकारीको लागि प्रोप्राइटर गोविन्द कार्की 9844322513 र 9804027866।
1: एस गोविन्द फोटो स्टुडियो, कम्प्युटर साइबर एण्ड फ्लेक्स प्रिन्ट सेन्टर, पहिलेको ठाउँबाट सरेर भीमेश्वर रंगशाला भएको घरमा सरेको जानकारी गराउँदछौ।
3: नमस्ते डाक्टर सर।
4: नमस्ते, बस्नुहोस् न। भन्नुहोस् त, के हो?
3: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन। बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ। के गर्ने होला?
4: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
3: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
4: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
3: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
4: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान, सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
3: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
4: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ।
1: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: कस्तो दाँत दुखेको, गिरा पनि सुन्या छ। ए बुढी, मलाई धामीकोमा लैजा भने।
6: अब के को धामीकोमा? नि धामीकोमा होइन, अब इन्द्र डेन्टल बीच बजारमा लैजानु पर्छ क्या तिमीलाई?
5: त्यहाँ चाहिँ के हुन्छ नि?
6: त्यहाँ के हुँदैन म पत्या सुन त यहाँ।
1: हाम्रा सेवा तथा सुविधाहरू लामो समयदेखि अनुभवी डाक्टरहरूद्वारा उपचार गरिने, दाँतको जरा भर्ने, दुखेको दाँतलाई उपचार गरिने, खाली ठाउँमा आफ्नै जस्तो फिक्स दाँत लगाउने, मेसिनबाटै दाँत भर्ने, दाँत सफा गरिने, खाली ठाउँमा पुरै दाँत ग्यारेन्टीका साथ हालिने, फुल सिटी, मेसिनबाटै दाँत भर्ने, सुनको क्याप लगाउने, चाँदीको दाँत भरिने, क्याप लगाउने,
7: बाङ्गो नमिलेको दाँत मिलाउनका साथै टल्काउने, निकाल्ने, श्वास गनाउने, गिजाबाट रगत आउने, मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि सम्झनै पर्ने इन्द्र डेन्टल क्लिनिक, बिज बजार चरीकोट दौलखा। सम्पर्कको लागि 98 41 57 70 69।
5: अनि कति पनि मुख र दाँत सम्बन्धी समस्या पर्यो भनेदेखि इन्द्र डेन्टलमा आइहाल्नुहोस् है।
8: इन्द्र डेन्टल पहिलेको भन्दा ठिक तल्लोपट्टि सरेको कुरा जानकारी गराइन्छ। साथै यसको शाखा मैना पोखरीमा पनि रहेको छ।
1: यस इन्द्र डेन्टलको शाखा कार्यालय काठमाडौँको जोरपाटी मेडिकल कलेज अगाडि 5 पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ। थप जानकारीको लागि सम्पर्क 98 44 39 92 92। यसको शाखा सैलुङ गाउँपालिकाको मागा देउरालीमा पनि सञ्चालन भइरहेको छ। सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। हाम्रा सेवा तथा सुविधाहरू:
9: थाइराइड जाँच, भिटामिन बी टुवेल्भ, भिटामिन डी, एन्टी टिपियो, मुटुको जाँच, मृगौलाको जाँच, कलेजोको जाँच, घुँडामा लगाउने सुई, 3 महिने सुगर जाँच, एचबीएसी। हाम्रा अन्य सेवा तथा सुविधाहरू: थाइराइड जाँच, मुटुको इसिजी, भिडियो एक्सरे, सुगर प्रेसर, दम रोग, निमोनिया तथा सास बढ्ने, खोकी लाग्ने, पिसाब पोल्ने, पिसाब छिनछिनमा आउने, महिनावरीमा तल्लो पेट दुख्ने, ग्यास्ट्रिकको उपचार, पाठेघर, स्तन, आन्द्रा, प्रोस्टेट र क्यान्सरका साथै बच्चा नहुने लगायत सम्पूर्ण समस्याहरूका लागि प्याथोलोजी ल्याबको सुविधा, साथै दन्त रोग र फिजियोथेरापीको समेत व्यवस्था रहेको छ।
1: परिवारका सम्पूर्ण सदस्यहरू र होल बडी जाँचमा 50% छुट गरिनुको साथै पिसाबको कल्चर पनि गरिन्छ।
9: अन्य थप जानकारी र अग्रिम बुकिङका लागि सम्पर्क नम्बर 98 61 055 780 र 98 41 57 70 69। 24 घण्टा फार्मेसीको समेत सुविधा रहेको छ।
1: इन्द्रणी फार्मेसी एन्ड थाइराइड डायग्नोस्टिक सेन्टर, चरीकोट बीच बजार, भेटेरिनरी अस्पताल अगाडि।

0: California.
1: Extreme energy drink.
2: हाईटेक नर्सरीमा उत्पादित गुणस्तरीय फलफूल जड़ीबुटी र विभिन्न बिरूवाहरूको भरपर्दो गन्तव्य कल्पवृक्ष बहुउद्देश्य नर्सरी फार्म। यहाँ लोरसल्ला, टिमुर, कागती, सुन्तला, जापानीज हलुआ बेद, जापानीज नस्पति, रेड किबी, ग्रीन किबी, मेकाडेमिया लगायत विभिन्न फलफूल तथा जड़ीबुटी जन्य बिरूवाहरू उपलब्ध छन्। सीजन अनुसारका बिरूवा खरीद गर्न आज सम्पर्क गर्नुहोस्। संस्थागत खरीदमा विशेष छूटको व्यवस्था पनि छ। व्यक्तिगत रूपमा 100 भन्दा बढी बिरूवा खरीद गर्दा पनि छूटको व्यवस्था गरिएको छ। सम्पर्क व्यक्ति ईश्वर थापा, फोन नम्बर 9849185662, 9849185662। कल्पवृक्ष बहुउद्देश्य नर्सरी फार्म भीमेश्वर नगरपालिका 3 चरीकोट भीमेश्वर नगरपालिकाको कार्यालय सँगै। के तपाई चरीकोट काठमाडौँ यात्रा आरामदायी, सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि त्यसो हो भने अब रुझ्नुहोस् खानादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाड़ी सेवा, आरामदायी सिट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा, यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीच बीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि। परिवार, साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज, सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्ब्रोसिया होटलको भुइँतलामा तथा सादो बाटो प्रहरी चौकी नजिकै। सम्पर्क नम्बर 9761313244 र 9761313245। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहजता र विश्वासिलो यात्राका लागि खानादेवी यातायात प्रणाली चरीकोट दोलखा।
3: रात छिपिँदैछ, बाहिर बिस्तारै अँधेरोले ढाक्दैछ। खाना खाएर सायद सुत्ने तर्खर गर्दै हुनुहुन्छ होला, तर एकपटक याद गर्नुहोस् त,
4: के तपाईँले नियमित खाँदै आउनुभएको औषधि खानुभयो अनि बिरामीलाई औषधि खुवाउनुभयो?
3: ढोकामा आग्लो हाल्न पो बिर्सनु भयो कि?
4: कतै महत्वपूर्ण सरसामान घर बाहिरै छाडिएको पो छ कि?
3: हेर्नुहोस् त, अनावश्यक रूपमा बत्ती बलिरहेको छ कि? अनि कतै पानी पो खेर गइरहेको छ कि?
4: चुलोको आगो र ग्यास निभाउन पनि बिर्सनु भएको हुन सक्छ है?
3: तपाईँको परिवारका सदस्य बाहिर जानु भएको भए खबर लिन भुल्नु पो भयो कि?
4: रात निष्ठुरी हुन्छ, यसले उज्यालो लुकाएर सबै वस्तु अदृश्य बनाउँछ।
3: अनि तपाईँले सिरानीमा लाइट राख्नुभयो त? अनि अम्खोरामा पानी नि?
4: नियमित गर्नुपर्ने काम बिर्सदा कहिलेकाहीँ ठूलै दुर्घटना हुन सक्छ है।
3: यसबाट जोगिन ध्यान पुर्याउ। सुत्नुभन्दा अगाडि एक पटक आगो, पानी, लाइट, ओखती, आगलोमा ध्यान पुर्याउन नबिर्सौ।
5: सर्वसाधारणको हितको लागि रेडियो सैलुङ सामुदायिक एफएम 92.7 MHz को सन्देश।
3: तपाईले आफ्नो लागि मात्र सोच्दा अरूलाई नकारात्मक असर गरेको हुन सक्छ।
6: हो, राति अबेरसम्म हल्लाखल्ला गर्दै हिँड्ने यो व्यवहारले वृद्ध वृद्धा तथा बालबालिका सबैभन्दा बढी प्रभावित हुन सक्छन्।
3: सोच्नुहोस्, तपाईँ अरूलाई सुख दिन सक्नुहुन्न भने दुःख दिने अधिकार पनि त छैन।
5: जनहितको लागि रेडियो सैलुङ सामुदायिक एफएम 92.7 MHz।
7: यो रेडियो सैलुङको समय सूचक हो।
8: यति बेला बेलुकीको 10 बजेको छ।

0: नमस्कार रेडियो शैलो सामुदायिक एफएम 92.7 MHz बाट म बद्री प्रसाद सापकोटा आज विक्रम संवत 2083 आषाढ़ कृष्ण पक्ष सन 2026 जुलाई 10 तारीख आषाढ़ 26 गते शुक्रवार एकादशी व्रत आज होइन आज सल्ले परेको छ भोलिलाई तयार पारेर बस्नु होला योगिनी एकादशी भोलिको एकादशीको नाम योगिनी हो योगिनी एकादशीको व्रत गर्न तयार पारेर बस्नु होला अब स्तुति गरौं
1: आयु द्रोण कुमार कैसरी आओ साक्षेण कल्पय भरे श्रीमा दशरथ जी का शरीर प्रख्याति नै लग भरे शत्रु राघव का शरी छयाउन राजा नौष कैसरे दौलतले परिपूर्ण होस पवन जै नै परेका घरे मन्दाकुन सबले दुर्योधन समान कर्णै समान दानमा तागत श्री बलराम कैसरी होस् सद्वात कै काममा राजा धर्म कुमार कैसरी हो श्री ब्रह्म ज्ञान अनि विदुर कैसरी ज्ञान हवस सुजनमा मानुन बडाले पनि कृति उज्ज्वल होस् सुत

नारायण नारायण। अब ये बताई नहीं भाई को श्री हरिवंश पुराण, हरिवंश पर्व को हरिवंश पुराण को यो दोस्रो अध्याय को यो चौथो भागले गरिकन कति कुराको विस्तार गरिन्छ भनेदेखि सुन्नुहोस् है। सौनक आदि भनिकन सौनक आदि नामका 88,000 ऋषिहरूका प्रतिगुरु सुतजीले बताउनु सोहिनी कथाहरू ल्याएर यता राजा जन्मेजयलाई वैशम्पायन नामका गुरुले बताउन लाग्नु भइरहेको छ। सोहिनी कथाहरू ल्याएर हाम्रा आदरणीय श्रोता महान भावहरूमा ल्याइकन यो कथा प्रस्तुत गर्न लागिरहेका छौ। राजन अब त्यसै मौकामा यतापट्टि के भयो त भनेछ भनेदेखि जस्तै त्यसरी जुन त्रिलोकहरू कम्प भयो, त्रिलोक जब कम्प भयो, कम्प भइसकेपछि उपरान्त हो ब्रह्माजीले जब त्यसरी थाहा पाएर अनिखेरि विष्णुमा गएर अनिखेरि बिन्ती चढाइसकेपछि उपरान्त चतुर्बाहु नारायणले अनिखेरि ओहो यो ब्रह्माजी देवताहरू हो तपाईँहरू जानुहोस् र तपाईँहरूको रक्षा म गरौँला भनेर त्यहाँबाट अनिखेरि गडुरमा जो प्रवेश गरेर चतुर्बाहु नारायण पनि अनिखेरि कहाँ जानुभयो अनिखेरि ध्रुवले तपस्या गरेको तपस्या भूमिमा जानुभयो गएर त्यहाँबाट गडुरबाट ओर्लनु भयो, ओर्लिएर त्यहाँबाट अनिखेरि उतापट्टि के भयो त भने ध्रुव भएको ठाउँमा जो जानुभयो गइसकेपछि ध्रुव बडो आनन्द प्रभावले गरिकन रहनु भइरहेको छ। त्यस्तो भएर जो बस्नु भइरहेको छ अनिखेरि त्यस्तो काठ ठड्याए जस्तो ढुङ्गो ठड्याए जस्तो भएर बस्नु भइरहेको छ। अनि निरञ्जन निराकारहरू केही छैन उहाँलाई आनन्द प्रभुले गरिकन बस्नु भइरहेको छ। तपस्या गरेर अनिखेरि त्यो भइसकेपछि बाबु ध्रुव तिमीले गरेको तपस्या भक्तिबाट म खुसी भएँ बाबु भन्नुहुन्छ। अह थाहै छैन या ध्रुव तिमीले गरेको तपस्याबाट म खुसी भएँ बाबु भन्नुहुन्छ थाहा छैन, थाहै छैन उहाँलाई छँदै छैन। अनिखेरि त यो बाबु ध्रुव तिमीले गरेको तपस्या भक्तिबाट म खुसी भएँ भन्दाखेरि म छैन नभइसकेपछि अब भगवान् पनि छक्क पर्नुभयो। अब यदि बिउताउन सकिएन भनेदेखि त यो त त्रिलोकै जुन चल्छ लोक बर्बादै हुने भयो, अब गर्नु कसो भनेर भन्ने त्यस्तो किसिमको जुन हो तपस्या ल हेरिबस्यो तपस्या भन्ने कुरो त्यस्तो किसिमले गरिकन गर्नुपर्छ। हजुर हामीले गर्ने तपस्या जुनसुकै पनि जो पुराण सुन्नु तपस्या हो, पूजा गर्नु तपस्या हो, गायत्री जप्नु तपस्या हो, दीक्षा गर्नु तपस्या हो, जुनसुकै कुरा पनि तपस्या, खेती गर्नु तपस्या, अनिखेरि सारा सम्पूर्ण कुराहरू यस्तो घाँस काट्नु तपस्या, अनिखेरि उतापट्टि शिल्पी कालीगढ चाहे जेसुकै कर्म गरौँ हामी अनि चौसठी कला विद्याभित्रको जेसुकै गरौँ त पनि त्यो सबै तपस्या हो। तपस्या गरेर त्यसरी गर्नुपर्छ महाराज हेर्नुहोस् हरेक किसिमले गरिकन जुन हो त्यसरी जो सक्नु भएन बिउताउनु सक्नु भएन दर्शकिसकेपछि अब कसो गर्नु त अब के गर्दाखेरि होला।

महाराज त्यो त्यो शङ्खको शब्दले गर्दा शङ्खको शब्द कानभित्र पसिदो त्यहाँबाट ध्रुवको तपस्या रड्ग्यो भित्रको त्यो नारायण भगवान हराउनुभयो ओहो उहाँको आँखा खोले है हे प्रभु हजुर कहाँ जानुभयो होला त भनेर त्यहाँबाट अनिखेरि त्यस्तो गरेर अनिखेरि आँखा पलक कहाँ आँखा उगारेर हेर्नुहुन्छ त भित्र भएका जो चतुर्बाहु नारायण त बाहिर पो उभिनु भइराखेको छ ओहो हे प्रभु हेर्नुहोस् ल हजुर कस्तो त भने समय शशाङ्ख चक्रम सक्रिय कुण्डल सप्रित वस्त्र सर शेर खणौ सहार बक्ष थलको त वस्त्र नमामि भेडु मिश्र सा चत्र भुज प्रभु हजुर कस्तो हुनुहुन्छ भने सेवा भने शङ्ख र चक्र कला पदमा हातमा लिनु भइरहेको चार हात हुनुभएको चारै हातमा शङ्ख चक्र कला पदमा हातमा लिनु भइरहेको वनमाला अहिले स्वभावमान हुनु भइरहेको अनिखेरि शशाङ्ख चक्रम सक्रिय कुण्डल अनि त्यो कानमा कुण्डलहरू जो लगाउनु भइरहेको सप्रित वस्त्र पहिलो कपडा धारण गर्नुभएको सरसेर रक्षण त्यहाँबाट उतापट्टि श्रीमा जो मुकुट लगाउनु भइरहेको अनि सहार वक्ष थल कस्तो वस्त्र वक्ष थल भनेको जो छातीमा कस्तो मणि जो लगाउनु भइरहेको अनि नमा विष्णु मिश्र सहचत्र भुजौ यस्ता किसिमको जो परमात्मा प्रभु भगवान्लाई मेरो जो बारम्बार नमस्कार छ प्रभु रक्षा गरिदिनुहोस् भनेर जबस्तुति भयो अहिलेसम्म जो मेरो हृदयभित्र हुनुहुन्थ्यो अहिले यसरी जो बाहिर उभिनु भइरहेको छ यस्ता किसिमको जो परमात्मा प्रभु भगवान्लाई मेरो बारम्बार नमस्कार प्रभु रक्षा गरिदिनुहोस् भनेर हरेक किसिमले गरिकन उतापट्टि स्तुतिहरू भयो जब तेरो स्तुति भइसकेपछि अनि चतुर्बाहु नारायणले भन्नुभयो बाबु तिमीले गरेको यो तपस्या भक्तिबाट आशा त्यो खुसी भए म र तिम्रो कल्याण होस् बाबु ल अब तिमी यहाँबाट जाऊ यहाँबाट गइसकेपछि तिम्रो बुबाले गरिएको जुन राजपाठ 36,000 वर्षसम्म तिमीले राज्य भोग गरेर बस्न पाउनेछौ अनिखेरि अब उतापट्टि त्यहाँभन्दा जो पछाडि अनि मेरो लोकभन्दा पनि जो मास्तिर थुरु पदमा गएर बस्न पाउनेछौ ल बाबु तिम्रो जय हो लो जाऊ भनेर जब आशीर्वाद दिनुभएको थियो जब त्यसरी आशीर्वाद दिइसकेपछि उपरान्त पो ओहो हो अन्त झल्यास हुनुभयो है उहाँलाई जो भित्र ज्ञान झुल्क्यो के झुल्क्यो भने यसैलाई भने आमालाई सम्झिनु कुन आमा सानी आमालाई सम्झिनु मेरो आमा हजुरले मलाई त्यस्तो नमिठो वचन भन्नुभयो भनेर भनेको त किन हुन्थ्यो मेरो आमा मलाई त त्यस्तो राम्रो ज्ञान उपदेश हजुरले दिएको रहेछ मेरो आमा हजुरले त्यो वचन यदि मलाई त्यो उपदेश नदिएको हो भने मैले यत्रो त्यो पराक्रम पुरुषार्थ मैले गर्दैनथेँ अब मैले नगरिसकेपछि मलाई हुँदैन थियो नभइसकेपछि म खत्तम भएर बिग्रिने अनिखेरि यो छोरो त बिग्रिन्छ यसले गरी खाओस् भनेर हजुरले त्यसो भनेको रहेछ यो आमा भनेर त्यतिखेर ज्ञान झुल्क्यो हजुर ध्रुवको जो आत्माभित्र कि ज्ञान प्रवेश भयो अनिखेरि जब त्यस्तो भएपछि अनिखेरि उहाँले अनि राम्रोसँगले गरिकन जब त्यसरी जो उता अब यता प्रस्थान गर्ने विचार गर्नुभयो गर्दाखेरि म त अनिखेरि त्यो गाउँ घर सहरका जो मानिसहरूले सम्पूर्णले थाहा पाए कस्तो थाहा पाए ल पाँच वर्षका ध्रुवले आएर तपस्या गरेर उहाँले ध्रुव पदवी प्राप्ति गर्नुभयो अरे अनिखेरि परमात्मा प्रभु भगवानको मुखारविन्दबाट ध्रुव पदवी प्राप्ति गरेर अब घरतिर जो लाग्दै हुनुहुन्छ अरे भन्ने कुरो थाहा पाएपछि त ओहो त्यस्तो धर्मात्मा पुरुषको त दर्शन गर्नाले पनि सम्पूर्ण पाप नाश हुन्छ भनेर त्यहाँबाट अनिखेरि चाहिँ आउनुभयो सारा मानिसहरू आउनुभयो स्वागतद्वारहरू चाहिँ बनाउनुभयो अनि यस्ता जो भुटेका धानहरू भए लावा भए चन्दन भए फुल भए अबिरहरू भए अनिखेरि यस्तो लिएर आएर त्यहाँबाट अनिखेरि अनिखेरि उताबाट स्वागतद्वारहरू बनाएर त्यहाँबाट अनिखेरि जो दुईपट्टि जलका भाँडाहरू राखेर अनिखेरि यता के भयो त भने यसलाई भने हरेक किसिमले गरिकन जो ध्रुवलाई त्यहाँबाट अनि जुन अनि जो प्रस्थान गर्ने त्यस्तो किसिमको जो विचार गर्नुभयो अनि ध्रुव पनि जो प्रस्थान गर्ने त्यस्तो विचार गरेर अलिकति प्रस्थान गर्न भनेर जो जानु भइरहेको थियो ओहो हे प्रभु हजुरलाई हाम्रो बारम्बार नमस्कार छ रक्षा गरिदिनुहोस् भनेर सम्पूर्ण जति भएका ती भक्तजनहरूले अलिकति ध्रुवको जो तपाईँ स्तुति गर्न लागे हरेक किसिमले गरेको स्तुति प्रार्थनाहरू गर्न लागे महाराज धर्मात्मा मानिसहरूको त्यसरी जो उतापट्टि दर्शन गर्नुपर्छ दर्शनले गर्दाखेरि भए पनि हजुर हामीले गरेका सकल पाप नाश हुन्छन् महाराज हेर्नुहोस् पापीको कुरा गर्नु हुँदैन पापीको कुरा गरेपछि हामीले त्यो पाप उसको पाप जति सबै हामीलाई जो सर्व छ धर्मात्मा मानिसको जो कुरा गर्नुपर्छ धर्मात्मा मानिसको दर्शन गर्नुपर्छ अनिखेरि पापीको जो कुरा कहिले पनि नगर्नु अनिखेरि पापीले गरेका जो पाप कर्महरूमा हामीले कहिले पनि नसुन्नु अनिखेरि जसलेको यो कल झगडा हुन लाग्यो केही भयो भनेदेखि मान्छेले टिलामा गएर सुन्छन् ओहो ल आऊ न आऊ सुनाउन है यहाँ सुनाउन ऊ फलाना फलाना त्यसरी बाँध्न लाग्यो सुनौ भन्छ ओहो त्यस्तो सुन्नुहुन्थ्यो कहिले कहिल्यै हुँदैन कानमा पूजा खालिहाल्नुपर्छ महाराज हेर्नुहोस् अब जति सुन्यो एक दुई कुरा सुन्नेछ भने पनि त्यो प्रभातै भयो त्यहाँबाट त्यस्तो भएर कानमा पूजा खाँदेर बस्यो अब

एकचोटि चुप लाग्छ, चुप लागिसकेपछि त्यहाँबाट अलिकति त्यो तिनीहरूले त्यो भनाभन गर्दाखेरिमा लगाएको कपडा जुन छ त्यो कपडैसम्म गएर त्यहाँबाट अलिखेरि पानीमा डुब्नुपर्छ, हामीहरू नुहाउनुपर्छ महाराज हेर्नुहोस्, अनिखेरि त्यो कपडा फुकालेर राखेर त्यहाँबाट हामीले नुहाएर त्यही कपडा लाएर आउँदा त त्यो कपडाले अघि त्यो अपराध कुरा गरेको सुनेको छ नि त, अनिखेरि त त्यो अपराध कुराहरू त्यो कपडामा बसिराखेको छ, हामीले त्यो नुहाएको केही साह्रै रहेन, त्यसैले गर्दा त्यो कपडा कपडैसँग जब त्यसरी जो पानीमा पसेर कपडा भिजाएर त्यहाँबाट त्यो कपडाहरू नुहाइ पनि सक्ने त्यो कपडा पनि धुलाएर अर्को कपडाहरू फेरेर आउनुपर्छ, अनिखेरि मात्रै त्यो पाप जान्दछ महाराज, नत्र भने त्यो कपडा लाएर अनि त्यसरी आयौँ भनेदेखि नधुलाइकन त्यसरी त्यो कपडा लाएर नुहाएर आयौँ भनेदेखि त्यो पाप आउँछ, अनिखेरि त्यस्तो चाहिँ धर्मती मानिसको बारम्बार कुरा गर्नु, पापी मानिसको कुरा कहिले पनि नगर्नु, त एउटा मात्रै शब्द सुन्दा त लहर त अनिखेरि त कपडैसम्म पानीमा गएर डुबेर नुहाउनु पर्छ, अनिखेरि जो पाप जान्छ महाराज, नत्र भने जाँदैन, अनिखेरि हामी जनै लाउने मानिस रहेछौँ भने पनि त्यो जनै सहित फेर्नुपर्छ, एउटा शब्द मात्रै त्यस्तो नमिठो सुन्यो भनेदेखि त्यो जनैमा पनि जो पाप हुन्छ, भोलि बिहान त्यस्तो अशुद्ध जनैले कसरी गायत्री दीक्षा जप्नु हामीले, त्यस कारणले गर्दा त्यस्तो अनि पापीको कुरा कहिल्यै पनि नगर्नु, अनिखेरि पापीको कुरा गरेदेखि पाप सर्छ, धर्मतीको कुरा गरे त्यो धर्म आउँछ हामीहरूलाई, बास धर्मतीको दर्शन गर्नुपर्छ, पापीको दर्शन कहिल्यै पनि नगर्नु, त्यो महाराज हेर्नुहोस् धर्मतीको जसरी दर्शन गर्नु धर्मतीको जो कुरा गर्नु बारम्बार धर्मको कुरा गर्नु भन्ने कुरो चाहिँ साह्रै राम्रो छ, त्यस्तो भनेर उतापट्टि ती मानिसहरू असाध्य चाहिँ खुसी भएर परमात्मा प्रभु भगवान् तुल्यको जुन उता जो ध्रुवको त्यसरी जो उनीहरूले सम्पूर्णले पनि त्यसरी उतापट्टि के गरे त भनिन्छ भने हरेक किसिमले गरेको जो दर्शनहरू गरे दर्शन गरे लाभा चन्दन फुल अबिरहरू इत्यादि ल्याएर जो ध्रुवको पूजाआजाहरू गरे जय होस् प्रभु हजुरको जय होस् भनेर विभिन्न किसिमले गरिकन जो जय जयकार मनाएर त्यहाँबाट अनिखेरि जो ध्रुवलाई त्यस्ता किसिमले गरिकन त्यहाँबाट जो विदाई गर्नुभयो विदाई गर्नुभयो ध्रुव हजुरको जय होस् प्रभु जय होस् मंगलम भगवान विष्णु मंगलम गरु राधो मंगलम पुनरिकाक्ष मंगलायतन हरि हरे किसिमले गरिकन मंगल मंगल होस् है प्रभु हजुरको अनि हजुरको दर्शन गर्नाले गर्दा हामीहरूको सम्पूर्ण पापहरू पनि नाश भयो अनिखेरि हजुरको जय होस् भनेर त्यसरी जय जय कार्य मनाएर त्यसरी ध्रुवलाई जो विदाई गर्नुभयो र अनिखेरि सम्पूर्ण मानिसहरू पनि जो आफ्ना आफ्ना आश्रमतर्फ जब त्यसरी जो जाने काम गर्नुभयो हे महाराज जो जन्मे जय भनिकन सौनक आदि नामहरूको 28,000 ईश्वरका प्रति गुरु शुद्धजीले बताउनु भएको र उतापट्टि जो वैष्णव पायने नामहरूको जो गुरुले यसरी राजा जन्मे जयलाई बताउनु भएको जुन किसिमको कथाहरू हो सोहिनी कथाहरू ल्याएर यतापट्टि हाम्रा आदरणीय श्रोता महान भावहरूमा ल्याइकन यो कथाहरू चाहिँ प्रस्तुत गरियो। अब यो कथाले जो धर्ममा धर्म अर्थमा सम्पत्ति कामनामा इच्छा मुक्तिमा गति चार किसिमको फल मिलोस् भनेर भनिएर अडे या शनिश्वरहरू शान्ति हुन् साढे सात आदि गरेका ग्रह शान्ति हुन् उल्का भ्रामरी शान्ति हुन् राहु सङ्कट आदि गरेका ग्रहहरू शान्ति हुन् अनि कल्याण होस् मंगल होस् पवित्र होस् उदय होस् भनेर भन्ने यस्ता किसिमको जुन शुभकामना शुभ आशीर्वादहरू गर्दै यो हो जुन हरिवंश महापुराण हरिवंश प्रभुको हरिवंश पुराणको यो दोस्रो अध्यायको यो चौथो भागले गरिकन यथामति विस्तार गरियो यो कृष्ण वृन्दावनको बिहारी यो सत्यको सुन्दर रूप धारी यो विश्वव्यापी त्रयता बहारी उद्धार हाम्रो गर हे मुरारी देवकी सुत गोविन्द वासुदेव जगतपते देहि मे स्तनयम् कृष्ण त्वमहं शरणं गत देवकी सुत गोविन्द वासुदेव जगतपते रक्ष मे स्तनयम् कृष्ण त्वमहं शरणं गत नारायण ओ श्रीकृष्णार्पणमस्तु।

0: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
1: मेरो घर ठेगाना यस प्रकार छ, सैलुङ छोरी गाविस वडा नम्बर 6 गंगाबहादुर खड्का। म एउटा शिलाख भन्न चाहन्छु। धर्सु छार समुन राज सहजाय भन्ने इरादा धरे, श्रीरामको चरण रविन्द्र मनले अत्यन्त चिन्तन गरी, भन्छन् वीरहरूलाई ताई हनुमान हेबेर हो पतरे, कंसैले पनि मार्नको मन गरी हातमा उठायो जस, विदुको शरीर धारी गगनमा उड्नु भयो झर तस, माला देवेर देव वस्त्र जसको खर्कै छ हातमा पनि, पर्ख्याल्छन् तिनीहरू लोकमा भगवती बहिनीहरू के भने, दुखित भई गजधुमेको चरणको ध्यान गर्दछन् जो यहाँ, पापले मुक्त भए र भक्तहरू त्यही पुग्छन् पदम पदमा, गाई धाव विषय किरिन यति भनी सजन जाउन रीति गरी, जित्छन् स्वरूतले त भक्त दुःखमा पर उतर्छन् धरी, गाई धाव विषय किरिन यति भनी सजन जाउन रीति गरी, जित्छन् स्वरूतले त भक्त दुःखमा पर्द उतर्छन् धरी, प्रभाव यस्तो जानी जगत जननीको ताप गर्न लाग्नुभयो, हिला गर्नुभयो शेषो मोतीजुका कोबाट पैदा भए, नन्दैका कुरालाई उजाल गरिदिने भक्त उपर प्रेम धरी, कंसैले पनि मार्नको मन गरी हातमा उठायो जसै, विदुको शरीर धारी गगनमा उड्नु भयो झर तसै, माला दिवेर देव वस्त्र जसको खर्कै छतमा पनि, पर्ख्या छन् त लोकमा भगवती बहिनीहरू के भने, दुखित भए गजमको चरणको ध्यान गर्दछन् जो यहाँ, पापले मुक्त भएर भक्तहरू त्यही पुग्छन् परम पदमा, मालिक चौध भनी जो भगवती बहिनीहरू के भनी, दुखित भई गजमको चरणको ध्यान गर्दछन् जो भुक्ति नाम धरी सकिन घरीमा पस्ने बखतमा पनि, पर्ख्या छन् लोकमा भगवती बहिनीहरू के भनी, भ्रमणको करुणा बुझेर ऋषिले बिन्ती गरे यो तसै, वर्मन हुन् शुभ शुभ शुभ सबै सुनि रहन्छु कछो, बाँकी छैन तथापि सुन्न अहिले इच्छा म यो गर्दछ, आउला जब यो कली बखतमा पर्ने दुराचार भए, गर्नेछन् सब पाप अनेक तरहका निष्कमतीमा गए, साँचो बात गरैनन्को अरूकै निन्दा त गर्नन् पनि, अर्काको धन खानलाई अभिलाष गर्नन् असल हो भनी, जाति धर्म रहैनन् क्षेत्रीहरूमा जो छन् यिनी चार, सुद्रथे तप सेवोइरहनन् वर्मन सरीका बरो, जाति धर्म रहैनन् क्षेत्रीहरूमा जो छन् यिनी चार, भ्रमण भइकन बेत बेचिरहनन् कोही फरुन् त पनि, धन ठुलो पनि छ भने सहज धन आर्जन गरौँला भने, कामका चाकर झैँ भएर रहनन् स्त्रीलाई देउतै सरी, मान्नन् पितृ र मात्रलाई बुझी खुब शत्रु सरीका गरी, यस्ता नष्ट कसरी मुक्त त हुनन् संसार सागर तरे। जय होस्। यति यो चाहिँ कलिधर्मको शिलाको।
2: कालिन्चो गाउँपालिका वार्ड नम्बर 4 को कमल प्रसाद घिमिरे हुँ। म 80 वर्षको उमेरमा सैलुङ एफएममा यसो मैले जानेको दुई चारवटा शब्द गीत भजन भन्न म आएको।
1: पुण्य भूमि जम्मू दीप भगवती को राजा, पुण्य भूमि जम्मू दीप भगवती को राजा, नेपाल हाम्रो कति राम्रो एशिया को माझा, नेपाल हाम्रो कति राम्रो एशिया को माझा, भगवतीले भोगा खान्छिन् यही शरद कालमा, भगवतीले भोगा खान्छिन् यही शरद कालमा, संसारी जीवन जति पार्छन् माया जालमा, दसैँ आयो जान्

Eko Tanyana Sharvahi Mala Matari Kana Eko Churi Bari Vyana Sunakayo Vasunakanu Vayo Dharmi Theo Tibi Aparadipa Hunakayo Ujjal Mero Vartha Gayo बालिका वचन सुनेर रिसले थक्छस् त बोल्छस् कति बाली हो भनेर गर्गत नगर साँच्चै त होस् दूर माथि पापको डर रति भन्न राखी तैले खुस भई बुहारी हरी त्यही पाप अहिले तँलाई प्रकट हुन गयो त्यही पापले पो भरिस धर्मै थापन गर्नलाई मैले अवतार मैले लिए धर्मै जाने अधर्मको मत हुँदा तैलाई मारिदिए बेसिंहासनमा बसी बिरहरू राखी सभा खुब गरी लाग्यो भन्न म मर्छु हेर बिरहो रामको अगाडि परी रामनारायण हुन अवश्य बुझियो चौधै भुवनका धनी मानिसको अवतार लिए प्रभु भने मैलाई मर्नै भनी राजा अनरञ्ज सूर्य कुलमा कोही एक महात्मा थिए मैले व्यर्थ बिरु गरेर पछि पो सरप तिनीले दिए मेरै वंश महा अवश्य अवतार नारायणैले लेलाल तेरो राक्षस वंश नाश गरी तैलाई मारिदेलान हे रामचन्द्र अयोग्य हो तर पनि तिम्रो प्रभावले गरी सीता त्याग्न तयार बन्दछु म त आद्य शिरो परधारी अर्काका कपडा जुत्ताहरू

0: दुशासनले सारी चाल्यो शकुनीले कुट्यो दुशासनले सारी चाल्यो शकुनीले कुट्यो भैको पत्थर फलेर हातको चुरा फुट्यो भैको पत्थर फलेर हातको चुरा फुट्यो
1: पक्षु ठाडो समुद्र आज सहज यी भन्ने इधराधरी श्रीरामका चरण र बिन्द मनले अत्यन्त चिन्तन गरी भन्छन् वीरहरूलाई त्यागी हनुमान हे वीर हो पारुतरी सीताजी कन भेट्दछु म अहिले जान्छु बडो भेट गरी पापी जन पनि रामका शरणले संसार पातहरू छ त उनकै काम निमित्त औडी सगरी जान्छु दुतै हौ म त क्याडर छार समुद्र तर सहजै पन्छु लङ्का भनी चारै पाउ जमिन विषे घसी कुदे हेर्दै तमासा पनि दक्षिण तर्फ गरी कलकुट नबस्दा उप नजरदेका दुई पाउ घस्दा सोझो गराई कल घाटी कुरे जसैता वायु शरी हुन गए हनुमान जसैता आकाशमार गरी कुदेर हनुमान उर्तेती आकाशमा सीताजी कल भेटी फर्कन फेर रामचन्द्रका पासमा पुग्ने अकल बल छैन यिनको बुझौ सबै बल भनी इन्द्रादीहरूले खटाई सुरसा जल्दी पठाए पनि जल्दी गई सुरसा अघिल्तिर बसिन् सामने हनुमानका के भन्छन् हनुमान भनेर खुसी भई कुरा गरिन् खानका भोकी भेदन कि म खोजी हिँड्दथी क्या खबरा भनी पाई बल यहाँ मिली त तिमी साह्रै भई खुस पनि

सीताजी कल भेटी फर्काउला र फेर हमका हजुरमा गई विस्तार बिन्ती गरेर आई पसौला तिम्रो आहार भई। यति बात सुनी भन्न चिन्ती सुरसा मेरा मुखैमा पसी निस्की जाऊ नै भने म बलले पक्रेर दरा घसी। भोकी मैलिन्दा उरिन त कपाल खोरे कि केसा भुसाई लट्टा मात्र परे कि खाली भूमिमा रुँदै बसे कि तसाई राम चित्त दिएर मर्नु बढिया मानेर सीता तहा जन्नी मतलबली खडी भैनी तक्रेर गई महा। एक दिन हे हनुमान म चित्रकुटमा रामका नजिकमा थिया मेरा काखमा सुतेर रघुन धाको तकिया दिया मेरा दुई लाल पाउ देखि कनका आयो र ठुगो जसाई मेरा दुई लाल पाउ देखि बहुतै आयो रगत दसाई। उठी शिरनाथको नजर भो वहीँ थियो काग पनि फेके एक नली प्रभुजीले यो काग मर्छु भनी त्यो काग चौधरी भण्डुलो त पनि एक पाइन आदर जसाई फेरि आई शरण परि नजर दि बाँचि गयो काग तसाई।

गई परमा नमा दे राजा बाके नामा।